0: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। यति बेला झापाको गिरिबन्धु चिया बगानमा बिहानैदेखि श्रमिकको चहल पहल हुन्थ्यो। चियाका कलिला मुना टिप्दै श्रमिकका गीत बगान भरि गुन्जिन्थे, तर अहिले दृश्य फेरिएको छ। बगानमा न श्रमिकको चहल पहल छ, न कामको रौनक नै, बरु चारैतिर सन्नाटा छ। भारतले नेपाली चिया निर्यातमा अवरोध खडा गरेको विरोधमा इलामका 50 भन्दा बढी र झापाका 30 भन्दा बढी चिया उद्योग तथा बगान बन्द भएपछि पूर्वका करिब 60,000 श्रमिक तथा कर्मचारी प्रत्यक्ष प्रभावित भएका छन्। उद्योग र बगान बन्द हुँदा यसको सबैभन्दा ठूलो मार दैनिक ज्यालादारीमा आश्रित श्रमिक परिवारमा परेको छ। बगानमा काम गर्ने मध्ये धेरै जसो दैनिक ज्यालादारीका छन्।
2: चिया उद्योग बन्द भएको 8 दिन बितिसक्दा पनि राज्यका तर्फबाट केही पहल नभएपछि चिया उद्योगीको प्रतिनिधि मण्डल राजधानी काठमाडौँ पुगेको छ। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालको नेतृत्वमा राजधानी पुगेको टोलीले तत्काल कसरी उद्योग सञ्चालन गर्ने भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको एसोसिएसन उपाध्यक्ष ज्ञानी लिम्बुले बताउनुभयो।
1: सरकारले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई स्थानीय तहको खाता रोक्का गर्न सक्ने गरी कानूनी व्यवस्था गर्ने तयारी गरेको छ। सरकारले स्थानीय तहको काम र कारवाही गर्न खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई मन्त्रालयमै फिर्ता पठाइए सम्बन्धित मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले त्यस्ता गाउँपालिका तथा नगरपालिकाको खाता रोक्का गर्न सक्ने गरी कानून व्यवस्थाका लागि प्रस्ताव गरेको हो।
2: पश्चिम तराईमा अत्याधिक गर्मी बढेर जनजीवन कष्टकर बनेको छ। अत्याधिक गर्मीले विद्यार्थीलाई विद्यालय जान पनि गाह्रो भएपछि कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्। धनगढी उपमहानगरपालिकाले उपमहानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा असार 9 देखि 12 सम्म विद्यालयमा पठन पाठन बन्द गर्ने निर्णय गरेको छ।
1: राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर 13,51,167 प्रतिष्ठान तथा व्यावसायिक इकाईको विवरण संकलन गरेको जनाएको छ। कार्यालयले राष्ट्रिय आर्थिक गणना 2082 हालसम्मको प्रगति र आगामी कार्यदिशाबारे आयोजना गरेको पत्रकार सम्मेलनमा गणनामा कागजी प्रश्नावली र ई सेन्सस दुवै माध्यमबाट तथ्याङ्क संकलन गरिएको जानकारी दिएको हो।
2: नेपाल उद्योग वाणिज्य महासंघको सोमबार बसेको दोस्रो कार्यकारिणी समितिको बैठकले सल्लाहकार सहित परिषदहरू र विभिन्न समितिका सभापति मनोनित गरेको छ। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापतिमा र पूर्व अध्यक्ष कुशकुमार जोशीलाई विज्ञता परिषदको सभापतिमा मनोनित गर्नुभएको छ।
1: निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले एमएडब्ल्यू अर्थमुभर्स र ग्लोबल आईएमई बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा एमएडब्ल्यू र अर्थमुभर्सका तर्फबाट एफएन्डआर प्रमुख सञ्जय देव यादव र ग्लोबल आईएमई बैंकका तर्फबाट एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सुनवालले हस्ताक्षर गरेका छन्।
2: अब शेयर बजार सोमबार पनि नेप्से परिसूचक 2,700 बिन्दुमा बन्द भएको छ। पछिल्लो 5 कारोबार दिन नेप्से 2,700 बिन्दुलाई परीक्षण गर्दै स्थिर अवस्थामा छ। लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा नेप्सेको स्थिरता पनि कायमै रहेको हो। अघिल्लो कारोबार दिन शुक्रबार 2,700.11 बिन्दुमा बन्द भएको नेप्से सोमबार 2,709 बिन्दुदेखि खुल्ला भएको थियो।
0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सोमबार स्विट्जरल्याण्डमा भएको पहिलो चरणको अमेरिका इरान वार्ताले अन्तिम सम्झौताका लागि राम्रो आधार तयार पारेको बताएका छन्। स्विट्जरल्याण्डको लुसियन शहरस्थित बुर्गेनास्टक रिसोर्टमा आइतबार भएको वार्ता 18 घण्टासम्म चलेको थियो। हामीले सफल अन्तिम सम्झौताका लागि निकै राम्रो आधार तयार पारेका छौं। बुर्गेनस्टक रिसोर्टमा पत्रकारहरूसँग कुराकानी गर्दै भान्सले भने, वार्तामा अमेरिका र इरानका उच्च अधिकारीहरू सहभागी थिए।
1: अब खेल खबर। विश्व विजेता अर्जेन्टिनाले फिफा विश्वकप 2026 सम्म जे अन्तर्गत आज राति भएको खेलमा अस्ट्रेलियालाई 2-0 गोल अन्तरले पराजित गरेको छ। अमेरिकाको डालस स्टेडियममा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा कप्तान लियोनल मेस्सीले 2 गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाएका हुन्। खेलको शुरूआती 9 मिनटमा मेस्सीले पेनाल्टी सदुपयोग गर्न नसके पनि बाँकी समयमा उनले उत्कृष्ट पुनरागमन गरेका छन्। यो खेलसँगै मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाड़ीको कीर्तिमानलाई थप उचाइमा पुर्याएका छन्। पहिलो गोलसँगै 17 गोल पूरा गर्दै मिरोस्लाभ क्लोजको रेकर्ड तोडेका मेस्सीको अब विश्वकपमा कुल गोल संख्या 18 पुगेको छ। त्यस्तै आजको खेलमा पोर्चुगल र उज्बेकिस्तान बीच 10:45 बजे खेल तोकिएको छ भने इङ्ल्यान्ड र घाना बीच बुधबार 1:45 बजे, त्यस्तै पानामा र क्रोएसिया बीच 4:45 बजे, कोलम्बिया र कङ्गो बीच भोलि 7:45 बजे खेल हुने भएको छ।
2: अब विचार विश्लेषण। रासुपा महाधिवेशनका राजनीतिक सन्दर्भ शीर्षकमा किशोर नेपालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। जेनजी आन्दोलनका नाममा भएको गत भदौ 24 विध्वंसले निम्त्याएको सम्पन्न निर्वाचनको स्पष्ट र समीचीन व्याख्या अहिलेसम्म हुन सकेको छैन। जेनजी आन्दोलनको परिणामका रूपमा आएको चुनाव सुरक्षा निकायबाट परिचालित रहेको आशंका अहिले पनि यथावत छ। नेपाली जनताको बढी चासो लोकतान्त्रिक अभ्यासमा भन्दा सुशासनमा रहेका भाषीहरू खड़ा गर्न थालिएको छ। प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहको प्रस्तुति नेपालको संविधानको मर्यादा अनुकूल देखिएका छैनन्। प्रधानमन्त्रीले नवनिर्वाचित संसदको मान र मर्यादा राखेका छैनन्। संसदमा उनी अत्यन्त चञ्चल देखिएका छन् भने सरकारमा पनि उनी सानो समूहमा सीमित देखिन थालेका छन्। प्रधानमन्त्रीका रूपमा बालेन्द्रका व्यवहारका बारेमा संसदमा छलफल हुनुपर्ने हो, त्यो हुन सकेको छैन। स्वयं रासोपाका लागि यो राम्रो संकेत मान्न सकिँदैन।
1: त्यस्तै न्यायालय न्याय मन्दिर बन्न सकुन् शीर्षकमा प्राध्यापक देवी भक्त ढकालको विचार हिमालय टाइम्समा छापिएको छ। न्यायाधीशको आदेश र फैसलाको भाषा डाक्टरले लेख्ने अस्पष्ट प्रेस्क्रिप्सन जस्तो क्लिष्ट र रहस्यमय हुनुहुँदैन। कानून नजान्नेले पनि न्यायाधीशको आदेश र फैसला पढेर कानून बुझोस् र सिकोस् भन्ने लोक कल्याणकारी भाव हुनुपर्छ। न्याय महँगो र अपारदर्शी हुनु भनेको गरिबका लागि कानूनको मरण हुनु बराबर हो।
2: हस्त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 9 गते मंगलबार, सन् 2026 जुन 23 तारिक जेठ शुक्ल पक्षको नवमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पौडेल पक्राउ, व्यवसायी दीपक भट्टलाई सघाएको आरोप। पासपोर्ट छपाई प्रकरणमा दुई नेपाली एजेन्ट सहित 18 जना विरुद्ध मुद्दा दायर।
0: रासोपाको महाधिवेशनमा प्रतिनिधि विवाद, अलमलमा बन्द सत्र, पार्टीभित्र एकतासँगै आम नागरिकका समस्यालाई प्राथमिकतामा राख्नुपर्नेमा प्रतिनिधिको जोड।
1: पढाइ र रोजगारी बीच तालमेल नहुँदा उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको संख्या बढ्दो, पढाइ अनुसारकै रोजगारीको अवसर पाए विदेशिनु पर्ने बाध्यता धेरै हदसम्म कम हुने।
4: पढाइ अनुसारको काम, यी दुईटाको तादात्म्यता मिल्नु अति जरुरी छ। यदि त्यस्तो पाए भनेदेखि धेरै हदसम्म विद्यार्थीहरू, मैले मेरो पढाइ अनुसारको काम यहीँ पाएको छु त्यसकारण म विदेश जान्न भन्नेहरूको संख्या पनि उति नै बढ्थ्यो होला।
0: भारतको लखनऊमा आगलागी हुँदा कम्तीमा 15 जनाको ज्यान गयो। मृतकका परिवारलाई 2,00,000 र घाइतेलाई 50,000 दिने प्रधानमन्त्री मोदीको घोषणा।
1: र मेसी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता, अस्ट्रियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा। फ्रान्स र इराक तथा नर्वे र सेनेगल बीचको खेल चल्दै।
5: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई, पहिलेदेखि न घुमा, मा फाउँदेखि न घुमा क्या। यदि दिदी कता गयौँ होइन, घर वरिपरि हेर्छन्, गोठा जाँदाखेरि गोठा छाडेको देखिन्छ, के अरे लडेको देखिन्छ। त्यहाँबाट उठाएर खाटा ल्याएर सुताइ, अनि त्यहाँबाट फेरि त्यही पनि छाडेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौबोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्टी आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो। मलाई कपडा पनि पन्छाएको अनुभव, कपडा अब आशा छैन भनेर ल चाँडे हेरेर खाम भनेर, अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर, अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु। तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बाँचेँ।
6: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
7: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन, मोबाइल 98550509334।
8: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
9: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
8: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट।
0: मन्त्री एवं एमाले उपाध्यक्ष पक्राउ परेको विषय, त्यसै गरी पासपोर्ट छपाई प्रकरणमा दुई नेपाली एजेन्ट सहित 18 जना विरुद्ध मुद्दा दायर भएका खबरलाई प्राथमिकताका साथ छापेका छन्। सुरुमा पूर्व अर्थमन्त्री पौडेल पक्राउ परेको खबर। विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ पर्नु भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। भट्टको व्यवसायलाई लाभ पुर्याउने गरी काम गरेको देखिएको छ। त्यो काम गरेको भन्ने विषयमा विभिन्न पक्षको बयानबाट पनि खुल्न आएको छ। अनुसन्धानमा संलग्न एक अधिकारीले भनेका छन्, पूर्व अर्थमन्त्री पौडेलले एउटा व्यापारीलाई कुनै एक कम्पनीको सेयर भट्टको कम्पनीलाई सस्तोमा बेच्न दबाब दिएको देखिन्छ। त्यसबापत मलाई के लाभ हुन्छ भन्ने व्यापारीको प्रश्नमा पूर्व अर्थमन्त्री पौडेलले 4 फाइदा हुने काम गरिदिन्छु भनेका रहेछन्। त्यसमध्ये केही काम पौडेल अर्थमन्त्री भएका बेला गरिएको रहेछ, केही पूरा नभएको भन्ने बयान नै छ। त्यसका आधारमा उहाँमाथि अनुसन्धान गर्न पक्राउ गरिएको हो। अर्थमन्त्री पौडेलले पूर्व अर्थमन्त्री पौडेलले विभिन्न व्यक्तिको नाममा केही सम्पत्ति पार्किङ पनि गरेको हुन सक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीले गरेका छन्। भट्टको कम्पनीलाई सस्तोमा सेयर प्राप्ति, त्यस बापत अर्थमन्त्रीको तहबाट लाभ दिलाउने काम र केही लेनदेन बाँकी नै रहँदा नवयुवाको पछिल्लो आन्दोलन भएको देखिन्छ। ती अधिकारीले भनेका छन् त्यसका आधारमा उहाँलाई पक्राउ गरी अनुसन्धान पूरा गरिनेछ। पौडेलले एक व्यापारीलाई कम्पनीको सेयर दीपक भट्टको कम्पनीलाई सस्तोमा बेच्न दबाब दिएको आरोप रहेको छ। यो खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच पासपोर्ट छपाई सम्बन्धी ठेक्कामा 10,13,04,61,477 रुपियाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 18 जना विरुद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले 16 जना व्यक्ति र 2 कम्पनीलाई प्रतिवादी बनाएको छ। महानिर्देशक कार्यालयलाई प्रमुख प्रतिवादी बनाएको अख्तियारले राहदानी विभागकै सूचना प्रविधि तर्फका निर्देशक सुनिल कुमार केसी तथा तत्कालीन निर्देशक द्वय शत्रुधन प्रसाद शर्मा पोखरेल र रविन्द्र राज भण्डारीलाई पनि प्रतिवादी बनाएको छ। अख्तियारले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा लगायतमाथि अलग्गै अनुसन्धान हुने जनाएको छ। नयाँ ठेक्का प्रक्रिया गर्दा भ्रष्टाचार जन्य कार्य गरे गराएको हुन सक्ने देखिएको भन्दै अनुसन्धानका क्रममा उहाँलाई म्याद तामेल गरिएको थियो। उहाँसहित त्यसमा संलग्न केही कर्मचारी समेतको हकमा थप अनुसन्धान गर्नुपर्ने र मिसिल खडा गर्नुपर्ने देखिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। फरक विषय बर्दात प्रतिवादी र प्रकृति भएका छुट्टै अनुसन्धान अभियोजन गर्ने भन्ने विशेष अदालतको फैसलाको नजिर उल्लेख गर्दै अख्तियारले तत्कालीन परराष्ट्र मन्त्री आर्जुबारे अलग अनुसन्धान हुने भनेको हो। हाल पूर्व प्रधानमन्त्री समेत रहेका श्रीमान शेरबहादुर देउवासहित हङकङमा रहनुभएकी आर्जुलाई यसअघि नै अख्तियारले बयानमा बोलाइसकेको छ। 3 दिनभित्र उपस्थित हुन भन्दै गएको मङ्गलबार उहाँको बुढा नीलकण्ठ स्थित घरमा सूचना नै टाँस भएको थियो, तर आर्जु अहिलेसम्म उपस्थित हुनुभएको छैन। यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लगाउन नसक्दा हिजो बन्द सत्र सुरु हुन सकेन। सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले महाधिवेशन उद्घाटन सत्रमा पार्टीभित्र गुटबन्दी नभएको र नहुने दावी गरे पनि प्रतिनिधि विभाग टुङ्गो लाग्न नसक्दा हिजो बिहान 9 बजेदेखि सुरु हुने भनिएको बन्द सत्र आज बिहानसम्मका लागि स्थगित गरिएको हो। महाधिवेशन प्रतिनिधि बन्द सत्र सुरु हुने प्रतीक्षामा दिनभर बसिरहे, तर महाधिवेशन प्रतिनिधिको नामावली रुजु तथा प्रतिनिधि परिचय पत्र छपाई र वितरणमा अपेक्षा भन्दा बढी समय लागेकाले कार्यक्रम सारिएको पार्टी प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। प्रतिनिधिहरूको विवरण प्रमाणीकरण र कार्ड तयारी काम नसकिएकाले बन्द सत्र आजबाट सुरु गरिने जानकारी दिँदै उहाँले भन्नुभयो, प्रदेशबाट प्राप्त प्रतिनिधिहरूको नामावली रुजु गर्ने तथा कार्ड छपाई गर्न सोचेभन्दा बढी समय लागेकाले बन्द सत्र हिजो सुरु हुन सकिएन। आन्तरिक विवादका कारण मधेस प्रदेश सहितका केही जिल्लामा अधिवेशन नहुँदा प्रतिनिधि टुङ्गो लाग्न सकेको छैन। रासोपाले हिजो विधान सहितको सबै प्रतिवेदनबद्ध सत्रमा पेश गर्दै निर्वाचन प्रक्रिया पनि अघि बढाउने जनाएको थियो। बन्द सत्र नभए पनि केन्द्रीय समितिमा पर्न चाहनेले प्रतिनिधि समक्ष उम्मेदवारी प्रस्तुत गरिरहेका छन्। रासोपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले हतारमा कार्यक्रम सम्पन्न गर्नुभन्दा कुनै प्रतिनिधि नछुट्ने सुनिश्चितताका साथ प्रक्रिया अघि बढाउन खोज्दा बन्द सत्र एक दिन पर सारिएको बताउनुभयो। महाधिवेशन प्रतिनिधिहरूले पार्टीले आम नागरिकका समस्या, रोजगारी, किसानका मुद्दा तथा संगठनात्मक एकतालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। नागरिकमा खबर छ।
0: सरकारले सम्पत्ति शुद्धिकरण निवारणमा गरेको पहल कमजोर बन्दा नेपाललाई एफएटिएफको ग्रेलिस्टबाट निस्कन गाह्रो परेको छ। फाइनान्सियल एक्सन टास्क फोर्स एफएटिएफका अनुसार यसपटक पनि नेपाल ग्रेलिस्टमा यथावत छ। एसिया प्यासिफिक ग्रुप एपिजीले नेपालका लागि औँल्याएका कमी कमजोरीमा सरकारले सुधार गर्न सकिरहेको छैन। पछिल्लो पटक पेरिसमा सम्पन्न एफएटिएफको प्लेनरी तथा वर्किङ ग्रुपको बैठकले नेपाललाई पुनः ग्रेलिस्टमा यथावत राखेको हो। यसअघि एपिजीले तेस्रो पल्ट गरेको मूल्याङ्कनमा सुधारको चित्तबुद्ध आधार नपाएका कारण नेपाललाई ग्रे लिस्टमा राखेको थियो। उसका अनुसार अहिले पनि ग्रेलिस्टबाट निस्कन नेपालको प्रगति हुने किसिमको सुधार हुन सकिरहेको छैन। पेरिसमा सम्पन्न एफएटिएफको प्लेनरी बैठकले नेपालको प्रगतिलाई अझै पनि रणनीतिक कमजोरी रहेको रूपमा चित्रण गरेको छ। सन् 2025 फेब्रुअरीमा नेपालले एफएटिएफ र एसिया पेसिफिक ग्रुप एपिजीसँग उच्चस्तरीय राजनैतिक प्रतिबद्धता जनाउँदै आफ्ना कमजोरी सुधार गर्ने वाचा गरेको थियो। त्यसैता नेपालले केही कानून सुधार गरे पनि अनुसन्धान र अभियोजनको पाटो अझै कमजोर रहेको एफएटिएफले औल्याएको छ। नेपाललाई ग्रेलिस्टबाट बाहिर निस्कन एफएटिएफले मुख्य 6 बुदामा आधारित एक्सन प्लान कार्यान्वयन गर्न निर्देशन दिएको छ। एफएटिएफले जोखिमको बुझाइमा सुधार, जोखिममा आधारित सुपरिवेक्षण, हुन्डी नियन्त्रण, निकायगत क्षमता अभिवृद्धि र समन्वय, अनुसन्धान र अभियोजनमा वृद्धि तथा सम्पत्ति रोक्का र जफत सम्बन्धी विषयमा कडा कार्ययोजना बनाएर कार्यान्वयन गर्न समेत निर्देशन दिएको छ। काया कैरनमा स्नातक तहको तयारीमा रहेका विद्यार्थीका लागि पढ्दै कमाउँदै कति सम्भव छ भन्ने बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेपाल ब्याङ्क के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
9: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
8: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
9: सम्पर्क 98-457-31-034 र 97-443-43-915।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: हेलो आयन, के छ?
2: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
1: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
2: भिडियो अन गर न यार।
1: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
2: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
3: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क, अब अप्टिकल फाइबर प्रविधि।
4: कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पौडेल पक्राउ, व्यवसायी दीपक भट्टलाई सघाएको आरोप, पासपोर्ट छपाई प्रकरणमा दुई नेपाली एजेन्ट सहित 18 जना विरुद्ध मुद्दा दायर, आरजु लगायतमाथि छुट्टै अनुसन्धान गर्ने निर्णय, रासोपाको महाधिवेशनमा प्रतिनिधि विवाद, अलमलमा बन्द सत्र, सम्पत्ति शुद्धिकरण निवारणमा नेपाल अझै ग्रे लिस्टमै लगायतका खबर प्रस्तुत गर्यौं।
3: चालू आर्थिक वर्षको 11 महिनामा मुलुक देशको निर्यात व्यापारले ऐतिहासिक कीर्तिमान कायम गरेको छ। अघिल्लो आर्थिक वर्षमा भएको कुल निर्यात भन्दा चालू आर्थिक वर्षको 11 महिनामै निर्यात धेरै भएको हो। भन्सार विभागका अनुसार गएको वर्षभरिको तुलनामा यो जेठसम्म 93,70,00,000 भन्दा धेरै मूल्यको वस्तु निर्यात भएको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालले 2,77,96,00,000,000 रुपियाँ बराबरको निर्यात गरेको छ। गएको वर्ष जेठसम्म यस्तो निर्यात 2,47,57,00,000,000 थियो। चालू आर्थिक वर्षको निर्यात गएको वर्षको जेठसम्मको तुलनामा 12.28% बढेको हो। अर्कोतिर जेठसम्मको निर्यात नै गएको आर्थिक वर्षभरिको निर्यात भन्दा पनि बढी हो। चालू आर्थिक वर्षको जेठसम्म गएको आर्थिक वर्षको त्यही अवधिको तुलनामा 30,39,00,000,000 रुपियाँ बढीको वस्तु निर्यात भएको छ। चालू आर्थिक वर्षको असारमा 33,00,000,000,000 बराबरको वस्तु निर्यात भए मूल देशको कुल निकासी 3,00,000,000,000 पुग्ने देखिन्छ। जेठ महिनामा भने 29,45,00,000,000 रुपियाँको निर्यात भएको छ। 3,00,000,000,000 निकासी लक्ष्य पुर्याउन अघिल्लो महिना भन्दा बढी निर्यात हुनुपर्नेछ। चिया निर्यातमा भारतमा गरिएको अवरोधले निर्यातमा ठूलो असर पर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व उपाध्यक्ष तथा चिया उद्योग सञ्चालक हेमराज ढकाल बताउनुहुन्छ। भन्सार विभागका अनुसार नेपालबाट निकासी भएका प्रमुख वस्तुहरूमा सोयाबिन तेल, अलैँची, जुट तथा जुटका सामानहरू रहेका छन्। यसै गरी उनी, गलैँचा, तयारी पोसाक, पाम तेल, सूर्यमुखी तेल, उनी फेल्टका उत्पादन, जुस, चिया, फलाम तथा फलामका उत्पादनहरू, प्लाई उड, पस्पिना, सल, पिना, चाउचाउ, जुत्ता, चप्पल, कथा, सिमेन्ट, कपडा, कुकुर बिरालोको आहारा, जडीबुटी र नेपाली हाते कागज प्रमुख रूपमा रहेका छन्। कारोबारमा खबर छ।
4: कक्षा 12 को नतिजापछि हरेक वर्ष लाखौं विद्यार्थी उच्च शिक्षा र रोजगारी भविष्यको बाटो रोज्ने मोडमा पुग्छन्। पछिल्ला वर्षहरूमा अध्ययनका लागि विदेश जाने युवाको संख्या बढ्दै गएको छ भने नेपालमै बसेर पढाइसँगै सिप विकास र आमदानी गर्ने अवसर बारे पनि बहस बढ्न थालेको छ। यस वर्ष झण्डै 3,32,000 विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये झण्डै 1,00,000 विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने अनुमान विज्ञले गरेका छन्। नेपालमै रहने विद्यार्थीका लागि पढाइसँगै काम गर्ने अवसर भने पर्याप्त छैन। साथी महेश ले शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कक्षा 12 उत्तीर्ण गरी स्नातक तहको तयारीमा रहेका विद्यार्थीका लागि पढ्दै कमाउँदै गर्ने वातावरण कतिको आवश्यक छ भन्ने विषयमा कुराकानी गर्नुभएको छ।
5: एकदमै महत्त्वपूर्ण छ। विद्यार्थीहरू बाहिर विदेशतिर जान किन चाहन्छन् भनेर हामीले अध्ययनहरू गरिरहँदा, हामीले खोजिरहँदा के पाएका छौँ भने विदेशतिरका युनिभर्सिटीहरूमा हप्तामा 3-4 दिन काम गर्न पाउने, 3 दिन पढ्न जानुपर्ने, यसरी काम गर्ने वातावरण बनाइदिएका छन् त्यहाँ। त्यसकारण त्यहाँ कमाइ पनि हुने, पढ्न पनि पाउने।
6: केही शैक्षिक संस्थाहरूले चाहिँ विद्यार्थीलाई जे विषय उहाँहरूले पढिरहनु भएको छ त्यो विषयमा नै विभिन्न प्रकारका अवसरहरू दिने, त्यो पढ्दै कमाउँदै भन्ने एउटा भाष्य चाहिँ त्यसको लागि निर्माण गरिएको छ। यो अवधारणा चाहिँ अहिलेको समयमा कतिको आवश्यक र सान्दर्भिक छ?
5: यो एकदमै सान्दर्भिक छ। कमाउँदै पढ्दै गर्दा उसलाई पढ्न पनि आर्थिक सहायता हुने, घर व्यवहार हेर्न पनि सजिलो हुने, आफ्नो व्यक्तिगत खर्चहरू निकाल्नु पनि सजिलो हुने हुनाले पढ्दै कमाउँदै गर्ने काम एकदमै राम्रो हो। अनि कतिपय कलेजहरूले उद्योग प्रतिष्ठानहरूसँग एमओयु गरेर अनि त्यहाँ चाहिने विद्यार्थीहरूलाई रेकमेन्डेसन गरिदिने, सिफारिस गरिदिने, त्यहाँ एमओयु मार्फतलाई हाम्रो विद्यार्थीहरू छन् भनेर पठाइदिने, यस्ता यस्ता कामहरू गरिरहनु भएको छ। नगर्ने मात्रामा, एकदम थोरै मात्रामा कलेजहरूले त्यो सुरु गर्नुभएको छ। त्यो गरेको प्रयास एकदमै सराहनीय प्रयास हो।
6: एउटा विद्यार्थीको लागि पढेको विषय जे हो र त्यहीसँग मेल खाने चाहिँ काम कतिको महत्त्वपूर्ण हुन्छ?
5: पढेकै विषय अनुसारको कामको त धेरै महत्त्व हुन्छ, अथवा काम अनुसारको पढाइ अथवा पढाइ अनुसारको काम, यी दुईटाको तादात्म्यता मिल्नु अति जरुरी छ। होइन भने कामले पढाइलाई डिस्टर्ब गर्छ, पढाइले कामलाई डिस्टर्ब गर्छ, न त्यो काम राम्रो हुन्छ न त्यो पढाइ राम्रो हुन्छ। त्यो लाइन एउटै खालको भयो भनेदेखि विद्यार्थीलाई एकदमै सहज रूपले जिन्दगी जिउन, जिन्दगी जीवन जिउनलाई एकदम सहज हुन्छ। विद्यार्थीहरूले यदि त्यस्तो पाए भनेदेखि धेरै हदसम्म विद्यार्थीहरू मैले मेरो पढाइ अनुसारको काम यहीँ पाएको छु त्यसकारण म विदेश जान्न भन्नेहरूको संख्या पनि उति नै बढ्थ्यो होला,
6: सन्तुष्टि मिल्यो,
5: सन्तुष्टि मिल्थ्यो होला।
6: पढ्दै कमाउँदै अभ्यासलाई चाहिँ कसरी प्रभावकारी बनाउन सकिन्छ?
5: कलेजले आफैले रोजगारी सिर्जना गर्ने एउटा कुरा भयो, तर रोजगारी खोजिदिने, नेटवर्किङ गरिदिने, एमओयु गराइदिने, इन्टर्नसिपको लागि अरूसँग सम्झौता गर्ने, अनि त्यस पछाडि काम खोज्ने तरिकाहरू सिकाइदिने, भनौँ न कलेजले आफैले जब सेल अथवा इम्प्लोइमेन्ट सेल, जब प्लेसमेन्ट सेल जस्ता युनिटहरू खडा गरेर त्यही एउटा युनिट एउटा कलेजको एउटा शाखाले नेटवर्किङ गराइदिनेतिर काम गर्न सक्यो, इन्टर्नसिप गराइदिनेतिर काम गर्न सक्यो, सिभी लेख्ने तरिका सिकाइदिन सक्यो, जबको लागि इन्टरभ्यू दिने तरिकाहरू सिकाइदिन सक्यो, कहाँ कहाँ जबहरू खुलेका छन् देखाइदिन सक्यो। उदाहरणका लागि श्रम संसार, त्यो श्रम संसार पोर्टल यस्तो छ, यो पोर्टलमा यसरी जबको

0: का संकलन गर्ने बेरोजगार अरूको यस्ता यस्ता उसको टिवाहरू हुन्। स्थानीय पालिकाले यी सबै कामहरू अहिले हामीले जे जति कुराहरू गऱ्यौँ एउटा बृहत नीति बनाइदिने काम त अब सरकारले गर्ने भयो, बाँकी ती सबै कुराहरू इम्प्लिमेन्ट गर्ने आफ्नो स्थानीय तहका नीति निर्माण गर्ने र त्यो कामै गर्ने सेवा नै उपलब्ध गराइदिने काम रोजगार सेवा केन्द्रले गर्छ।
1: शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग नेपालमा पढ्दै कमाउँदैको अभ्यास र अवसरको बारेमा गरिएका विस्तृत कुराकानी बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
3: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
3: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 0656-8853-5189353।
4: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, ICU, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
4: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ECG, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै, फोन 0656-4935-80, मोबाइल 98550-26440।
1: देशभरिका विभिन्न FM स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। कुकुर, बिराला, बाँदर जस्ता जनावरले टोकेपछि रेबिज विरुद्धको खोप लगाउन अस्पताल धाउने बिरामी बढेका छन्। तर सुकराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेको बाहेक सरकारी अस्पतालमा यो खोप 2 महिनादेखि अभाव छ। यति मात्रै होइन, गर्मी र बर्खा लागेसँगै सर्पको जोखिम बढिरहेका बेला देशभरका प्रादेशिक र जिल्ला अस्पतालमा सर्पदंशको भ्याक्सिन एन्टिस्नेक भेनम पनि हाहाकार भएको छ। जबकि रेबिज लागेको जनावर र सर्पले टोक्दा जति सक्दो छिटो खोप नलगाए बिरामीको ज्यान जान्छ। उपत्यका बाहिरका धेरै सरकारी अस्पतालले रेबिज विरुद्धको भ्याक्सिन छैन भनेर टेको अस्पतालमा रेफर गरिरहेका छन्। यो अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गएको वैशाखदेखि नै यस्तो अवस्था देखिएको छ। सर्पदंशको भ्याक्सिनको पनि हाहाकार हुन थालेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागसँग अहिले एन्टिस्नेक भेनम 1000 भायल मात्रै स्टक छ। टेको बाहेक सरकारी अस्पतालमा रेबिज विरुद्धको छैन खोप, सर्पदंशको भ्याक्सिन पनि हाहाकार शीर्षकको खबर नयाँ पत्रिकामा छ।
1: अब विदेशको खबर। भारत उत्तर प्रदेशको लखनऊको अलीगंज क्षेत्रमा हिजो एक कोचिङ इन्स्टिच्युटमा आगलागी हुँदा कम्तीमा 15 जनाले ज्यान गुमाएका छन्। डाक्टरहरूका अनुसार घटनामा धेरै जसोको धुवाँले निसासिएर श्वास प्रश्वासमा समस्या आई ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था ANI जनाएको छ। किङ जर्ज मेडिकल युनिभर्सिटीका मेडिकल सुपरिन्टेन्डेन्ट प्रेमराज सिंहका अनुसार अस्पताल ल्याउँदा नै 15 जनाको ज्यान गइसकेको थियो। अन्य 8 जनालाई पनि गम्भीर अवस्थामा अस्पताल पुर्याइएको छ। आगलागीबाट भवनमा भएको लाइब्रेरी र कम्प्युटर ट्रेनिङ इन्स्टिच्युटमा क्षति पुगेको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेको परिवारलाई आर्थिक सहायताको घोषणा गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमा प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषबाट ज्यान गुमाएकाको हरेक परिवारलाई 2 लाख र घाइतेलाई जनै 50,000 भारू दिने उल्लेख छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि घटनास्थलको अवलोकन गर्नुभएको छ।
5: अब खेल खबर। साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप

0: फुटबलको अन्तिम 32मा प्रवेश गरेको छ। समूह जे अन्तर्गत डलासमा गैराती भएको खेलमा अस्ट्रियालाई 2 गोलले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले 2 गोल गरे। यो सँगै विश्वकप इतिहासमा उनले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन्। 39 वर्ष पुग्न लागेका मेसीले विश्वकप फुटबलमा आफ्नो गोल संख्या 18 पुर्याएका छन्। यससँगै उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्ला क्लोजेको 16 गोलको कीर्तिमानलाई पछि पारेका छन्। मेसीले खेलको 38औं मिनटमा पहिलो गोल गरेका थिए। खेलको इन्जुरी समयमा उनले अर्को गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे। खेलको सुरुमै मेसीले कीर्तिमान बनाउने अवसर गुमाएका थिए। 8औं मिनटमा अस्ट्रियाका स्टेफन पोर्ट्सले फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएका थिए, तर मेसीको प्रहार पोस्ट बाहिर गएको थियो। यसअघि अल्जेरिया विरुद्धको खेलमा ह्याट्रिक गरेका मेसीले 2 खेलमा 5 गोल गरिसकेका छन्। सन् 2006मा पहिलो पटक विश्वकप खेलेका मेसी अहिले आफ्नो 6ठौं विश्वकप खेलिरहेका छन्। अर्जेन्टिनाका लागि उनले 201 खेलमा 121 गोल गरिसकेका छन्। विश्वकप इतिहासमा मेसी पछि मिरोस्लाव क्लोज 16 गोल सहित दोस्रो स्थानमा छन्।
1: अहिले चलिरहेको खेलको खबरमा विश्वकप फुटबलमा फ्रान्स र इराक बीचको खेल भइरहेको छ भने त्यस्तै अर्को खेल नर्वे र सेनेगल बीच पनि भइरहेको छ। फ्रान्स र इराक बीचको खेल 85औं मिनटमा चलिरहेको छ र यो समयसम्म फ्रान्सले 3 गोलको अग्रता बनाएको छ। पहिलो हाफ लगत्तै मौसम खराब हुँदा फ्रान्स र इराक बीचको खेल केही बेर रोकिएको थियो। पहिलो हाफ सकिँदा फ्रान्सले 1 गोलको अग्रता बनायो। उसका कप्तान किलियन एम्बाप्पेले खेलको 14औं मिनटमा गोल गरेसँगै अग्रता लिएको हो। त्यस्तै दोस्रो हाफको 54औं मिनटमा पनि एम्बाप्पेले अर्को गोल थपेका छन्। उनले यो खेलमा अहिलेसम्म 2 गोल गरेका छन्। त्यस्तै अर्को 1 गोल 66औं मिनटमा भएको छ। नर्वे र सेनेगल बीचको खेल अहिले चलिरहँदा खेलको 40औं मिनटसम्म दुवै टोलीले गोल गर्न सकेका छैनन्। अब केही खबर संक्षेपमा। पश्चिम तराईमा अत्याधिक गर्मी बढेर जनजीवन कष्टकर बनेको छ। अत्याधिक गर्मीले विद्यार्थीलाई विद्यालय जान पनि गाह्रो भएपछि कैलाली र कञ्चनपुरका विभिन्न पालिकाले विद्यालयमा बिदा दिएका छन्। धनगढी उपमहानगरले उपमहानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा आजदेखि बाह्र गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै गरी कञ्चनपुरको बेतकोट नगरपालिकाले पनि नगरभित्रका सबै विद्यालयमा 12 गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। टन्टलापुर घाममा बाहिर ननिस्कन प्रशस्त पानी खान विज्ञले सुझाव दिएका छन्।
0: मनसुन प्रवेश भएको क्षेत्रमा गैराती ठूलो वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गैराती सबैभन्दा धेरै गण्डकी प्रदेशको लमजुङ स्याङ्जा कास्कीमा पानी परेको छ। हिजो कोशी बागमती मधेस प्रदेशको सबै तथा गण्डकी प्रदेशका धेरै जसो र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुन प्रवेश भएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थले केही ठाउँमा ठूलो वर्षा सहित पूर्वदेखि गण्डकी प्रदेशसम्म वर्षा भएको जानकारी दिनुभयो। आज कोशी प्रदेशका पहाडी तथा तराई भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: र बाँकेको राप्ती सोनारी गाउँपालिका 1 कुसुम क्षेत्रमा पुरातत्व विभागले गरेको खोज तथा अनुसन्धानको क्रममा अत्यन्तै प्राचीन पाषाण औजार फेला परेका छन्। प्रारम्भिक अध्ययनले त्यस क्षेत्रमा प्रागैतिहासिक मानव सभ्यताको महत्त्वपूर्ण आवास स्थल रहेको संकेत गरेको खबर गोरखापत्र दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
0: नभए एक पीर भए सय पीर।
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पौडेल पक्राउ व्यवसायी दीपक भट्टलाई सघाएको आरोप। पासपोर्ट छपाई प्रकरणमा 2 नेपाली एजेन्ट सहित 18 जना विरुद्ध मुद्दा दायर।
1: रासोपाको महाधिवेशनमा प्रतिनिधि विवाद, अलमलमा बन्द सत्र, पार्टीभित्र एकतासँगै आम नागरिकका समस्यालाई प्राथमिकतामा राख्नुपर्नेमा प्रतिनिधिको जोड।
0: पढाइ र रोजगारी बीच तालमेल नहुँदा उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको संख्या बढ्दो। पढाइ अनुसारकै रोजगारीको अवसर पाए विदेशिनु पर्ने बाध्यता धेरै हदसम्म कम हुने।
1: भारतको लखनऊमा आगलागी हुँदा कम्तीमा 15 जनाको ज्यान गयो। मृतकका परिवारलाई 2 लाख र घाइतेलाई 50,000 दिने प्रधानमन्त्री मोदीको घोषणा।
0: र मेसी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता। अस्ट्रियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा। फ्रान्स र इराक तथा नर्वे र सेनेगल बीचको खेल चल्दै।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन। कार्टुन एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि पार्टी अप्ठ्यारो अवस्थामा रहेको र केही नेताहरू पुनर्गठनमा लागेको आशय व्यक्त गरेकै बेला हिजो मात्रै एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयसँग सम्बन्धित छ। यहाँ एमालेको कार्यालयबाट दुईजना नेता जस्ता देखिने व्यक्ति बाहिर निस्कने क्रममा छन्। उनीहरू हतास हतास अवस्थामा कुराकानी गर्दैछन् अनि एकजनाले भन्दैछन्, काका पक्राउ पर्नुभयो भनेको बाले दङ्ग पर्दै आक्रोश व्यक्त गर्नुभयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार। 93.2
2: स्वदेश एफएम। श्रोता नमस्कार। आजको नेपाली बसबाट खिम्बोम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो patro.com र नेपाली network.com मार्फत पनि नेपाली बस सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बसलाई काठमाडौँ रेडियो नारायण 99.1 मेगाहर्जबाट यतिखेर सुनिराख्नु भएको छ। र नेपाली बसमा हामी राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक पाटोका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौँ। र अहिलेको अवस्थामा विशेष गरी आजको नेपाली बहसमा हामी तपाईँलाई जानकारी गराउँदैछौँ राहतदानी प्रकरणमा महानिर्देशक सहित 18 जना विरुद्ध मुद्दा दायर भएको छ। 10 अर्ब नोक्सानी पुर्याएको दावी गरिएको छ। तत्कालीन बेलाकी परराष्ट्र मन्त्री आरजू राणा जौबा सहित महानिर्देशक लगायतहरू छानबिनको दायरामा आएका छन्, छानबिनको घेरामा यतिखेर परेका छन्। यो सरकार आइसकेपछि एकपछि अर्को व्यक्ति पक्राउ पर्ने क्रम पनि निरन्तर रूपमा जारी रहेको छ। पक्राउका कारणहरू खोल्दै पक्राउ परिरहेको एउटा स्थिति छ। सम्पत्ति छानबिन प्रकरणमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि पक्राउ परेका छन्, जो अर्थमन्त्री हुँदा शेयर बजारमा उछाल आउँथ्यो। शेयर बजारका बिचौलिया दीपक भट्ट र सुलभ अग्रवालको सम्पत्ति छानबिनका क्रममा पूर्व अर्थमन्त्री पौडेल पनि जोडिएको विभागले दावी गरेको छ। र विष्णु पौडेलका छोरा समेत शेयर कारोबारी रहेको भन्ने पनि खुल्न आएको छ। र विशेष अब शेयर कारोबार फेरि ओह्रालो यात्रामा जाने निश्चित प्राय भएको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। आठौँ पटक पनि मन्त्रीको अवसर पाउँदा उपाध्यक्ष पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम पटक अर्थमन्त्री हुन चाहेको पनि बताएका थिए। पाँचौँ पटक अर्थमन्त्री बनेका पौडेल 3 दशकदेखि सिंहदरबारको शक्तिमा थिए। लोकेन्द्र बहादुर चन्दको मन्त्रीमण्डलमा पहिलो पटक युवा खेलकुद तथा संस्कृति मन्त्री बनेका उनले 2053 चैत 12 देखि 2054 असोज 10 गतेसम्म मन्त्रालय सम्हाले। 65 भदौ 5 देखि 66 जेठ 7 सम्म उनी दोस्रो पटक समेत मन्त्री बन्दै जलस्रोत मन्त्रालय पनि उनले सम्हालेका थिए। अहिलेको अवस्थामा विष्णु पौडेलको पक्राउका सन्दर्भमा नेकपा एमाले आपत्ति जनाएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले पौडेल पक्राउ परेको विषयमा निन्दा र भर्सना समेत गरेका छन्। वक्तव्य निकालेर उनले भनेका छन्, नेकपा एमालेको उपाध्यक्ष कमरेड विष्णु प्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैर कानूनी ढङ्गले अपहरण शैलीमा पक्राउ गरेको भन्ने उनीहरूको दाबी रहेको छ। र सम्पत्ति शुद्धिकरण मुद्दामा उनी पक्राउ परेको विभागले दाबी गरिरहेको एउटा परिस्थिति छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। एमालेको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलका सदस्य समेत रहेका पौडेल सुझाव सङ्कलनका क्रममा सुर्खेतमा थिए र अहिले लामो समयदेखि नेपालको राजनीतिमा शक्तिशाली व्यक्तिका रूपमा बसिरहेका व्यक्तिहरू, जस ललिता निवास जग्गा प्रकरणमा पनि उनले जग्गा फिर्ता दिइसकेपछि माफी पाएको भन्ने विषय पनि निकै ठुलो चर्चाको विषय बनेको थियो। उनीमाथि धेरै किसिमका मुद्दाहरू र धेरै किसिमका आरोपहरू लाग्ने गर्दछ। विष्णु पौडेल माथि सार्वजनिक जग्गा हडपेकोदेखि लिएर सुकुम्बासी समेत भनेर पनि खिसिटाउरी गर्ने गरेका कतिपय प्रसङ्गहरू थिए। अब अहिलेको यो सरकारले पुराना त्यस्ता खालका फाइलहरू भेटिसकेपछि कारवाहीको दायरामा ल्याउने पनि बताएको छ। वीरेन्द्रनगर स्थित शुभ होटेलमा सोमबार नेकपा एमाले निर्वाचन समीक्षा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रमको आयोजना गर्यो। सोही कार्यक्रममा सहभागी हुन एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री पौडेल सहित नेताहरू सुर्खेत आएका थिए। सोही होटेलमा कार्यक्रममा सहभागी भइरहेकै बेला जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख परीक्षक एसपी ठाकुर प्रसाद पोखरेल बेलुका 5 बजेतिर पौडेललाई पक्राउ गर्न त्यहाँ पुगेका थिए। र अब पक्राउ भइसके पछाडि अब यसका बारेमा पनि छलफल र विमर्श हुन्छ। अब किन पक्राउ परे भन्ने कुराहरू पनि हुन्छन् र विशेष गरी अहिले भएको अवस्थामा पक्राउ पर्नुको कारणहरू सम्पत्ति शुद्धिकरण भनेर बताइएको छ। 10 जिल्लाका धेरै पदाधिकारीहरू त्यहाँ उपस्थित रहेका थिए, त्यही कार्यक्रमबाट उनलाई पक्राउ गरियो। र अब सुशासन केन्द्रित ढङ्गले सरकार अगाडि बढ्ने, यो सरकारले चाहिँ हिजोका जति पनि भ्रष्टाचारमा संलग्न भएका मुछिएका व्यक्तिहरूलाई चाहिँ एकपछि अर्को गरी पक्राउ गर्ने बताएको छ। आजको नेपाली बसमा हामी अब यसका विषयमा पनि चर्चा परिचर्चा गर्नेछौँ र ग्रे लिस्टबाट बाहिरिन सकस नेपाल, आतंकवादी वित्त पोषण सम्बन्धी प्रमुख जोखिमहरू पहिचान र नियन्त्रण गर्नुपर्नेछ, बैङ्क सहकारी जस्ता जोखिममा आधारित निगरानी र सुपरिवेक्षण सुदृढ गर्नुपर्नेछ, हुन्डी कारोबार गर्ने व्यक्तिहरूको पहिचान गरी कारोबार कारवाही गर्नुपर्ने स्थिति छ, सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि क्षमता र समन्वय बढाउनुपर्ने स्थिति छ, सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान र अभियोजनको प्रभावकारिता वृद्धि गर्नुपर्ने स्थिति छ। नेपाली कङ्ग्रेसका नेता गोविन्दराज पोखरेल हुनुहुन्छ। पोखरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नमस्कार नमस्कार, गुड मर्निङ गोविन्दराज पोखरेलजी।
3: गुड मर्निङ, नमस्कार।
2: अब अहिलेको अवस्थामा हिजो पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ पर्नुभयो, सरकारले सुशासनको मुद्दामा चाहिँ आफूलाई एकदमै सक्रिय बनाएर अगाडि बढाइरहेछ, होइन?
3: हेलो,
2: सुन्दै हुनुहुन्छ गोविन्दजी?
3: भन्नु त अनि
2: होइन, सरकारले हिजो अर्थमन्त्री, पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गर्यो भ्रष्टाचारको मुद्दामा र सुशासनको मुद्दामा सरकार प्रतिबद्ध रहेको सङ्केत दिँदैछ, पूर्व विशिष्टहरू पनि पक्राउको क्रममा छन् होइन अहिले?
3: हजुर हजुर,
2: सुनिरहनु भएको छैन मेरो अडियो?
3: हेलो,
2: सुन्दै हुनुहुन्छ गोविन्दजी? अहिले सुन्दै हुनुहुन्छ? ठिक छ, होइन, पूर्व अर्थमन्त्री पक्राउ पर्नुभयो विष्णु पौडेलजी, होइन? अब सरकारले सुशासन केन्द्रित मुद्दामा अगाडि बढ्छौँ हामी, आरोपीहरूलाई हिजोका हरेक मुद्दाहरूमा चाहिँ आरोप लागेका व्यक्तिहरूलाई, कतै जोडिएको भेटिएका व्यक्तिहरूलाई चाहिँ कसैलाई पनि छोडिन्न भन्ने जुन सरकारको नारा छ, यसमा तपाईँको भन्नु के छ?
3: अब यस्तो छ, अब तपाईँको चाहिँ आरोपितहरूलाई चाहिँ निष्पक्ष छान्ने चाहिँ अब गर्ने कुरा चाहिँ एउटा कुरा भयो। अब जो चाहिँ पक्राउको चाहिँ शैली चाहिँ जसरी चाहिँ त्यहाँ देखियो, वास्तवमा चाहिँ त्यो चाहिँ अलिक बाइस जस्तो चाहिँ देखिन्छ। अब कार्यक्रममा बसिरहेको ठाउँबाट उठाएर लिएर आएको देखिन्छ, होइन? अब मान्छेहरू चाहिँ भाग्ने भए त पहिले भागि नै सक्थे, होइन? अब त्यसले गर्दाखेरि चाहिँ भ्रष्टाचारको बारेमा चाहिँ निष्पक्ष र सबै मानिसहरूको चाहिँ छानबिन हुनुपर्छ भन्ने कुरा हो। तर बाइस ढङ्गले चाहिँ कसैलाई पनि चाहिँ पक्रिनुहुन्न र अब चाहिँ निर्दोष मान्छेहरू चाहिँ फस्नुहुन्न, अब दोषीहरू चाहिँ कारवाहीमा पर्नुपर्छ भन्ने नै हो वास्तवमा चाहिँ। तर अब जो शैली अप्नाइया छ त्यो त्यति राम्रो चाहिँ देखिरहेको छ।
2: अनि अर्को समाचार आइरहेको छ अहिले अहिले भर्खरै मात्र, होइन, तत्कालीन बेला अमेरिकाबाट ल्याएको 40 करोड रुपियाँ छुटाउन राष्ट्र ब्याङ्कलाई पत्राचार गरेको घटनामाथि अनुसन्धान गर्न पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई पनि प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ भनिरहेको स्थिति छ भन्दाखेरि, अब ठुला ठुला मुद्दामा प्रहरी सक्रिय भएको, होइन, सरकार सक्रिय भएको देख्नु भएको छ, होइन? सुशासन केन्द्रित ढङ्गले
3: ठुला ठुला मुद्दामा सक्रिय भएको, अब यो यस्तो छ, यसमा अब परिणाम चाहिँ ननिस्किएसम्म चाहिँ अहिले नै चाहिँ भनिहाल्नु चाहिँ अलि हतार हुन्छ होला।
2: नक्कली भुटानी शरणार्थी प्रकरणका फाइलहरू अगाडि बढेका छन् अहिले, राजधानी प्रकरणमा पनि त्यत्तिकै घोटाला भएको रहेछ गोविन्दजी।
3: अब के छ त्यो छानबिनले आउला, होइन? अब यो अहिले त चाहिँ प्रक्रिया मात्रै हो, अदालतसँग गएर छुङ्गिनु बेला सुन त्यो कुराहरू थाहा होला। र चाहिँ अब जे शैली अप्नाइया छ त्यो त्यति राम्रो चाहिँ देखिरहेको छैन।
2: तर सरकारले एक्सन लिने र भ्रष्टाचार प्रति निर्मम हुने कुरामा त विपक्षीहरू प्रतिपक्षीहरूको पनि त साथ हुनुपर्छ नि त, होइन? सभापति गगन थापाजीले त यसको खुलेर मुक्त कण्ठले प्रशंसा गर्नु भएको छ नि।
3: भ्रष्टाचार प्रति त निर्मम हुनुपर्छ, अब त्यसमा कुरा केही छैन। हामीले त आफ्नै सरकार हुँदा पनि भ्रष्टाचार विरोधी अभियान चलाएको हो, नेपाली सङ्घमा हुँदा मै सभापति थिएँ। त्यसमा अब चाहिँ निष्पक्ष र पारदर्शी ढङ्गले चाहिँ सरकारले सबै काम गरोस्, अब निर्दोष मान्छेहरू चाहिँ नफसुन् भन्ने हो र दोषीहरूलाई कारवाही हुनुपर्ने
2: त्यो कुरा हो। तर हिजो चाहिँ यस्ता यी धेरै फाइलहरू लुकाइएका, तामेलीमा राखिएका, दबाब र प्रभावमा परेर चाहिँ एक्सनमा नगएका कुरा त स्वीकार्नुहुन्छ, होइन तपाईँ?
3: अब यस्तो छ, हिजो चाहिँ ती कुराहरू पनि चर्चा थिए, तर अहिले चाहिँ के भइरहेछ, अहिले तामिलीमा फाइलहरू चाहिँ गएको छैनन्, मुद्दाहरू फिर्ता लिने कामहरू अहिलेको सरकारले चाहिँ गरेका छैन र त्यही भएर निष्पक्षताको कुरा चाहिँ गम्भीर रूपमा चाहिँ उ चाहिँ विषय चाहिँ रहन्छ।
2: अहिले पनि गएका छ,
3: अब हिजो पनि त्यो भएको भएदेखि चाहिँ त्यो चाहिँ गलत हो, तर अहिले के भइरहेछ त, अहिले चाहिँ के सही भइरहेछ कि गलत भइरहेछ, त्यो कुरा पनि हेर्नु पर्छ।
2: तर यो अस्तिको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन अहिले अस्ति उद्घाटन भयो, जारी छ चितवनमा, त्यहाँ चाहिँ जुन किसिमले नेपाली कङ्ग्रेसका सभापति गगन थापाले आफ्नो स्टेटमेन्ट दिनुभयो होइन, उहाँ बोल्नुभयो, अब हामी कसैका दुश्मन होइनौँ, हामी प्रतिस्पर्धी हौँ, हामी ठुलो बन्न चाहन्छौँ नेपाली कङ्ग्रेसलाई, यो देशको लोकतान्त्रिक पार्टी हो र कङ्ग्रेसको आकार बढाउन चाहन्छौँ भन्ने जुन सन्देश दिनुभएको छ, यो सन्देश अनुसार चाहिँ नेपाली कङ्ग्रेस एक ढिक्का छ अहिले, नेपाली कङ्ग्रेस चाहिँ त्यो रङ्गले अगाडि बढ्न खोजिरहेको छ?
3: हजुर, अब यस्तो छ, अब नेपाली कङ्ग्रेस चाहिँ कसैलाई पनि कुनै पार्टीलाई पनि दुश्मन घोषणा गरेर चाहिँ राजनीति गर्ने पार्टी होइन, नेपाली कङ्ग्रेस नेपालको डेमोक्रेसीको मेन पार्टी हो र हामीले चाहिँ अब अरू कतिपय देशमै पनि हिजो माओवादीले काङ्ग्रेसलाई मुख्य दुश्मन मुख्य शत्रु भनेर घोषणा गरेर पनि राजनीति गरे, अरू दलहरूलाई पनि त्यस्तो छ, अब काङ्ग्रेस पार्टी चाहिँ कुनै अर्को दललाई चाहिँ मुख्य शत्रु, अर्को विचारलाई मुख्य चाहिँ शत्रु विचार, अर्को पार्टीका पार्टी नै मुख्य शत्रु पार्टी भनेर चाहिँ त्यसरी चाहिँ घोषणा गरेर चाहिँ राजनीति गर्ने पार्टी होइन, र नेपाली कङ्ग्रेस चाहिँ हिजो पनि आज पनि चाहिँ डेमोक्रेसीलाई एउटा परिष्कृत ढङ्गले चाहिँ अगाडि बढाउने पार्टी हो र त्यो कारणले पनि गगनजीले चाहिँ त्यो कुरा चाहिँ बोल्नुभएको भन्ने चाहिँ मलाई लाग्छ।
2: तर नेपाली कङ्ग्रेस जुन ढङ्गले एक ढिक्का हुन सक्नुपर्ने थियो विशेष महाधिवेशनपछि, तपाईँहरू त तितरभित्रै हुनुहुन्छ नि होइन अहिलेसम्म पनि?
3: अब अहिले चाहिँ त्यो चाहिँ तितरभित्रकै अवस्था छ, त्यो एक ढिक्का हुनुपर्छ र अहिलेको चाहिँ अब देशको चाहिँ चुनौतीलाई प्रतिपक्षको चाहिँ भूमिकालाई चाहिँ सशक्त रूपमा चाहिँ अगाडि बढाउनका निमित्त यो संविधानको रक्षा, देशको रक्षा, देशको शान्ति सुरक्षामा शान्ति सुरक्षाकै सवाल पनि अब गम्भीर रूपले भोलि अगाडि पनि आउन सक्छन् र जनताको सुरक्षा, देशको सुरक्षा र संविधानको सुरक्षा र लोकतन्त्रको सुरक्षाको लागि पनि चाहिँ नेपाली कङ्ग्रेस चाहिँ एक ढिक्का हुन एकदमै जरुरी छ र अहिले टटकारो आवश्यकता पनि त्यही हो।
2: तर कङ्ग्रेसको विवाद कहाँनिर मिल्न सकिरहेको छैन, धेरैले अध्यापति गरिसक्नु भएको छ क्रियाशील सदस्यता होइन, तर कतिपयले गर्न मान्नु भएको छैन, यो किन हो, यो के को सम्मान चाहियो?
3: यस्तो छ, अब यसमा चाहिँ अध्यापति गर्ने नगर्ने भन्दा पनि चाहिँ तपाईँको चाहिँ पार्टी चाहिँ एक हुनु पर्यो भन्ने कुरा हो, तपाईँ
2: पार्टी एक त कसरी
3: महाधिवेशनमा चाहिँ सबै क्रियाशीलहरूले चाहिँ यो महाधिवेशन चाहिँ 15 महाधिवेशन चाहिँ हाम्रो महाधिवेशन हो, 15 चाहिँ सबै क्रियाशीलले चाहिँ महाधिवेशनमा जाने वातावरण, सहज वातावरणको निर्माण होस् भन्ने नै मूल विषय हो भन्ने लाग्छ मलाई।
2: क्रियाशील सदस्यता अध्यापतिमा त तपाईँको अब्जेक्सन छैन होइन, अब 15 महाधिवेशन जानुपर्छ
3: अध्यापतिक चाहिँ, यस्तो छ अब हाम्रो विधानमा चाहिँ अध्यापतिक गर्ने कुरा चाहिँ मातहतका चाहिँ समितिहरूको हो, हाम्रो काङ्ग्रेसको विधानमा के छ भने वडा समितिको काम चाहिँ क्रियाशीलको चाहिँ नयाँ वितरण र चाहिँ रिन्यु गर्ने काम चाहिँ वडा समितिको हो र त्यो गरिसकेको नयाँ वितरण र रिन्यु गरिसकेको चाहिँ जति पनि चाहिँ मानिसहरूको अब क्रियाशील चाहिँ हरूको जति सङ्ख्या हुन्छ त्यसको अध्यावधिक गर्ने काम चाहिँ त्यो वडा समितिको हो र त्यो पछाडि चाहिँ त्यस पछाडि वडाले चाहिँ डाटा त्यो नामहरू पठाएपछि त्यो अध्यावधिक गर्ने काम नगर समितिको हो, त्यस पछाडि प्रदेशले त्यो गर्छ, त्यस पछाडि चाहिँ अब के अरे यो क्षेत्रले गर्छ, जिल्लाले गर्छ र फेरि चाहिँ यो सात प्रदेशबाट चाहिँ अध्यावधिक हुँदै चाहिँ त्यो केन्द्रमा आउने कुरा हो, त्यसले गर्दाखेरि चाहिँ अध्यावधिकको विषय चाहिँ भन्दा पनि चाहिँ अहिलेको विषय भनेको चाहिँ काङ्ग्रेसको क्रियाशील सदस्यलाई चाहिँ डिजिटल गराउने कुरा हो भन्ने चाहिँ मलाई लाग्छ। त्यसले गर्दाखेरि यो डिजिटल गराउने कुरा त अब यो त नियमित प्रक्रिया हो, अब यसलाई लगाउन के अरे यसलाई गर्दै जानुपर्छ नियमित, अब अहिलेको आवश्यकता अनुसार चाहिँ डिजिटलाइज गर्ने र सबै काङ्ग्रेसको चाहिँ डाटा केन्द्रीय समितिमा हुने, सबै मातहतका समितिमा हुने कुरा चाहिँ त्यो राम्रो विषय हो, तर अब अहिलेसम्म चाहिँ काङ्ग्रेसमा चाहिँ जो चाहिँ अहिलेसम्म यत्र अधिवेशनहरू भए, अहिलेसम्म अब हामी 15 महाधिवेशनमा छौँ र अध्यावधि गर्ने काम चाहिँ क्रियाशील सदस्यलाई चाहिँ त खालि उसले त आफ्नो निवेदन दिने हो, रिन्यु गर्ने हो, नयाँ भर्ने हो र अध्यावधि काम गर्ने चाहिँ समितिहरूको हो, त्यसले गर्दाखेरि चाहिँ यो अध्यावधिकै चाहिँ नै चाहिँ के अरे केन्द्रीय समिति महाधिवेशनमा भाग लिने मापदण्ड बनाउनु भन्दा पनि चाहिँ जति पनि चाहिँ साथीहरूले चाहिँ क्रियाशील चाहिँ तपाईँको अग्रह के अरे भर्नुभयो नयाँ भर्नुभयो रिनो गर्नुभयो र ती सबै क्रियाशीलहरूलाई चाहिँ 15 महाधिवेशनमा चाहिँ भाग लिनु चाहिँ सहज वातावरणको निर्माण हुनु
2: होइन. अब त्यो मापदण्ड त बनिसक्यो नि, क्रियाशील सदस्यता रिन्यू नगर्ने अध्यावधिक नगर्नेलाई त महाधिवेशनमा त नो इन्ट्री भन्ने कुरा आइसकेको छ नि त होइन.
3: अब त्यस्तो त त्यो विधानमा त त्यस्तो कुनै व्यवस्था देखिँदैन.
2: तर अब नेपाली कङ्ग्रेसको अहिलेको नेतृत्वले जुन किसिमले यी प्रक्रियाहरू अगाडि चाल्यो त्यसले त कङ्ग्रेसलाई सशक्त बनाउनु खोजिए हो नि त होइन. यसमा चाहिँ आग्रह पूर्वाग्रह छ र
3: नै यस्तो छ. अब तपाईँ डिजिटल गर्ने कुरा राम्रो हो, त्यसमा केही कुरा भएन. अब सशक्त हुन्छ कि हुँदैन भन्ने कुरा त अब अहिले नै चाहिँ फोरकास्ट गर्न गाह्रो छ. अब महाधिवेशन चाहिँ कसरी हुन्छ, त्यो पछाडि चाहिँ काङ्ग्रेसले नीतिहरू चाहिँ कसरी लिएर आउँछ, र अब हुने चाहिँ दुईटा निर्वाचनहरूमा अब आइरहेछ जो निर्वाचनहरू स्थानीयहरू चाहिँ प्रदेशको निर्वाचनमा चाहिँ अब काङ्ग्रेसले अहिलेको भन्दा कति भोट बढाउँछ, अब त्यसको आधारमा नै अब बल्ल चाहिँ हामी कति सशक्त भयौँ भएनौँ भन्ने कुराको चाहिँ टुङ्गो लाग्छ.
2: अब नेपाली कङ्ग्रेसलाई मिलाउने कुनै त्यस्तो आधार देख्नु भएको छ? तपाईँहरू त लागिरहनु भएको छ एकडिका बनाऊ भनेर होइन, कहाँनिर यो कमजोरी के भइरहेछ?
3: नै खास त्यस्तो नमिल्नु पर्ने त के देखिन्न, अब नमिल्ने आधार पनि खास केही देखिँदैन होइन. त्यसको लागि त अब वार्ता छलफल कुराकानी भएपछि मलाई लाग्छ त्यो एक दुई सिटिङमा चाहिँ त्यो सकिन्छ भन्ने चाहिँ मलाई लाग्छ.
2: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद. नमस्कार.
3: ल, यहाँलाई पनि धन्यवाद छ मेरो कुरा राख्ने अवसर दिनुभयो.
2: थ्याङ्क यू भेरी मच. हामी फेरि पनि कुरा गर्नेछौँ. उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नेता गोविन्द राज पोखरेल. आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
4: स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ. तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई.
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ.
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ.
7: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजे लागेछ यार. होइन, भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन. अब चाउमिनमै चित्त बुझाउनु त होला नि.
9: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ. यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ. लहिर जाऊ त्यतैतिर.
10: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी. प्रोप्राइटर धनप्रसाद ढुङ्गाना. सम्पर्क 97 45 23 91 63.
11: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट.
12: नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ. ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक. डिशोम फाइबरनेट.
2: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नेता भरत पराजुली हुनुहुन्छ. पराजुलीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
13: गुड मर्निङ
2: पराजुली सर. तपाईँ अब यतिखेर चितवनमा हुनुहुन्छ होइन, चितवनमा गर्मी त व्यापक होला होइन अहिले?
13: ठिकै छ, अब देशमै गर्मी छ, चितवनमा पनि गर्मी नै हुने भयो. ठिकै छ,
2: राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि त गर्मा गर्मी नै छ नि होइन?
13: गर्मा गर्मी सामान्य रूपमा चलिरहेको छ.
2: अब हिजैबाट सुरु हुनुपर्ने बन्द सत्र आजसम्म पनि सुरु हुन सकेको छैन. अब गर्मा गर्मी त चल्यो भन्नु पर्यो नि त होइन, त्यहाँको हिटमा थप हिट थप्यो नि त पार्टीभित्र. यो किन चाहिँ लम्बियो?
13: अलिकति प्राविधिक समस्या आएको हो. त्यहाँ मतदाताको नामावली फाइनल गर्ने, उम्मेदवारहरूको नामावली फाइनल गर्ने क्रममा प्राविधिक त्रुटि भएको हुनाले त्यसलाई सच्याउनको लागि समय लागेको हो, न त त्यस्तो केही समस्या होइन.
2: आकांक्षीहरू धेरै छन् होइन यसपाला केन्द्रीय सदस्यमा पदाधिकारीमा.
13: पहिलो पटक हुन लागेको केन्द्रीय महाधिवेशन, त्यसो भएको हुनाले आकांक्षाहरू निष्ठावादी हो, ठिकै छन्, धेरै होइन, ठिकै छन्।
2: तपाईँको पनि त उम्मेदवार रहला नि त?
13: म पनि अहिले उम्मेदवारी दिने सोचमा छु।
2: सुरुमा त केन्द्रीय सदस्यमै उम्मेदवारी हुनुपर्ला होइन, राष्ट्रिय स्वतन्त्र पार्टी
13: सदस्यमा।
2: अब केन्द्रीय सदस्यको तपाईँ पनि दावेदार हो अहिलेको यो पहिलो महाधिवेशनबाट, ऐतिहासिक महाधिवेशनबाट?
13: अहिले भूगोलबाट चाहिँ केन्द्रीय सदस्यको दावेदार हुँदैछु।
2: अब अहिले त्यहाँ सुन्नमा आइरहेको छ केन्द्रीय सदस्यको उम्मेदवारी दिनकै निम्ति पनि करिब 21 जना भन्दा बढीको चाहिँ सहमति चाहिन्छ, त्यहाँ नचिन्दाखेरि समस्या परेको छ भन्ने पनि आइरहेको थियो, हो त्यस्तो भइरहेछ चितवनमा?
13: अनि त्यसको समर्थक र प्रस्तावकको लागि चाहिँ कतिजना राख्ने भन्ने एउटा छलफल भइराखेको छ, अहिलेसम्म एक दिन भइसकेको छैन। अब अहिले छलफल हुँदाखेरि कतिपयले अलिक धेरै संख्यामा राख्न सकियो भनेदेखि आकाङ्क्षीहरू कम हुन सक्नुहुन्छ कि भनेर पनि हो, तर त्यो खासै ठुलो समस्या होइन, पऱ्यो भने पनि साथीहरूले जुटाइहाल्नुहुन्छ।
2: तर नयाँ नयाँ हुँदाखेरि अब धेरै कलेक्ट गर्न पनि त समस्या हुँदो रहेछ नि त होइन?
13: 20-21 जना हुँदाखेरि अलिक समस्या हुन्छ, तर 2-4 जना भइदियो भने सबैले सहज हुन्थ्यो।
2: राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन महाधिवेशनबाट के सन्देश दिन खोजिरहेको छ? 2 दिन अगाडि मात्रै त्यहाँ उद्घाटन भयो, त्यहाँ प्रधानमन्त्री पनि बोल्नुभयो, पार्टी अध्यक्ष सभापति पनि त्यहाँ बोल्नुभयो, अन्य दलका नेताहरूलाई पनि तपाईँहरूको आमन्त्रण थियो, उहाँहरूले पनि तपाईँहरूलाई चाहिँ खबरदारी सहितको सुझाव दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी थप एक ढिक्का भएर अगाडि बढ्छ भन्ने सन्देश हो, हिजोका आएका केही मतभेदका विषयहरू बाहिर आएका कुराहरूलाई चिर्न खोजिरहेको हो पार्टीले?
13: पहिलो कुरा त राष्ट्रिय स्वतन्त्र पार्टीभित्रमा कुनै खालको आकाङ्क्षाको लागि, कुनै पदीयको आकाङ्क्षाको लागि, नेतृत्वको लागि कुनै पनि मतभेद छँदै छैन, एक ढिक्का छँदै छ, हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ, कुनै समस्या छैन यहाँभित्र। जिम्मेवारीको सन्दर्भमा कुनै समस्या होइन। र अर्को यो महाधिवेशनले चाहिँ अहिले अब देश र को लागि देशको जिम्मेवारी लिइराखेको एउटा सत्तासीन पार्टी भएको हुनाले सबैलाई समेटेर अब लोकतान्त्रिक प्रक्रियाबाट यसले चाहिँ अब पार्टी सञ्चालन भएको छ भन्ने एउटा सन्देश दिनको लागि पनि व्यापक छलफल भएर सबैलाई समेटेर लानको लागि चाहिँ यो महाधिवेशनले एउटा सन्देश प्रवाह गर्न खोजेको छ।
2: अब राष्ट्रिय स्वतन्त्र पार्टीका अब धेरै प्रतिनिधिहरू चितवनमा आउनु भएको छ होइन, पार्टीलाई अब एउटा बलियो पार्टी बनाउने अब सरकारको नेतृत्व पनि पार्टीले गरिरहेछ भनिएको छ। सभापतिले अस्ति मात्रै मेरो यदि कहीँ कतै गरी मेरै खुट्टामा चाहिँ बल पास भएछ भने पनि, आएछ भने पनि म प्रधानमन्त्रीकै अर्थात् बालिनजीकै खुट्टामा चाहिँ बल पास गर्नेछु होइन। बालिनजीले भन्नुभएको छ अब हामी गन्तव्यमा पुगेर मात्र ब्रेक लाउँछौँ, बिचमा कहीँ पनि ब्रेक लाग्दैन, तर बाटो त अप्ठ्यारो छ नि त, कतै एस्कुलेटर कम गर्नु पर्ला, कतै ब्रेक पनि लाउनु पर्ला, कति बिस्तारै हाँक्नु पर्ला, ओकाली ओह्रालीहरू होलान्। यो कन्फिडेन्स, यो ओभर कन्फिडेन्स हो होइन राष्ट्रिय स्वतन्त्र पार्टीको अहिलेको अवस्थामा सरकार सञ्चालनमा?
13: एउटा त नेपालको इतिहासमा पहिलो पटक थर्ड मेजोरिटीको एउटै पार्टीको नेतृत्वलाई चुनाव अगाडि नै नेतृत्वको सार्वजनिक रूपमा जनताहरूलाई पनि प्रस्ताव गरेर आएको यो जनमत हो, टु थर्ड मेजोरिटीको सरकार छ। त्यसको कारणले टु थर्ड मेजोरिटीको सरकारले पनि कतिपय सुरुवात गरिएको कामहरूलाई चाहिँ निर्धक्क ढङ्गबाट अगाडि नबढाउने हो भने त देशको विकास कसरी हुन्छ? त्यसले यसमा कुनै पनि समस्याहरू अथवा कुनै एकै अर्कोलाई अब असहयोग गरेर जालान् कि भन्ने कुरामा हामीले आशंका गर्नु नै पर्दैन। सबै लक्ष्य पनि ठिक छ, गन्तव्य पनि ठिक छ, यसमा कुनै त्यस्तो समस्या छैन।
2: तर जुन तरिकाले जनताले जुन भरोसा गरेका छन्, जुन किसिमको मत प्राप्त भएको छ पार्टीलाई, कतै मतको अब मूल्यन हुन्छ, अधिनायक बाततर्फ कतै सरकार अगाडि बढ्छ कि भन्ने खालको आशंकाहरू पनि त सँगसँगै छन् नि त होइन?
13: हामीले नेपालको संविधान 2072 स्वीकार गरेर आइसकेको हुनाले संविधानको परिधिभित्र रहेर, संविधानको दायराभित्र रहेर शासन सत्ता सञ्चालन गर्ने हो, त्यसमा अधिनायक बाध्य हुने कुनै सम्भावनै छैन। किनभने हाम्रो संविधानमा जे व्यवस्था गरेको छ, संवैधानिक र कानुनी व्यवस्थाहरूले दिएको म्यान्डेटभित्र बसेर शासन सत्ता सञ्चालन गर्दाखेरि कुनै अधिनायकतर्फ जाँदैन। यो संविधान अधिनायकतर्फ इङ्गित हुने खालको, त्योतर्फ जाने खालको संविधानै छैन भनेपछि त्यत्रो कुनै आशंका गर्नुपर्ने जरुरी नै छैन।
2: अब भरत पराजुलीजी एउटा कुरा के बताइदिनुस् भने नि तपाईं त अब केन्द्रीय सदस्यको क्यान्डिडेट पनि हुनुहुन्छ भरत पराजुलीलाई चाहिँ त्यहाँका सबै सदस्यहरूले अब केन्द्रीय सदस्यमा तपाईंलाई चिन्नुपर्ने तपाईंलाई जान्नुपर्ने हैन तपाईंसँग चाहिँ त्यो किसिमको चाहिँ भनौं न त्यो केन्द्रीय सदस्यमा तपाईंलाई अगाडि बढाउनु पर्ने के आधारहरू प्रस्तुत गर्न सक्नुहुन्छ आज
13: पहिलो कुरा पार्टीभित्र अलिकति सुझबुझ सहित जिम्मेवारीपूर्वक सबैलाई समेटेर लान सक्ने सबैको भावनालाई कदर गर्न सक्ने नेतृत्व आवश्यकता पर्छ त्यसो भएको हुनाले अब यो पार्टीमालाई अहिले भर्खर हामी पार्टीलाई चाहिँ संस्थागत रूपमा अगाडि लैजाने चरणमा छौँ त्यसैले त्यो चरणमा पार्टीहरूलाई सबैलाई समेटेर सबैको भावनालाई कदर गरेर पार्टीको नेतृत्वलाई चाहिँ अझ सुझबुझतर्फ लैजानको लागि म आफू पनि त्यो केन्द्रीय समितिमा सहभागी भएँ भनेदेखि पार्टी अझै मजबुत हुन सक्छ मजबुत बनाउनको लागि मैले योगदान गर्न सक्छु भनेर म यो मेरो उम्मेदवारी हो तसर्थ मलाई यो केन्द्रीय समितिको जिम्मेवारीमा साथीहरूले जिम्मेवारी दिनुभयो भनेदेखि म पार्टीलाई अझै मजबुत बनाउनको लागि अझ संस्थागत गराउनको लागि गतिशील बनाउनको लागि म आफ्नो तर्फबाट लाग्ने प्रतिबद्धता व्यक्त गर्छु त्यसैको लागि मेरो उम्मेदवारी हो
2: अहिले अब सरकारको एउटा कुरा आइरहेछ नि हिजो मात्रै पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ पर्नु भएको छ पक्राउमा अलिकति धरपकड भयो उनी भाग्न सक्ने व्यक्ति होइनन् अलिक पक्राउ गर्ने यो प्रवृत्ति प्रकृति चाहिँ मिलेन भनेर भर्खरै मात्र केही समय अगाडि मैले केही राजनीतिक दलका नेताहरूसँग कुरा गरेँ सरकार धरपडक पकडतर्फ अलिकति त्रसित मानसिकतातर्फ होइन अलिकति डर धम्कीतर्फ चाहिँ अगाडि बढ्न खोजे हो र
13: कतिपय कुराहरू धेरै पहिलेदेखि छानबिनको दायरामा बसेका हुन्छन् छानबिनको दायरामा को थियो को थिएन विधि पुग्यो पुगेन भन्ने कुरो सबै सार्वजनिक गर्ने विषय होइन त्यसैले हामीले देख्दाखेरि आज ट्याक्क समातेको मात्रै देख्छौँ त्यस विषयमा लामो समयदेखि अध्ययन गरिसकेर अब पक्राउ गर्नुपर्ने अवस्था आइसकेको छ भन्ने कुरा त जो संलग्न अध्ययनमा इन्भेस्टिगेसनमा संलग्न भएको अधिकारीलाई मात्रै थाहा हुन्छ अरूलाई थाहा हुँदैन
2: होइन अब कार्यक्रम चल्दा चल्दै त्यही भएर उठाउनु पर्ने अवस्था के थियो र काठमाडौँ फर्किहाल्नुहुन्थ्यो होइन मानवीयता व्यावहारिकता पनि त हेर्नुपर्छ नि त कहिलेकाहीँ भन्ने कुरा आएको थियो क्या अघि
13: अब यो प्राविधिक कुरा र इन्भेस्टिगेसनसँग सम्बन्धित कुरा त्यतिखेर त्यही अवस्था आएको हुनाले नै सुरक्षा कर्मीहरूले त्यसरी उहाँलाई त्यहाँबाट चाहिँ नियन्त्रणमा लिएको होला त्यस विषयमा मैले सबै प्रक्रियागत रूपमा मैले अध्ययन गरेको छैन त्यसैले म कमेन्ट गर्न चाहन्न सक्दिनँ
2: अब चितौनमा चाहिँ एक किसिमको सौहार्दपूर्ण ढङ्गले नै महाधिवेशन सम्पन्न हुन्छ प्रथम ऐतिहासिक महाधिवेशन तपाईँको पार्टी सभापतिको विकल्प त कोही पनि रहनु भएन नि त होइन रविजीको विकल्प
13: अब उहाँको विकल्प अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा उहाँले चाहेसम्म कोही पनि हुन सक्दैन यो पार्टीलाई स्थापना कालदेखि आजसम्म र भविष्यमा पनि धेरै लामो समयसम्म 20 वर्षसम्म पनि उहाँकै नेतृत्वको आवश्यकता पर्छ जसले पार्टीलाई एक भिक्का बनाएर लैजान्छ त्यसरी अब यसले एक भिक्का पार्टी बन्छ हामीसँग कुनै गुट उपगुट कुनै छँदै छैन पार्टीभित्र सबै छन् भनेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी कन्टी बाहक कन्टी चिन्ह त्योभन्दा बाँकी कोही पनि छैन त्यसैले अब यो चाहिँ असाध्य सबैले सन्देश यसले यो पार्टीको महाधिवेशन पछाडि यसरी जान्छ कि पार्टीको कहिलेकाहीँ छलफल त लोकतान्त्रिक विधि पुरा गर्नको लागि छलफलले समय लियो होला तर यसले चाहिँ राम्रो सन्देश जान्छ नेतृत्व चयन भनेको यसरी हुनुपर्छ भनेर अरूहरूलाई पनि एउटा मोडेलको रूपमा एउटा नमुनाको रूपमा लिन सक्ने गरी चाहिँ यसले सन्देश दिन्छ
2: हस् यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद आगामी दिनको शुभकामना पनि नमस्कार उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भरत पराजुली आदरणीय श्रोता नेपाली बसको समय सकिएको छ खेमबम बिदा चाहन्छु नमस्कार।

0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-5369-53, 98-550-77-061 र 98-550-77-053।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656-493-440, 493-580 र 98-550-26-440।
3: It's 7 o'clock, अहिले 7 बजेको छ।
4: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
5: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
6: खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। कानून मन्त्री सविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले चितवन राष्ट्रिय निकुञ्जभित्र सड़क निर्माण हुनेमा आशंका नगर्न आग्रह गर्दै प्रक्रिया पूरा गरी सड़क निर्माण हुने बताउनु भएको छ। सोमबार माडीको भ्रमणका क्रममा बनकटा पोस्ट क्षेत्रमा माडीका जेएनजी युवाहरूसँग भेट गर्दै दुवै मन्त्रीले चितवन राष्ट्रिय निकुञ्जभित्र सड़क बनाउनका लागि बजेट छुट्याइएको र अब निर्माण अगाडि बढ़ने बताउनु भएको हो। मन्त्री पोखरेलले गफले नभई कानून बनेपछि मात्रै काम हुने विश्वास दिलाउनुभयो। यस्तै चितवन तीनका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका मन्त्री गौतमले प्राविधिक कुराहरू मिलाई हालको याइएको प्रक्रिया पूरा गरी निकुञ्जभित्र सड़क निर्माण गरिने बताउनु भएको हो। कुराकानीका क्रममा जेएनजी युवाहरूले बनकटा पोस्ट क्षेत्रमा निर्मित मोजाइक सड़कलाई जेएनजी आन्दोलनमा माडीवासीहरूको सृजनात्मक प्रयोगको इतिहासका रूपमा सुरक्षित राखिदिए त्यसबाहेकको सड़क खण्डमा मात्रै कालोपत्री गर्न अनुरोध गरेका थिए। भरतपुरमाडी ठोरी हुलाकी सड़कमा पर्ने पत्तरे खोलाका लागि नक्सा डिजाइन फाइल भई टेन्डरको प्रक्रिया अगाडि बढेको छ। भौतिक पूर्वाधार मन्त्री इन्जिनियर सुनिल लम्सालले राख्नु भएको जिज्ञासामा हुलाकी सड़क कार्यालयले सो जानकारी गराएको हो। कानून मन्त्री समेत रहनुभएका चितवन तीनका सांसद सविता गौतमसँगै माडी ठोरीको स्थलगत निरीक्षणका क्रममा पत्तरे खोलाको अधुरो पुल निर्माण स्थलमा पुग्नुभएका पूर्वाधार मन्त्री लम्सालले सो पुल निर्माण कार्य तत्काल अगाडि बढाउन निर्देशन दिनुभएको थियो। यसबाहेक मन्त्री द्वया लम्साल र गौतम सहित वन मन्त्री गीता चौधरी समेत सहभागी रहँदै ध्रुवघाटमा राप्ती नदीको पुल निर्माण गर्ने बारे कुराकानी भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सहभागिताका लागि चितवन आउनुभएका राजसपा नेताहरू समेत मन्त्रीहरूको टीमले निकुञ्ज क्षेत्र र माडीको स्थलगत अवलोकन निरीक्षण गरेको हो। मन्त्री सुविता गौतमले माडी नगरपालिका नौ हनुमान झुलावासीहरूले लाल पूर्जा पाउने आश्वासन दिनुभएको छ। भौतिक पूर्वाधार मन्त्री इन्जिनियर सुनिल लम्साल सहित सोमबार दिउँसो हनुमान झुलाको स्थलगत अवलोकन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो। स्थानीयवासीले हनुमान झुला क्षेत्रमा लाल पूर्जा वितरण, विद्युत विस्तार, सड़क तथा अन्य आधारभूत पूर्वाधारको समस्या समाधान गर्न माग गरेका थिए। त्यस क्रममा सिद्धनका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका मन्त्री गौतमले स्थानीयले विगतमा उठाउँदै आएका माग तथा समस्याबारे आफू जानकार रहेको आवश्यक काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। तपाईँहरूले चुनावका बेला राख्नुभएका कुरा मलाई सम्झना छ। अहिले सबै कुरा भन्नैपर्छ भन्ने छैन, आवश्यक कुरा साथीहरू मार्फत पठाउन सक्नुहुन्छ। मन्त्री गौतमले भन्नुभयो, पिर नगर्नुहोस्, काम बन्दैछ, हाम्रै पालामा बन्छ। भौतिक पूर्वाधार मन्त्री इन्जिनियर सुनिल लम्सालले माडी क्षेत्रको विकासका लागि आफूहरूको मन्त्रालयबाट आवश्यक सहयोग गर्ने बताउनुभयो। उहाँले सड़क, खानेपानी, भवन तथा शहरी पूर्वाधारसँगै सम्बन्धित समस्या समाधानका लागि सम्बन्धित निकायलाई परिचालन गर्ने प्रतिबद्धता जनाउनुभयो। यहाँका समस्या प्रत्यक्ष हेरेर समाधान गर्ने उद्देश्यले आएका हो। सड़क, खानेपानी र अन्य पूर्वाधारका विषयमा आवश्यक पहल हुन्छ, उहाँले भन्नुभयो। जनकल्याण माध्यमिक विद्यालय कल्याणपुरद्वारा आयोजित माडी नगरपालिका आधारभूत तह कक्षा एकदेखि पाँच स्तरीय चित्रकला प्रतियोगितामा ब्रह्मज्योति आधारभूत विद्यालय ब्रह्मपुरीकी छात्र अस्मिता तामाङ प्रथम भएकी छिन्। 33 विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा जनकल्याण माविका सुनामी घरती दोस्रो र राष्ट्रिय आधारभूत विद्यालय बगौडाका अप्सन चौधरी तेस्रो हुन सफल भएका छन्। यसबाहेक सान्त्वना पुरस्कार पाँचजना प्रिन्सेस श्रेष्ठ, समीक्षा सुनार, रेश्मी कलवार, काव्य आचार्य र अनुबोट ले प्राप्त गरेका छन्। सोमबार प्रतियोगिता सञ्चालन हुनु अघि आइतबार सहभागीहरूलाई प्रशिक्षक राजेश बराल, भीमबहादुर श्रेष्ठ र प्रकाश थापाले चित्रकला सम्बन्धी सिकाइ प्रशिक्षण सञ्चालन भएको थियो। प्रधानाध्यापक रामबहादुर जीसीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि रहँदै माडी नगरपालिकाका नगर प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालले विशिष्ट अतिथि रहँदै वडाध्यक्ष दिपेन्द्र राज पौडेलले पुरस्कार एवं प्रमाणपत्र वितरण गर्नुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको बन्द सत्र सोमबारका लागि स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिमा थपघट र मध्य प्रदेशमा देखिएको विवादका कारण बन्द सत्र शुरू हुन नसकेको हो। बिहान 8:30 लागि तोकिएको बन्द सत्र 9 घण्टापछि मंगलबारसम्मका लागि स्थगित भएको हो। सोमबारका लागि बन्द सत्रका कार्यक्रम स्थगित गरेर विवादका विषय टुङ्गो लगाउने गरी तयारी गरेको राजसपाले जनाएको छ।
पर्यावरण मन्त्री गीता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका सवालमा छलफल गर्नुभएको छ। राज्यसभा महाधिवेशनसँगै चितवन पुग्नुभएकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका उपायबारे विस्तृत जानकारी लिनुभएको हो। भ्रमणका क्रममा वन्यजन्तु र मानवबीचको सहअस्तित्व कायम गर्न सरकारले चाल्नुपर्ने सम्पूर्ण कदमहरू दृढताका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम थे मिश्राले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ। नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा सेवाग्राहीलाई केन्द्रमा राखेर जिम्मेवारी पूरा गर्न मन्त्री डाक्टर तिमिसिन्हाले निर्देशन दिनुभएको हो। वहाँले सघि सरकारी कार्यालयहरूमा सेवा लिन जान नपरे हुन्थ्यो भन्ने सम्मको गुनासो आउने गरेको सन्दर्भमा छिटो सरिटो ढंगबाट सेवा प्रदान गरी सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिनुभयो। सौरास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको निरीक्षण गर्नुभएको छ। प्रजनन केन्द्रका प्रमुख मणिपूरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुग्नु भएको हो। खोरसोर स्थित तालिम केन्द्रमा अहिले 9 माऊ र 7 हात्तीका छावा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको भाग लिने क्रममा चितवनमा रहनु भएको छ। सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। आइतबार राति 41 बजे भरतपुर महानगरपालिका 15 स्थित अतिथि पार्टी प्यालेस नजिक भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना 5X5816 नम्बरको ट्रक र सोही दिशातर्फ गइरहेको BP006004P7248 नम्बरको स्कुटर पछाडिबाट ठक्कर खाँदा स्कुटरमा सवार दुईजना युवाको मृत्यु भएको हो। देशभरमा अब केही राष्ट्रिय खबरहरू। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। राहदानी छपाई ठेक्का प्रकरणमा अनियमितता भएको भन्दै अख्तियारले 18 विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले राहदानी विभागका महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी, लेखा अधिकृत तुलसी प्रसाद आचार्य लगायत विरुद्ध मुद्दा दायर गरेको हो। अख्तियारले राहदानी छाप्ने दुई विदेशी कम्पनी, ती कम्पनीका 4 विदेशी प्रतिनिधि र 2 नेपाली प्रतिनिधिलाई पनि प्रतिवादी बनाएको छ। सन् 2025 जुन 6 राहदानी विभागले जर्मनीका 2 सुरक्षण मुद्रण कम्पनी म्याहल बाउर र भेरिडोसलाई ई पासपोर्टको ठेक्का दिएको थियो। सम्झौता लगत्तै अख्तियारमा उजुरी परेको थियो। अख्तियारले उनीहरू विरुद्ध 10,13,04,61,777 रुपियाँ बिगो माग दाबी गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजा 40 दिनभित्रै सार्वजनिक गरे पनि यसको विश्वसनीयतामाथि विद्यार्थीहरूले गम्भीर प्रश्न उठाएका छन्। बोर्डले प्रकाशन गरेको नतिजा अब अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै परीक्षार्थीहरू आन्दोलित भएका हुन्। परीक्षा राम्रो भए पनि नतिजा सोचेभन्दा निकै कम आएको विद्यार्थीहरूको दावी रहेको छ। प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ। सोमबार आयोगले अनुसन्धान पूरा गरेर अदालतमा अभियोग दायर गरेको हो। विशेष अदालत स्रोतका अनुसार आयोगले पूर्व परराष्ट्र मन्त्री राणा सहित 18 प्रतिवादी बनाएको छ। गृहमन्त्री सुदन गुरुङ विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ। सोमबार राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्री गुरुङ विरुद्ध उजुरी परेको हो। हिरासत कक्षभित्रै मानसिक दबाव, ज्यान मार्ने धम्की तथा गम्भीर मानव अधिकार हनन गरिएको हुँदा यता शीघ्र स्थलगत अनुगमन तथा तत्काल छानबिन गरी मानव अधिकार सुनिश्चित गर्न भन्दै आयोगमा उजुरी परेको हो। भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा एक दिन ढिलो गरी समापन हुने भएको छ। प्रतिनिधिको अपेक्षित संख्याभन्दा बढी सहभागिता र व्यवस्थापकीय चुनौतीका कारण महाधिवेशन भदौ 10 लम्बिने देखिएको हो। महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै राजसपाका सांसद एवं नेता मनिषाले सुरुमा 3,000 प्रतिनिधिको आकलन गरिए पनि 4,300 भन्दा बढी प्रतिनिधि सहभागी भइसकेको र यो संख्या 4,500 पुग्ने बताउनुभयो। उहाँका अनुसार प्रवासबाट समेत अपेक्षित भन्दा 4 बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ। र विश्व मौसम विज्ञान संगठनले स्टेट अफ द क्लाइमेट इन एसिया 2025 प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले नेपाल सहित समग्र दक्षिण एसियाली क्षेत्र तीव्र जलवायु परिवर्तनको गम्भीर चपेटामा परेको तथ्य देखिएको छ। प्रकाशित प्रतिवेदन अनुसार विश्वव्यापी औसत तापमान वृद्धिको तुलनामा एसियाली क्षेत्र विशेष गरी हिन्द
कुश हिमालय क्षेत्रमा तापमान वृद्धिको दर दोब्बर गतिमा भइरहेको छ। यस तीव्र तापमान परिवर्तनले नेपालका हिमनदीहरूलाई संकटमा पारेको छ। यस्तै दक्षिण एसियाका तटीय क्षेत्रहरूमा समुद्री सतहको वृद्धि र चरम मौसमी विवादका घटनाहरू अभूतपूर्व रूपमा बढ़िरहेका छन्। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: प्रदेश एफएम 93.2 मेगाहर्ज
1: यति राम्रो बेसमा वरिष्ठ अधिवक्ता कानूनका जानकार ध्रुवलाल श्रेष्ठ हुनुहुन्छ. श्रेष्ठजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ. होइन, देशद्रोहीहरू सबैलाई पक्राउ गरिनुपर्छ. विष्णु पौडेललाई मात्र पक्राउ गरेर पुग्ने होइन, सरकारी जग्गा भूमाफियाहरू को बनाउने फैसला गर्ने पूर्व प्रधान न्यायाधीशहरू कल्याण श्रेष्ठ, सुशीला कार्की, अन्य न्यायाधीशहरू र सूर्यनाथ उपाध्याय समेतका संवैधानिक निकायमा बसेर पदीय हैसियतको दुरुपयोग गर्ने सबै देशद्रोहीहरूलाई पक्राउ गरेर मुद्दा चलाऊ सरकार, अनि हाम्रो हामीले पत्याउँला यो सरकारले देशका लागि केही गर्दैछ भनेर तपाईँको स्ट्याटस आएछ. विष्णु पौडेल पक्राउ परिसकेपछि विष्णु पौडेलको मुद्दा के हो, किन चाहिँ उहाँ पक्राउ पर्नुभयो?
2: विष्णु पौडेलका धेरै मुद्दाहरू छन्, बालुवाचार ललिता निवासको प्रकरणमा पनि विष्णु पौडेल मुछिएका थिए. त्यसपछि अहिले पछाडि यो भैँसे पार्टीतिर मन्त्री क्वार्टर बनाउने विषयमा सरकारले जग्गा अधिग्रहण गरिसके पछाडि पनि त्यो केही भाग जग्गामा मन्त्री क्वार्टर बनाइसकेपछि अरू बाँकी के तरिकाले यो सरकारी र राजनीतिक तवरबाट मिलाएर यिनीहरूले त्यही जग्गा मध्येमा केही जग्गाहरूमा घर समेत बनाएका छन्. र अहिले पर्टिकुलरली पक्राउ परेको शीर्षक कुन हो मैले त्यो हेरेको छैन.
1: पक्राउ परेको त सम्पत्ति शुद्धिकरण भन्ने दावी गरिएको छ. सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ परेको छ.
2: सम्पत्ति शुद्धिकरणमा त उसले सम्पत्ति कहाँबाट के कति कमायो भन्ने कुरा त देखाउनु पर्ने होला. त्यो नदेखाउने बित्तिकै त तपाईँ हामी जो पनि पक्राउ पर्न सक्छौँ. स्रोत सोर्स नदेखाउने हो भने राजनीतिक रूपमा सम्पत्ति शुद्धिकरणकै विषयलाई लिएर त वास्तवमा सबैलाई धेरै जसो मान्छेहरूलाई मुद्दा चलाउनु पर्ने अवस्था छ. मलाई लाग्छ पदी हैसियतमा बस्ने राजनीतिक कर्मीहरू र अरू मान्छे पदी हैसियतमा बस्ने अरू मान्छेहरू जसैको पनि सम्पत्तिको सोर्स खोज्ने हो भने मुद्दा चलाइनु पर्ने स्थिति रहन सक्छ. र पर्टिकुलरली सम्पत्ति शुद्धिकरण आयोगले के कुन मुद्दामा उहाँलाई पक्राउ गरेको त्यो चाहिँ मलाई थाहा छैन.
1: जस्तो अब ध्रुवलाल श्रेष्ठजी, तपाईँले एउटा नयाँ कुरा गर्नुभयो क्या फेरि, जस्तो भैँसे पार्टी स्थित मन्त्री क्वार्टर बन्यो, त्यसको पनि त्यो जग्गामा केही जग्गामा चाहिँ व्यक्तिगत घरहरू बनेका छन्, त्यसमा सेटिङ मिलाइया छ.
2: त्यो पक्कै पनि त्यो कति जग्गा सरकारले जुन उद्देश्यको लागि अधिग्रहण गरेको हो सो बाहेकको जग्गाहरू त्यो सरकारी जुन मन्त्रीहरूको लागि क्वार्टर बनाइएको छ, त्यो क्वार्टर बनाइएको जुन परिसर त्यहाँ छुट्याइएको छ नि जग्गा क्षेत्रफलहरू, त्यो बाहेक त्यो अधिग्रहणमा परेकै जग्गाहरूमा मेरो जानकारीमा रहेसम्म विष्णु पौडेलजी र वामदेव गौतम समेतको घर त्यहाँ बनेको छ. त्यो हामी त्यसको अध्ययन गर्दैछौँ.
1: विष्णु पौडेल र वामदेव गौतमको घर.
2: हजुर.
1: अनि ललिता जग्गा प्रकरण त उहाँले फिर्ता गरिसक्नु भएको नि त होइन त्यो जमिन.
2: ललिता यसो हो नि त, कानुनको कारवाही त हुनु पर्यो नि. अपराध गर्ने अनि मैले अपराध गरेको छैन, अपराध गरेका चिज वस्तुहरू मैले फिर्ता दिएँ भन्दैमा कानुन निस्तेज हुनु हुँदैन. त्यस्तो गरिएको छ. पदी हैसियतमा बस्ने मान्छेहरूले जग्गा फिर्ता दिइसके पछाडि उसलाई कारवाही नहुने जस्ता कुराहरू राजनीतिक प्रभावका आधारमा गरिएका अवस्थाहरू छन् जो वास्तवमा कानुन शासनमा सुहाउने कुरा होइन. यिनीहरूलाई कारवाही गर्नुपर्नेछ. ललिता निवासको त ठुलो काण्ड हो, त्यो अझै पनि सकिएको छैन. ललिता निवाससँग सम्बन्धित त्यति बेला जो सूत्रधार भनेर मालपोत कार्यालयमा काम गर्थे त्यही मान्छेहरूलाई अहिले फेरि के कारणले हो बालेन सरकारले यो भूमि समितिमा नियुक्ति गरेको छ. अब त्यतातिर तपाईँहरू जान चाहनुहुन्छ जानुहुन्न मलाई थाहा छैन.
1: अहिले बालेन सरकारले भूमि सम्बन्धीमा के नियुक्ति गरे भन्नुहोस् न जनतालाई सुनाउनुहोस् न देशभरि.
2: पदमनिधि सोतीलाई र एकजना न्यायाधीशलाई नियुक्ति गरेको छ नि अहिले
1: पदमनिधि
2: पछिल्लो समय है. यो वास्तवमा के भएको हो भने ललिता निवासको कुल क्षेत्रफल जग्गा 200-300 रोपनी जग्गा मध्ये 14 रोपनी 11 आना त्यति बेला राजनीतिक एउटा गतिविधिमा लागेका नाममा हिसाबले राजनीतिक नेताका जग्गाहरू जफत गरिएको थियो. र पछि कृष्ण प्रसाद भट्टराईको पालामा आफ्नै दलका नेताहरूको जग्गा जफत गरिएकोमा आफ्नै दलको सरकार आइसके पछाडि त्यो जग्गाहरू कमसेकम राजनीतिक पूर्वाग्रहबाट जफत गरिएको जग्गाहरू फिर्ता गरिनु पर्दछ भनेर निर्णय गरे है. त्यो निर्णय गर्दाखेरि के भएको छ भने 14 आना 11 आना जग्गा राजनीतिक रूपमा जफत गरेर सरकारको अधीनमा रहेका जग्गाहरू फिर्ता गर्ने गृह मन्त्रालयले छानबिन गरिसकेपछि भनिएको छ त्यसमा.
1: हेर्नुहोस्
2: है, अब त्यति बेला मालपोत कार्यालय काठमाडौँलाई सोधिँदाखेरि मालपोत कार्यालय काठमाडौँका प्रमुख थिए यो पदम निधि सोती जो अहिले समितिमा नियुक्ति हुनुभएको छ, त्यो मान्छेले अनौठो काम गरेको छ र यो मान्छेलाई त्यस विषयमा कारवाही बाँकी नै छ जस्तो लाग्छ मलाई। मुद्दाहरू त उठे अदालतहरूमा होइन, तर उहाँ त्यहाँ उहाँको रोल त्यति बेला के छ भने 14 रोपनी 11 आना जफत गरिएको जग्गा मध्ये सरकारको अधीनमा रहेका जति फिर्ता दिने भनेकोमा 14 रोपनी जफत गरिएको जग्गा र सरकारले त्यो अधीन भन्ने शब्दलाई अधिग्रहण गरेको सबै 200 झन्डै 300 रोपनी जग्गा फिर्ता गर्ने भनेर त्यो घुमाएर भूमाफियाहरूको पक्षमा उहाँले पत्राचार
1: महानगरमा
2: हो पदम नदी सोती त्यति बेला मालपोत कार्यालय
1: काठमाडौँ
2: उहाँको त्यो पत्र हेर्नुहोस् है अधीनमा रहेको त्यो पनि निर्णयमा क्याबिनेटको निर्णयमा के भनिएको छ भने सरकारको अधीनमा रहेको कुन जग्गा कब्जा गरिएको जग्गा कब्जा र अधिग्रहण फरक हो। अधिग्रहण भनेको मुआवजा तिरेर सरकारले नै लिने हो त्यो कानुन बमोजिम हुन्छ। कब्जा भनेको राजनीतिक प्रतिशोधमा राजनीतिमा लागेका दलमा लागेका मान्छेहरूको कब्जा गरिएको हो। त्यो कब्जा गरिएको फिर्ता जग्गा जो सरकारको अधीनमा छ शब्द बुझ्नुहोस् है त्यसलाई फिर्ता गर्ने भनेकोमा कब्जा गरिएको र सरकारको अधीन भन्ने शब्दलाई अधिग्रहणमा रहेको जग्गाहरू सबै फिर्ता गर्ने त्यत्रो फट्याङ गरेर लेखेको पत्राचारको आधारमा यो ललिता निवासको जग्गा प्रकरण सुरु भएको हो। अब यही मान्छे अहिलेको बालेन सरकारले समितिमा ल्याएको छ, उहाँले जानेर ल्याउनुभयो नजानेर ल्याउनुभयो, सल्लाहकारहरू कस्ता छन् हामी त सल्लाह गरे हुन्छ नि, हामीलाई फी तिर्नु पनि पर्दैन केही पनि गर्नु पर्दैन, हामी त्यही काममा लागिरहेछौँ वर्षौँदेखि गठबन्धन कालदेखि नै,
1: उजागर गरिसक्नु भएको छ जनताले सुनिसकेका छन् यो कुराहरूलाई होइन, जनताका मा चाहिँ यो अब बाहिर आइसके पछाडि यसको बारेमा सरकारले चाहिँ अर्थात् प्रधानमन्त्रीले आफ्नो धारणा के हो वा चाहिँ पदम निधि सोतीको तत्कालीन भूमिका के हो यसको बारेमा छानबिन हुनुपर्छ होइन, यसको माग गर्नु पर्यो अहिलेको अवस्थामा जस्तो अब यहाँले चाहिँ अबको यो कल्याण श्रेष्ठदेखि सुशीला कार्कीसम्मलाई समेत कारवाहीको लागि आग्रह गर्नुभएको छ, छानबिनको लागि आग्रह गर्नुभएको छ, हुँदा हुँदा सूर्यनाथ उपाध्याय समेत भन्नुभएको छ, यो के हो खास?
2: सूर्यनाथ उपाध्यायको म जोडिहालौँ, यो ललिता निवासकै जग्गाहरू जसरी मही कायम गर्दै फटाफट दिइयो, यो दिएको कुराहरू वास्तवमा भ्रष्टाचारभित्र पर्छ यो सरकारी जग्गा हो भनेर त्यहाँ अख्तियारमा उजुरी परेपछि सूर्यनाथ उपाध्याय प्रमुख छँदाखेरि त्यो उजुरीलाई तामेलीमा राखेर भूमाफियाहरूको पक्षमा उहाँले कारवाही गर्नुभएको छ। क्लियर, उहाँ एउटा कार्यक्रममा हामीले यो कुरा उठाउँदाखेरि भागेर पनि जानुभएको एउटा सूर्यनाथको को हकमा तपाईँले सोध्नुभयो कल्याण श्रेष्ठ र सुशीलाको कुरा, अब सुन्नुहोस् है उनीहरूलाई पनि सर्दु जलाधारको मुद्दा जो राजा वीरेन्द्रले झरानवासीलाई पानी खुवाउनुको लागि सर्दु जलाधारको एरियाको जग्गा अधिग्रहण गरेर मोरङको बयर वनमा गाउँलेहरूलाई सारेर सहरमा बसाले उहाँहरूको घर जग्गा सबै छ, त्यो मुद्दामा भूमाफियाहरूले सर्दु जलाधारकै मुद्दा पनि हाम्रै हो हाम्रो लगतमै नाम छ भनेर गरेको मुद्दामा उहाँहरूले कल्याण श्रेष्ठ भन्दा अगाडि गोविन्द बहादुर श्रेष्ठ र कृष्ण कुमार वर्माले गरेको सुरुको ट्रायल केस भइसके पछाडि त्यो जग्गा फुकुवा गरेपछि फेरि 15 जनाको मुद्दा आउँदाखेरि सरकारले सत्ता भर्न दिएको छ भनेर मालपोत कार्यालय बेलबारीको डेटा देखाउँदा देखाउँदै श्रेष्ठ देखाउँदा देखाउँदै पनि त्यहीँ हेर्दै नहेरिकन भूमाफियाहरूको पक्षमा त्यो सर्दु जलाधारको जो अधिग्रहण भएर उसलाई सत्ता भर्न दिइसकेको छ त्यो जग्गा पनि

0: ले भूमाफियाहरूको पक्षमा गरेको फैसला, जुन फैसलालाई सुशीला कार्कीले सदर गरिन्, त्यो फैसला गलत हो। सरकारी जग्गा भूमाफियाहरूको पक्षमा गएको मिलेन, सरकारको हुनुपर्छ भनेर कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई देशद्रोही, भूमाफिया, भ्रष्टाचारी भन्ने फैसला गरेको छ। अब के भन्नुहुन्छ तपाईँहरू? त्यो उसलाई समाउनु पर्दैन, माथिबाट सुरु गर्नु पर्यो नि सरकारले। यो माथिकाहरूले बदमासी गरेको देशमा, त्यस कारण मैले त्यो आधारमा भनेको, सर्वोच्च अदालतले भने फैसलाले बोल्छ, त्यही शब्द नपर्ला, शब्द उल्लेख गर्नु जरुरी छैन। उसले व्यक्तिको रूपमा दर्ता गरेको जुन जग्गा छ सरकारको जग्गालाई, त्यो सरकारकै हो, व्यक्तिको रूपमा दर्ता गरेको गलत छ भनिसके पछाडि यिनीहरू को हुन् त? अब यिनीहरूलाई कारवाही गर्नु पर्दैन पर्छ नि? अझै म त भन्छु, राष्ट्रपतिले उपचार खर्च गलत तरिकाले लिए बापतमा सत्य न्यायको खोजी अभियान, जुन अभियानलाई म लिड गर्छु, ले दर्ता गरेको उजुरी अख्तियारमा जिउँदैछ। अहिले नै सरकारले राष्ट्रपतिलाई समेत कारवाही गर्न सक्छ र पर्छ, त्यो हाम्रो अभियानको माग छ।
1: अब अहिलेको अवस्थामा नि दुर्बाल श्रेष्ठजी, तपाईँले लामो समयदेखि सत्य न्यायको खोजी अभियान चलाउनु भएको छ होइन, त्यसमा चाहिँ धेरै प्रमाणहरू, धेरै तथ्यहरू तपाईँहरूले राख्नु पनि भएको छ र पटक पटक आवाज पनि उठाउनु पनि भएको छ। तपाईँ कानुनको क्षेत्रमा लामो समय काम गरिसकेको पनि व्यक्ति, अब यहाँ त धेरै ठुला मुद्दाहरू छन्, काण्डहरू छन् होइन, नक्कली भुटानी शरणार्थीदेखि राजधानी पासपोर्ट काण्डसम्म, अब यहाँ त बिचौलियाले देश चलाउँदो रहेछ, दीपक भट्टहरूदेखि चाहिँ अब ठुला घराना भनिएका व्यक्तिहरू समेत अर्बौँ अर्बमा मुछिएको एउटा परिस्थिति रहेछ भन्दा, देशलाई भ्रष्टाचारले त थिल्थिलो पारिएको रहेछ नि त होइन? अहिलेको सरकारले चाहिँ यावत तथ्य र प्रमाणका आधारमा कारवाहीको प्रक्रिया दण्ड बर्साउन सक्छ, अगाडि बढ्न सक्छ?
0: बढ्न सक्छ, सरकार प्रतिबद्ध हुनुपर्छ। सरकारमा त्यो एक किसिमको जुन जिल भन्छौँ नि हामी, त्यो दृढता, त्यो हुनुपर्छ, त्यो डिटर्मिनेसन, त्यो भइसके पछाडि सरकारले गलत काम, जस्तै ललिता निवासकै सूत्रधार पदमनिधि सोतीलाई उहाँहरूले भूमि व्यवस्थापन समितिमा राख्नु भएको छ भने, यो वास्तवमा जनतालाई थाहा नभयो नहुँदासम्म ठिकै हो कि राम्रै काम गरेका छ भन्ने हो, नत्र त यो त ठ्याक्कै उल्टो हुन्छ नि। गर्नुपर्छ सरकारले, त्यो पनि गरेन भने यो सरकारको अर्थ के रहन्छ?
1: पदमनिधि सोतीमाथि चाहिँ तत्कालीन बेला केही कुराहरू उठेका छन् कि होइन, उहाँ चाहिँ तत्कालीन बेला मालपुर प्रमुख हुँदाखेरि उहाँको पनि सहभागिता हुन सक्छ भन्ने आशंका हो?
0: आशंका होइन, उहाँको लेखाइ हेर्दाखेरि थाहा हुन्छ कि उहाँको जुन घुमाइले ललिता निवासको सुरुवात भएको छ, त्यो मान्छे अचम्ममा पर्ने काम उहाँले गर्नुभएको छ।
1: भूमि समितिमा राख्नुभयो,
0: जहाँसम्म तपाईँले सरकारको प्रतिबद्धता वा सरकारले गर्न सक्छ कि सक्दैन भन्नु हो, सरकारले नसकेर कसले सक्ने? अहिलेको यत्रो झन्डै दुई तिहाई कमान्ड गरेको सरकारले, उहाँले निष्पक्षताको रूपमा उहाँलाई विज्ञहरूको कमी छैन, हामीसित सोधे हुन्छ, हामीले मात्रै उठाएको मुद्दाहरू मात्रै उहाँहरूले कानुन बमोजिम कारवाही गर्नुभयो भने देशमा परिवर्तन नै आउँछ।
1: हजुर, विष्णु पौडेलमा त प्रतिशोध भयो भनिरहेछ नि त एमाले,
0: मुद्दा चलेपछि थाहा हुन्छ नि,
1: विष्णु पौडेलमा प्रतिशोध भयो, विष्णु पौडेलको गिरफ्तारी चाहिँ हामीलाई सही छैन, यो मान्य छैन भनेर केपी शर्मा ओलीजीले विज्ञप्ति जारी गर्नु
0: होइन होइन, त्यसै भएर आफ्नो नेताहरूले भ्रष्टाचार गर्दाखेरि पनि ठिकै छ भन्ने काङ्ग्रेस कम्युनिस्ट माओवादीहरूको, अनि त्यसपछि अहिलेकी दलमा लागेका के अरे ठुला दलले सरकार बनाएका दलै पनि त्यही काममा लाग्यो हो नि त सुरुमा, त्यस कारण यो गति आएको नि देशमा। त्यस कारण हुन त अहिले बिटिआईको सरकार त राम्रै सरकार छ भन्नु पर्ला, तर यसको आइडेन्टिटी के हो भन्ने कुरामा जनताहरूले ठुलो प्रश्न उठाएको छ, यसको सार्वजनिक जवाब आइसकेको छैन सरकारबाट, हामी पनि त्यो पक्षमा छौँ, हामीबाट झाँकेर हेरिराखेका छौँ सरकारलाई, यसको गतिविधिलाई। त्यस कारण मैले भनेको छु नि, विष्णु पौडेललाई मात्र होइन, सबै ठुला माछाहरूलाई माथिल्लो तहबाट पक्राउ गरेर सुरु गरौँ न, अनि मैले हामी बताउँछौँ सरकारले के गर्दैछ भनेर, त्यो कुरा हो नि। अब अहिले विष्णु पौडेललाई समातेको यो प्रतिशोध हो भन्ने कुरा त अनौठा कुरा हो नि, त्यो कहाँ हुन्छ र? हिजो त्यसै भनेको कारणले यिनीहरू डुबेका हुन् नि, आज यो हालतमा ठुलो पस्नु परेको हो नि राजनीतिक दललाई। अझै पनि नेताका समर्थकहरू, कुनै पनि दलका समर्थकहरूले आफ्नो दलका नेता चढाइ गरेको छ, उसले गल्ती गरेको छ भने पनि उसलाई देवत्वकरण गर्ने एउटा नेपालीहरूको जुन मानसिकता छ, यसले गर्दाखेरि देश यो दुर्गतिमा गएको हो। सत्य बोल्न चाहँदैनन् नेपालीहरू, यो वास्तवमा दुर्भाग्य हो। सत्यको तथ्यमा उभिएर नेपालीहरूले आफ्ना मान्छेको पनि यो विरोध गर्न सक्नुपर्छ खलस गलत कुराहरूमा, त्यो हुन सकेको छैन नेपालीहरूमा। यो त भर्खर सुरु भएको छ, तपाईँले अघि यो भुटानिज प्रकरणको कुरा गर्नुभयो, दुई हप्ता नागिसक्यो, बहस सुरु भइराखेको छ। त्यो भुटानिज प्रकरणको मुद्दामा बोलिएका मान्छे सुन्नुहोस् है, त्यसमा केपी ओली पोलिएका छन्, आर्नुल देउबा पोलिएका छन्,

0: रामबहादुर बादल पोलिएका छन्, प्रचण्ड पोलिएका छन्, हामीले मैले बहस गरेर आएको यो पोलिएको मान्छेलाई अहिलेसम्म अदालतले बयानमा किन बोलाउँदैन, बोलाउनु पर्दैन, हामीले कुरा उठाएका छौँ,
1: तथ्य प्रमाणहरू पुरा नपुगे होला नि त,
0: उहाँले त बोलाउनु पर्यो नि त बयानमा, तिमीलाई पोलेको चाहिँ के हो भनेर त भन्नु पर्यो नि, अरू सामान्य मान्छेहरूलाई बोलाउनै नपर्नेहरूलाई पनि अदालतले बोलाएको छ, खुला मान्छेलाई नबोलाउने अदालतले, हामी यो प्रश्न उठाएका छौँ कानुनी रूपमा बहसको दौरानमा। अझ त्यो मुद्दामा के पनि भएको छ भने अभियोजन पक्षले जसलाई अभियोग लगाएर ल्याएको छ उनीहरूको सम्पत्ति तुरन्त रोक्का गर्ने माग गरेकोमा अहिलेसम्म जिल्ला अदालतले सम्पत्ति रोक्का नराखेको, यसलाई पनि हामीले गम्भीर आपत्तिजनक ढङ्गले त्यसलाई प्रतिवाद गरेका छौँ र सायद हामी त्यो बेरितको मुद्दा लिएर उच्च अदालतमा जाँदै पनि छौँ। यो स्थिति भयावह छ, त्यसकारण अहिले बालेन सरकारले आफूप्रति जे जस्तो प्रश्न जनताहरूले राखेको उठाएको भए तापनि भ्रष्टाचारको मुद्दामा शून्य सहनशीलताको सिद्धान्त अप्नाएर राष्ट्रपतिदेखिलाई कारवाही लिएर जाओस् न, जनताहरूको समर्थन त्यसै पाउँछ नि त, उसले कानुन मौजिम हुनु पर्यो अदालतमा, त्यस्तै किसिमको
1: यो राजधानी छपाईमा पनि त निकै ठुलो घोटाला रहेछ नि त,
0: धेरै ठुलो तपाईँको रेडियो एउटा कार्यक्रममा सिद्धिने कुरै छैन, अहिले अदालतमा अलिकति परिवर्तनकामी काम हुन लागेको हो कि भन्ने जस्तो भनक हामीले पाएका हौ, त्यो छजना मध्ये सिनियरलाई मिचेर अर्को मान्छेहरू ल्याउँदाखेरि, तर त्यसको काम सकारात्मक हुनु पर्यो, अदालतमा जे जे समस्याहरू छन्, भ्रष्टाचारीहरू जो जो छन् त्यहाँ त्यो कारवाही हुनु पर्यो, कानुन मौजिम फैसलाहरू आउनु पर्यो, तर त्यो हुन्छ कि हुँदैन हामी त्यसलाई परीक्षणमै हेरिराखेका छौँ, अहिलेको नयाँ प्रधान न्यायाधीशज्यूलाई पनि धेरै कुराहरू हुन बाँकी छ, त्यो गर्न सक्नुपर्छ यो सरकारले, यो सरकारले गर्न सकेन भने कसले सक्छ, यो सरकारले पनि गर्न सकेन भने व्यवस्था परिवर्तन गरेर अर्को व्यवस्था ल्याउनु,
1: अर्को कुरा तपाईँले भन्नुभएको छ कि जस्तो न्यायाधीशलाई कसरी पक्राउ गर्न मिल्छ भन्ने कुरा संविधानको धारा 108 को उपधारा 8 अनुसार महाभियोग नलाग्दैको अवस्थामा दीप बस्नेत लगायतकालाई पक्राउ गरी मुद्दा दायर भइसकेको अवस्थाले नजिर स्थापित भइसकेको छ, यति लेख्दा पनि नबुझ्ने हो भने हामीसँग सल्लाह लिन आए हुन्छ, हामी सरकारलाई बाटो दिन तयार छौँ भन्नुभएको छैन, न्यायाधीश समेत पक्राउ पर्छन्,
0: पक्राउ पर्नुपर्छ, तपाईँले 100 संविधानको धारा 108 जुन मैले त्यहाँ व्यवस्था के अरे उल्लेखै गरेको छु मेरो फेसबुकको वार्डमा, त्यो अनुसार त्यो के हो भनेदेखि त्यो 101 उपधारा 8 भनेको राष्ट्रपतिलाई पनि लाग्ने त्यही हो, प्रधान न्यायाधीशलाई पनि लाग्ने त्यही हो, समान हुन्छन्, कुनै पनि संवैधानिक निकायका प्रमुखहरूलाई पनि समान रूपमा लागू हुनुपर्दछ, अर्थात् त्यो धारा अनुसार महाभियोग लागेका अवस्थामा मात्रै प्रधान न्यायाधीशहरू वा राष्ट्रपति वा अरू कुनै संवैधानिक निकायका व्यक्तिहरूलाई कारवाही गर्न पाइन्छ, मुद्दा चलाउन पाइन्छ भनेको छ, तर नजिर के बस्यो भने देश दोहन गर्ने काममा यदि तिनीहरू लागेका छन् र प्राविधिक रूपमा महाभियोग जस्ता कारवाहीहरूको उठान हुन सकेको छैन वा सांसदहरू नै भ्रष्ट भए उनीहरूले महाभियोग उठाउँदै उठाएनन् भने र पनि परिहैसियतमा बस्ने ती पदका मान्छेहरूले देश दोहन गरेको छ भने त्यो अर्थमा मुद्दा चल्न मिल्छ भन्ने जस्तो सेन्समा दीप बस्नेतलाई र राजनारायण पाठक त पदमै थिए, अख्तियारको आयुक्त नै थिए, दीप बस्नेत प्रमुख थिए, रिटायर्ड भएका थिए, उसलाई त महाभियोग नलाइकन केही उपधारा 8 बमोजिम मुद्दा लागेको हुनाले नजिर त बस्यो नि, मुद्दा लागेकै अवस्थामा पनि मुद्दा लागिसके पछाडि अदालतले ए यो मुद्दा लाग्नु मिल्दैन महाभियोग लागेको थिएन भन्न सक्नु पर्थ्यो, अदालतले त्यो पनि भनेन, अदालतले आफ्नो क्षेत्राधिकार प्रयोग गर्यो, मुद्दा लियो र फैसला गर्यो, भनेपछि यो नजिर बसेको छ, त्यो उपधारा 8 बमोजिम दीप बस्नेतलाई त्यही धाराको समान संरक्षण हुन्छ नि, कानुनको समान प्रयोग हुन्छ कसैका विरुद्धमा पनि, त्यही उपधाराले प्रधान न्यायाधीशलाई पनि समाउँछ, दीप बस्नेतलाई मुद्दा चल्दाखेरि राष्ट्रपतिलाई पनि चल्न मिल्छ, प्रधान न्यायाधीशहरू कुनै पनि संवैधानिक निकायमा बस्ने मान्छेहरूलाई मुद्दा चलाउन मिल्छ, त्यो कोही पनि कानुनी व्याख्याको आवश्यकता पर्दाखेरि हामी राउन्ड टेबलमा बसेर त्यसलाई प्रमाणित गर्न
1: सक्छौँ,
0: त्यसलाई त अब सर्वोच्च अदालतले र सुशीलालाई सर्वोच्च अदालतले यिनीहरू देशद्रोही हुन् भन्ने कुरा त्यो फैसलाले अस्ति चैत 12 गतेको फैसलाले प्रमाणित गरिसकेको छ, समाउनु पर्छ
1: कल्याण श्रेष्ठ र सुशीला कार्की चाहिँ पक्राउ पर्नुपर्छ,
0: अरू पनि न्यायाधीशहरू छ, कल्याण श्रेष्ठसित कमल नारायण दास छ, सुशीला कार्कीसित मलाई लाग्छ तर्कराज भट्ट र ताहिर अली अन्सारी हुनुहुन्छ, यिनीहरू सबै र अझै छ अरू छजना त प्रधान न्यायाधीशहरूलाई हामीले उठै हालेका छौँ त, जेएनजी आन्दोलनभन्दा अगाडि नै यही ठगबन्धन सरकार छँदाखेरि, पहिलाको ठगबन्धन सरकार छँदाखेरिको अवस्थामा त हामीले मुद्दै हालेका छौँ त, अनि त्यो मुद्दाको फाइल खोले भयो नि त बालनजीले, के आपत्ति छ त्यसमा, त्यसमा नबुझिने कुरा छ भने हामी सहयोग गर्छौँ नि यस कारणले भनेर मैले अहिले संविधानको धाराको व्याख्या नै गरेँ नि तपाईँलाई। के अरे व्यावहारिक रूपमा अदालत समेतले त्यो कुरालाई स्वीकार गरिसकेको छ। कसैलाई गर्ने कसैलाई नगर्ने गर्न पाइन्छ कानुन, त्यो हो नि कुरो। त्यसमाथि पनि जाजुलले कुरा के हो भने देश दोहन भएको छ, देश लुटिएको छ, पदीय हैसियतमा बस्ने मान्छेहरूले आफ्नो पदीय हैसियतको दुरुपयोग गरेर कानुन मिचेर मैले गरेपछि जे पनि हुन्छ भन्ने त्यो काम भएको छ, र त्यो काम पनि कसका विरुद्ध भएको छ, राज्यको विरुद्ध भएको छ। त्यसकारण यस्ता राज्यद्रोहीहरूलाई यो सरकारले निर्ममताका साथ कानुनी कडकडामा ल्याएर मुद्दा चलाइनुपर्छ भन्ने हाम्रो सत्र न्यायको खोजी अभियानको मागदाबी हो, र हामी त्यही काममै छौँ। आजको सरकारले गर्न सकेन भने आजको सरकारले गर्न नसकेको कुराहरू पनि भोलि कानुनको दायरामा पर्न सक्छ। हामी त त्यो लडाइँमा छौँ नि, हामी कसैलाई छोड्दैनौँ।
1: हस् दुर्बलाल श्रेष्ठजी, वरिष्ठ अधिवक्ताज्यू, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
0: धन्यवाद।
1: उहाँ हुन्थ्यो वरिष्ठ अधिवक्ता, सत्य न्याय खोजीको अभियानका संयोजक दुर्बलाल श्रेष्ठ। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम, चौबिस विश्राम पछि पुनः उपस्थित।

0: चितवनमा जारी राष्ट्रपा महाधिवेशन र समसामयिक राजनीति बारे कुरा गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ राजनीतिक विश्लेषक द्वै डम्बर खतिवडा र रञ्जन शर्मा खनालको साथमा राष्ट्रपा निकट अधिवक्ता सुशील शर्मा सापकोटा। आउनुहोस् सुरु गरौँ, जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन्। म यहाँहरू तिनैजनालाई म स्वागत गर्न चाहन्छु।
1: धन्यवाद
0: डम्बर खतिवडाजी, सुशील शर्मा सापकोटाजी, रञ्जन शर्मा खनालजी।
2: नमस्कार, धन्यवाद।
0: डम्बर खतिवडाजी,
1: ल भन्नुहोस्,
0: राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको छोटो अवधिमै मुलुकको शक्तिशाली पार्टी बन्यो,
1: तपाईँहरूलाई
0: छटपटी भइरह होला होइन? प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा अहिले सञ्चालन भइरहेछ, चितवनमा महाकुम्भ।
1: यस्तो हो कि हामीले स्वीकार गरेको व्यवस्था भनेको बहुदलीय लोकतन्त्र हो। बहुदलीय लोकतन्त्रमा धेरैवटा दल हुन्छन्, कम्तीमा दुईवटा भन्दा धेरै हुन्छन् होइन भन्ने हामीले मानेको। त्यसैले कुनै पनि दल निस्थिर दिगो हुन्छ भन्ने कुरा पनि सृष्टिको नियमसँग, प्रकृतिको नियमसँग र समाजको गतिशीलतासँग मेल खाँदैन। र मलाई त झन् किन छटपटी हुनु, म त झन् नयाँ पार्टीहरूको उदय हुनुपर्छ, वैकल्पिक राजनीति हुनुपर्छ, पुराना दलहरूबाट देश ठिक ढङ्गले अगाडि गएन र पुराना दलहरूले राम्ररी डेलिभर गरेको भए यो 35 वर्षमा हामी अहिले भएका उपलब्धिहरूभन्दा झन्डै दोब्बर तेब्बर उपलब्धिमा जान सक्थ्यौँ भन्ने विश्वास गर्ने मान्छे भएको हुनाले यसपटकको निर्वाचनमा जनताले मत फेरेको कुरामा त मलाई त खुसी छ।
0: राष्ट्रपा जुन गतिबाट अगाडि बढिरहेछ नि,
1: हजुर,
0: सन्तुष्ट हुने ठाउँ छ होइन?
1: होइन, जस्तो उहाँहरू मैले भन्दै थिएँ, त्यस्तै अब राष्ट्रपा भन्ने एउटा पार्टी हो,
0: ऐतिहासिक रूपमा
1: उसलाई नपरोस् होइन, ऊ अहिलेको रियालिटी हो होइन। म राष्ट्रपाको सपोर्टर पनि होइन, भोटर पनि होइन, मैले त खुलेआम यसरी भन्ने गर्छु किनभने दर्शकलाई भ्रम पार्नु पनि उचित हुँदैन। म वैकल्पिक राजनीतिको पक्षधर हो, तर मैले कल्पना गरेको नयाँ र वैकल्पिक राजनीति राष्ट्रपाको जस्तो होइन, त्यसैले म राष्ट्रपाको सपोर्टर पनि होइन, भोटर पनि होइन, भोलि पनि हुन्न। तर पनि आजको यथार्थ के हो भने ऊ हाम्रो देशको झन्डै दुई तिहाई प्राप्त राजनीतिक दल हो र त्यो जनताको मतबाट हो, त्यसो भए त्यसको रेस्पेक्ट गर्नुपर्छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको विचार आदर्श सिद्धान्तलाई मान्न सकिँदैन होइन?
1: होइन, मान्न
0: सकिँदैन,
1: त्यो त अब जसलाई मन पऱ्यो उनीहरूले भोट दिए नि त, सपोर्टर भए। म होइन भनेको क्या, मेरो निजी कुरा गरेको ओपनली, किनभने ढाँटेर कुरा गर्नुहुन्न कि डेमोक्रेसीमा, होइन म विश्लेषक हुँ यहाँ त्यहाँ भनेर घुमाइ फुराइ कुरा गरेर मान्छेलाई भ्रमित गराएर आफ्नो राजनीतिक इन्टेन्सनहरूलाई लुकाउनु हुँदैन भन्ने सिद्धान्तमा विश्वास गर्ने हुनाले म चाहिँ सुरुमै क्लियर गरिदिन्छु यो कुरा।
0: राष्ट्रपा त एक्सप्रेसमा
1: अब तपाईँको के भने, एउटा कुरा त्यो भयो, नयाँ पार्टी आएको छ, पार्टी आएको छ, बहुदलीय लोकतन्त्र मानेको हो, त्यसैले छटपटी हुनुपर्ने कुरै छैन होइन। अब उहाँहरूको उदय आश्चर्यजनक, लोभ लाग्दो, अलिअलि ईर्ष्या लाग्दो चाहिँ हो, के कारणले साथीहरूले यो गर्न सके यार, यस्तो गर्ने इच्छा त धेरैको थियो, गर्न खोजेको पनि हो। हामीले पनि विगत 15-20 वर्षदेखि अल्टरनेटिभ पोलिटिक्स भनेर नयाँ पार्टीहरू बनाउने अथवा एक्सर्साइज गर्ने अभ्यास गऱ्यौँ, हामीले सकेनौँ होइन, उहाँहरूले सक्नुभयो, त्यस हुनाले त्यसमा के छ भनेर अलिकति केस स्टडीको घटना त त्यो हो। दोस्रो कुरा, अब तेस्रो कुरा के हो भने, नेपालमा राजनीतिक दलहरूभित्र चाहिँ बेलामा अधिवेशन महाधिवेशन गर्न नसकेर झगडा भएर आफ्नो स्वार्थमा महाधिवेशनहरू पर सारेर तन्काएर गरेर त्यो अनेक झमेलाहरू आउँछन्। एमालेमा त्यही झमेला, काङ्ग्रेसमा त्यही झमेला, काङ्ग्रेसमा यो चुनाव अघि कि पछि भन्ने महाधिवेशनले गर्दा त्यत्रो फुट भयो, विशेष महाधिवेशन गर्नु पर्यो, अहिले अर्को महाधिवेशन गर्न खोज्दैछन्, त्यसमा पनि सबै पक्षलाई स्वीकार्य भइरहेको छैन। यी सारा चिज हेर्दा र संविधानले हामीलाई 5 वर्षको टाइम लाइन दिएको छ नि त होइन, 5 वर्षसम्ममा हामीले राजनीतिक दलको अधिवेशन गर्दा हुन्छ, तर राष्ट्रपाले 4 वर्षमा गर्दैछ, द्याट इज फाइन। डेमोक्रेसीमा उसले चाहिँ आफ्नो अन्तर पार्टी लोकतन्त्रलाई ठिक ढङ्गले गर्न चाहन्छ, गर्छ भने त हामीले शुभकामना भन्ने हो, यति कुरा हो।
0: सुशीलजी, राष्ट्रिय स्वतन्त्र पार्टी अहिले जुन दिशाबाट अघि बढिरहेछ नि, चित्त बुझ्दो ठाउँ छ होइन?
3: यस्तो हुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी जुन अवस्थाबाट अघि बढेको छ त्यसमा अहिले नै हामीले चित्त दुखाइहाल्नुपर्ने अवस्था म देख्दिनँ। र म विश्वको राजनीतिक इतिहासलाई संसदीय शासन प्रणालीमा सायद विश्वमा पहिलो नै लाग्छ जस्तो लाग्छ मलाई, विश्वमा कुनै पनि पार्टी गठन भएको पहिलो महाधिवेशन हुनु अगाडि नै जनताको दुई तिहाईको हारारीको मत लिएर सत्तामा आएको सायद इतिहासमा राजनीतिक शास्त्रमा पहिलो राजनीतिक व्यवस्थामा पहिलो व्यवस्था होला यो। त्यसो हुँदाखेरि जनताले अहिले राष्ट्रपालाई दुई तिहाईको हाराहारीको मत दिँदै गर्दाखेरि राष्ट्रपालले गरेका काम भन्दाखेरि पनि हिजोका दलहरूले देश र जनतालाई दिन नसकेको सुशासनको कारण हो परिणाम हो। त्यस कारण राष्ट्रपालले अब आउँदो चुनावमा पनि दुई तिहाईको यही मत राख्छ भने राष्ट्रपालको काम सफलताको लागि जनताले मत दिएको भने हामीले मान्नुपर्छ। तर आजका मितिमा हामीले के मन गरौँ भने राष्ट्रपालले दुई तिहाईको मत आफ्नो पहिलो महाधिवेशनभन्दा अगाडि नै प्राप्त गरेर सरकार गठन गर्नु भनेको चाहिँ हिजो 35 वर्षदेखिबाट यो देशमा राजनीतिक रूपान्तरणको नाममा जनतालाई पटक पटक ठग्ने काम जुन भयो त्यसको परिणाम हो यो। त्यस कारणले अहिले राष्ट्रपालले त्यो परिणामबाट देशलाई उकासेर त्यसलाई माथि लगेर काम गर्न सक्छ भने राष्ट्रपालले धेरै लामोसम्म त्यसमा राज्य सञ्चालन गर्छ भन्ने कुरामा चाहिँ मलाई विश्वास लाग्छ। तर आजको परिणाम भनेको चाहिँ राष्ट्रपालको कुनै पनि योगदान हेरेर होइन, हिजोका दलहरूले देशलाई दिन नसकेको अवस्थामा वैकल्पिक व्यवस्था के हो त अब भन्दाखेरि वैकल्पिक राजनीतिक शक्ति एउटा चाहियो जनतालाई, चाहिएको कारणले गर्दा राष्ट्रपालले आज काम गर्न सुरु गरेको छ। र यो काम आजसम्मको मिति हेर्दाखेरि चाहिँ सुशासन र भ्रष्टाचारलाई नियन्त्रण गर्ने काममा चाहिँ केही हदसम्म हामीले सन्तोष व्यक्त गर्नुपर्ने अवस्था छ। किनभने एक महिना दुई महिना तीन महिनाको अवधि कन्टिन्यू छ अहिले, त्यसो हुँदाखेरि 5 वर्षको अवधिभित्रमा अहिले के गर्छ भन्ने कुरा आकलन गर्दाखेरि आउँदो भविष्य निर्धारण होला। तर आजका मितिसम्म हेर्दाखेरि चाहिँ यहाँ अन्यथा भन्नुपर्ने अवस्था रहँदैन।
0: प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपाको महाधिवेशन उद्घाटन सत्रमै स्पष्ट पार्नु भएको छ नि, ब्रेक लगाइँदैन, एक्सलेटर मात्रै दबाइन्छ, त्यसरी गइराखेको अवस्था छ अहिले।
3: यस्तो हुन्छ, ब्रेक लगाइँदैन, एक्सलेटर मात्रै दबाएर गइन्छ भन्ने कुरा के कुरामा भन्ने हामीले आकलन गर्नुहोस्। यसमा हामीले के कुरा हेर्यौँ भने सुशासनको मामलामा हेर्नुहोस्, भ्रष्टाचार नियन्त्रण गरेर सुशासनको मामलामा अहिले ब्रेक लगाइँदैन भन्ने कुरा, त्यहाँ अर्को पनि कुरा आयो हेर्नुहोस्। दुईवटा कुरा के भनियो भने त्यो जनताले प्रश्न के हुनुपर्छ भने प्रधानमन्त्री बालेन्द्र शाह र सभापति रवि लामिछानेले भन्दै गरेका कुरामा चाहिँ हामी आउँदो चुनावमा फेरि सुकुम्बासी समस्या र हामी फेरि चाहिँ अब यहाँ अरू समस्याहरू लिएर चाहिँ आज चुनावमा जुन एउटा लियौँ हामीले त्यो चुनावमा एजेन्डा फेरि सुकुम्बासी समस्या हाम्रो समाधान भएन र हामी भोट चाहियो भनेर फेरि हामी माग्न जाँदैनौँ। अर्थात् अहिले हामीले सुशासनको कुरा, सुकुम्बासी समाधानको कुरा लगायतका कुराहरू आज जुन एजेन्डा लिएर आयौँ हामीले, सहकारी पीडितहरूको समाधान गर्ने कुरा जुन ल्यायो त्यो कुरालाई फेरि हामी एजेन्डा लिएर जाँदैनौँ भन्नुको अर्थ के हो भन्दाखेरि हामी जनतालाई 5 वर्षको लागि मेन्डेटमा एउटा एजेन्डा लिएर गएका छौँ, त्यो एजेन्डा हामी 5 वर्षभित्र समाप्त गर्छौँ, त्यसको लागि चाहिँ हामी रोपिदिनु भन्न खोजेको। त्यो भन्न खोजेको चाहिँ हामी अब देशलाई तहस नहस पारेर लान्छौँ या भएका पुरानो शक्तिलाई सम्बन्ध पार्छौँ भन्न खोजेको होइन। भन्न खोजेको के हो भने हाम्रो एजेन्डामा सुकुम्बासी समस्या, सुशासन, भ्रष्टाचारको नियन्त्रण र सहकारी पीडितको जुन समस्या, त्यो समस्यालाई हामी यो 5 वर्षभित्र समाधान गर्छौँ, त्यहाँ रोकिनु ब्रेक लाग्दैन भन्न खोज्छौँ। त्यसलाई हामी अन्य व्याख्या गरिदिनु हुँदैन।
0: राष्ट्रिय स्वतन्त्र पार्टी अनि सभापति रवि लामिछाने ठिकठाक हिसाबले अघि बढिरहेको छ होइन पार्टी, तपाईँको बुझाइमा
1: होइन? अहिलेसम्म त अब के अरे वरिष्ठ नेता होइन, वरिष्ठ नेता अब निर्विरोध पनि हुँदै हुनुहुन्छ, यही कुरा त्यहाँ डिक्लेयर भइराखेको छ। यो हिसाबले हेर्दाखेरि के देखिया छ भने अनि एक्सप्रेस वे त्यो चाहिँ के छ भने समृद्धि र विकास होइन र सुशासन र भ्रष्टाचार रोक्ने कुरा हेर्नुहोस्। त्यहाँ के भयो भने अख्तियारका प्रमुखलाई प्रधानमन्त्रीले लिएर आएर थुनेर राख्यो भन्ने कुरा पनि केही विपक्षी दलहरूबाट टिप्पणी भयो।
0: त्यो त प्रधानमन्त्री स्वयंले स्वीकार्नु भयो त मञ्चबाट,
1: हो मञ्चबाट स्वीकार्नु,
0: 5 घन्टा मात्रै होइन 5 वर्ष पनि थुनेर राखिन्छ भन्नुभयो उहाँले,
1: त्यो पनि भन्नुभयो। र प्रधानमन्त्रीजीले विपक्षी दलहरूलाई सोध्नु भएन, हामी चाहिँ विपक्षी दलहरूलाई के सोध्छौँ भने नि उहाँहरूले 5 वर्षसम्म या जति पनि उहाँहरूको पालामा यो 30-35 वर्ष जुन अख्तियार चल्यो नि उहाँहरूको आदेशमा चल्ने बनाउनु भयो के, अख्तियारलाई अख्तियारको रूपमा चल्न दिनु भएन। त्यसै कारण त अहिले जुन यो नयाँ जेनजी पुस्ताले जुन नागरिक विद्रोह गर्यो नि, हामीले नागरिक विद्रोह हुन्छ भनेर भनिराख्दाखेरि के थियो भन्दाखेरि त्यो पुस्ता हेर्नुहोस्, त्यो पुस्तालाई विश्वासै थिएन, हामी पनि त्यही पुस्ताका हौँ। आज गगनजीले के भन्नुभयो हेर्नुहोस् त, देवताको नगर्नुहोस् है रोजी र बालेनजीको भन्नुभयो। त्यसो हो भने उहाँ त हिजो शेरबहादुर देउवा र गिरिजाबाबुको देवताकरण गरेरै आज गगनजी बन्या हो नि त।
0: उहाँले त स्वीकार्नु भयो त यो 10 वर्ष हामीले गल्ती गऱ्यौँ, दास र लासहरूको पार्टी बनायौँ, हामीले भन्न ढिलो गऱ्यौँ, विद्रोह गर्न ढिलो गऱ्यौँ, तपाईँहरू पनि प्रश्नभन्दा टाढा नजानुस्, प्रश्नबाट नभाग्नुहोस् भनेर च्यालेन्ज दिनुभएको छैन मञ्चबाट?
1: होइन, त्यो च्यालेन्ज दिने अधिकार अहिले उहाँलाई छैन। किन भन्दा हिजो जुन देश बिग्रियो, देशमाथि जुन गद्दारी भएको छ नि, गद्दारी भयो नि लोकतन्त्रका नाममा, हेर्नुहोस् त्यो गद्दारीको त जिम्मा लिनुपर्छ नि। म पनि त्यही पुस्ताको भएको हुनाले मैले त्यो जिम्मा लिइराखेको छु। आज नागरिक विद्रोह हुन्छ भनेर भन्दाखेरि मैले फेरि त्यो प्रसङ्ग आत्तिएर अतालिएर उहाँले गल्ती भयो
0: भन्नुभएको छ।
1: उहाँले के गर्नुभएको थियो, एउटा चिटकर देखाएको होइन रविजीका विरुद्धमा, अनि चिटकरको भरमा त्यो संसदीय दल बन्यो, के अरे संसदीय समिति बन्यो, छानबिन समितिले छुँदै नछोएको विषयमा होइन, म ती सर्वोच्च निकायहरू सर्वोच्च रहनुपर्छ भन्ने मूल्य र मान्यता बोक्छु, तर ती निकायहरू ती अनुसन्धान निकायहरूले के गरे भन्नुहोस् त, अन्तिम इच्छासम्म सोध्न भ्याए के? त्यसकारण ती कुराहरू जुन रविजीमाथि भएको छ नि त्यसमाथि चाहिँ व्यापक रूपमा छलफल भएर छानबिन नै हुनुपर्छ भन्ने माग राख्छु म।
0: जमर खतिवडाजी,
2: हजुर,
0: रवि लामिछानेमाथि जसरी ज्यादती भएको थियो विगतमा, बालेन्द्र शाहलाई जसरी निमोठ्ने काम गरिएको थियो नि त्यो चाहिँ जनताले विस्फोट गराइदिए होइन?
2: हाम्रो 35 वर्षको राजनीति जुन हो जसलाई हामी पुराना दल भनेर, मैले त ती दलहरूलाई भोट दिन दुई दशकदेखि अगाडि छोडेको होइन। तर के यथार्थ हो भने ती दलहरू चाहिँ हाम्रो देश ती दलका नेताहरू या ती दल बन्दा तिनीहरूको नेताहरू चाहिँ एउटा सर्टेन हिस्टोरिकल पिरियडमा बनेको थियो। तिनीहरू राणा शासन विरुद्ध लड्दा, पञ्चायती निरङ्कुशता विरुद्ध लड्दा, भूमिगत हुँदा, जेल जानु पर्दा, सर्वस्वहरण हुँदा होइन, यस्तो खालको एउटा रिस्की पिरियडमा ती मान्छेहरू जो राजनीतिमा लागेका थिए ती सबै मान्छेहरू बदमास थिए। भोलि सत्तामा पुग्छु र भ्रष्टाचार गर्छु भन्ने नियतले मात्रै त्यो रिक्स मोलेका थिए। त्यस्तो विश्लेषण मेरो छैन। मेरो विश्लेषण कहाँ छ भने उहाँहरूले त्यो जुन रेभोल्युसनरी स्पिरिटबाट उहाँहरू आउनुभयो होइन, सत्तामा आइसकेपछि निरन्तर भ्रष्टीकरण भयो, क्रान्तिको उद्देश्यहरू उहाँले बिर्सिनुभयो, लोकतन्त्रमा नागरिक सर्वोच्चतालाई बिर्सिनुभयो, राज्यको स्रोत साधन दोहन गर्नतिर लाग्नुभयो, पार्टीहरूलाई गुट परिवारको सेन्डिकेट बनाउनु भयो, किचन क्याबिनेटबाट चलाउन थाल्नुभयो। यी आदि अनेक कारणले गर्दाखेरि उनीहरूको विरुद्ध चाहिँ एउटा फ्रस्ट्रेसन जनतामा बढ्दै गएपछि जेएनजी विद्रोह एउटा नागरिक विद्रोह या 2 वर्ष कार्यकाल हुँदाहुँदैको निर्वाचित संसदलाई सडक आन्दोलनबाट चाहिँ फ्याँक्नुपर्ने र नयाँ चुनाव हुनाउनु पर्ने परिस्थिति
0: बन्यो। दलहरूले देश कब्जा गरेका थिए,
1: अब त्यस कारणले यसको एउटा रियाक्सन भयो,
0: त्यही भएर काम हुन सकेन भनेर
1: यसको एउटा रियाक्सन भयो होइन। त्यो रियाक्सनको कन्टिन्युसली जस्तो ओली प्रवृत्ति जतिखेर बलशाली थियो 72 सालतिर जन्मिँदै थियो ओली प्रवृत्ति, त्यतिखेरदेखि नै म ओलीको चाहिँ बडो खरो आलोचक थिएँ र यो ओली प्रवृत्तिले कुनै न कुनै दिन देशलाई दुर्घटनामा पुर्याउँछ भनेर मैले 72 सालमै मैले दाबी गरेर कयौँ आर्टिकल इन्टरभ्यूहरू गरेको छ, तपाईँहरूले हेर्नुहुन्छ। तर 10 वर्ष त ओलीले खाए नि त, हामीले जतिसुकै गाली गर्दा गर्दै पनि 10 वर्ष त ओलीले खाए, खाए कि खाएन? हो, अब म त्यहाँनिर कुरा आउँछु। अब अहिले हाम्रो समाजको दुर्भाग्य के म देख्छु भने ओलीसँग रिस उठ्यो बालनको ताली पिट्यो, अब भोलि बालनसँग रिस उठ्छ कसको ताली पिट्ने हो होइन, तावा तातो भयो भुङ्रोमा खस्यो, भुङ्रो झन् डडायो फेरि उफ्रेर तावामा गयो, यो खालको एउटा दुर्भाग्य चक्रमा यो देश नै फसेको छ। र रवि र बालनको टेन्डेन्सीले पनि अहिले अहिले ओलीसँग देउपासँग प्रचण्डसँग रिस उठेको बेला, काङ्ग्रेस कम्युनिस्टहरूलाई रेभेन्ज गर्ने साइकोलोजी जनताको भएको बेला चाहिँ अहिलेलाई ठिकै होला उहाँहरूलाई रिप्लेस गर्न। रेभोल्युसनको के हुन्छ भने कुनै पनि रेभोल्युसनको 3-4 वटा फेजहरू 3-4 वटा ड्युटीहरू हुन्छ,
0: एउटा
1: पुराना शासकहरूलाई रिप्लेस गर्नु, त्यो उहाँहरूले गर्नुभयो त्यसमा नम्बर पाइसक्नुभयो, मेरो भन्नु केही छैन। एउटा रिप्लेस, अर्को रेभोल्युसनको जस्टिस, जस्टिस भएको छैन जेएनजी आन्दोलनलाई, अर्को रिफर्म, रिफर्म केही पनि भएको छैन, र अर्को
0: रिकन्स्ट्रक्ट गर्ने भनिसक्नुभयो त,
1: के
0: प्रधानमन्त्रीले घोषणा गर्नु भएन सार्वजनिक रूपमा मञ्चबाट,
1: के रिफर्म, के भयो रिफर्म?
0: अब विगतमा जगडिएको राज्य
1: मलाई एउटा देखाइदिनुहोस् त, बालेन गभर्नमेन्ट विदिन दिस 100 डेज
0: सुकुम्बासी समस्या समाधान हुनु,
1: डोजर लगाएर सुकुम्बासी समस्या होल्डिङमा लगेर राखेर मान्छेलाई खान नदिएर
0: भ्रष्टाचारको फाइलहरू खोल्ने सुशासनको क्षेत्रमा ऐतिहासिक कदम छ।
1: कुन भ्रष्टाचार उहाँले छानबिन गर्नुभयो अहिलेसम्म? अख्तियारलाई ल्याएर, अख्तियार उहाँहरू वकिल मान्छे, उहाँहरूलाई थाहा छैन कि अख्तियार भनेको संवैधानिक निकाय हो, संवैधानिक निकायको काम कर्तव्य अधिकार संविधानमा लेखेको हुन्छ। तपाईँले
0: पासपोर्ट प्रकरणमा,
1: पासपोर्ट प्रकरण भनेको
0: बदमासी भएको थियो,
1: सुन्नु न, पासपोर्ट प्रकरणमा बदमासी भएको छ भने, सुन्नु न त, पासपोर्ट प्रकरणमा बदमासी भएको छ भने प्रधानमन्त्रीले भन्नु अगाडि नै बुझेर अख्तियारले गर्नु पर्दैन? अख्तियारले गर्दैन भने उहाँहरू दुईटै झन्डे भएकोहरूले पार्लियामेन्टमा चाहिँ महाअभियोग ल्याउनु पर्दैन? मान सिंहदरबारमा प्रधानमन्त्री र अख्तियार प्रमुख बसेर, अख्तियारको 5 जना आयुक्तहरू बसेर तपाईँको चाहिँ के भन्दाखेरि चाहिँ तपाईँ भ्रष्टाचारको छानबिन गर्नुभयो भने कन्स्टिट्युसनल ड्युटी पुरा हुन्छ? रुल अफ ल हुन्छ, संवैधानिक निकायको अधिकार के हो भने बालेनले चाहिँ आयुक्तले फोन गरेको ठाउँमा बयान दिन जानुपर्छ, प्रधानमन्त्री भएको ठाउँमा आयुक्त आउने होइन। त्यो प्रेम कुमार राईको त्यति पनि उतिरहन्छ, म भएदेखि तिनले बोलाउँदा जाने पनि थिइनँ, म अघि बेग लगा भनिदिन्थे र कुनै धम्की दियो भने राजीनामा गरेर हिँड्थे। अब हाम्रा पुराना पार्टीहरूले त्यस्तै आत्मसम्मान गुमाएका प्यादाहरूलाई ल्याएर संवैधानिक निकायमा राखेका छन् होइन, उनीहरू जे पनि स्वीकार गर्छन् भने त्यो उनीहरूको टेन्सनको कुरा हो। मलाई प्रेम राईको डिग्निटीसँग के मतलब हुने जो आफू जोगाउँदैनन् भने, तर म कन्स्टिट्युसनलिजम, विधिको शासन, संवैधानिक संस्थाहरूको स्वायत्तता र मर्यादा, यो इस्युलाई चाहिँ जो भए पनि छोड्दिनँ, चाहे प्रेम राई होस्, बालेन्द्र होस्, ओली होस्, छु मतलब। हामी त एउटा मानकमा, एउटा स्ट्यान्डर्डमा, एउटा मोरल स्ट्यान्डर्डमा एनालाइसिस गर्ने मान्छेहरू हो। त्यसैले संवैधानिक संस्थाहरूको स्वायत्तता प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएर बयान लिएर दबाब दिएर खण्डित गर्न पाउँदैन, यो कुरा म भन्छु।
0: सुशीलजी, राष्ट्रिय स्वतन्त्र पार्टी अनि राजसभा नेतृत्वको सरकारले चाहिँ जे गरे पनि हुन्छ,
3: हुँदैन,
0: कानुनी राज भन्ने कुरा छैन।
3: कानुनी राजमा राष्ट्रपाले मात्रै होइन, कसैले पनि जे गरे पनि हुँदैन।
0: संवैधानिक अङ्गको प्रमुख लगायतका टिमलाई नै बोलाएर बन्धक बनाएर काम गर्न लगाउँदा पनि वा वा भनेर
3: यसरी हेरौँ हामी। हामी त्यसलाई कसरी हेरौँ भन्नुहुन्छ भने, राज्यमा प्रमुख तिनवटा अङ्ग छन्, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका। ती तिनवटा अङ्ग भनेका संविधान निकायभन्दा माथिल्लो अङ्ग हुने, हेर्नुहोस्। कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र संविधान अङ्गमा भएका पदाधिकारीहरूको व्यक्तिगत डिग्री चाहिँ हेर्नुहोस्, उहाँले डिग्री नभएका मान्छेको अर्थ भन्नुभयो, म त सम्पूर्ण समर्थ त्यसलाई मेरो। म के भन्न चाहन्छु भने, व्हाइट बडी प्रकरणमा विशेष अदालतले टिप्पणी गर्यो प्रेम राईमाथि, तपाईँले मुद्दा किन सबैमाथि चलेन, तपाईँ सहर गाउँदा मुद्दा तपाईँलाई किन चलेन भन्दाखेरि, उहाँमा डिग्री थियो भने उहाँले के गर्नुपर्थ्यो, राजीनामा गर्नुपर्थ्यो। त्यसै गरी भुटानी सरथाम उहाँको नाम जोडेर आइरहेको छ, यस्ता धेरै भ्रष्टाचारसँग जोडेका काण्डहरू छन् जहाँ प्रेम राईको नाम जोडेर आइरहेको छ। अब राज्यको जनताले अहिले के चाहे भने, तत्काल हामीलाई सर्जरी चाहे, यहाँ के सर्जरी भन्दाखेरि, सुशासन र भ्रष्टाचारमुक्त समाज चाहे। सुशासन र भ्रष्टाचार मुक्त समाज स्थापना गर्नको लागि दिएको दुईटै जनमतको प्रधानमन्त्रीले अब यहाँ भ्रष्टाचार नियन्त्रण गर्नका लागि यी व्यक्तिबाट हुन्छ कि हुँदैन भनेर बोलाएर छलफल गरेको कुरा हो या दबाबमा दिएको भन्ने कुरा कहीँ पनि प्रेम राई वा अख्तियारको टोलीबाट चाहिँ अहिले हामीलाई दबाबमा आएको भएर विज्ञप्ति आएको छ, छैन नि त। त्यसो हुँदाखेरि मैले छलफल गराउनु पर्यो भने पाँच वर्ष पनि म छलफल गराउँछु र पाँच वर्ष राख्नु पर्यो सँगै राख्छु भनेर पालन शाहले चाहिँ भन्नुभयो नि त, उहाँले त आफ्नो मन्तव्यमा
0: त्यसरी संवैधानिक अङ्गमा
3: म आउँदैछु। संवैधानिक अङ्गले के गर्नु पर्यो भने, राज्यमा सुशासनलाई काम गर्नु पर्यो, कानुनी राज्य हो यो। तपाईँले तपाईँ निर्दोष हुनुहुन्छ, म दोषी छु, तपाईँलाई पनि सजाय गर्छ कानुनले, मलाई पनि सजाय गर्छ भने कानुन सर्वोच्चता भएन। त्यस कारणले कानुनी सर्वोच्चतामा म जुन संवैधानिक पदमा बसेको छु त्यो संवैधानिक पदको जिम्मेवारी मसँग बन्द गर्ने क्षमता छैन भने, निजलाई देश र जनताको लागि कार्यकारी प्रमुखले चाहिँ कुप्रचरण गराउन सक्नुपर्छ। हेर्नुहोस्, त्यसलाई हामीले अन्यथा भन्नु हुँदैन। यदि सही तरिकाले निजले सही तरिकाले आफ्नो कार्य सम्पादन गर्नुभएको अवस्था र बोलाएको अवस्था हुन्थ्यो भने, त्यहाँनिर के गर्नु पर्थ्यो भन्दाखेरि, निजले त्यो अवस्थामा चाहिँ हामीले खण्डन गर्नुपर्छ, कानुनको उल्लङ्घन भयो भन्नुपर्छ। तर कानुनी सर्वोच्चतामा, विधिको शासनमा जसले भ्रष्टाचारको मुद्दा दायर गर्नु पर्यो, निजमाथि नै प्रश्न उठिरहेको छ भने, निजलाई बोलाएर कार्यकारी प्रमुखले सोद्धाखेरि, कार्यकारी प्रमुख भनेको तपाईँको देशको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका यी तिनवटा अङ्ग चाहिँ अरू निकायभन्दा माथि निकाय हुने, हेर्नुहोस्।
1: यो प्रधानमन्त्री तिनटा निकाय भन्दा माथि हुन्छ भन्ने कुरा वकिल साथीहरूले कसरी भन्नु, प्रधानमन्त्री भनेको कार्यकारीको प्रमुख हो। प्रधानमन्त्री केबाट बन्छ, पार्लियामेन्टबाट बन्छ। यसको अर्थ सो त के हो, पार्लियामेन्ट भन्दा के अरे कार्यकारी भन्दा विधायकी ठुलो हो, र विधायकीले के गर्नुहुन्छ हुँदैन भन्ने कुराको कानुनी सम्परीक्षण चाहिँ अदालतले गर्छ। त्यसैले अदालत प्यारलल हो, अथवा अदालत र संसद भन्दा प्रधानमन्त्री सानो हो, ध्यानको यो कार्यकारी सानो हो, यो कुरा हामीले लोकतन्त्रमा बुझ्नुपर्छ। र यी तिनै अङ्गहरू भन्दा ठुलो चाहिँ फेरि जनता हो, नागरिक हो, नागरिक सर्वोच्चताको
0: सबै अङ्गहरूलाई छायामा पार्ने काम चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो।
1: अब सुन्नुहोस्, अब रह्यो के भने, उहाँ प्रधानमन्त्रीले काम गरेन, के अरे अख्तियारले काम गरेन भने प्रधानमन्त्रीको राइट्स के हो भने, उहाँले महाभियोग ल्याउनु पर्यो आफ्नो पार्टीको संसदीय दललाई भनेर। एक अब ल मानिलिउँ, उहाँले पासपोर्ट काण्ड त छानबिन गराउनु भयो दबाब दिएर, उहाँको भाषामा दबाब होइन सल्लाह हो, मेरो भाषामा दबाब हो, किन उहाँहरूले चाहिँ दबाब होइन भनेर खण्डन पनि त गर्नुभएको छैन नि, हो पनि भन्नुभएको छैन, होइन पनि भन्नुभएको छैन। यत्रो न्युज आइसकेपछि भने मौन स्वीकृति लक्षणम भन्ने एउटा त्यो नीतिशास्त्रमा त्यो कुरा पनि छ नि त। तर प्रेम कुमार राईप्रति मेरो कुनै सहानुभूति छैन, म यो कुरा म त खालि संवैधानिक अङ्गको स्वायत्तताको रक्षाको मुद्दामा मात्रै बोलिरहेको छु। म त के भन्ने मान्छे हो भने प्रेम कुमार राय चारवटा आरोप छ होइन। तपाईँ उहाँले अघि गनाउनु भयो नि के अरे यो सेलेक्टिभ वाइट बडीमा सेलेक्टिभ अभियोजन गर्यो भन्ने छ के अरे यो हाम्रो अर्को भुटानी शरणार्थीमा छ होइन। तपाईँको के भन्दाखेरि यो आयल निगमको जग्गा केसमा छ होइन। अरू पनि एउटा के छ मैले बिर्सेँ होइन। यी सबै छ भने अब बालेन शाहले उनलाई सल्लाह गरेर यी पासपोर्ट काण्ड चाहिँ छानबिन गराउनु भयो होइन। अब प्रेम कुमार राईको यो चारवटा केस चाहिँ कोबाट छानबिन गराउनुहुन्छ त? स्वयं जो अख्तियार प्रमुख चाहिँ नैतिक रूपमा फसेको छ भने उसँग सल्लाह गरेर काम लिने हो, उसलाई महाअभियोग लगाएर हटाउने हो त?
4: म आए म उहाँको महाअभियोगलाई समर्थन गर्दै मैले के भने उहाँको कुरा समर्थन गरेँ मैले के भने यो लोकतान्त्रिक गणतन्त्रमा सबैभन्दा माथि जनता आउँछ। हेर्नुहोस् जनताको अभिमत कहाँ हुन्छ भन्दाखेरि जनप्रतिनिधिमा हुन्छ। जनप्रतिनिधिमा 182 जना व्यवस्थापिका संसदमा प्रतिनिधिमा सदस्य हुनाले 182 जनाको समर्थनमा प्रधानमन्त्री हुँदाखेरि अहिलेको प्रधानमन्त्री भनेको कुनै गठबन्धनको प्रधानमन्त्री होइन, 2/3 नेपाली जनताको अभिमत लिएको प्रधानमन्त्री हो र 2/3 प्रतिनिधि भएको प्रतिनिधि सभाको प्रधानमन्त्री भनेको व्यवस्थापक संसदले प्रधानमन्त्रीलाई जबसम्म अविश्वासन तबसम्म 2/3 मत त्यहाँ छ भनेर हामीले मान्नुपर्छ। त्यसो हुँदाखेरि 2/3 जनताले दिएको अभिमतलाई सम्मान गर्नुपर्ने व्यवस्थापिकाको जिम्मेवारी हो, व्यवस्थापिकाको समर्थनमा भएको प्रधानमन्त्रीको त्यो कर्तव्य हुन्छ। त्यसो हुँदाखेरि मैले अघि भन्न खोजेको चाहिँ प्रधानमन्त्री कार्यपालिका न्यायपालिका व्यवस्थापिका चाहिँ संवैधानिक निकायहरू भन्दा चाहिँ तटस्थ फरकको समन्वयमा हेर्नु हुँदैन भन्ने मेरो निवेदन हो। त्यसो हुँदाखेरि अब हामीले उहाँले भन्नुभएको प्रश्न फेरि निवेदन गरेँ मैले, अहिले बालेन शाहले उहाँलाई बोलाएर केरकार गरेर चाहिँ गराउनु भयो भने भोलि बालेन शाहको विरुद्धमा कसले हेर्छ भन्ने प्रश्न आयो। हामी यो राज्य व्यवस्था यसरी सञ्चालन गरौँ कि यहाँ निष्पक्ष स्वाभिमानी र म सक्षम भएर काम गर्न सक्ने मान्छे मेरिट पेसीमा नियुक्ति गरौँ, कसैको दास भएर कसैको गुलामी गरेर कसैको पछि कुदेर चाहिँ कुनै संघले नियुक्तिको पद नियुक्ति गरिन्छ भने त्यहाँनिर हामी देशको सुशासन खोल्न सक्छौँ। त्यसो भन्दाखेरि यदि यो सिस्टम सम्हालेर कोहीसँग नडराउने, अघि उहाँले पनि भन्नु मैले पनि निवेदन गरेँ, प्रेम राईले आफ्नो ठाउँमा नडराइकन राजीनामा गर्नुपर्थ्यो यदि उहाँ सही हुनुहुन्थ्यो भने। नगर्नु भनेको के हो भन्दाखेरि हामीले सही मान्छेबाट चाहिँ संघीय निकाय नियुक्ति गरेका छैनौँ, पदाधिकारी छैन भन्ने कुरो प्रष्ट भयो। त्यसो हुँदाखेरि सरकारले के गर्नु पर्यो सँगसँगै अख्तियारलाई केरकार गर्ने अवस्थाबाट सरकारको दायित्व सकिँदैन। अब के गर्नु पर्यो ती निकायमा सरकारले गरेका कामलाई पनि निष्पक्ष भएर आफूको माथिको पनि अनुसन्धान आयो भने राजीनामा गरेर छानबिन गर्न सक्ने क्षमता भएको मान्छे चाहिन्छ। हामीलाई त्यो व्यवस्था गऱ्यौँ भने सरकारले भोलि जे के गर्न सक्छ भन्दाखेरि स्वयं प्रधानमन्त्रीलाई, स्वयं अरू मन्त्रीहरूलाई, स्वयं व्यवस्थापिक संसद अन्य सदस्यहरूलाई पनि छानबिन गर्न सक्छ। त्यो वातावरण हामीलाई चाहियो अहिले, त्यो चाहिनका लागि चाहिँ ती व्यक्तिहरू के भएनन्, योग्य भएनन्, योग्य नभएको कारणले गर्दा उनीहरू नतमस्तक भए। मसँग गल्ती भएको छ भने मैले गल्ती गरेँ भने म चुप लगाएर बस्छु, चुप लाग्नु भनेको त्यो कारण हो।
0: सरकारले अहिले जसरी काम गर्ने विधि पद्धति प्रक्रिया अप्नाछ नि, असन्तुष्टि त रहेछ नि होइन?
1: होइन, यसलाई असन्तुष्टि भन्दा पनि यसलाई के छ भने अहिले परिस्थितिलाई के अरे यो धमिलो पार्ने प्रयत्न चाहिँ भइराखेको छ। हेर्नुहोस् किन भन्दा दुईवटा दल भनेको त 80 वर्ष पुरानो दलहरू हुन् नि होइन,
0: र धमिलो पार्ने प्रयत्न कोबाट भएको छ त?
1: विपक्षीहरूबाट, वा यो चलखेल गर्ने यहाँ जुन छ चलखेल गर्ने अभियान सुरु भइसक्यो। अब हेर्नुहोस् यो हाम्रो प्रणाली के हो, प्रधानमन्त्रीय प्रणाली हो। वकिल साहबले स्वीकार गर्नुहुन्छ, उहाँले पनि स्वीकार गर्नुहुन्छ। प्रधानमन्त्रीय प्रणालीमा के हुन्छ भन्दाखेरि निकायहरू इमान्दार भएर काम गरेनन् भने त्यसलाई ट्र्याकमा लगाउने कसले त? जनताले गएर ढुङ्गा हान्ने अख्तियारमा, वा जनताले गएर न्यायालयमा ढुङ्गा हान्ने? किन न्यायालय निष्पक्ष छैन भन्ने कुरा त स्पष्ट रूपमा यसभन्दा अगाडिका हरिकृष्णजी जो प्रधान न्यायाधीश हुनुहुन्थ्यो उहाँले नै आफै
0: न्यायालय निष्पक्ष छैन, अख्तियार निष्पक्ष छैन भने के गर्ने भन्ने कुरा त
1: भन्नुभएको हो। त्यो नभएको हुनाले के छ भने
0: सम्मत हिसाबले गए हुन्छ त
1: ट्र्याकमा ल्याउनको लागि प्रधानमन्त्री हस्तक्षेप गर्नु पर्यो। हेर्नुहोस् यो प्रधानमन्त्रीय प्रणाली हो, जाँदै
0: कार्यालयमा बन्दक बनाएर समस्या समाधान
1: होइन होइन, यो प्रणाली के हो, प्रधानमन्त्रीय प्रणाली हो।
0: अनि तपाईहरू पनि ताली बजाउनुहुन्छ?
1: होइन, ताली बजाउनै पर्छ
0: घोरे।
1: यो प्रधानमन्त्रीय प्रणाली हो, यो देशलाई सुशासन कसले दिने त, ड्राइभ कसले गर्ने त, ड्राइभर सिटमा को बसेको छ त अहिले, जनताको को हो त? जनताको महानायक भनेको त बालेन हो नि, मेरो छोरोको उमेरको होला अरे बालेन। तर बालेलले मलाई नमस्कार गरेन वा मलाई सम्मान गरेन भन्दैमा मैले बालेलले गरेका सही काम उसले सुशासन दिन चाहिरहेको
0: भन्दैमा कानुन विधि पद्धति प्रक्रिया मिच्न पाइन्छ?
1: होइन, नागरिक विद्रोह किन भयो, जेएनजी आन्दोलन किन भएको थियो, त्यसलाई सलाम नगर्ने हामीले?
0: जनता र हावा त्यस्तै हुन्, एक नाश हुँदैन।
1: ए बाबा, तर उहाँले के भन्नुभयो भने हावा चल्या होइन बाढी ल्या भन्नुभयो नि, बाढी ल्याएर सोझो बगाइदिइसकेपछि नियत तपाईँको सफा छ, मुलुकप्रति तपाईँ इमान्दार हुनुहुन्छ र तपाईँ देशलाई सुशासन दिन ड्राइभर सिटमा बस्नु भएको छ भने तपाईँले गर्नु भएन भने कसले गर्छ, कसले गर्छ के? फेरि पुरानो दललाई गोरा के अरे गर्ने, बोलाउने, छलफल गर्ने, भन्दा
5: बालन शाह के गरे भने उनले स्टेट उनी एक्सप्रेस वेमा छु भने नि सुशासनका लागि देशको समृद्धि र विकासका लागि होइन. अर्को हाम्रो एउटा अभियान छ हेर्नुहोस् एकपल्टको नेपाली सधैँको नेपाली हामीले भनिराखेका छौँ. हामी नेपालीहरू एक तिहाई नेपालीलाई बाहिर राखेर अनि संविधानका दफाहरूले ढोका लगाएर अनि देश विकास गर्न सक्छौँ सक्दैनौँ नि.
0: तपाईँले प्रधानमन्त्री बालेन्द्र शाहको भाषण सबै सुन्नुभयो
5: हो
0: होइन. त्यहाँ राजेन्द्र लिङ्गदेनले बोल्नु भएको कुरा चाहिँ उहाँले फर्काउनु भएन. त्यसको अन्तर्य के हुनसक्छ
5: हेर्नुहोस्.
0: राजेन्द्र लिङ्गदेनले भन्नुभएको थियो बालेन शाहले राजा ल्याउनुहुन्छ भनेर पनि धेरै जनताले जनमत दिएका छन् भनेर त्यसमा चाहिँ उहाँले फर्काउनु भएन.
5: होइन त्यो उहाँले
0: सबै कुरामा काउन्टर दिए.
5: हेर्नुहोस् उहाँ गैर जिम्मेवार भएर बोलेको भनेर उहाँकै दलको प्रमुख सचेतक ज्ञानेन्द्र साईजीले बोलिसक्नु भयो. म राजेन्द्र लिङ्गदेलका बारेमा टिप्पणी गर्न चाहन्छु
0: दलको नेता
5: किन भन्दा आफूले मत ल्याउन नसक्ने आफू चुनावमा पराजित हुने होइन अनि जितेकाहरूलाई के भन्ने भन्दाखेरि ए बाब राजाको मुद्दा बोक्न सकेन भनेर उहाँले त्यो मञ्चमा गएर बोल्न हुन्थ्यो. लाज लाग्नु पर्थ्यो उहाँलाई यत्रो 35 वर्षसम्म उहाँले राजाका मुद्दा बोक्नु होइन उप प्रधानमन्त्री बन्नुभयो कसको फेरो समातेर जानुभयो केपी ओलीजीको शेरबहादुर देव भएको कसको त्यो हिसाब अब जनताले माग्छन्. अनि उहाँले के छ भने त्यसबाट बच्नका लागि यो सरकार त लोकप्रिय सरकार छ हेर्नुहोस् जनताको म्यान्डेटमा बनेको सरकार छ. अनि उहाँ के भयो फेरि कुम जोड्ने प्रयास गर्दै हुनुहुन्छ बालेन्दीसँग कतै फेरि खतरा घुद्रो गरेर तानेर यसो लिएर आइदियो भने मेरो पनि इज्जत बच्छ कि भनेर इज्जत बचाउने कामसम्म त्यो राजनीतिज्ञहरूले गर्छन्. त्यो काम उहाँले प्रयास गरे हो दलकै उहाँको दलकै प्रमुख टिप्पणी गर्न
0: नष्ट नपारिसकेपछि धेरै व्यक्तिहरूले शङ्का उपशङ्का त गरे नि
5: होइन. त्यो त एउटा कुरा के छ भने बालेन शाह त मैले भनिहालेँ इमान्दार राजनीतिको सुरुवात गर्न आएका छन्. हिजो राजालाई धोका भएको हो कि होइन सात दलले पाँच बुँदे सम्झौता गरे हो कि होइन 63 साल वैशाख 11 गते कसैले भन्न सक्छ होइन भनेर हो भने अनि राजालाई अन्याय पर्न दिनुहुन्छ या जनतालाई त अन्याय पर्न दिनुहुन्न बालेन शाहले भने राजा भनेको देशको एकीकरणको इतिहाससँग जोडिएको छ. हामी बडा महाराज धीराज पृथ्वीनारायण शाहलाई आज पनि सम्मान गर्छौँ नि. त्यो लिगासी बचाउने काम गर्नुभयो भने यो हाम्रो राजनीतिक इतिहासको अमर पात्र बन्नुहुन्छ कि बालेन शाह. म त्यो शुभकामना दिन्छु त्यो शक्ति उहाँलाई पशुपतिनाथले प्रदान गरून् भनेर हेर्नुहोस्. अर्को हिन्दू राष्ट्र हेर्नुहोस् हिन्दू राष्ट्र हटाएर हामीलाई के प्राप्त गरेका छौँ हामीले हेर्नुहोस् त विश्वको एक मात्रै हिन्दू राष्ट्र हेर्नुहोस् 1.5 अरब हिन्दूहरूको आस्थाको प्रतीक पशुपतिनाथ यही छ र प्रधानमन्त्री बालेन शाह पनि 1.5 अरब हिन्दूहरूको प्रधानमन्त्रीको रूपमा आउँछन्. यो अवसरलाई उनले गुमाउँदैनन् नि. त्यस कारण हामी हाम्रो आग्रह पूर्वाग्रह नराखौँ के राजालाई न्याय भयो यो मुलुक हिन्दू राष्ट्रको बाटोमा गयो र देशले विकास र समृद्धि पायो देशले सुशासन पायो भने कहाँनिर जनतालाई अन्याय पर्यो के
0: जमरजी.
6: हजुर
0: बालेन्द्र शाहले राजालाई पनि न्याय दिने हिन्दू राष्ट्र पनि स्थापना गर्ने
6: उहाँले भने
0: जनतालाई पार्ने
6: मैले बुझेको बालेन्द्र ज्ञानेन्द्र शाहलाई चाहिँ सरफोर गर्यो भनेर जरिमाना तिराउने बालेन हो. उसले कताबाट राजा ल्याउलान् कि नल्याउलान् त राजा ल्याउँछु भनेर बोलेको दिन
5: होइन
6: त्यसैले त्यो अब बालेनले नै त्यो कुरा बोल्यो भने चाहिँ मैले टिप्पणी गरौँला. अहिले राष्ट्रसभाको घोषणा पत्रमा पनि उसले आफूलाई गणतन्त्रवादी पार्टी भनेको छ. बालेनले त्यसको कुनै आन्सर पनि दिएका छैनन्. मेयर हुँदा उसले ज्ञानेन्द्र शाहलाई चाहिँ जरिमाना तिकाउने पुर्जी पनि लगेर निर्मल निवासमा टाँसेकै हो होइन. त्यसैले यो चाहिँ अलिक असान्दर्भिक बहस भयो र मलाई त्यति देशमा यसो नतान्नु भए हुन्छ.
0: अनि दरबार हत्याकाण्डको पनि छानबिन गर्ने बालेन सरकारको गृहमन्त्री सुदन गुरुङले भन्नुभएको पहिलो निर्णय गर्नुभएको छ.
6: अब यस्तो नि अब यो नेपाली समाजै यस्तै यो उचङ्गा कुराहरू फोकटिया कुराहरूमा कुदिरहेछ. अब हामी जस्तो मान्छेहरूले कि त अब चुप लागेर तपाईँहरू जस्तै यो बहस सुनेर बस्नु पऱ्यो होइन भने म त्यस्तो टाल्न तुइका होइन एक किसिमले हाम्रो गाउँघरतिर तोरी लाउरे भन्छन् होइन त्यस्ता खालका विषयहरूमा तपाईँले प्रवेश गराएर अब यो टेलिभिजनको दर्शक त कति बढ्छ मलाई थाहा छैन होइन तर हामी जस्तो मान्छेहरूलाई बोल्न गाह्रो
0: मन्त्रीले निर्णय गरेको कुरा छ.
6: अब दरबार कति वर्ष भयो दरबार हत्याकाण्ड भएको
0: 2058 साल जेठ 19 गते भयो.
6: अनि अब कतिवटा सरकार र प्रधानमन्त्री गए त्यो बिचमा अब सुदनसँग चाहिँ के त्यस्तो विशेष यन्त्र या जासुसी या त्यस्तो संयन्त्र छ कि त्यसले केही नयाँ कुरा निकाल्छ ल निकाल्यो भने पनि के हुन्छ को जेल जान्छ कसलाई हत्याको मुद्दा लाग्छ दिपेन्द्र शाह मरेर गइसके अब त्यसभन्दा त्यो
0: घटना भएको
6: मलाई मैले मारेको राजालाई एकछिनलाई होइन तपाईँले कुरै कुरै कुट्याउनु भयो दरबार हत्याकाण्ड ऋषि तपलिया र डम्बर खतिवडा मिलेर गरेको अब मान्छ दुनियाँले मान्छ तपाईँहरू म जेल बस्न जाने के त्यो दरबारभित्र त्यो दिन भएका मान्छेहरू मध्ये कसैलाई पक्रेर ल्याउनु पर्यो अनि पक्रेर ल्याउने भने ज्ञानेन्द्र शाहलाई होला पारस शाहलाई होला रत्नालाई होला या दिपेन्द्र शाहलाई होला
1: अनि यो सब चिजमा किन मान्छेहरू इन्जोय गरिरहेछ? मलाई त त्यो ज्ञानेन्द्र शाहले दरबार छोडिसकेपछि तँ फेम म गणतन्त्रवादी भएको हुनाले दरबार नछोडिन्जेल मेरो इच्छा थियो, म त संस्थासँग टकराकै थिएँ। जुन दिनदेखि छोडेर हिँडेँ मलाई छु मतलब उनको नाम लिन पनि मतलब छैन, किनभने ऊ पनि 3 करोड नेपाली जस्तै एउटा नेपाली हो, उनको देशमा बस्नु पाउने अधिकार छ, मैले उसको इच्छा किन गर्छु? त्यसैले अहिले दरबार हत्याकाण्डको छानबिन गर्ने यो बालिन सरकार लाग्यो भने लागोस् मलाई मतलब पनि छैन।
0: सबै काण्डहरूको उत्खनन गरिनु
1: भने त अब सबैको चियान पनि उखिने भयो, गोर्खाको दरबारमा गएर कतिवटा चियान छन् त्यो पनि निकाले भयो, सबै निकालेर पार लायो त मलाई के छ र? बालिनले मेरो के खाइदिएछ र मैले उसको रिस्क गर्नुपर्ने? सुदनले मेरो के खाइदिएछ र? मेरो घर सुकुम्बासीमा थिएन, मेरो घरमा डोजर लागेको होइन, मलाई पक्रेर दुर्गा बसाई जस्तो जेल हालेको पनि छैन, मैले तिनीहरूको डरले लेख्न बोल्न छोडेको पनि छैन, यी तपाईँको स्टुडियोमा आएर यसरी बोलिरहेछु, मेरो पर्सनल के इगो छ र? तर कुरा के हो भने इतिहासका धेरै त्यस्तो घटनाहरूमा छिरेर कुनै परिणाम आउँदैन। त्यो चाहिँ समसामयिक इस्युहरूलाई वर्ग ल्याउन, मान्छेको ध्यान अन्यत्र मोड्न, र सुदनमाथि जुन चाहिँ नैतिक सङ्कटहरू थियो र सुदनको नैतिक सङ्कट के भयो, के भनेर उहाँले राजीनामा दिनुभएको, के छानबिन भयो, त्यो छानबिन आयोगले के लेख्यो, त्यो प्रतिवेदन कसैलाई थाहा छ? तपाईँहरूलाई थाहा छ?
0: सबैलाई थाहा छ, तपाईँ त कानुनविद।
3: प्रतिवेदन
0: राष्ट्रपतिको वकालत गर्दै हिँड्नुभएको
3: बारेमा मलाई थाहा भएन, तर प्रतिवेदन तयार गर्नको लागि छानबिन आयोगको अध्यक्षले व्यक्त गर्नुभएको कुरा अनुसार चाहिँ प्रतिवेदन तयार गर्दाको अवस्थासम्ममा सुदन गुरुङले चाहिँ अकुत सम्पत्ति आर्जन गरेको अवस्था देखिएन, दीपक भट्टसँग प्रत्यक्ष संलग्न भएको देखिएन भन्ने कुरा उहाँले सार्वजनिक अभिव्यक्ति दिनुभएको हुँदाखेरि त्यो हदसम्म मैले जाने है बुझेँ। अर्को मेरो निवेदन गराएको डम्बर सरले भन्नुभएको कुरा अघि मैले सँगै गर्न आउँदै कहिले काटियो, मेरो त जोड चाहेँ मैले, जस्तै उहाँले अख्तियार आयोगलाई चाहिँ अख्तियार प्रमुखलाई सिधै माग लगाएर हुन्छ किन बोलाउनु भयो भन्ने कुरा मैले अलिकति यहाँ के हो भने हामी कानुनमा चाहिँ प्राकृतिक न्यायको सिद्धान्तमा सुनवाईको मौका दिनुपर्छ भन्छौँ। हेर्नुहोस् अघि सरले भनिसकेको कुरामा प्रधानमन्त्रीले चाहिँ सुशासनको लागि काम नगर्नु कसले गर्ने भन्ने कुरा पनि दुइटा जोडेँ मैले, अनि के भने भने यदि अख्तियार आयुक्त प्रमुख आयुक्त छन् आयुक्तलाई ल्याएर प्रधानमन्त्री कार्यालयमा चाहिँ तपाईँहरू यसो काम गर्नुहुन्छ त्यसको लागि भने गर्नुहोस् अन्यथा म आयोग लगाउँछु भन्ने कुरा पनि त भएको हुन्छ, त्यो सुनाईको मौका हो। त्यस कारणले यदि नमानेको भए के हुन्थ्यो संसदमा सुन महाभियोग लाग्थ्यो। त्यस कारण महाभियोग भनेको चाहिँ के हो भन्दाखेरि सुनवाईको मौका दिँदाखेरि त त्यहाँनिर कानुन सर्वोच्चता प्रयोग भयो नि, त्यसरी कानुनी सर्वोच्चतामा प्राकृतिक न्यायको सिद्धान्तले सुनवाईको मौका दिने गरी अख्तियारलाई बोलाएर तिमी यसो गर्छौ कि तिमीहरूलाई महायोग लगाऊ भन्ने कुरा गरेको रहेछ भने पनि त्यो त विधिको शासनभन्दा बाहिर गयो। त्यस कारणले हिजो बालन शाहले के भने भन्दाखेरि विधि र संविधान प्रक्रियाभन्दा बाहिर गएर म काम गर्दिनँ भन्दै गर्दाखेरि यदि अख्तियारहरूका कार्यकारी अख्तियार प्रमुख सहयोग आयुक्तहरूलाई बोलाएर तपाईँहरूले यी विषयमा छानबिन गर्न सक्नुहुन्न भने म आयोग लगाउँछु कि गर्नुहोस् भनेको कुरा सबै सुनवाईको मौका हो नि त। त्यस कारण सुनवाईको मौकालाई विधिको शासनमा अन्यथा नमनाऊ।
0: सुशासन कायम गर्छु भन्ने दलले
3: हजुर
0: आफू चाहिँ पारदर्शी हुनु पर्दैन,
3: पर्छ।
0: गृहमन्त्री सुदन गुरुङको प्रतिवेदन खोइ
3: आए,
0: सरकारले ग्रहण गर्यो तर सार्वजनिक भएन,
3: त्यो कुरामा सरकारको म पनि आलोचना गर्छु। म भने त यो देशमा को प्रधानमन्त्री हुन्छ भन्ने हामी प्रथम विषय होइन, यो देशमा कसले सुशासन दिन्छ भन्ने कुरा, प्रधानमन्त्री र अहिलेको मन्त्री परिषदले सुदन गुरुङमाथिको छानबिनको केही तत्त्व हामीले छानबिन आयोगबाट सुन्न बुझ्न पायौँ, तर त्यो प्रतिवेदन सार्वजनिक गर्नुपर्छ अन्यथा त्यहाँनिर हिजोका दल जस्तो टेक यो सरकारलाई पनि लाग्छ। त्यसो यो सरकार चाहिँ मेरो लागि घनिष्ठ हो हिजोका खराब थियो भन्ने कुरा होइन, सही काम गरेले जसले गरे पनि यो देश राम्रो हुन्छ भने त्यो समर्थन हुन्छ मेरो सधैँभरि। त्यसो हुँदाखेरि सुदन गुरुङमा प्रतिवेदन सार्वजनिक सरकारले गर्नुपर्छ, गरेनन् भने हिजोका सरकारले लागेका प्रतिवेदन र यो प्रतिवेदनमा कुनै अर्थ रहँदैन, जनताको विश्वास हामीले जित्नु पर्नेछ, जनताको आस्थामाथि हामीले प्रहार गर्नु छैन भने यो प्रतिवेदन सरकारले सार्वजनिक गरिदिनुपर्छ।
0: अनि प्रधानमन्त्री बालेन्द्र शाहले सीमा बारे बोलेको अभिव्यक्ति पनि ठिक छ,
3: यसो हुन्छ, हामी कुनै पनि शब्दलाई अपशब्दको रूपमा प्रयोग नगरौँ। हेर्नुहोस् हिजो त्यो कुरामा बालन शाहले केही प्रश्न पनि गर्नुभयो, फेरि म बालन शाहको वकालत गर्न आएको पनि होइन, एउटा कुरो प्रश्न हो, म देश जनता र देशको सार्वभौम
0: नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने कुरामा त उहाँ चुइँक बोल्नु भएन।
3: हो उहाँले उहाँले भनेको शब्द के थियो भन्दाखेरि चाहिँ
0: नेपालले विषयमा बोल्नुभयो,
3: उहाँले के भन्नुभयो
0: जोडेर बोल्नुभयो, राष्ट्रियताको विषयमा बोल्नुभयो, तर नेपालले भारतको भूमि मिचेको छ भन्ने कुरामा
3: उहाँले संसदमा भनेको कुरा के थियो, भारतले होइन
0: संसदको रोस्टममा उभिएर भन्नुभयो,
3: भन्नुभयो के भन्नुभयो, भारतले मात्रै होइन नेपालले पनि भारतको जमिन मिचेको रहेछ भन्ने कुरा प्रधानमन्त्री भएपछि मैले थाहा पाएँ भन्ने कुरा आयो। मैले प्रधानमन्त्री भइसकेपछि कुनै कुनै कुरा थाहा पाएँ भन्नु र प्रधानमन्त्रीले संसदमा कुनै पनि प्रस्ताव लिएर गएर देश बेच्नु फरक कुरा हो। हेर्नुहोस् हिजो महाकाली सन्धि गर्दाखेरि केपी ओली तपाईँको
4: हाम्रो यो पशुपति शमशेर, शेरबहादुर देउवा, माधव नेपाल भएर नेतृत्वमा जुन संसदबाट पास गरेर महाकाली बेचियो, त्यो महाकाली बेचेपछि के हो भन्दाखेरि बेचियो, त्यहाँ सन्धि नै गरियो। तर संसदमा उहाँले के भन्नुभयो, म प्रधानमन्त्री भए थाहा पाएँ, बेच्छु भन्नुभएको होइन नि त, मैले बेच्छु पनि बेचेको छु पनि भन्नुभएन, प्रधानमन्त्री भएपछि मिचेको थाहा पाएँ। अब मिचेकोलाई अङ्ग्रेजीमा के भन्छ, इन्क्रुजमेन्ट भन्दो रहेछ। सबै विपक्षले के मान्दै हुनुहुन्छ, नेपालका पनि केही नागरिकले पल्लापट्टि गरेर खेती गरेको रहेछ भनेर मान्नु रहेछ, सबैले मान्नु भएको छ, विपक्षी दलको पनि त माग छ, जनताले पनि त मानेका छन्, मानेका छन् भने त्यो शब्दको अर्थ के हो भने राजनीति प्रयोग नगरौँ। राष्ट्रियता राजनीति गर्ने विषय होइन, हेर्नुहोस्, राष्ट्रियता भनेको तपाईँ मसँग त्यति मसँग त्यति नै छ, त्यस कारणले स्वाभिमानी नेपालीले एउटा वाक्यलाई लिएर राष्ट्रियता गरेर राष्ट्रियता मात्रै राजनीति गर्नु हुँदैन। त्यस कारणले गलत बोलेर बेचेको छ भने राष्ट्रघाती भन्नुपर्छ हामीले, तर बोलेको शब्द मात्रै के थियो भने इन्क्रोचमेन्ट हो भन्ने कुरो अङ्ग्रेजीमा हो नि त, एकपल्ट टेस्ट गरेर हेरौँ, मिचेको अङ्ग्रेजीमा के भन्छ भनेर, इन्क्रोचमेन्ट भन्छ। त्यो त सबैले माने, विपक्षीले पनि माने, हाम्रो सीमाविदीले पनि माने, भने अब त्यो शब्दको अर्थ के हो, म बेच्छु भने, म आएपछि बेच्छु भने, या म प्रधानमन्त्री भएपछि थाहा पाएँ भने, म प्रधानमन्त्री आएपछि थाहा पाएँ भनेको त हिजो भइसकेको काम रहेछ नि त। अनि राष्ट्रघाती को भयो त, हिजोसम्म गर्न दिने मान्छे राष्ट्रघाती भए कि बालन राष्ट्रघाती भए। त्यस कारणले राजनीति हामीले राजनीति देशभित्र गरौँ, तर देशको नाममा, राष्ट्रियताको नाममा, राजनीति शब्दको नाममा गरेर देशलाई विखण्डनमा नलैजाउँ भने सबै मेरो हार्दिक निवेदन छ।
0: रञ्जनजी, उहाँले त क्लियर कट कुरा गर्नु, तपाईँ चाहिँ के भन्नुहुन्छ सीमाको विषयमा, प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा?
5: होइन, यो के छ भने अति संवेदनशील विषय हो, हेर्नुहोस्,
0: को राष्ट्रघाती को चाहिँ राष्ट्रवादी, त
5: त्यो त व्यवहारले देखिन्छ नि। हेर्नुहोस्, कुनै प्रधानमन्त्रीले भन्न सकेका थियो, हामी मित्रवत बसेर, अब टेबल टक बसेर, होइन टेबल टक हुन्छ र उहाँहरूको हामीले मिचियावाद पनि छोड्छौँ, उहाँको पनि हामीले छोड्छौँ भन्नुभएको थियो। र हिजो उहाँले इजी ल्याङ्ग्वेजमा के भन्नुभयो भन्दा, हामी त्यसै बोल्या होइन, हामीसँग प्रमाण छ, हामी ल्याउँछौँ भन्नुभयो। त्यो भनेको देशप्रति इमान्दार होइन, अनि हामीले बालेन शाहको ले बोलेको कुरा गलत छ भनेर टिप्पणी गर्ने, अब यहाँ पनि, अनि फेरि आफूलाई विश्लेषक भन्ने दावी गर्ने, त्यो हामीले विरोध गर्ने हो भने, मैले भनिनँ राष्ट्रियताका सवालमा बालेन चुके भने हामी बालेनको विरोध गर्छौँ, एक नम्बरमा हामी विरोध
0: गर्छौँ प्रधानमन्त्रीको अभिव्यक्ति।
7: हेर्नुहोस्, यसमा
0: विरोध गर्नुपर्ने रञ्जनजीले,
7: मेरो बुझाइ के छ भने, त्यो बालनजीको बचखना भन्नु होइन, केटाकेटी भन्नु हो, उहाँले शब्द पार्लियामेन्टमा गएर बोल्दाखेरि कसरी तयारी गर्नुपर्छ, कुन शब्द प्रयोग गर्नुपर्छ, कति होसियार हुनुपर्छ भन्ने बुद्धि नपुगाएको होइन। पहिलो कुरा चाहिँ के हो भने, त्यो अपरिपक्वता हो, एक नम्बर कुरा। दोस्रो कुरा के हो भने, नेपाल र भारतको सीमाबारे अहिले पनि नेपालीहरूलाई धेरैलाई भ्रम छ कि यसले उसलाई मिचेको छ, उसले उसलाई मिचेको छ भन्छ, तर मसँग, म चाहिँ त्यो भ्रममा छैन। मैले बुझेको कुरा के हो भने, नेपाल र भारतको बिचमा करिब 1750 किलोमिटरको सिमाना छ। पश्चिममा तपाईँको दार्चुलादेखि यसरी घुमेर आएर पाथर इलाम हुँदै, इलाम पाथर हुँदै ताप्लेजुङसम्म हाम्रो 27 जिल्लालाई भारतको सिमानाले छुन्छ। उनीहरूको उतापट्टिबाट सिक्किम, पश्चिम बङ्गाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्ड गरेर उनीहरूको 5 राज्यहरू जोडिन्छ। यो सीमाको टोटल प्रोसेस के हो भने, पहिला जङ्गे पिलर भन्ने थियो, जङ्गबहादुरको पालातिर यो 5 हाम्रो 4 जिल्लाहरू नयाँ क्षेत्र फर्किएपछि त्यतिखेरको अङ्ग्रेज र जङ्गबहादुरहरूले लगाएको, त्यो जङ्गे पिलरहरू पुरानो हुँदै गएपछि, ढल्दै भत्किँदै गएपछि विभिन्न ठाउँमा लोकल प्रब्लमहरू आए, त्यसपछि पञ्चायतकालभरि त्यो समस्या त्यत्तिकै रह्यो, र 1993 बौद्ध लागेको 2-3 वर्षपछि नेपाल र भारतको बिचमा एउटा संयुक्त सीमा समिति भन्ने एउटा बन्यो, त्यसको लिगल पुरा नाम के छ मैले बिर्सेँ, तर त्यो जोइन्ट बोर्डर कमिटी नै हो। त्यो जोइन्ट बोर्डर कमिटीले 1993 काम सुरु गरेर 2008 सबै त्यो नयाँ पिलरहरू लगाइसकेको छ, र नेपाल र भारतको बिचमा भारतले पनि कहीँ नेपालको सीमा मिचेको छैन, नेपालले पनि भारतको कहीँ सीमा मिचेको छैन। त्यो प्रधानमन्त्रीले राम्रो यो परराष्ट्र मन्त्रीबाट यो रिपोर्ट लिएर गर्नु पर्थ्यो। भएको के छ त, त्यसो भएदेखि हाम्रो टोटल सीमाहरू जङ्गे पिलरहरू रिप्लेस गरेर 1993 सन् 2008 नयाँ पिलरहरू लगाइसकेको छ सीमा स्तम्भहरू। अब के प्रब्लम के हो त नेपाल र भारतको बिचको सीमा भन्दा, दुईटा पोइन्टहरू अहिले विवादित रूपमा सेटल्ड नभएर बाँकी छ। त्यो जोइन्ट बोर्डर कमिटीले पनि यो दुईटा पोइन्टहरू हामीले हल गर्न सकेनौँ भनेर चाहिँ उनीहरूले उच्च स्तरमा, भनेको प्रधानमन्त्री स्तरमा या सरकार स्तरमा चाहिँ उनीहरूले सिफारिस गरेको छ। त्यो पोइन्ट भनेको एउटा नवलपरासीको सुस्ता भन्ने क्षेत्र हो, र अर्को भनेको दार्चुलाको कालापानी, लिम्पियाधुरा र लिपुलेक। यो दुइटै कुरा जोइन्ट बोर्डर कमिटीले, यो विवादित क्षेत्र हो भनेर जोइन्ट बोर्डर कमिटीले दुवै पक्षबाट एक्सेप्ट गरेको छ। अब यो सबै कुराको हिस्ट्री बालेन्जीले कति स्टडी गर्नुभयो कि गर्नु भएन छोटो समयमा मलाई थाहा छैन, तर उहाँको अभिव्यक्ति सुन्दाखेरि त्यो स्टडी नगरिकन बोले जस्तो लाग्छ, एक नम्बर कुरा। दोस्रो कुरा, सुशीलजीले इन्क्रोचमेन्ट भन्नुभयो, तर उहाँले यो कुरा बिर्सिनुभयो कि बालेन्जीकै परराष्ट्र मन्त्री शिशिर खनालले यो इन्क्रोचमेन्ट होइन, यो क्रस बोर्डर अकुपेसन हो भनेर अङ्ग्रेजीमा अकुपेसन भन्ने शब्द प्रयोग गर्नुभयो। अब तपाईँनिर यहाँनिर शब्द बुझ्नुहोस्, अकुपेसन, क्रस बोर्डर अकुपेसन भनेको के हो र इन्क्रोचमेन्ट भनेको के हो या बोर्डर डिस्प्युट भनेको के हो, अङ्ग्रेजीमा यो तिनवटा शब्दहरू तपाईँले केलाएर विश्लेषण गर्नुहोस्।
0: तथापि उहाँले हिजो प्रश्न पारिसकेपछि चाहिँ
7: पोलिटिकल स्टेटमेन्ट हो, त्यो केस बेस छैन होइन। तर उहाँले केस बेस भन्दाखेरि चाहिँ मैले यो भन्न खोजेको थिएँ, मैले क्रस बोर्डर अकुपेसन भन्न खोजेको थिएँ, इन्क्रोचमेन्टको कुरा गरेँ, म क्षमा चाहन्छु भन्दा चाहिँ के बिग्रिन्थ्यो त, किन उहाँको परराष्ट्र मन्त्रालय हेर्ने त्यो त क्रस बोर्डर अकुपेसन हो भन्यो। अब तपाईँलाई म क्रस बोर्डर अकुपेसन, बोर्डर डिस्प्युट र इन्क्रोचमेन्ट भनेको के हो, तिनवटा शब्दको अलिकति मैले बुझेको अर्थ भन्छु। क्रस बोर्डर अकुपेसन भनेको के हो भने 1750 किलोमिटरमा सबै ठाउँमा चाहिँ सेना पुलिसको बोर्डर त छ के, त्यो चौकीहरू क्याम्पहरू त छैन, विभिन्न ठाउँहरूमा त गस्ती गर्नुपर्ने हुन्छ र नो म्यान्स ल्यान्डहरू बस्तीहरू हुन्छ, प्रशासनिक युनिटहरू हुँदैन। त्यस्तो बेला उताको नागरिक या यताको नागरिकले खेती गर्दा गर्दै गोठ बनाउँदा गराउँदै प्रशासनको त्यति पहुँच नभएको ठाउँमा गएर उता पारी गएर खेती गर्छ, यता वारी आएर खेती गर्छ भने त्यसलाई क्रस बोर्डर अकुपेसन भनिन्छ होइन। अब इन्क्रोचमेन्ट भनेको के हो भने राज्यले नै उसको सेनाले पुलिसले बोर्डरको सिबिआई के भन्ने हुन्छ, बोर्डर सुरक्षा समितिले हाम्रो सशस्त्रलाई त्यो अधिकार दिएको छ होइन, त्यो तिनीहरूले नै गएर चाहिँ गएर त्यो उतापट्टि क्याम्प बसाएर या बोर्डर राख्यो भने त्यो इन्क्रोचमेन्ट हुन्छ। अनि बोर्डर डिस्प्युट भनेको चाहिँ के हो भने त्यसरी सेना पुलिस क्रस बोर्डर गएर बस्दा बस्दै पनि सरकारले एक्सेप्ट गर्यो, परराष्ट्र मन्त्रालयले या प्रधानमन्त्रीले एक्सेप्ट गरेर तिनीहरूलाई फिर्ता बोलायो भने त्यो इन्क्रोचमेन्ट हुन्छ।
0: यो विषय
7: फिर्ता बोलाएन र सरकारले प्रधानमन्त्रीले
0: परराष्ट्र मन्त्रालयले
7: बोर्डरहरूको स्ट्यान्ड लियो भने त्यसलाई चाहिँ बोर्डर डिस्प्युट भन्छ। यो तिनवटा कुराको भिन्नता नबुझिकन र नेपाल भारत बोर्डरको यो 93 सन् 2008 प्रोसेसलाई नबुझिकन अचुवाको भरमा डिबेट गर्नु भनेको मैले चाहिँ त्यो अपरिपक्वता, बचकानापन र मूर्खता।
0: सरकारले आज सम्पत्ति शुद्धिकरणको केसमा नेकपा एमालेका उपाध्यक्ष, पूर्व उप प्रधानमन्त्री, पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गर्यो। राजनीति शुद्धिकरणको बाटो हो कि प्रतिशोध हो?
8: यस्तो हुन्छ, सरकार भनेको देशको कार्यपालिका हो, कार्यपालिका देशको कार्य सञ्चालन गर्छ। सरकारले एउटा काम के गर्यो भन्नुहुन्छ भने सम्पत्ति शुद्धिकरण सम्बन्धमा एउटा आयोग गठन गर्यो। आयोग गठन गरे पछाडि पूर्व न्यायाधीश सर्वोच्चका न्यायाधीशले पनि त्यो आयोगमा मान्दिन भन्नुभयो, धेरैजनाले मान्दिन भन्नुभयो। म निवेदन के गर्न चाहन्छु भने हामी कानुन राज्यमा छौँ भने सरकारले गठन गरेको त्यो आयोग यदि अवैज्ञानिक छ भने, असंवैधानिक छ भने सर्वोच्च अदालतमा मुद्दा दायर गरौँ, स्टे अर्डर आयो भने आयोग रोक्ने हो। अन्यथा यो राज्यमा बसेको कुनै पनि नागरिकले यो यो देशको कार्यपालिकाले गरेको निर्णय चाहिँ म मान्दिनँ भन्नु भनेको चाहिँ म यो देशको कानुन मान्दिनँ भन्ने हो। त्यस कारणले चाहे त्यो जोसुकै व्यक्ति हो, सरकारले गलत काम गरेको गर्न सक्ला, कानुन प्रतिकूल काम गर्न सक्ला, तर त्यसको लागि के छ, न्यायपालिका छ। चेक एन्ड ब्यालेन्सको लागि न्यायपालिका छ। न्यायपालिकामा जबसम्म सम्पत्ति शुद्धिकरणको लागि गठन गरेको आयोगको विरुद्धमा उजुरी परेर त्यो आयोगको काम तत्काल रोक्ने निर्णय हुँदैन, तबसम्म के गर्न सकिन्छ भन्दाखेरि त्यो आयोगले गरेका कामलाई अवैधानिक भन्न मिल्दैन। त्यसो हुँदाखेरि सम्पत्ति शुद्धिकरण
0: प्रतिशोध लिएको होइन,
8: राज्यले
0: जसरी डाक्टर आरजु राणा देव
8: फौजदारी कानुनले के भन्छ भने
0: सधैँ थियो,
8: हामी एउटा कुरा
0: आज विष्णु पौडेल पक्राउ गर्न
8: आउँदैछु। फौजदारी कानुनले के भन्छ भने राज्यलाई नागरिकमा अनुसरण गर्ने अधिकार दिएको छ। हेर्नुहोस्, अनुसरण गर्नु भनेको दोषी होइन, फौजदारी मुलुकी अपराध संहिताको दफा 12 के भन्छ भन्नुहुन्छ भने कुनै पनि नागरिकलाई जबसम्म अन्तिम सुनवाई दोषी भने तब निर्दोष मान्नुपर्छ
0: भनिन्छ। कानुनी
8: प्रक्रिया आउँदैछु, विष्णु पौडेललाई चाहिँ अहिले के गर्यो भन्दाखेरि तपाईँले चाहिँ यसरी अर्को सम्पत्ति दिनुभयो दोष लगाएको त होइन, छानबिन गरेको हो नि त। अब कुनै पनि नागरिकमाथि राज्यले छानबिन गर्न नपाउनु भन्ने प्रश्न आउँछ होला, र यदि उहाँलाई चाहिँ बल जफत कानुन प्रतिकूल गएर चाहिँ धरपकड गरेर कानुनको प्रतिकूल गएर काम गरेर नभएको कुरा पनि दोष लगाएर लगाइन्छ भने
4: गलत हो त्यसलाई मान्नुपर्छ, राज्यले त गर्न मिल्दैन। तर तपाईँमाथि पनि, म माथि पनि, नम्बर सरमाथि पनि, उहाँ सरमाथि पनि राज्यले यदि कुनै पनि विषयको छानबिन गर्न चाहन्छ भने छानबिन गर्न पाउँछ, पाउनुपर्छ। तर त्यो छानबिन के हुनु हुँदैन, पूर्वाग्रह हुनु हुँदैन। यदि पूर्वाग्रह देखिएको छ भने गलत हो, पूर्वाग्रह देखिएर समाएको छ उहाँमाथि त्यस्ता कुनै पनि अवस्थामा सम्पत्ति शुद्धिकरणको अवस्था विद्यमान हुँदैन। हिजो उहाँले प्राप्त गरेको सम्पत्ति, उहाँको हिजोको स्थिति र आजको स्थिति हेर्दाखेरि अवस्था सन्तोषजनक देखिन्छ भने त्यहाँ पूर्वाग्रह हो। यदि होइन भने राज्यको सम्पत्ति दोहन गरेर स्थिति चप्पल लगाएर आएर मल छाडिएको छ भने आज राज्यले अनुसरण किन नगर्ने? त्यसो हुँदाखेरि राज्यले अनुसरण त्यहाँ गर्नुपर्छ जहाँ पूर्वाग्रह गरेको अवस्था विद्यमान हो भने तपाईँ हामीले विरोध गर्नुपर्छ। अन्यथा राज्यले गठन गरेको आयोगले छानबिन गर्दछ भने त्यो आयोगलाई अदालतले अवैध नबनेसम्म त्यो आयोगले गरेको कामलाई हामीले वैधानिक मान्नुपर्छ। त्यस कारण हामी कानुनी र विधि प्रत्ययमा छौँ, यो संविधानवाद हो, यो कानुन सर्वोच्च छ। कानुन सर्वोच्चमा कार्यपालिकाको अधिकार प्रधानमन्त्री मन्त्री परिषदमा रहेको हुन्छ। प्रधानमन्त्री मन्त्री परिषदले गरेको निर्णय जबसम्म अदालतले भेट गर्दैन, रोक लाउँदैन, तबसम्म त्यो आदेशलाई हामीले कानुन प्रतिकूल भएर भन्न सक्दैनौँ।
0: रञ्जनजी, पालन सरकारले चाहिँ विरोधीहरूलाई छानी छानी कानुनी प्रक्रिया अगाडि बढाउने,
5: हेर्नुहोस् यसमा के छ भने हामीले अलिकति पुरानो पृष्ठभूमि केलाउनु पर्छ। हेर्नुहोस्, प्रतिशोधको शिकार
0: पूर्वाग्रह प्रतिशोध त केपी शर्मा ओली पक्राउको विषयदेखि रमेश लेखक पक्राउको विषयदेखि
5: विष्णु
0: पौडेलसम्म
5: आइपुगिसक्यो भनिन्छ। तर हिजो उहाँहरूले रविजीमाथि प्रतिशोध भएको भनेर त अहिले अदालतले बोल्थ्यो नि, सम्पत्ति शुद्धिकरणको मुद्दा लाएको हो कि होइन, होइन सहकारीमा प्रत्यक्ष संलग्न छैन भनेर त्यो संयोजकले भनिरहेछ संसदीय समितिको, होइन। त्यस कारण यहाँ के छ भने प्रतिशोध, अहिलेको त प्रतिबद्धता, अहिलेको सभापतिले, अहिलेको प्रधानमन्त्रीले हामी प्रतिशोधपूर्ण कारवाही गर्दैनौँ भनेर प्रश्न भनेको छ, होइन। र जहाँसम्म अनुसन्धान गर्ने कुरा हेर्नुहोस्, अनुसन्धानलाई त सहयोग गर्न पर्यो नि, होइन। विधि मिचियो भने त अदालत छ नि त, हामी त सर्वोच्चलाई सर्वोच्च बन भनेर हामीले भनिराखेका छौँ। सर्वोच्चमाथि आक्रमण भयो, सर्वोच्चका पुराना प्रधान न्यायाधीशज्यूले चाहिँ नि सर्वोच्चमा चाहिँ नि ठुलो एउटा चाहिँ के अरे परिवर्तन गर्नुपर्ने छ, त्यहाँ घुसी नै दिने काम हुन्छ भनेर वरिष्ठ अधिवक्ताहरूले
0: हामी आएर भन्नुभएको, सबै व्यक्तिहरूको फाइल खोल्ने भन्नुभएको छ, त्यो सम्भव छ होइन?
5: होइन, त्यो सुशासनका लागि मैले भने नि त, सुशासनका लागि जरुरी छ। र यसलाई के छ भने म्यान्डेट भनेकै के हो भने दुईटा मुद्दा थियो, हेर्नुहोस्, नागरिक विद्रोह जुन भयो नि जेएनजी आन्दोलनमा, सुशासन र भ्रष्टाचारलाई रोक भनेर यो सरकारलाई दिएको छ। र त्यसै अनुसार चाहिँ त्यो विश्वासका साथ हेर्नुहोस्, बालेनको नेतृत्वमा आएको सरकारले देशलाई सुशासन दिन्छ, देशलाई समृद्धि दिन्छ, भ्रष्टाचार रोक्छ भनेर ब्यालेट कु भएको हो नि त।
0: रवि बालेन सम्बन्ध हार्दिकतापूर्वक हिसाबले नै अघि बढ्छ, तपाईँलाई के लाग्छ?
5: होइन, त्यो जनताको आदेश के छ, तिमीहरू सँगै बस्छ भन्ने छ। जनताको आदेशलाई जसले नाक्छ नि त्यो जान्छ, बढाइदिन्छ।
0: झुकिएर म भएको ठाउँमा बल आयो भने पनि पास गरेर म बालेन्जीलाई नै दिन्छु भन्नुभएको छ,
5: त्यो त एउटा महानता हो नि त, त्यही महानता हो कि। त्यस कारण हामीले के भन्यौँ भने अहिलेको जुन यो परिस्थिति छ नि, बिपी पछिको एउटा डाइनामिक नेतृत्व भनेको त्यो रवि लामिछाने हो। हेर्नुहोस्, हामीले कुन्जिसाई गर्दै गर्नुहुन्न। हेर्नुहोस्
0: जमरजी, अहिले जसरी रफ्तारमा अघि बढिरहनु भएको छ नि,
9: हजुर,
0: एक्सन गरिरहनु भएको छ नि,
9: हजुर,
0: त्यसमा त चित्त बुझाउने ठाउँ छ नि होइन? राजनीतिक शुद्धिकरण,
9: हेर्नुहोस्, म तपाईँको कुनै
0: ठुला माछाहरूलाई पनि समात्ने,
9: म आजसम्मको सबै सत्तासँग लड्दै आएको मान्छे हो। म पञ्चायत विरुद्ध लडेँ, महेन्द्रको वीरेन्द्रको पालामा पनि जेल बसेँ, ज्ञानेन्द्रको पालामा पनि जेल बसेँ। मैले बौद्धलाई आएपछि पनि दुईवटा भन्दा गभर्मेन्टलाई, कृष्णप्रसाद भट्टराईको गभर्मेन्ट र मनमोहन अधिकारीको गभर्मेन्ट बाहेक गिरिजाको, माधव नेपालको, बाबुरामको, प्रचण्डको कुनै सरकारलाई सपोर्ट गरेको छैन, र म बालेन सरकारको पनि सपोर्ट गरेको छैन। म सदावार अपोजिसन जस्तो हो नेपालको पोलिटिक्समा, होइन? त्यसो भएको हुनाले म कुनै पनि कुरा गर्दाखेरि
0: तपाईँको बुझाइ के हो सिधा भन्दाखेरि, पाँच सेकेन्डमा,
9: बालेनको एउटा काम गरौँ भन्ने हुटुटी चाहिँ छ, होइन? तर उनी धेरै कुराहरू नमिलाइकन अनावश्यक हतारो गरिरहेछन् र तिनी उनले

0: पास हुने एसएलसी पास गरे सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई माडी क्याम्पसको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। र हामीले 12 कक्षा उत्तीर्ण गरिसकेपछि आल्सालाई हामीले पहिलो सेमेस्टरको मात्रै परीक्षा सक्यौँ बिएड र बिबिएको। अब हामी नयाँ भर्ना फारमा आह्वान गर्ने र कक्षा सञ्चालन गर्ने तयारीमा छौँ। र म सम्पूर्ण विद्यार्थीहरूलाई हामीले अहिले 21 शताब्दी सुहाउँदो गुणस्तरीय शिक्षाको परिकल्पना गरेको छ सेमेस्टर प्रणाली अन्तर्गत बागमती विश्वविद्यालयले बिएड र बिबिएका कार्यक्रमहरू छन् त्यसको भर्नाका लागि अगाडि बढेको छ। म सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई एकपटक माडी क्याम्पसमा भिजिट गरेर हाम्रा चाहिँ कोर्सहरू यसमा यसका विशेषताहरू हाम्रा भौतिक अवस्था सुविधा यी सारा चिजहरूलाई अवलोकन गरेर एकपटक हामीलाई चाहिँ भेट्ने र चाहिँ यो क्याम्पसमा अध्ययन अध्यापन गर्ने वातावरणमा सहजीकरण गर्ने अनुरोध गर्छु।
1: अब हिजोका दिनहरूमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त क्याम्पसका रूपमा माडी क्याम्पस खोल्यो, अगाडि बढ्यो, अझै पनि कुनै कुनै कार्यक्रमहरू चलेकै छ र अहिले बागमती प्रदेश विश्वविद्यालयमा आउँदै गर्दाखेरि क्याम्पसमा करिकुलमको पाटोमा चाहिँ के परिवर्तन आयो त?
0: यस्तो छ, बिएड र बियु को यो टियु र बियुको करिकुलमको पाटोलाई हेर्दाखेरि के देखिन्छ भने अब टियु हामीले अहिले पनि दोस्रो तेस्रो चौथो वर्ष चलिराखेकै छ। यो नितान्त यसो हेर्दाखेरि चाहिँ सैद्धान्तिक खालको देखिन्छ कोर्सको नेचर हेर्दा, तर चाहिँ यो बागमती विश्वविद्यालयद्वारा जो डिजाइन गरेको कोर्स छ यो चाहिँ व्यावहारिक ज्ञान सहितको शिक्षा जस्तो देखिन्छ। जस्तै उदाहरणको लागि म आफैले पनि बिएड पढाए हो, हामीले पढ्दाखेरि यस्तो टेक्निकल खालको डिजिटल स्किलका कुरा टेक्निकल कुरा केही थिएन। अहिले हामीले 3 वर्ष बिएड पढ्दाखेरि एउटा मात्र मेजर विषय लिएर पढ्थ्यौँ र पछि 4 वर्ष बिएड भइसकेपछि त्यो मेजर र माइनर भनेर चाहिँ दुईवटा विषयमा गयो। तर यसमा चाहिँ के छ भने दुईटै विषयहरू सँगसँगै मेजर बन्ने, जस्तै नेपाली पढ्ने विद्यार्थीले सोसल स्टडी पढ्न पाउने, दुइटै नेपाली पनि सोसल स्टडी पनि मेजर विषय, अथवा मेजर इङ्ग्लिस लिनेले इङ्ग्लिस पनि सोसल स्टडी पनि, यसरी पढाइको हिसाबले दुईवटा विषयमा भोलि शिक्षक बन्न चाहँदाखेरि पनि एकैचोटि एउटा विद्यार्थी चाहिँ दुईवटा विषयको शिक्षक बन्न सक्ने होइन, म पढिसकेपछि यो जागिर खान्न यो शिक्षणतिर जाँदिनँ भनेर भन्दै गर्दाखेरि पनि हामीले चाहिँ डिजिटल स्किल फर टिचर भनेर राखेका छौँ, जसमा चाहिँ हामीले बिएड को प्रथम द्वितीय र तृतीय तिनटै सेमेस्टरमा यो कोर्स छ। यसले चाहिँ विद्यार्थीले चाहिँ कम्प्युटर सम्बन्धी नलेज लिइसकेपछि यसैबाट चाहिँ प्रविधिको प्रयोग गरेर पनि थप रोजगारीको अवसर सिर्जना हुन सक्ने र अहिलेको वर्षदेखि हामीले यो फ्लोरिकल्चर र हर्टिकल्चर भन्ने अर्को विषय पनि भोकेसनल सब्जेक्टको रूपमा राख्ने गरी अगाडि बढेका छौँ विद्यार्थीको सङ्ख्या अनुसार। त्यो भयो भने भोलि म बागवानी विज्ञान पढ्छु, भोलि नर्सरी स्थापना गर्छु, यो नर्सरीलाई म आफ्नो जीवनको व्यवसाय बनाउँछु र यसबाट जीविकोपार्जन गर्छु भन्दाखेरि पनि त्यो खालको अवसर छ हाम्रो क्याम्पस।
1: यो बिबिएको अध्यापन पनि अहिले माडी क्याम्पसमा सुरुवात भएको छ।
0: हजुर,
1: अरू विश्वविद्यालय अन्तर्गतको बिबिए र बागमतीको बिबिएमा त खास डिफ्रेन्स चाहिँ के छ अनि यसको फी स्ट्रक्चर माडीका विद्यार्थी वा माडी बाहिर कयौँ ठाउँहरूका विद्यार्थी निम्ति चाहिँ महँगो सस्तो के छ?
0: अहिले बिबिए चाहिँ यदि म्यानेजमेन्ट स्किममा चाहिँ ब्याचलर पढ्ने हो भने चाहिँ बिबिए अहिलेको सर्वोत्कृष्ट विषयको रूपमा स्थापित छ। र फी स्ट्रक्चरको कुरा गर्दा मलाई लाग्छ मैले आजसम्म सुनेअनुसार चाहिँ माडी क्याम्पसमा जस्तो सस्तो शुल्कमा बिबिए मैले नेपालभरि कुनै पनि ठाउँमा सुनेको छैन। शिक्षाको सवालमा पनि विषयका सवालमा पनि एकदम रोजेर वाइड रेन्ज छ र चाहिँ शुल्कको हिसाबले पनि नेपालभरिमा यत्तिको चाहिँ न्यूनतम शुल्कमा काहीँ पनि पढ्ने अवसर विद्यार्थीले पाउँदैन।
1: अहिले त होस्टेल पनि राख्दै हुनुहुन्छ अरे?
0: होस्टेलको लागि हामीले यही सेमेस्टरदेखि हामी बागमती प्रदेश सरकारले हामीलाई चाहिँ भौतिक पूर्वाधारको लागि र शैक्षिक गुणस्तरको लागि भनेर 1 करोड रुपियाँ विनियोजन भएको भन्ने गरी हामीलाई खबर छ। र यो पैसाले हामी आफ्नै क्याम्पसमा होस्टेल स्थापना गरेर हामीसँग एउटा बिल्डिङ पनि छ त्यसमा होस्टेल स्थापना गर्ने र माडीभन्दा टाढाबाट आउने विद्यार्थी भाइ बहिनीहरूलाई यहीँ होस्टेलमा बसेर पढ्न पाउने र त्यो होस्टेल हामी अहिलेसम्मको तयारी पूर्ण तयारी निःशुल्क हिसाबले चाहिँ विद्यार्थीलाई होस्टेल प्रदान गर्ने र विद्यार्थीलाई हामीसँग क्यान्टिन पनि छ त्यो क्यान्टिनको पनि क्यान्टिनमा खाना खाने र होस्टेलमा बस्ने यसरी चाहिँ व्यवस्थापन गर्न खोजिरहेको छ।
1: हामीले माडी क्याम्पसका निम्ति अब त माडीको विद्यार्थी मात्रैको कन्सर्न भएन, अहिले त छोरीदेखि उता कावासतीसम्म नेपाल जनता थुप्रै गोर्खादेखि लमजुङसम्मका विद्यार्थीहरूका निम्ति एउटा केन्द्र हुन सक्नेछ। तपाईँहरूले यो फिडर विद्यार्थी क्षेत्रका रूपमा चाहिँ कहाँ

0: कहाँ पहिचान गर्नु भएको छ, के छ
1: यसको लागि? देवजी, हामीले चाहिँ यो बाह्रको परीक्षा हुँदै गर्दाखेरि हामी ठोरी गाउँपालिकाको विजय बस्ती मा पुगेर विद्यार्थीहरूसँग हाम्रा कार्यक्रमहरू सहितको एउटा प्रचार प्रसारको कार्यहरू गऱ्यौँ। त्यहाँका सरहरूसँग भेट्यौँ, त्यहाँको हेड सरहरूसँग पनि हामीले थप कुराकानी सल्लाह छलफल गरेर ल है विद्यार्थीहरू भाइ बहिनीहरू पास भएपछि हामीलाई यस्तो अवसर छ भने हाम्रो प्रोस्पेक्टस पनि र हाम्रा कार्यक्रमहरू के हुन् कसो हुन् गरेर त्यसरी चाहिँ वितरण गऱ्यौँ। र अहिले हामी यो पश्चिम चितवनदेखि लिएर यता चाहिँ यो नवलपरासीको केही क्षेत्र अनि त्यस्तै गरी गोर्खा लमजुङ्गा क्षेत्रहरूमा तनहुँको केही क्षेत्रहरूमा पनि हामी विद्यार्थी भाइ बहिनीहरूलाई त्यो खालको आह्वान गर्ने र खास भन्दाखेरि हामी होस्टल चाहिँ हामीहरू आफ्नो विद्यार्थी यहाँको फिडर विद्यार्थीहरूले मात्रै हामीले टार्गेट गरेको चाहिँ हामी डेस्टिनेसनमा पुग्न सक्दैनौँ। त्यसको लागि चाहिँ विद्यार्थी भाइ बहिनीहरूलाई माडीभन्दा बाहिर पनि खोज्नुपर्छ भन्ने अभियानका साथ हामी लागिरहेछौँ। त्यो
0: अनि अहिले कक्षा 12 भर्खरै उत्तीर्ण भएका माडीका विद्यार्थीहरू र बाहिर धेरै ठाउँहरूका विद्यार्थीहरूका निम्ति माडी क्याम्पसले बिएड र बिबिए सुरु गर्दै गर्दाको अवस्थामा यो बिबिए त अलिकति भनौँ न यद्यपि सस्तो छ भन्नुभयो तर फेरि पनि केही न केही शुल्क महँगै हुन्छ, यो अन्त पनि निकै महँगो कोर्स हो, केही राहत अथवा छात्रवृत्ति अथवा केही त्यस्तो खालको व्यवस्था छ?
1: अब यसमा प्रदेश विश्वविद्यालयले नै हामी विद्यार्थीहरूलाई 10% छात्रवृत्तिको व्यवस्था गरेको छ त्यहीँबाट। र अहिले हामीले के भनेका छौँ भने हाम्रो विशिष्ट भूगोल छ, हाम्रो भूगोल र परिवेशको हिसाबले चाहिँ हाम्रा अहिले भएका बागमती विश्वविद्यालय अन्तर्गतका 6 अङ्ग क्याम्पसमध्ये माडी क्याम्पसलाई चाहिँ अलिक विशेष महत्त्वका साथ हेरिदिनुपर्छ र त्यो अनुसारको यहाँको विद्यार्थीको स्तर आर्थिक अवस्था सबै हिसाबले गर्दाखेरि हामीलाई विशेष चाहिँ पहल गरिदिनुपर्छ र विशेष यो कुरा हामीले चाहिँ हामीसँग बिचमा आउनुभएको थियो डाक्टर हाम्रो देवकोटा हुनुहुन्थ्यो भौतिक पूर्वाधार मन्त्री दिनेश चन्द्र देवकोटा सर, उहाँहरूसित पनि हामीले कुराकानी गऱ्यौँ र प्रदेशका पदाधिकारीज्यूहरूसँग अध्यक्षज्यूसँग उपाध्यक्षज्यूसँग सल्लाह गर्दाखेरि हामी यो विषयमा चाहिँ सकारात्मक छौँ। हामीले के कसो गर्न सक्छौँ, हामी सिधै सिधै त अब यो छात्रवृत्ति यो ट्याक्कै शुल्कको हिसाबले डेभिएसन यताउता गर्न हामीले पनि छात्रवृत्तिको व्यवस्थामा हामी विशेष माडीलाई फोकसमा राख्छौँ भन्ने गरी कुराकानी भएको छ। हामी आशावादी छौँ सोही अनुसारको हुनेछ भन्ने कुरामा।
0: अब माडी क्याम्पस पढ्न आउने विद्यार्थीहरूले त्यहाँबाट चाहिँ हुन्छ नि एउटा क्याम्पसको विशेषताको रूपमा के पाउँछन् त, कस्तो छ तपाईँहरूको त्यो आउटडोर इन्डोर एक्टिभिटिजहरू, त्यहाँको विशेषताहरू फिचर्सहरू?
1: यसमा चाहिँ के छ भने पहिलो कुरा त हाम्रो क्याम्पस चाहिँ अहिले विभिन्न ठाउँका क्याम्पसहरू म हेर्दै जाँदाखेरि पहिलो कुरा चाहिँ हाम्रो क्याम्पस जति चाहिँ यो स्पेसको हिसाबले खुल्ला वातावरणको हिसाबले हाम्रो क्याम्पस जतिको खुल्ला मैले अन्त धेरै क्याम्पसहरू भेटेको छैन। पहिलो कुरा चाहिँ खुल्ला वातावरण छ र माडी आफैमा एउटा भूस्वर्ग पनि हो र त्यो भूस्वर्गको केन्द्रमा अवस्थित माडी क्याम्पस भएको हुनाले यहाँको प्राकृतिक हिसाब त प्राकृतिक वातावरण त अत्यन्तै अनुकूल खालको छ, अत्यन्तै राम्रो छ। त्यस पनि भित्र हेर्दाखेरि हामी चाहिँ यहीँका विद्यार्थीहरू धेरै पढ्ने र यहीँका प्राध्यापकहरू धेरै रहेको हुँदाखेरि पनि हाम्रो एउटा खालको विद्यार्थी र शिक्षक बिच एउटा सुमधुर सम्बन्ध छ। त्यो हिसाबले छ, हामीसँग अनुभवी दक्ष प्राध्यापकहरू हुनुहुन्छ, केही नयाँ सरहरू पनि आउनुभएको छ विषयगत हिसाबले, र हामीसँग पुस्तकालयको लागि पनि अहिले चाहिँ विश्वविद्यालयले हामी खोलेको पहिलो सेमेस्टरमा 5,00,000 रुपियाँ त पुस्तकालयको लागि पाठ्य पुस्तकको लागि भनेरै दिइसकेको छ। त्यस्तै गरी हामी अहिले स्मार्ट बोर्ड र प्रविधि मैत्री शिक्षण हामी हरेक प्रोजेक्टरदेखि लिएर हामी स्मार्ट बोर्ड लगायतका यो प्रविधिसँग टच हुँदै हाम्रो शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढेको छ र यो चाहिँ विशेष गरी सैद्धान्तिक नभइकन जम्मा हामीले 100 मा 60% मात्र सैद्धान्तिक हो, 40% विद्यार्थीलाई व्यवहारिक ज्ञान दिइरहेको छौँ। विद्यार्थीहरूले गरेर सिक्ने लर्निङ बाई डुइङ भन्ने कन्सेप्टमा बागमती विश्वविद्यालय अगाडि बढेको छ र हामीले पनि त्यसरी नै अगाडि बढाइरहेको छौँ।
0: अन्तिममा हामीले अहिले हेर्ने सुन्ने दर्शकहरू श्रोताहरूलाई जो चाहिँ माडी क्याम्पस
1: पुर्याउनको लागि हामी त्यो अभियानमा छौँ
0: र दृष्टिकोणभन्दा आजको दिनमा माडी क्याम्पस अध्ययन गर्न चाहने नव विद्यार्थीहरूका निम्ति एउटा केन्द्र वा एउटा आकर्षणको थलोका रूपमा बनेको अवस्था छ। सबैले यो कुरालाई ध्यान दिन अनुरोध हामी पनि गर्छौँ। कार्यक्रम समय सन्दर्भको निम्ति आजको समय यति नै। प्रविधिका शक्ति, आजका अतिथि रामकृष्ण छेत्री र म देवनारायण शाह, हामी सबै सबल

0: ऋषि मुनिको अनुसन्धान अवलोकन अध्ययन ध्यान तपस्या र प्रयोगबाट उत्पत्ति भएको आयुर्वेद विज्ञान आज 21 औं शताब्दीमा आइपुग्दा संसारकै पुरानो र गौरवशाली इतिहास भएको सफल उपचार पद्धति बन्न पुगेको छ। जडीबुटीको शक्ति नेपाली उपचार पद्धति। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा नेचुरल उपचारका आकर्षण, नेचुरल उपचारले जीवनमा पारेका प्रभाव र उपचार गरिरहेका मानिसहरूको बोली प्रस्तुत गर्दछौ। चितवन भरतपुर महानगरपालिका 25 शुक्रनगर किसान चोक निवासी सानो माया तमाङको जीवन सामान्य रूपमा घरको काम धन्दा गर्ने, आफन्त भेटघाट भजनमा नाचगान गर्ने यसरी नै बित्दै थियो।
1: मेरो नाम सानो माया तामाङ, भरतपुर 25 शुक्रनगर किसान चोक। मलाई भजन कीर्तन अति मन पर्छ है, म मन्दिरमा नगई हुँदैन।
0: यस्तो रमाइलो र हाँसी खुसी चलिरहेको उहाँको जीवनमा एक्कासी घुँडा दुख्ने, हात झमझमाउने समस्या देखा पर्यो।
1: मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोइलेटहरू गर्दाखेरि नै साह्रै गाह्रो थियो। के अरे, मेरो यो खुट्टा लतारिने भएको थियो कि, उठ्न मिल्थेन, जुरुक्क उठ्न मिल्थेन। यो दाहिने चाहिँ मेरो लतारिने भएको थियो कि, मेरो हात चाहिँ दुइटै झमझमाउँथ्यो, रुनु पर्थ्यो कि, मेरो यो दुइटै झमझमाएर साइकल चलाएर हिँड्न पर्ने हामी। अनि साइकल चलाउँदाखेरि यहाँबाट 1 किलोमिटर गयो भने फ्याक्कै गलेको जस्तो हुन्थ्यो कि हात। बस्ने काम हुन्छ नि, झारहरू ओखल्नेहरू पनि बसेर नि त हुन्छ नि, तर कि मुढा चाहिन्थ्यो कि अब टुक्रोको बस्ने चिज चाहिन्थ्यो।
0: औषधि खाँदा दुखाइ कम हुने, खाना छोडेपछि उस्तै हुने, यति ठुलो समस्या अब मेरो सञ्चय हुँदैन भन्ने थियो। घर परिवार छोरा छोरी पनि आमाको दुःख देख्दा साह्रै चिन्तित हुन्थे।
1: अनि हस्पिटलमा नि गएँ म, कहाँ कहाँ अब यहाँ नजिक त चनौली छ, चनौलीमा हाडको चाहिँ उसको राम्रो हुन्छ भनेर चनौली नि गएँ। युरिक एसिड छैन भन्यो, अनि यो ऊ भएछ भनेर सुई लगाइदिनु भयो चनौलीमा चाहिँ है। अनि औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भएँ। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्च भएन खुट्टा,
0: यहाँ गर्दा हुन्छ कि त्यहाँ गर्दा हुन्छ कि भन्दा भन्दै एक दिन उहाँ वैदिक आयुर्वेदिक सेवा प्रणालीमा पुग्नुभयो। उहाँले उपचार गर्नुभयो।
1: अचारसँग सल्लाह चाहिँ हस्पिटल जान्छु चाहिँ भने, तर म वैदिकमा जान्छु भनेन। अनि चुपो लगाएर गएँ, अनि आफू गएर अनि चेकअप गराएँ। हस्पिटललाई छुँदैन भन्नुहुन्थ्यो हाम्रो बुढाले, तँलाई आयुर्वेदिक औषधि छुँदैन, त हस्पिटलको औषधि खाएको मान्छेले भन्नुभएको थियो। छोए छोला नछोए नछोला एक फेर त हेर्नु पर्यो भनेर अनि गएको। सुरुमा म चेकअप गर्दाखेरि त अब युरिक एसिड एक नम्बर त युरिक एसिड हेर्नुभयो है, अनि युरिक एसिड धेरै देख्नुभयो, अनि अलिकति हड्डी खिएको छ दिदी भन्नुभएको थियो कि, अनि त्यो भन्नुभयो, अन्त त्यही अनुसार औषधि चलाइदिनु भयो।
0: एक हप्ता 10 दिन भयो, 15 दिनमा उहाँको घुँडा दुख्ने, हात झमझमाउने समस्या बिस्तारै कम हुँदै गयो।
1: 15 दिनबाट अलिक कम हुँदै गयो, अनि राम्रो हुँदै गयो। अनि तेस्रो 3 चोटिपल्टमा क्लियर देख्नुभयो के, क्लियर देख्नुभयो, अब तपाईँलाई चाहिँ एकदम राम्रो हुन्छ, तर भयो भन्दैमा मुख चाहिँ नछोड्नु भन्नुभएको थियो।
0: तामाङ फेरि बिस्तारै आफ्नो पुरानो र निरोगी अवस्थामा फर्कनुभयो। उहाँ अहिले मजाले साइकल चलाउने, घरयासी खेतीपातीको काम गर्न सक्ने हुनुभएको छ। यसरी वैदिक आयुर्वेद सेवा प्रणालीले सानो तामाङको जीवनलाई नयाँ जीवन दिएर खुसीको साथ जीवन यापन गराउन सफल भएको छ।
1: अहिले राम्रो छ, खुट्टा राम्रो भयो। आयुर्वेदिकले चाहिँ अलि बिस्तारै नरमसँग बिस्तारै ढिलो ढिलो सन्चो हुने हो, निर्मल हुन्छ नै, नहुने त होइन।
0: यस्तै सफलताको कथा हामीसँग अरू धेरै बाँकी छन्। आयुर्वेदिक उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरूको ओठमा ल्याएको मुस्कान र जीवनमा ल्याएको खुसियालीका उदाहरणहरू अरू धेरै बाँकी छन्। हवस् त, मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 98550509034, कृतिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 98512409034, धरान रोड हलगडा चोक इटहरी, फोन 0252805555, मोबाइल 98456543392, बुटवल तिलोत्तमा मणिग्राम 6 शान्ति स्कुल नजिकै पुरानो प्यारागन बोर्डिङ, मोबाइल 98570 59936।

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5555 7070 61 र 0855 5570 53
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 26 440
3: It's 9 o'clock. अहिले 9 बजे को छ।
4: कार्यदल गठन कार्यदललाई 2 हप्ता को समय कतारमा ग्यास प्लान्ट विस्फोट हुँदा 13 जना को ज्यान गयो 66 जना घाइते घाइतेको उपचार चल्दै र साबिक विजेता अर्जेन्टिना उपविजेता फ्रान्स र नर्वे विश्वकप फुटबलको नकआउट चरणमा जोर्डन र अल्जेरिया बीचको खेल चल्दै नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको चितवनमा चलिरहेको पहिलो राष्ट्रिय महाधिवेशनको बन्द सत्र अझै सुरु हुन सकेको छैन पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान परिचय पत्र वितरणसँगै बन्द सत्र सुरु गर्ने तयारी भइरहेको छ उहाँले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाई गर्ने कार्य नसकिएकोले बन्द सत्र महाधिवेशनको बन्द सत्र हिजो सुरु हुन नसकेको बताउनुभयो बन्द सत्र प्राविधिक कारणले ढिलाइ भएको उहाँको भनाई छ सातवटा प्रदेश र समायोजन एवं प्रवासको कार्ड फरक फरक ठाउँबाट सहज रूपमा वितरण गरिने पार्टीले जनाएको छ रासुपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्द सत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ त्यसमा छलफल हुनेछ त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुनेछ त्यसपछि विधानमाथिको छलफल र त्यसलाई अनुमोदन विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनैतिक प्रतिवेदन पेश तथा छलफल र अनुमोदन गरिनेछ अस्ति आइतबार दिउँसो पार्टीको महाधिवेशन उद्घाटन गरिएको थियो नेकपा एमाले पार्टीका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयमा राजनैतिक प्रतिवाद गर्ने भएको छ सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई हिजो बेलुका सुर्खेतबाट पक्राउ गरिएको हो पौडेल पक्राउ परे लगत्तै एमाले विज्ञप्ति निकालेर विरोधसहित यसको राजनैतिक प्रतिवाद गर्ने जनाएको छ एमाले पौडेलको पक्राउ सरकारको सस्तो लोकप्रियता र स्टन भनेको छ पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पौडेलको गिरफ्तारीलाई गैर कानूनी बदनियतपूर्ण र राजनैतिक प्रतिशोधबाट प्रेरित कदमका रूपमा उल्लेख गरिएको छ साथै एमाले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको दावी गर्दै विपक्षी दलका नेतामाथि लक्षित प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ त्यस्तै एमालेका महासचिव शङ्कर पोखरेलले पौडेलको पक्राउलाई न्यायको प्रक्रिया विपरीत भएको दावी गर्नुभएको छ सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्नको लागि कार्यदल गठन गरेको छ चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी 2 हप्ताभित्र तत्कालीन मध्यमकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो यसअघि हिजो भारतको नयाँ नियमका कारण नेपाली चिया निर्यात ठप्प भएको बारे उद्योगीहरूले सरकारको ध्यान आकर्षण गराएका थिए सूर्योदय अर्थोडक्स चिया उत्पादक सङ्घको नेतृत्वमा उद्योगी र किसानले प्रधानमन्त्री कार्यालय कृषि र उद्योग मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन् दाहालका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो कार्यदलको सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव अर्थ मन्त्रालयका उपसचिव गृह मन्त्रालयका उपसचिव परराष्ट्र मन्त्रालयका उपसचिव कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव भन्सार विभागका उपमहानिर्देशक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक नेपाल गुणस्तर तथा नाप्तोल विभागका निर्देशक राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार पारवहन भारत शाखाका उपसचिव सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सदस्य सचिव हुनुहुन्छ भारतको टी बोर्ड अफ इन्डियाबाट केही समय अघि भारतमा आयात हुने चियाका सबै कन्साइनमेन्टको अनिवार्य गुणस्तर परीक्षण गर्ने प्रावधान प्रयोगशाला शुल्क र प्रयोगशाला परीक्षण प्रतिवेदन नआएसम्म सामान गोदाममा अनिवार्य भण्डारण गर्नुपर्ने लगायत प्रावधान उल्लेख छन् यो प्रावधानले साना तथा मझौला स्तरको नेपाली चिया किसान र निर्यातकर्तालाई भारततर्फ चिया निकासीमा कठिनाई भएको र भन्सार बिन्दुहरूमा लामो समयसम्म मालवाहक गाडी रोकिनुपर्ने हुँदा चियाको ताजापन र गुणस्तरमा ह्रास आउने र व्यापारको लागत पनि बढ्दै गएको अवस्था छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
0: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ,
1: विद्युतीय उपकरण बन्द गरौँ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ,
0: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
0: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज कोशी प्रदेशको पहाडी तथा तराई भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भागका थोरै ठाउँमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागका 1-2 ठाउँमा पनि आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अहिले मनसुनी वायुसँगै पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। मनसुन प्रवेश भएका केही क्षेत्रमा गैराती पनि पानी परेको थियो। गैराती सबैभन्दा धेरै गण्डकी प्रदेशको लमजुङ, स्याङ्जा, कास्कीमा पानी पर्यो। मनसुन कोशीसहित मधेस र बागमती प्रदेशको सबै तथा गण्डकी प्रदेशको धेरै जसो र लुम्बिनी प्रदेशको केही क्षेत्रमा फैलिएको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशको तराई भागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। भक्तपुरको भक्तपुर नगरपालिका एक नगरकोटमा गैराती सामान्य विवादको क्रममा झैझगडा हुँदा धारिलो हतियार प्रहारबाट एक युवकको ज्यान गएको छ। महोत्तरीको मिथिला नगरपालिका 9 घर भई अहिले नगरकोट मोड बस्ने 28 वर्षीय आकाश रसाइलीको हत्या भएको हो। घटनामा गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि केएमसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज बिहान ज्यान गएको भक्तपुर प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा उदयपुर घर भई अहिले भक्तपुर सल्लाहगारी बस्ने आयुष कार्की, झापा घर भई अहिले सल्लाहगारी नै बस्ने दोर्जे शेर्पा र गुल्मीको तमगास घर भई अहिले सल्लाहगारी बस्ने रमेश कुँवरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। कतारको रास लफान औद्योगिक क्षेत्र बारजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा 13 जनाको ज्यान गएको छ, 66 जना घाइते भएका छन्। दुर्घटनामा भारतीय 12 जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ। 1 पाकिस्तानका नागरिक रहेका छन्। केन्द्रमा आइतबार राति विस्फोट हुँदा आगलागी भएको थियो। रास लफान क्षेत्रमा नेपाली, भारतीय, बङ्गलादेशी, केन्या, घाना लगायत देशका श्रमिकले काम गर्दै आइरहेका छन्। केही नेपाली पनि घाइते भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घाइतेको स्थानीय अस्पताल उपचार भइरहेको छ। थप विवरण खुल्न सकेको छैन। कतारका ऊर्जा मन्त्री साद सेरिदा अल काबीले विस्फोटले देशको निर्यातमा कुनै असर नगर्ने बताउनु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ। अब खेल खबर। साबिक उपविजेता फ्रान्स फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। फिया डेफिलिया स्टेडियममा आज बिहान भएको खेलमा फ्रान्सले इराकलाई 3 गोलले हरायो। यो खेलमा कप्तान किलियन एम्बाप्पेले 2 गोल गरे। उनले खेलको 14 र 54 मिनटमा गोल गरेका हुन्। पहिलो हाफ लगत्तै ठूलो पानी परेपछि खेल झन्डै 2 घन्टा रोकिएको थियो। दोस्रो हाफको 66 मिनटमा उस्मान डेम्बेले गोल थपेसँगै फ्रान्स 3 गोलले अग्रता बनाउँदै विजयी भएको हो। त्यसपछि खेलमा थप गोल हुन सकेन। यो फ्रान्सको दोस्रो जित हो। यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई 3-1 गोलले पराजित गरेको थियो। फ्रान्स 2 खेलमा 6 अङ्क बनाएर नकआउट चरणमा पुगेको हो। यस्तै नर्वे फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। नर्वेले आज बिहान भएको खेलमा सेनेगललाई 3-2 गोलले हराउँदै 28 वर्षपछि नकआउट चरणमा पुगेको हो। अमेरिकाको न्यूजर्सी स्टेडियममा भएको खेलमा नर्वेका एर्लिङ हालान्डले 2 तथा मार्कस पेडरसनले 1 गोल गरे। मार्कसले 43 मिनटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। हालान्डले खेलको 48 र 98 मिनटमा गोल गरे। सेनेगलका इस्माइल असारले 53 र खेलको अन्तिम समयमा गरी 2 गोल फर्काए। यो जितपछि नर्वे 6 अङ्कसहित समूह आएको दोस्रो स्थानमा छ। समान 6 अङ्क रहेको फ्रान्स गोल अन्तरको आधारमा शीर्ष स्थानमा रहेको छ। नर्वे र फ्रान्स नकआउट चरणमा पुगिसकेका छन्। दुवै खेलमा पराजित सेनेगल र इराक यो समूहमा अङ्कविहीन अवस्थामा छन्। त्यस्तै गैराति भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले अस्ट्रियालाई 2 गोलले पराजित गर्दै नकआउट चरणमा पुगिसकेको छ। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले 2 गोल गरे। यो सँगै विश्वकप इतिहासमा उनले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। मेस्सीले विश्वकप फुटबलमा आफ्नो गोल सङ्ख्या 18 पुर्याएका छन्। विश्वकप फुटबलमा अहिले जोर्डन र अल्जेरिया बीचको खेल भइरहेको छ। जोर्डन र अल्जेरिया बीचको खेल अहिले 24 मिनटमा चलिरहेको छ र दुवै तर्फबाट गोल हुन सकेको छैन। चारभन्जाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा राष्ट्रिय महाधिवेशनको बन्द सत्र अझै सुरु हुन सकेन, आज बिहान परिचय पत्र वितरण गरी सुरु गर्ने तयारी। विष्णु पौडेल पक्राउको विषयमा एमाले राजनैतिक प्रतिवाद गर्ने, सरकारले न्यायको प्रक्रिया विपरीत काम गरेको दावी। चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कार्यदल गठन, कार्यदललाई 2 हप्ताको समय। कतारमा ग्यास प्लान्ट विस्फोट हुँदा 13 जनाको ज्यान गयो, 66 जना घाइते, घाइतेको उपचार चल्दै। र साबिक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स र नर्वे विश्वकप फुटबलको नकआउट चरणमा जोर्डन र अल्जेरिया बीचको खेल चल्दै।
6: शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या एक दिदी कता गयौँ कता गएन होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको देखिन्छ के अरे लडेको देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताएँ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छा कान बाबु कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
7: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
8: सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 550 50 934
9: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
10: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ
11: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
12: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि
13: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
12: सम्पर्क 98 119 32 811 र 98 653 73 687
14: माडीवासीहरूका लागि खुसीको खबर
15: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
13: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 98 459 64 977 र 98 020 35 212

भइरहेको चारभन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको आज ललितपुर बुङ्गमतीमा पिण्ड वेशा पूजा भइरहेको छ। मच्छिन्द्रनाथलाई पाटनबाट बुङ्गमती लगिएको चौथो दिनमा काठमाडौँ उपत्यकाका भक्तजनहरू बुङ्गमती भेट्न जाने चलनलाई बिचा पूजा भनिन्छ। मच्छिन्द्रनाथलाई राखिएको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ। मच्छिन्द्रनाथलाई बुङ्गमती लगेपछि कुनै विघ्न बाधा वा दुर्घटना भएन भने जाँच्न र दर्शन गर्न भक्तजन पुग्ने गरेका छन्। यो जात्रा विधिवत रूपमा यस वर्ष सकिएको संकेतका रूपमा यो धार्मिक प्रक्रिया गरिने पुजारीहरू बताउँछन्। पानेजु संघका पुजारीहरूले नै मच्छिन्द्रनाथको नियमित हेरचाह र पूजा गर्छन्। अब मच्छिन्द्रनाथलाई अर्को वर्ष 12 वर्षे मेला अन्तर्गत बुङ्गमतीमै रथ बनाएर त्यहीँबाट रथयात्रा गरेर ल्याइनेछ। काठमाडौँ किर्तिपुरमा लागु पदार्थ दुर्व्यसनमा फँसेका युवाहरूको अवस्था रोकथाम उपचार तथा पुनर्स्थापना सम्बन्धी छलफल भएको छ। किर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डङ्गोलले लागु पदार्थ दुर्व्यसनमा फँसेका युवाहरूको अवस्था रोकथाम उपचार तथा पुनर्स्थापना सम्बन्धी सरकारवाला पक्षसँग हिजो छलफल गर्नुभएको हो। छलफल बैठकमा किर्तिपुरमा फैलिरहेको लागु पदार्थ दुर्व्यसनलाई न्यूनीकरण गर्न विशेष अभियान सञ्चालन गर्ने, त्यसका लागि सरकारवालाको सहभागितामा आवश्यक समिति गठन गरी योजनाबद्ध रूपमा काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 30 झन्डै 200 ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। ज्येष्ठ नागरिकको योगदानको सम्मान प्रदान गर्दै काठमाडौँको वडा 30 हिजो 198 सम्मान गरेको हो। कार्यक्रमको अध्यक्षता वरिष्ठ ज्येष्ठ नागरिक मध्येबाट त्रिभुवन विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्राध्यापक डाक्टर पार्थिवेश्वर तिमिल सिन्हालाई गराइएको थियो। वडा सचिव देवराज जोशीका अनुसार 106 महिला र 92 पुरुष गरी 198 सम्मान गरिएको हो। सम्मानित हुनेमध्ये सबैभन्दा पाको उमेरको 94 लक्ष्मी कपाली रहनु भएको थियो। र काठमाडौँ महानगरपालिकाले पहिलो पटक विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता सञ्चालन गर्ने भएको छ। महानगरपालिकाको आर्थिक सहयोगमा भोलिदेखि शनिबारसम्म नेपाल खोखो संघले सामुदायिक विद्यालय स्तरीय प्रतियोगिता आयोजना गर्न लागेको हो। महानगरपालिकाको शिक्षा अधिकृत केशव गेवालीले शिक्षा र खेलकुदका कार्यक्रमलाई समानान्तर तथा समान प्राथमिकताको साथ सञ्चालन गर्ने योजना अनुसार खोखो प्रतियोगिता गर्न लागि बताउनुभयो। महानगरपालिकाले 30 लाख प्रदान गर्ने र संघको 6 लाख लागतमा प्रतियोगिता हुँदैछ। संघका अध्यक्ष दीपक महर्जनले प्रतियोगितामा सामुदायिक विद्यालय तह कक्षा 10 अध्ययनरत छात्र छात्रा दुवै समूहका खेलाडीले भाग लिनेछन्। खेल लिग कम नकआउटका आधारमा खेलाइनेछ। प्रतियोगिताको निर्णयका लागि 30 निर्णायक मण्डल रहनेछन्। किर्तिपुरमा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टोलीले 50,000 सहित मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेले 25,000 र तेस्रो हुनेले 10,000 रुपियाँ प्राप्त गर्नेछन्। बिहान 9 राष्ट्रिय र चारभन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राजसभा महाधिवेशनको बन्द सत्र अझै सुरु हुन सकेन, अहिले बिहान परिचय पत्र वितरण गरी सुरु गर्ने तयारी। भक्तपुरमा एक युवकको हत्या, 3 पक्राउ र ललितपुरको बुङ्गमतीमा रातो मच्छिन्द्रनाथको आज फिङ्क बिचा पूजा। बिहान 9 नेपाल खबर सकियो, 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर आउनेछौँ। नमस्कार।

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या। यदि दिदी कता गयौँ होइन, घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ, के अरे लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छादेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्टी आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर सम्दिनले भन्नुभयो मलाई। कपडा पनि पन्छाएको अनुभव, कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भएको छ किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ, तर आयुर्वेदिक दबाईले म बचेँ।
3: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली,
4: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयनगढ चितवन, मोबाइल 98550-50934।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
1: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
5: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
1: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550-92260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4934 40 4935 80 र 98 550 26 440।
3: It's 10 o'clock, अहिले 10 बजेको छ।

Radio N Aryan 99.1 समय को ख्याल राखौं 10 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द 17 प्रतिनिधिहरूको नामावली रुजु र परिचय पत्र ढिलाइ छपाईमा भएको ढिलाइका कारण प्रभावित भएको छ। महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति र निर्वाचन आयोगले प्रतिनिधिहरूको नाम रुजु तथा कार्ड वितरण कार्य निर्धारित समयमा सम्पन्न गर्न नसकेको भन्दै प्रतिनिधि समक्ष क्षमा याचना समेत गरेका छन्। पूर्व निर्धारित तालिका अनुसार असार 7 गतेभित्र प्रतिनिधि नामावली रुजु सम्पन्न गरी असारका 8 गते बिहानदेखि परिचय पत्र वितरण गर्ने योजना थियो, तर कार्य सम्पन्न गर्न अपेक्षाभन्दा बढ़ी समय लागेपछि प्रतिनिधि दर्ता प्रक्रिया प्रभावित भएको हो। दर्ता प्रक्रिया छिटो सम्पन्न गरी प्रतिनिधिहरूलाई सहज रूपमा सहभागिता गराउने प्रयास भइरहेको जनाइएको छ। ढिलाइका कारण महाधिवेशनको बन्द 17 एक दिन पर सरिसकेको छ। अब प्रतिनिधि रुजु र कार्ड छपाई प्रक्रिया पूरा भएपछि प्रतिनिधि रजिस्ट्रेशन शुरू गरेर बन्द 17 शुरू हुनेछ। वरिष्ठ अधिवक्ता एवं कानूनविद ध्रुवलाल श्रेष्ठले सम्पत्तिको वैध स्रोत नभएका अकुत सम्पत्ति वाल जोकहीलाई तत्काल पक्राउ गरी निष्पक्ष अनुसन्धानको दायरामा ल्याउन माग गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खिम्बमसँग कुराकानी गर्दै उहाँले वर्तमान सरकारले भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति अपनाउनु पर्नेमा जोड़ दिनुभयो। सरकारले परिपक्व ढंगले अनुसन्धान अघि बढ़ाए शीर्ष नेतादेखि हरकोही पक्राउ पर्ने उहाँको दावी छ। भविष्य पार्टी र ललिता निवास जग्गामा शीर्ष नेतामाथि आशंका गर्दै अधिवक्ता श्रेष्ठले ललितपुरको वैश्य पार्टी स्थित मन्त्री निवास निर्माणका लागि सरकारले अधिग्रहण गरे बाहेकको चौकामा नेकपा एमालेका नेता विष्णु पौडेल र मामदेव गौतमले घर बनाएको आशंका समेत व्यक्त गर्नुभएको छ। पौडेलले वैश्य पार्टीको बाँकी सरकारी चौका र बालुवाटारको ललिता निवास प्रकरण सहित धेरै मुद्दाहरूमा गडबड़ी गरेको आरोप लगाउँदै उहाँले यस विषयमा आफूले थप अध्ययन गरिरहेको समेत खुलासा गर्नुभयो। कुराकानीका क्रममा श्रेष्ठले वर्तमान बालेन्द्र शाहको सरकारले गरेको एक नियुक्तिमाथि पनि आपत्ति जनाउनुभयो। ललिता निवास जग्गा प्रकरणमा भूमाफियाको पक्षमा निर्णय गर्ने तत्कालीन मालपोत कार्यालय प्रमुख पदम निधि सोतीलाई सरकारले भूमि सुधार व्यवस्थापनमा नियुक्त गर्नु गलत भएको उहाँको तर्क छ। यसका साथै पूर्व प्रधान न्यायाधीश द्वय कल्याण श्रेष्ठ र सुशीला कार्कीले समेत भूमाफियाकै पक्षमा मुद्दा सदर गरेको आरोप समेत उहाँले लगाउनुभयो। सरकारी जग्गा तीव्र रूपमा अतिक्रमण भइरहेको प्रति चिन्ता व्यक्त गर्दै श्रेष्ठले वर्तमान सरकारले देश दोहन गर्नेहरूलाई छोड्न नहुने बताउनुभयो। यद्यपि अनुसन्धान प्रक्रिया पूर्वाग्रही र प्रतिशोधपूर्ण हुन नहुनेमा उहाँले सचेत गराउनु भएको छ। यदि पूर्वाग्रही ढंगले अनुसन्धान गरिए भोलि यो सरकार आफै कानूनी कार्यवाहीमा पर्न सक्ने चेतावनी दिँदै उहाँले विज्ञ र सम्बन्धित क्षेत्रका व्यक्तिहरूसँग निष्पक्ष सुझाव लिएर संयमित रूपमा अघि बढ़न सरकारलाई सुझाव दिनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सस्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं।

0: Dizi AI TV mahemiz futbolku her ek exciting moment. AI Picture and Sound sanga up to 30% cashback ve 0% EMI. Naglikta bhaye puksa. Best exchange value plus 4 years full warranty. Aba ghar mai stadium experience. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। अरनीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा भइरहेको सड़क निर्माण तथा स्तर उन्नति कार्यलाई तीव्रता दिन टिप्पर सञ्चालनमा रोक लगाइने भएको छ भने रातिको समयमा एम्बुलेन्स बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा सरकारवाला निकायहरूको बैठकले धुलीखेल खावा सड़क खण्डमा बाँकी रहेको निर्माण कार्य सम्पन्न गर्न असार 14 गतेदेखि 28 गतेसम्म टिप्पर प्रवेशमा पूर्ण रूपमा रोक लगाइने भएको छ। त्यस्तै टिप्पर बाहेकका अन्य यात्रुबाट र मालवाहक सवारी साधनलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म प्रवेशमा रोक लगाइने निर्णय भएको छ। तर एम्बुलेन्स लगायत अत्यावश्यक सेवाका सवारी साधन भने पूर्ववत सञ्चालन गर्न दिइने निर्णय गरिएको छ। पोखरामा सुविधा सम्पन्न बस पार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वी चोक स्थित प्रस्तावित बस पार्क क्षेत्रभित्रका सबै व्यापारिक संरचना हटाएको छ। बस पार्क भित्रको वास्तुला कम्प्लेक्स सहित उत्तरतर्फको पेट्रोल पम्प लाइनका सटर तथा कबलहरू समेत हटाइएका छन्। विक्रमसम्म 2030 बस पार्कको जग्गा अधिग्रहण गरेको आधा शताब्दीपछि बस पार्क निर्माणका लागि साइट क्लियर गर्ने काम शुरू गरिएको हो। संरचना हटाएको क्षेत्रमा सरसफाई गरेर सम्याइएको छ। महानगरले लालपूर्जाभित्रका व्यापारिक संरचना हटाए पनि मुख्य चासो रहेको सुकुम्बासी बस्ती खाली गर्न भने अझै बाँकी रहेको छ। बस पार्कभित्र 3 सुकुम्बासी बस्तीमा 572 घर परिवारले जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका छन्। महानगरले सुकुम्बासीलाई अन्यन्त्र व्यवस्थापनपछि मात्रै अतिक्रमित घर टहरामा डोजर चलाउने जनाएको छ। हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हालो वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73 09 98 0474 46 182 र 98 4 91 95 225
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
5: वन्यजन्तुको शिकार गर्ने पक्रने ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्क्याउने लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
5: वन क्षेत्रमा आगो बाल्ने चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ
2: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति

0: साइकल देखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12206।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। रासुपा संशोधित दलका उपनेता गणेश पराजुलीले दिउँसो 1 बजेबाट बन्द सत्र शुरू हुने बताउनु भएको छ। प्राविधिक कारणले हिजो बन्द सत्र शुरू हुन नसकेको उहाँले बताउनुभयो। अहिले महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण शुरू भइसकेको जानकारी दिँदै उहाँले आज दिउँसो 1 बजेबाट बन्द सत्र शुरू हुने बताउनुभयो। बन्द सत्र शुरू गर्नका लागि 1 बजेसम्मको समय लाग्ने देखिएको उहाँको भनाइ छ। त्योभन्दा अगाडिका सबै प्रक्रिया टुङ्ग्याएर कार्यक्रम अगाडि बढाइसकिएको पनि पराजुलीले जनाउनुभयो। उहाँले महाधिवेशन प्रतिनिधि र संचारकर्मीका लागि पर्न गएको असुविधाप्रति क्षमा समेत माग्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गतको बन्द सत्र हिजो हुनुपर्ने थियो तर आजका लागि सारिएको छ। अहिले प्रतिनिधिको कार्ड वितरण गर्ने काम भइरहेको छ। त्यसपछि बन्द सत्र शुरू गर्ने रासोपाको तयारी रहेको छ। बिहानैदेखि प्रतिनिधि र शुभेच्छुकहरू आउने क्रम जारी छ भने चितवनवासी समर्थकहरू र सल्लाह सुझाव लिने स्थानीय नेताहरू समेत त्यहाँ पुगेका छन्। महाधिवेशन लम्बेसँगै रासोपाले कस्तो नीति र नेतृत्व लिनुपर्छ भन्ने विषयमा पनि चर्चा भइरहेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार लालीगुराँस सहकारीका थप 70 जना बचतकर्ताले बचत फिर्ता पाएका छन् भने आइडियल यमुना सहकारीका 12 जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। हालसम्म लालीगुराँस सहकारीको 308 जनाको बचत फिर्ता गरेको समितिले जनाएको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको छ। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने जनाइएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताहरूको करिब 46 अर्ब रुपियाँ बचत फिर्ता गर्नुपर्नेछ। ती मध्ये अधिकांश साना बचतकर्ता रहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। राहदानी छपाई ठेका प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक सहसचिव तीर्थराज अर्याल सहित सातजनालाई थुन्चेक बहसका निम्ति विशेष अदालत लगिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्याललाई असार 2 गते पक्राउ गरेको थियो। अनुसन्धानपछि 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। मुद्दा दायर भएका मध्ये सातजनालाई आज थुन्चेक बहसका निम्ति विशेष अदालतमा हाजिर गराइएको हो। विशेष अदालतका प्रवक्ता उपरजिस्ट्रार कृष्ण शरण लामिछानेका अनुसार अहिले इजलासमा बयान चलिरहेको छ। मिलीमा आज बहस हुने र थुन्चेक बहस सम्बन्धी आवश्यक आदेश हुन सक्ने बताइएको छ। बयान नसकिएमा मुद्दा हेर्दा हेर्दैमा जाने सम्भावना पनि रहेको जनाइएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्य सहितलाई विपक्षी बनाइएको मुद्दामा 10,13,04,61,477 रुपियाँ बिगो दावी रहेको छ। अख्तियारी 10 कर्मचारी, 2 कम्पनी, 4 विदेशी नागरिक र 2 जर्मन कम्पनीका नेपाली प्रतिनिधिलाई प्रतिवादी बनाएर मुद्दा पेश गरेको छ। भक्तपुर र काभ्रे पलाञ्चोको सिमाना क्षेत्र सागा भन्ज्याङमा निर्माणाधीन 2 लेनको अन्डरपासको काम अन्तिम चरणमा पुगेको छ। अरनीको राजमार्ग अन्तर्गतको सूर्य विनायक धुलीखेल सड़क विस्तार आयोजना अन्तर्गत निर्माण भइरहेको उक्त अन्डरपासको हालसम्म करिब 90% भौतिक प्रगति भएको आयोजनाले जनाएको छ। कुल 1,110 मिटर लम्बाईको अन्डरपासमा बनेपातर्फ 190 मिटर र भक्तपुरतर्फ 900 मिटर एप्रोच सड़क समावेश गरिएको छ। यसको उचाइ 6 मिटर तथा चौडाइ 10.5 मिटर रहेको छ। आयोजना अन्तर्गत अन्डरपासको मुख्य संरचना तथा पहुँच मार्ग निर्माणको काम सम्पन्न भइसकेको छ। हाल साइड रिटेनिङ वाल निर्माण र सड़क कालोपत्री गर्ने कार्य अन्तिम चरणमा रहेको छ। निर्माण सम्पन्न भएपछि काठमाडौँ तथा भक्तपुरबाट बनेपातर्फ जाने सवारी साधन अन्डरपास मार्फत सञ्चालन हुनेछन् भने बनेपाबाट काठमाडौँ आउने सवारी साधनले माथिल्लो सड़क प्रयोग गर्ने व्यवस्था गरिनेछ। यसले सागाको उकालो क्षेत्रमा देखिने सवारी चाप र ट्राफिक जामलाई उल्लेखनीय रूपमा कम गर्ने अपेक्षा गरिएको छ। साथै यात्रु र सवारी साधनको आवागमन थप सुरक्षित, सहज र छिटो हुने विश्वास गरिएको छ। हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आइसियू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440। आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
3: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
0: घडेरीका विशेषताहरू:
3: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, खुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाइ भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाउ तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र उडा कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
1: जग्गा धनी सिधा सम्पर्क 98-71-88-254 र 98-456-90-042।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-318-98, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक हस्पिटल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625-73-89, 98-074-46-182 र 98-495-225।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासोपा महाधिवेशनमा प्रस्तावक र समर्थक बस्नेहरू उम्मेद्वार हुन नपाउने, प्रतिनिधि विवादका कारण रोकिएको बन्द सत्र शुरू हुँदै खरीद प्रक्रियामा ढिलाइ हुँदा देशभर रेबिज भाइरस विरुद्धको खोप अभाव, अबको एक हप्तामा खरीद प्रक्रिया अघि बढ्ने, डिजिटल प्लेटफर्ममा काम गर्नेहरू श्रमिकको परिभाषामा समेटिए, ऐतिहासिक महासन्धि नम्बर 193 पारित, सन 1970 दशकको तुलनामा 5 डिग्री सेल्सियससम्म तापक्रम वृद्धि, उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेस विश्वव्यापी रूपमा बढ्दै र अग्रता जोगाउन नसक्दा अल्जेरियासँग पराजित हुँदै जोर्डन विश्वकपबाट बाहिरियो। आज राति पौने 11 बजे पोर्चुगल र उज्बेकिस्तान खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनमा उम्मेद्वारका प्रस्तावक र समर्थक बसेकाहरू कुनै पनि पदमा उम्मेद्वार हुन नपाउने भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले सूचना मार्फत उम्मेद्वारको प्रस्तावक र समर्थक बस्नेहरू आफै उम्मेद्वार बन्न नपाउने जानकारी गराउनु भएको छ। सभापति पदका लागि 1 प्रस्तावक र 51 समर्थक आवश्यक पर्छ। त्यस्तै पदाधिकारी र केन्द्रीय सदस्यका हकमा उम्मेद्वारले सम्मान 21 समर्थक र 1 प्रस्तावक जुटाउनु पर्छ। यसैबीच महाधिवेशन प्रतिनिधि विवादका कारण रोकिएको बन्द सत्र शुरू हुँदैछ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी र भूपदेव शाहले निर्वाचन केन्द्रीय समिति तथा असन्तुष्ट पक्षसँग छलफल गरेर विवाद टुङ्गोमा पुर्याउनु भएको छ। बन्द सत्र दिउँसो 2 बजेदेखि शुरू हुनेछ। खोप खरीद प्रक्रियामा ढिलाइ हुँदा देशभर रेबिज भाइरस विरुद्धको खोप एआरभी अभाव भएको छ। रेबिज रोगबाट बचाउन सरकारले हरेक वर्ष झण्डै 3 लाख भन्दा बढी खोप खरिद गर्दै आएकोमा यसपालि ढिलाइ हुँदा देशैभरि सरकारी स्वास्थ्य संस्थामा खोपको अभाव भएको छ। झण्डै 5 लाख भायल एआरभी खोप खरिदको लागि पटक पटक टेन्डर आह्वान गरे पनि व्यवसायीहरू नआएपछि खरिद प्रक्रियामा ढिलाइ भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय का सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। गएको चैतमा पहिलो पटक, त्यसपछि पटक पटक गरी तेस्रो पटकसम्म बोलपत्र आह्वान गर्दा पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले व्यवसायहरू सहभागी नभएको उहाँले बताउनु भएको छ। अन्तर्राष्ट्रिय रूपमै बजार मूल्य बढेका कारण पुरानो दरमा खोप खरिद सम्भव नभएको र त्यस अनुसार नयाँ दर मिलाएर टेन्डर प्रक्रिया अघि बढाउनु पर्दा एन्टी रेबिज भ्याक्सिन खरिद प्रक्रियामा ढिलाइ भएको उहाँले जानकारी दिनुभएको छ। साथै उहाँले अबको एक हप्तामा खोप खरिद प्रक्रिया अघि बढ्ने र अभाव भएको क्षेत्रमा आकस्मिक व्यवस्थापन प्रक्रिया पनि अघि बढाएको सहप्रवक्ता अधिकारीले बताउनु भएको छ। विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर आकस्मिक रूपमा एन्टी रेबिज भ्याक्सिनहरू अस्पतालहरूमा उपलब्ध गराएर व्यवस्थापन गरिरहेको पनि उहाँको दावी छ। विश्वव्यापी श्रम बजारमा डिजिटल प्लेटफर्म वा गिग अर्थतन्त्रको प्रभाव व्यापक बन्दै गएको छ। यसैलाई केन्द्रमा राखेर संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठनले प्रविधिको क्षेत्रमा कार्यरत श्रमिकको हकहित र श्रम अधिकार सुनिश्चित गर्ने उद्देश्यले विश्वकै पहिलो कानूनी रूपमा बाध्यकारी ऐतिहासिक सम्झौता पारित गरेको छ। जेनेभामा सम्पन्न आईएलओको 114 वार्षिक अन्तर्राष्ट्रिय श्रम सम्मेलनले प्लेटफर्म अर्थतन्त्रमा मर्यादित श्रम सम्बन्धी महासन्धि नम्बर 193 बहुमतले पारित गरेको हो। यस ऐतिहासिक महासन्धिको पक्षमा 406 सदस्यले मतदान गरेका थिए भने विपक्षमा मात्र 8 मत परेको थियो र 36 सदस्य मतदानमा तटस्थ रहेका थिए। सरकार, रोजगारदाता र कामदार प्रतिनिधि सम्मिलित आईएलओको यो निर्णयलाई विश्वभरका करोडौं गिग कामदारको सुरक्षाका लागि कोषे ढुङ्गा मानिएको छ। जेनेभामा सम्पन्न आईएलओको 114 वार्षिक अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिएर फर्किएका नेपाल ट्रेड युनियन कंग्रेसका महासचिव अजय कुमार राईले प्रविधिको प्रविधिले ल्याएको परिवर्तनलाई आत्मसात गर्नु अब अनिवार्य भइसकेको बताउनु भएको छ। नेपालमा झण्डै 2,00,000 जनसंख्या यो क्षेत्रमा क्रियाशील रहेको अवस्थामा श्रम र श्रमिकको कानूनी परिभाषा भन्दा बाहिर राखेर उनीहरूको अधिकार स्थापित हुन नसक्ने महासचिव रायको भनाइ छ। विश्व बैंकले सन् 2023 सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वभर झण्डै 43,50,00,000 मानिस यो एपमा आधारित गिग श्रमिकका रूपमा कार्यरत छन्। भर्खरै पारित भएको अन्तर्राष्ट्रिय श्रम महासन्धि नम्बर 193 नेपाली श्रमिकका लागि पनि अधिकार प्राप्तिको बलियो आधार बन्न सक्ने रायले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा झापाको गौरीगंजमा चट्याङ लागेर एकजनाको ज्यान गयो, आज सुनको भाव तोलामा 1,600 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53,51,990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रासुपा महाधिवेशनमा प्रस्तावक र समर्थक बस्नेहरू उम्मेद्वार हुन नपाउने, बन्द सत्र शुरू हुँदै खरिद प्रक्रियामा ढिलाइ हुँदा देशभर रेबिज भाइरस विरूद्धको खोप अभाव, अबको एक हप्तामा खरिद प्रक्रिया अघि बढ़ने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। झापाको गौरीगंजमा आज बिहान चट्याङ लागेर एकजनाको ज्यान गएको छ। गौरीगंज 3 सयपत्री टोलका 30 वर्षीय बलबहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। भोजपुरको आमचोक नौ घर भई स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका श्रेष्ठलाई बिहान खेतको आली खन्ने क्रममा चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रंजन औवालेले जानकारी दिनुभयो। आज कोशी प्रदेशका पहाड़ी तथा तराई भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका 1-2 ठाउँमा पनि आज मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज सुनसरी मोरङ धनकुटा र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। आज सुनको भाव तोलामा 1,600 रुपियाँले घटेको छ। अस्ति र हिजो बढेको सुनको भाव आज घटेको हो। भाव घटेर आज सुन तोलाको 2,87,100 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 1,400 रुपियाँले बढेर तोलाको 2,88,700 रुपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदीको भाव पनि तोलामा 140 रुपियाँले घटेको छ। चाँदी आज तोलाको 4,590 रुपियाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,730 रुपियाँ रहेको थियो। अब विदेशको खबर। जलवायु परिवर्तनको कारणले पछिल्लो आधा शताब्दीमा विश्वभर उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेसको सामना गर्नुपर्ने मानिसको संख्या अत्यधिक बढेको छ। अत्यधिक तापक्रम, आर्द्रता र अन्य कारणले शरीरमा तातो जम्मा भएर हुने तनावलाई हिट स्ट्रेस भनिन्छ। गर्मी मौसमले मानिसलाई प्रभावित गर्ने सामान्य तरिका मध्ये हिट स्ट्रेस पनि रहेको एक अध्ययनले देखाएको छ। नेचर क्लाइमेट चेन्ज जर्नल मा प्रकाशित नयाँ अध्ययनले सन् 1970 दशकदेखि सन् 2024 सम्म हिट स्ट्रेस कसरी बढ़्यो भन्ने अध्ययनमा रेकर्ड गरिएको छ। रातमा विशेष गरी कमजोर व्यक्तिका लागि जब बढ़ेको तापक्रमबाट राहत मिल्दैन र शरीरको तापक्रम घटाउन सक्दैन, त्यो मानिसको स्वास्थ्यका लागि अत्यन्त खतरनाक हुने अध्ययनले देखाएको छ। यस अध्ययनका प्रमुख लेखक रेबेका एमर्टनले हरेक महादेशमा हिट स्ट्रेसको समस्या बढ़िरहेको भए पनि पछिल्लो समयमा युरोपमा तीव्र गर्मीको लहरबाट पीड़ित बनिरहेको बताउनु भएको छ। साथै स्पेन, पोर्चुगल, इटली र फ्रान्स जस्ता केही देशहरूमा अहिले महसुस गरिने तापक्रम सन् 1970 दशकको तुलनामा 5 डिग्री सेल्सियससम्म बढ़िरहेको एमर्टनले बताउनुभयो। फ्रान्समा सोमबार यो वर्षको दोस्रो अत्यन्त तीव्र गर्मीको लहरका क्रममा 2 बालबालिकाको ज्यान गएको छ। सन् 1970 दशकको तुलनामा झण्डै 1 अर्ब अतिरिक्त मानिसहरूले अहिले अत्यधिक हिट स्ट्रेसको सामना गरिरहेको पनि अध्ययनले देखाएको छ। अब खेल खबर। विश्वकप फुटबलमा नवप्रवेशी जोर्डन समूह चरणबाट बाहिरिएको छ। आज भएको खेलमा जोर्डनले अग्रता जोगाउन सकेन। जोर्डन अल्जेरियासँग 2-1 पराजित भयो। जोर्डनका लागि खेलको 36 मिनटमा निजार अल रशेदानले गोल गर्दै अग्रता दिलाएका थिए, तर 69 मिनटमा अल्जेरियाका नादिर बेन बौली र 82 मिनटमा अम्माइन गौरीले गोल गरे। समूह जेमा अल्जेरिया 3 अङ्कसहित तेस्रो स्थानमा छ। साबिक विजेता अर्जेन्टिना शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको छ। यसैगरी समान तीन अङ्क रहेको अस्ट्रिया दोस्रो स्थानमा छ। पहिलो पटक विश्वकप खेलेको जोर्डन अङ्कविहीन छ। विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार पौने 11 बजे पोर्चुगल र उज्बेकिस्तान खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रासोपा महाधिवेशनमा प्रस्तावक र समर्थक बस्नेहरू उम्मेद्वार हुन नपाउने, प्रतिनिधि विवादका कारण रोकिएको बन्द सत्र शुरू हुँदै। खरिद प्रक्रियामा ढिलाइ हुँदा देशभर रेबिज भाइरस विरुद्धको खोप अभाव, अबको एक हप्तामा खरिद प्रक्रिया अघि बढ्ने। डिजिटल प्लेटफर्ममा काम गर्नेहरू श्रमिकको परिभाषामा समेटिए, ऐतिहासिक महासन्धि नम्बर 193 पारित। सन् 1970 को दशकको तुलनामा 5 डिग्री सेल्सियससम्म तापक्रम वृद्धि, उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेस विश्वव्यापी रूपमा बढ्दै। र अग्रता जोगाउन नसक्दा अल्जेरियासँग पराजित हुँदै जोर्डन विश्वकपबाट बाहिरियो, आज राति पौने 11 बजे पोर्चुगल र उज्बेकिस्तान खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त

0: for this FM 93.2 MHz.
1: धन्यवाद।

0: सुन्दै हुनुहुन्छ स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
2: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-3318-98, मोबाइल 98-512-40-934।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर,
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0656-50-10-60।
6: यो मैलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
8: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
9: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। पौडेललाई काठमाडौँ ल्याइएको छ। उनलाई केही बेर अघि प्रहरीले सम्पत्ति शुद्धिकरण विभाग पुर्याएको हो। पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई हिजो प्रहरीले पक्राउ गरेको थियो। उनलाई आजै म्याथपका लागि अदालत लैजाने तयारी छ। उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले बताएको छ। पौडेल पार्टी कार्यक्रमका लागि हिजो सुर्खेत पुगेका थिए। उनलाई राति नै प्रहरीले स्थल मार्ग हुँदै काठमाडौँ ल्याएको हो। उनलाई नियन्त्रणमा लिनु अघि विभागको टोलीले उनको निवासमा छापा पनि मारेको थियो। दृष्टिबीनहरूले काठमाडौँको माइतीघरमा धरना दिएका छन्। सरकारका विभिन्न निकायले सड़क पेटीमा कार्य क्षेत्र बनाउँदा धरपकड गरेर गरिखाना नदिएको भन्दै उनीहरूले आज धरना दिएका हुन्। सड़क पेटी केन्द्रित स्वरोजगार मूलक दृष्टिविहीन व्यवसायको समूह विकल्पको माग गर्दै आन्दोलनमा उत्रिएको हो। उनीहरूले राज्यका निकायहरूले जबरजस्ती उठाउन खोजेको आरोप लगाएका छन्। काम पानी धुलो धुवाँ सहेर सड़कलाई कार्यक्षेत्र बनाउन आफूहरूको रहर नभई बाध्यता भएको बताउँदै उनीहरूले विकल्पको माग गरेका छन्। सरकारले संसद अधिवेशन नरहेका बेला ल्याएका आठ मध्ये चारवटा अध्यादेश अलपत्र परेका छन्। अलपत्र परेका अध्यादेशहरू सार्वजनिक पदाधिकारीको पद मुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 र केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 रहेका छन्। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेशले 110 कानूनमा भएका विषयवस्तु संशोधन गरेको थियो, जसले राजनैतिक प्रकृतिका नियुक्तिलाई पदमुक्त गरेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेड बाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्त भित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामसाहा पथ।

0: आज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ। एमालेले अहिले 2 बजेका लागि बैठक बोलाएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले सचिवालयले जनाएको छ। संसदीय दलको बैठकपछि एमालेले पार्टी सचिवालय बैठक पनि बोलाएको छ। सचिवालय बैठक साँझ 6 बजेका लागि बोलाइएको छ। सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको गुण्डो स्थित निवासमा बस्ने एमाले सचिवालयले जनाएको छ। र चालू आर्थिक वर्षको 11 महिना साउनदेखि जेठसम्म नेपालले कुल 2,73,751,00,000 रुपियाँ बराबरको पेट्रोलियम पदार्थ, डिजेल पेट्रोल र एलपीजी ग्यास आयात गरेको छ। विश्वव्यापी रूपमा भइरहेको युद्ध र तनावका कारण इन्धनको मूल्य वृद्धि हुँदा आयातको परिणाम घटे पनि नेपालबाट बाहिरिने रकम भने उल्लेख्य रूपमा बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। कुल आयात मध्ये सबैभन्दा ठूलो हिस्सा डिजलको रहेको छ। चालू आर्थिक वर्षको 11 महिनामा 1,52,67,98,00,000 रुपियाँ बराबरको 12,64,878 किलो लिटर डिजेल आयात भएको छ। अवस्था यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
5: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98 550 63 172 र 98 452 12 200।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना। हेलो
6: हेलो बुढी, के छ खबर?
5: ठिकै छ, चलेकै छ।
6: ल भिडियो अन गर् त, तलाई हेरौँ।
5: भिडियो अनै छ त, देख्नु भएन र?
6: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
5: माडीको नेट यस्तै त हो नि।
6: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
4: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
5: सेवाका लागि माडी सम्पर्क 056 50 10 40 र 98 452 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01 597 0086।
7: सम्बन्ध सधैँभरिलाई साथमै राखौ टेक माइललाई, टेक माइललाई।
8: माडीवासीहरूका लागि खुसीको खबर,
9: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98 459 64 977 र 98 020 35 212।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आतेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98550-50934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 98512-40934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625-73-89, 98074-46182 र 98495-225।

नमस्कार। गृहमन्त्री शोभा सचिवालयले आक्रमणबारेको हल्ला निराधार भएको बताएको छ। उहाँको सचिवालयले गृहमन्त्री सुदन गुरुङमाथि आक्रमण भएको भन्ने समाचार भ्रामक र कपोकल्पित भएको जनाएको हो। यसअघि गृहमन्त्री गुरुङमाथि नै आक्रमण भएको सामाजिक सञ्जालमा हल्ला फैलिएको थियो र सचिवालयले यस्ता समाचारको विश्वास नगर्न अनुरोध गरेको छ। सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ। उनलाई केही बेर अघि प्रहरीले सम्पत्ति शुद्धिकरण विभाग पुर्याएको छ। पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई हिजो प्रहरीले पक्राउ गरेको थियो। उनलाई आजै म्याथपका लागि अदालत लगिनेछ। उनले गरेको शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले जनाएको छ। पौडेल पार्टी कार्यक्रमका लागि हिजो सुर्खेत पुगेका थिए। उनलाई राति नै प्रहरीले स्थल मार्ग हुँदै काठमाडौँ ल्याएको हो। उनलाई नियन्त्रणमा लिनु अघि विभागको टोलीले उनको निवासमा छापा मारेको थियो। दृष्टिविहीनहरूले काठमाडौँको माइतीघरमा धर्ना दिएका छन्। सरकारका विभिन्न निकायले सड़क पेटीमा कार्यक्षेत्र बनाउँदा धरपकड गरेर गरिखाना नदिएको भन्दै उनीहरूले आज धर्ना दिएका हुन्। सड़क पेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायको समूह विकल्पको माग गर्दै आन्दोलनमा उत्रिएको हो। उनीहरूले राज्यका निकायले जबरजस्ती उठाउन खोजेको आरोप लगाएका छन्। काम पानी धुवाँ धुलो सहेर सड़कलाई कार्यक्षेत्र बनाउन आफूहरूको रहर नभई बाध्यता भएको उनीहरूले बताएका छन्। सरकारले संसद अधिवेशन नरहेका बेला ल्याएका आठ मध्ये चारवटा अध्यादेश अलपत्र परेका छन्। अलपत्र परेका अध्यादेशहरूमा सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क होला। परदेश

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: राष्ट्रिय तथ्याङ्क कार्यालयले हालसम्म 13.5 लाख भन्दा बढी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न भइसकेको जनाएको छ। पत्रकार सम्मेलन गर्दै कार्यालयले मार्फत 13,44,500 र इन्सेन्सन्स वेब मार्फत 7,000 बढी गरी 13,51,331 प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न गरिसकेको जनाएको हो। दोस्रो राष्ट्रिय आर्थिक गणनामा 14 लाख प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना गर्ने लक्ष्य रहेकामा हाल लक्ष्यको 91.6% गणना सम्पन्न भएको कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो। पम्पदेखि जेठसम्म नेपालले 2,73,51,00,000 रुपियाँ बराबरको पेट्रोलियम पदार्थ, डिजल, पेट्रोल र एलपीजी आयात गरेको छ। विश्वव्यापी रूपमा भइरहेको युद्ध र तनावका कारण इन्धनको मूल्यवृद्धि हुँदा आयातको परिमाण घटे पनि नेपालबाट बाहिरिने रकम भने उल्लेख्य रूपमा बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। कुल आयात मध्ये सबैभन्दा ठूलो हिस्सा डिजलको रहेको छ। चालु आर्थिक वर्षको 11 महिनामा 1,52,67,98,00,000 रुपियाँ बराबरको 12,64,878 किलो लिटर डिजल आयात भएको हो। अवस्थ अहिलेको लागि नेपाली खबर यहीँ सकिन्छ। अहिले 3 बजी नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।
5: यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ।
6: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
7: कहाँ गएर के सिप सिकौ भन त अब।
0: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-493-374 98510-61356
7: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
8: माडीवासीहरूका लागि खुसीको खबर।
9: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
10: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459-64977 र 98020-35212।

0: कल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसपछि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ़, फोन 0555-95-174, मोबाइल 98-550-50-934।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
7: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: हजुरको बिदा सकिन थालिसक्यो, तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
5: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
6: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लोबेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य।
3: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर रमेश नेपाली। सम्पर्क 98 550 51 584, 98 651 54 998।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। दिउँसो 2 बजेदेखि हुने भनिएको रासपाको बन्द सत्र अझै सुरु भएन। नेतृत्व चयनका लागि भोलि मतदानको कार्यतालिका। सुविधाको खोजीमा नेपाली डाक्टरहरू विदेशिँदै, स्वास्थ्य क्षेत्रमा चुनौती बढ्दो। पश्चिम तराईमा चर्को गर्मी कायमै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना। डलरको तुलनामा जापानी एन झन्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार मतदान हुने भएको छ। सभापति सहित 900 जना केन्द्रीय सदस्य चयन गर्न विद्युतीय माध्यमबाट मतदान गरिने तयारी पूरा भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज हुने बन्द सत्रपछि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ। यद्यपि यसअघि दिउँसो 2 बजेदेखि हुने भनिएको बन्द सत्र भने अझै सुरु भएको छैन। भोलिको चुनावलाई व्यवस्थित र छिटो बनाउन 80 विद्युतीय उपकरण प्रयोग गरिनेछ। महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन नसकेका प्रवासमा रहेका प्रतिनिधिका लागि रासपाले विकास गरेको आफ्नै मोबाइल एप मार्फत मतदान गर्ने व्यवस्था मिलाएको जनाएको छ। रासपाको नयाँ नेतृत्व चयनका लागि हुने चुनावमा सभापति सहित 900 केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। निर्वाचन आचार संहिता अनुसार कुनै पनि उम्मेद्वारका प्रस्तावक तथा समर्थक स्वयं उम्मेद्वार बन्न नपाउने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ। पार्टीको आगामी कार्यदिशा र नेतृत्व तय गर्ने महत्त्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको यो निर्वाचनप्रति महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताबीच विशेष चासो देखिएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उपस्थित गराएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेल हिजो बेलुका सुर्खेतबाट पक्राउ पर्नु भएको थियो। त्यसपछि रातारात काठमाडौँ ल्याएका उहाँलाई आज सम्पत्ति शुद्धिकरण विभागमा उपस्थित गराइएको हो। यसैबीच नेकपा एमाले पार्टीका उपाध्यक्ष पौडेल पक्राउ परेको विषयमा राजनैतिक प्रतिवाद गर्ने भएको छ। पौडेल पक्राउ परे लगत्तै एमाले विज्ञप्ति निकालेर विरोध सहित प्रतिवाद गर्ने जनाएको हो। आकर्षक तलब, उत्कृष्ट सेवा सुविधा तथा व्यावसायिक अवसरको खोजीमा नेपाली डाक्टरहरू विदेशिने क्रम तीव्र बन्दै गएको छ। हालै सार्वजनिक भएको तथ्याङ्कले नेपालमा डाक्टरहरू उत्पादन भइरहे पनि ठूलो संख्यामा रोजगारी र उच्च अध्ययनका लागि विदेश जाने गरेका देखाएको छ। नेपाल मेडिकल काउन्सिलका अनुसार सन् 2025 2122 जनाले चिकित्सकीय दर्ता प्रमाणपत्र लाइसेन्स प्राप्त गरेका थिए, तर त्यही अवधिमा 2390 जना डाक्टरले विदेश जान आवश्यक पर्ने असल चारित्रिक प्रमाणपत्र लिएका छन्। काउन्सिलको चारित्रिक प्रमाणीकरण शाखाका प्रमुख प्रदीप रिजालका अनुसार सन् 2020 यता 13,140 डाक्टरले लाइसेन्स प्राप्त गरेका छन् भने 11,068 जना चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। बढ्दो डाक्टर पलायनले नेपालको स्वास्थ्य सेवा प्रणालीमा दक्ष जनशक्तिको अभाव सृजना हुने चिन्ता समेत बढाएको छ। नेपालमा मनसुन प्रवेश गरी अधिकांश प्रदेशमा वर्षाको गतिविधि बढ्न थाले पनि तराईका केही क्षेत्रमा तातो लहरको जोखिम अझै कायमै छ। त्यहाँ अत्यधिक गर्मी महसुस भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली क्षेत्रमा वर्षा भए पनि पश्चिम तराईका केही ठाउँहरूमा अत्यधिक गर्मी रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव रहेको छ। धनगढीमा अधिकतम तापक्रम 38-40 डिग्री सेल्सियस तथा नेपालगञ्जमा 39-41 डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ। यस्तै वीरेन्द्रनगर, घोराही र भैरहवा लगायतका क्षेत्रमा तातो दिनको अवस्था रहेको विभागले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको छ। विशेष गरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका थोरै ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक दुई ठाउँमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ। काठमाडौँ उपत्यकामा पनि मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। मेघगर्जन, चट्याङ वर्षा र आकस्मिक बाढी तथा तातो लहरबाट प्रभावित हुन सक्ने क्षेत्रका नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। पूर्वी नेपालको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार काँकरभिट्टा नाकामा यात्रु तथा मालवस्तुको जाँचलाई थप व्यवस्थित, छिटो र प्रभावकारी बनाउन एकीकृत जाँच एकाइ पुनः सञ्चालनमा ल्याइएको छ। हिजोदेखि सञ्चालनमा आएको एकाइमा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा सशस्त्र प्रहरी बल, नेपालको सीमा सुरक्षा गुल्मका सुरक्षाकर्मीले एउटै ठाउँबाट संयुक्त रूपमा यात्रुका सामान तथा मालवस्तुको परीक्षण गर्ने व्यवस्था सुरु गरेका छन्। एकीकृत जाँच प्रणाली फेरि सञ्चालनमा आएसँगै सीमा सुरक्षा, भन्सार निगरानी तथा यात्रु सेवामा समन्वयात्मक सुधार हुने अपेक्षा गरिएको छ। भोजपुरको सडानन्द नगरपालिकाले गरिबी न्यूनीकरण, रोजगारी सृजना र कृषि व्यवसायीकरणलाई लक्षित गर्दै प्रांगारिक कफी खेती विस्तार कार्यक्रम सञ्चालन गरेको छ। नगरपालिकाले आर्थिक वर्ष 2082-83 झण्डै 3 करोडको लागतमा कफी खेती विस्तार तथा व्यवसायीकरण परियोजना अघि बढाएको हो। नगरपालिकाका प्रमुख प्रशासक अधिकृत मातृका प्रसाद दाहालका अनुसार परियोजनाका लागि 1,65,00,000 बजेट समेत विनियोजन भएको छ। अब विदेशको खबर। अमेरिकी डलरको तुलनामा जापानी मुद्रा ऐन झण्डै 40 वर्ष यताकै न्यून बिन्दुमा झरेको छ। मध्यपूर्व तनाव, अमेरिका र जापान बीचको ब्याजदर अन्तर तथा दीर्घकालीन मौद्रिक नीतिका कारण ऐनमाथि लगातार दबाव बढ्दै गएको समाचार संस्था एएफपीले जनाएको छ। डलर कमजोर बन्दै गएपछि जापान सरकारले विदेशी विनिमय बजारमा फेरि हस्तक्षेप गर्न सक्ने संकेत दिएको छ। अर्थमन्त्री सात्सुकी कातायामाले आवश्यक परे दृढ कदम चाल्न तयार रहेको बताउनु भएको छ। अमेरिका अर्थमन्त्री स्कट बेसेन्टसँगको वार्तापछि कातायामाले जापान र अमेरिका बीच आवश्यक परे निर्णायक कदम चाल्ने विषयमा समान समझदारी रहेको उल्लेख गर्नुभएको छ। जापानले गएको महिनामा मात्रै ऐनलाई समर्थन गर्न 70 अर्ब डलर भन्दा धेरै खर्च गरिसकेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह के को यो खेल राति 10:45 अमेरिकाको हस्टन रङ्गशालामा सुरु हुनेछ। प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन्। पोर्चुगलले पहिलो खेलमा डिआर कङ्गोसँग 1-1 बराबरी खेलेको थियो। यस्तै उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले यसपालिको विश्वकपमा गोल गर्न बाँकी नै छ। आजको खेल 41 वर्षीय रोनाल्डोका लागि आफ्नो प्रदर्शनलाई लिएर उठेको उठेका प्रश्नहरूको जवाफ दिने मौका हुनेछ। फुटबल इतिहासमा पोर्चुगल र उज्बेकिस्तान पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि दुई टोलीबीच कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण वा आधिकारिक खेल भएको छैन। फिफा वरियतामा पोर्चुगल 9 र उज्बेकिस्तान 54 स्थानमा रहेका छन्। विश्वकपमा राति पौने 2 बजे समूह एलका इङ्ल्यान्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रङ्गशालामा हुनेछ। आफ्नो पहिलो खेलमा इङ्ल्यान्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 हराएका थिए। फिफा वरियतामा इङ्ल्यान्ड 4 र घाना 65 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पौने 5 बजे समूह एलका पनामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रङ्गशालामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पनामा 40 स्थानमा रहेका छन्। विश्वकपमा बिहान पौने 8 बजे समूह केका कोलम्बिया र डिआर कङ्गो खेल्दैछन्। यो खेल मेक्सिको ग्वाडाल जारा रङ्गशालामा हुनेछ। फिफा वरियतामा कोलम्बिया 12 र डिआर कङ्गो 43 स्थानमा रहेका छन्। 4 भन्जाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। दिउँसो 2 बजेदेखि सुरु हुने भनिएको राज्यसभाको बन्द सत्र अझै सुरु भएन। नेतृत्व चयनका लागि भोलि मतदान हुने। सुविधाको खोजीमा नेपाली डाक्टरहरू विदेशिँदै। स्वास्थ्य क्षेत्रमा चुनौती बढ्दो। तराईका केही ठाउँमा गर्मी कायमै। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना। डलरको तुलनामा जापानी ऐन झन्डै 40 वर्ष यताकै न्यून बिन्दुमा। विदेशी विनिमय बजारमा पुनः हस्तक्षेप गर्न सक्ने सरकारको संकेत। र फिफा विश्वकपमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन् अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भेटभाडबाट टाढा,
7: सहरबाट नजिकै।
6: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
9: घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्जाङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा 4 र 5 अध्यापन गराउने शिक्षकहरूका लागि विद्यार्थी मूल्याङ्कन र नतिजा अभिलेखन सम्बन्धी 2 दिने तालिम अन्तर्गत पहिलो चरणमा 180 जनालाई
11: प्रशिक्षित गरेको छ। आउँदो आइतबार थप 180 जनालाई तालिम प्रदान गर्ने महानगरको शिक्षा विभागको योजना छ। सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी कार्ययोजना अन्तर्गत 89 बुदामा उल्लेख भएको कक्षा 4 र 5 का विद्यार्थीहरूको नियमित मूल्याङ्कन सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न तालिम सञ्चालन गरेको शिक्षा विभागका प्रमुख नवराज ठकालले बताउनुभयो। तालिमले शिक्षकहरूलाई मूल्याङ्कन प्रणालीका विषय स्पष्ट कायम गरेको र आत्मविश्वास जगाएको उहाँको भनाइ छ। काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका गाडीहरूलाई थप सुरक्षित व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जोड दिएको छ। अहिलेसम्म उपत्यकामा 3,303 वटा सार्वजनिक गाडीमा सिसी क्यामेरा तथा जिपिएस प्रणाली जडान गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उपत्यकामा सञ्चालित सार्वजनिक गाडीहरूमा यात्रुको सुरक्षा, गाडी व्यवस्थापन तथा निगरानी प्रभावकारी बनाउन ड्यास क्यामेरा, सिसी क्यामेरा र जिपिएस प्रणाली अनिवार्य जडान गर्नुपर्ने व्यवस्था लागू भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेले सार्वजनिक यातायातमा हुने यात्रुमाथिको दुर्व्यवहार, बढी भाडा असुली, गाडी सञ्चालनको अवस्था लगायत विषयको निगरानी तथा नियन्त्रणका लागि क्यामेरा र जिपिएस प्रणाली प्रभावकारी हुने बताउनुभयो। भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीले भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलाई ज्ञापन पत्र बुझाएका छन्। कर्मचारी सेवाको शर्त तथा सुविधा सम्बन्धी विनियमावली तत्काल पारित गराउन आवश्यक पहल गर्नका लागि अनुरोध गर्दै अस्पतालका डाक्टर, नर्स, प्यारामेडिक्स तथा कर्मचारीहरूको प्रतिनिधि मण्डलले मेयर प्रजापतिलाई ज्ञापन पत्र बुझाएको हो। र प्रहरीले लागू औषध सहित काठमाडौँबाट 3 जनालाई पक्राउ गरेको छ। काठमाडौँको दक्षिणकाली नगरपालिका 5 फर्पिङ बस पार्कबाट सर्लाइका 27 वर्षीय अजय कुमार पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले सर्लाहीबाट काठमाडौँतर्फ गुडिरहेको 02052 P0578 नम्बरको मोटरसाइकलमा चढेका उनलाई पक्राउ गरेको हो। यस्तै काठमाडौँको चन्द्रागिरी नगरपालिका 13 बङ्गलामुखी मन्दिर नजिक बस्ने 18 वर्षीय किशोर पनि पक्राउ परेका छन्। प्रहरी प्रभाग नैकाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। यस्तै काठमाडौँ महानगरपालिका 26 ठमेलबाट काभ्रेका 30 वर्षीय निशान्त सुन्दास पनि पक्राउ परेका छन्। प्रहरी वृत्त लैनचोरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। काठमाडौँ महानगरद्वारा शिक्षकलाई विद्यार्थी मूल्याङ्कन र नतिजा अभिलेखन सम्बन्धी तालिम प्रदान, शिक्षकको क्षमता विकास गर्ने उद्देश्य। काठमाडौँ उपत्यकामा चल्ने 3,000 भन्दा बढी सार्वजनिक गाडीमा सिसी क्यामेरा जडान, प्रविधिको प्रयोग मार्फत सार्वजनिक यातायातको निगरानी। र विभिन्न आरोपमा काठमाडौँबाट 6 जना पक्राउ। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

खबरमा उषा किरणको नमस्कार। सरकारले सबै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सरकारले दिने भनेको सेवा सुविधा लिएर पाँच दिनभित्र बसेको स्थान खाली गर्न निर्देशन दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पाँच दिनभित्र सरकारले दिने भनेको 25,000 रुपियाँ लिएर होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको हो। सरकारले सुरुमा एकमुष्ट 25,000 दरले पैसा दिने, त्यसपछि मासिक 15,000 दिने भनिसकेको छ। सूचना अधिकारी टोप बहादुर बानियाले भन्नुभएको छ, अब खाता खोलेर पाँच दिनभित्र उक्त रकम लिएर जान पर्ने निर्देशन भएको छ। यो मन्त्री स्तरमा निर्णय भएर हामीले यसको व्यवस्थापन हेर्दैछौ, उहाँको भनाइ छ। यस्तै त्यो विषयको सूचना सबै होल्डिङ सेन्टरमा समेत टाँसिएको छ। यदि 25,000 रुपियाँ लिएर पनि जाने विकल्प नभएकाको हकमा अर्को निर्णय हुने बताइएको छ। हालसम्म सबै होल्डिङ सेन्टरमा 388 घर परिवार छन्। उनीहरूको स्क्रिनिङको काम सकिएको बानियाले बताउनु भएको छ। होल्डिङ सेन्टरमा नबसेका सुकुम्बासीको हकमा पनि रंगशालामा स्क्रिनिङको काम जारी रहेको छ। सुकुम्बासी बस्ती भत्काएपछि सुकुम्बासीको रूपमा आफ्नो नाम दर्ता गराउन आउनेहरूको संख्या 2,608 जना रहेको थियो। शुरू भएको छ। बन्द सत्र हिजो नै शुरू गर्ने भने पनि प्राविधिक कारण देखाउँदै बन्द सत्र आजसम्म लम्बिएको हो। बन्द सत्रमा सभापति रवि लामिछाने लगायतका नेता उपस्थित हुनुभएको छ, तर प्रधानमन्त्री एवं राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाह अनुपस्थित हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले पार्टीभित्र गुट उपगुट बन्न लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। भर्खरै शुरू भएको बन्द सत्रलाई सम्बोधन गर्दै लामिछानेले गुट उपगुटले सही परिणाम नदिने बताउनु भएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा पेश गरिएको छ। पूर्व उप प्रधानमन्त्री समेत रहनुभएका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रको आधारमा सोमबार पौडेललाई सुर्खेत प्रहरीले पक्राउ गरेको थियो। उनलाई आज काठमाडौँ ल्याइएको छ। अदालतमा अहिले म्याथपका लागि सरकारी वकिलले र पक्राउ गर्नु नै गलत भएको भन्दै पौडेल पक्षका वकिलले बहसको तयारी गरिरहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपालमा श्रृङ्गार सामान आयात वृद्धि भएको छ। चालू आर्थिक वर्षमा 11 महिना साउनदेखि जेठसम्म नेपालमा सौन्दर्य प्रसाधन कस्मेटिक सामान आयात गत वर्षको तुलनामा उल्लेख बढेको हो। भन्सार विभागको तथ्याङ्क अनुसार लिप मेकअपदेखि कपालमा परेको हुने विभिन्न स्याहार सामग्री आयातमा मात्रै यस अवधिमा करिब 12,68,74,00,000 रुपियाँ बाहिरिएको छ। गत आर्थिक वर्ष 2081-82 11 महिनाको अवधिमा यी सामग्रीको कुल आयात करिब 11,28,27,00,000 बराबर थियो। र आज शेयर बजार करिब 4 महिनाकै न्यूनतम बिन्दुमा परेको छ। यस दिन नेप्से परिसूचक 26.1 अङ्कले घटेको छ। अघिल्लो दिन 1.4 अङ्कले घटेको थियो। आजको कारोबारपछि नेप्से परिसूचक 2674 अङ्कमा कायम भएको छ। यो अङ्क फागुन 17 यताकै न्यून हो। फागुन 17 गते नेप्से 2773 अङ्कमा थियो। आज बजार परिसूचक दिनभर जसो रात रह्यो। अघिल्ला दिनमा प्राय 1 अङ्कमा घटबड भइरहेको बजारमा मंगलबारको गिरावट दर केही ठूलो थियो। कारोबार रकम पनि केही घटेको छ। अवस्था यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले साँझ 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा पेश गरिएको छ। पूर्व उप प्रधानमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको हो। अहिले उनी विरूद्ध म्याद थपका लागि वकिलहरूले इजलासमा बहस गरिरहेका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रको आधारमा सोमबार पौडेललाई सुर्खेतबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई आज काठमाडौँ ल्याइ पुर्याइएको हो। अदालतमा अहिले म्याद थपका लागि सरकारी वकिलले र पक्राउ गर्नु अघि नै गलत भन्दै पौडेल पक्षका वकिलले बहस गरिरहेका छन्। चितवनमा जारी राष्ट्रपा महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया आजबाट शुरू हुने भएको छ। हिजोका लागि शुरू हुने भनिएको बन्द सत्र आज मात्रै ढिलो गरी शुरू भएको छ। बन्द सत्र शुरू भए लगत्तै निर्वाचन प्रक्रिया पनि आजबाटै शुरू गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ। केही ढिलो होला तर आजबाटै निर्वाचन प्रक्रिया शुरू हुन्छ। स्रोतले भनेको छ राष्ट्रपाले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गराउने तयारी गरेको छ। यद्यपि 99 जना केन्द्रीय सदस्यका लागि भने निर्वाचन हुन लागेको हो। निर्वाचित हुने 99 मध्ये 7 प्रदेशबाट 5-5 जना अनिवार्य हुनेछन्। प्रदेशमा 5 जना चयन हुँदा 2 महिला हुने व्यवस्था पार्टीको संशोधित विधानमा छ। अन्य 64 पदमा खुला प्रतिस्पर्धा हुन लागेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। सरकारले सबै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सरकारले दिने भनेको सेवा सुविधा लिएर 5 दिनभित्र बसेको स्थान खाली गर्न निर्देशन दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 5 दिनभित्र सरकारले दिने भनेको 25,000 रुपियाँ लिएर होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको हो। यदि 25,000 रुपियाँ लिएर पनि जाने विकल्प नभएको हकमा अर्को निर्णय हुने उहाँले बताउनु भएको छ। हालसम्म सबै होल्डिङ सेन्टरमा 388 घर परिवार रहेका छन्। र आज शेयर बजार करिब 4 महिनाकै न्यूनतम बिन्दुमा झरेको छ। आजका दिन निफ्टी परिसूचक 26.1 अङ्कले घटेको हो। अघिल्लो दिन 1.46 अङ्कले घटेको थियो। आजको कारोबार पछि निफ्टी परिसूचक 2674 अङ्कमा कायम भएको छ। यो अङ्क फागुन 17 यताकै न्यून हो। अवस्था यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो। हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
5: पर्ख दीपक,
4: किन
5: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
4: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-5188353, 5189353।

0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
2: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
3: होइन, बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार, माडी, कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119 32811 र 98653 73687।
5: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
0: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
5: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
0: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
5: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
0: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
5: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
0: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
5: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
0: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
6: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
7: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
6: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
7: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
6: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
7: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
8: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-7338, मोबाइल 98550-88002।

हाम्रो कारणले भन्दा पनि यो हाम्रो पसभन्दा बाहिरको अवस्थाले हो। तर यति हुँदा हुँदै पनि सरकारले रेबिज विरुद्धको खोप उपलब्ध गराउने कुरालाई एकदम प्राथमिकतामा राख ठूलो मात्रामा खरिद गर्ने युगोल पत्र आह्वान गर्ने प्रक्रिया

0: आएको कोपहरू जुन जुन ठाउँहरूमा कोप छैन जहाँ एकदमै धेरै रेबिज बिरुवाको आवश्यकता पर्छ ती ठाउँहरूमा पठाउने काम हामीले गरेका छौँ। त्यसै अनुसार व्यवस्थापन हुँदै गएको छ।
1: अब कतिपय अभाव भइरहेको ठाउँमा चाहिँ आकस्मिक व्यवस्थापन पनि गर्न जरुरी छ, त्यसको लागि चाहिँ यहाँले के गरिरहनु भएको छ?
0: अनि आकस्मिक व्यवस्थापनकै लागि हामीले सम्बन्धित अस्पतालहरूमा सम्बन्धित पालिकाहरूमा सोझै खरिद गर्न मिल्ने कानुन अनुसार त्यसरी खरिद गरेर व्यवस्थापन गर्नका लागि सहजीकरण गरेका छौँ। अर्को व्यवस्था हामीले विश्व स्वास्थ्य संगठन जस्ता निकायहरू आकस्मिक अवस्थालाई व्यवस्थापन गर्न ल्याइदिनु भएको खोपलाई जहाँ आवश्यक छ, जहाँ एकदमै उच्च माग छ, जहाँ त्यो खोप नहुँदाखेरि हामी रेबिज रोकथाम गर्नलाई गाह्रो हुने चुनौती हुने अवस्था छ, ती ठाउँहरूमा हामीले उपलब्ध गराउने गरेका छौँ।
1: रेबिजको खोप लाउनु परिहाल्यो भने र खोपको कतै अभाव छ भने चाहिँ उहाँहरूले कहाँ कसरी सम्पर्क गर्ने होला?
0: सकेसम्म त्यस्तो अभाव हुन नदिने प्रतिबद्धता पनि जाहेर गर्छौँ, त्यसै अनुसार काम पनि गरिरहेका छौँ। सर्वसाधारण सबैले बुझ्नुपर्ने कुरा के हो भने कुकुरले टोक्ने कुरा हामीले कम नगरौँ जेलसम्म, कुकुरको टोकाइबाट हामी नबचौँ जेलसम्म, अथवा जङ्गली जनावरको टोकाइबाट हामी नबचौँ जेलसम्म। रेबिज विरुद्धको खोप लगाएका भरमा हामीलाई चाहिँ रोगै निको हुन्छ, कहिले रोगै लाग्दैन भन्ने खालको हामीले त्यसरी सोच्न हुँदैन। यो रेबिजको पूर्ण रूपमा उपचार गर्नका लागि भएको विकास अथवा औषधि त्यस्तो खालको नभएको हुनाले घरमा पालेका जनावरहरूलाई हामीले खोप लगाउँ, त्यो खोप हाम्रै देशमा उत्पादन हुन्छ, रोकथामका अरू प्रभावकारी उपायहरू गऱ्यौँ भने हामीले अलिक सहजता महसुस गर्ने खालको।
2: हुनुहुन्थ्यो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर समीर कुमार अधिकारी। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। आकर्षक तलब, उत्कृष्ट सेवा सुविधा तथा व्यावसायिक अवसरको खोजीमा नेपाली डाक्टरहरू विदेशिने क्रम तीव्र बन्दै गएको छ। हालै सार्वजनिक भएको तथ्याङ्कले नेपालमा डाक्टरहरू उत्पादन भइरहे पनि ठूलो संख्यामा रोजगारी र उच्च अध्ययनका लागि विदेश जाने गरेको देखिएको छ। नेपाल मेडिकल काउन्सिलका अनुसार सन् 2025 2,122 चिकित्सकीय दर्ता प्रमाणपत्र लाइसेन्स प्राप्त गरेका थिए, तर त्यही अवधिमा 2,390 डाक्टरले विदेश जान आवश्यक पर्ने असल चारित्रिक प्रमाणपत्र लिएका छन्। बढ्दो चिकित्सक पलायनले नेपालको स्वास्थ्य सेवा प्रणालीमा दक्ष जनशक्तिको अभाव सृजना हुने चिन्ता समेत बढाएको छ।
3: शेयर बजार आज दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 26.16 अङ्कले घटेर 2675.48 बिन्दुमा झरेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहको शेयर घटेकामा उत्पादन र प्रशोधन समूहको सूचक 1.92% ओह्रालो लागेको छ। आज 239 कम्पनीको सेयर घटेकामा 23 बढेको छ। यस्तै 10 कम्पनीको सेयर घटबड भएको छैन। आज बुङ्गल हाइड्रोको सेयर 15% घटेको छ। समग्रमा बजार घटेको दिन टक्सार, पिखुवा खोला हाइड्रो पावर र एमलिङ हाइड्रो पावरको सेयर 15% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.44 अर्ब कारोबार भएकामा आज 353 कम्पनीका 1,40,000 कित्ता सेयर 4,36 अर्ब रुपियाँमा किनबेच भएको छ।
2: राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले नेपालको शिक्षा क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकमा बोल्दै सांसदहरूले शिक्षा क्षेत्र देशको विकासको आधार भएकाले यसलाई स्थिर, प्रभावकारी र दीर्घकालीन योजना अनुसार अघि बढाउनु पर्नेमा जोड दिएका थिए। नेपाली काङ्ग्रेसका सांसद जगत तिमिल सिन्हाले विश्वविद्यालयहरूबाट बजेट निर्माण र शैक्षिक कार्यक्रम तय गर्ने महत्त्वपूर्ण समयमा पदाधिकारी परिवर्तन हुँदा शैक्षिक व्यवस्थापनमा असर पर्न सक्ने भन्दै समयमै आवश्यक निर्णय लिन सरकारलाई सुझाव दिनुभयो। यस्तै नेकपा एमालेकी सांसद सम्झना देवकोटाले नेपालमै उच्च शिक्षा अध्ययनका लागि आकर्षक वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो।
3: काङ्ग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा प्रवेश गरेपछि पालिका अध्यक्ष पद रिक्त भएको छ। केन्द्रीय निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएको सम्बन्धी सूचना आज निकालेको हो। सूचना अनुसार काङ्ग्रेसबाट निर्वाचित जुम्लाको कुटीचौर गाउँपालिकाका अध्यक्ष बुढा लगायत पश्चिम नवलपरासीको पालीनन्दन गाउँपालिकाका उपाध्यक्ष फातिमा खातुन र अनुसारी रूपन्देहीको बुटौल उपमहानगरपालिका तीनका अध्यक्ष विष्णु ढकाल पनि पदमुक्त भएको आयोगको सूचनामा उल्लेख छ। अनुसारी र ढकाल पनि काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353 आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
4: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
5: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ
7: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा
2: उज्यालो रेडियो नेटवर्क मार्फत मिसन उज्यालो अनलाइन तथा उज्यालो युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
3: हुलाक्ष विभागले देशको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ सूचना तथा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्तले आज आयोजित कार्यक्रममा टिकटको प्रथम विषय आवरण टाँचा प्रदान गर्नुभयो विक्रम सम्बत 2019 स्थापना भएको नेपालको पहिलो आधुनिक पुस्तकालयको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी शान्ति मिश्रको योगदानको स्मरण स्वरूप हुलाक प्रकाशन गरिएको हो कार्यक्रममा सचिव बस्नेतले 2016 स्थापना भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई आधुनिक स्वरूप दिन शान्ति मिश्रको लगन र मेहनत निर्णायक रहेको बताउनुभयो
2: हिमाली जिल्लामा साह्रै झडी नहुँदा बाली सुक्दै गएपछि किसान चिन्तित भन्न थालेका छन् लामो समयदेखि पानी नपर्दा कोदो चिनो कागुनो भट्ट काउनी लगायतका तरकारी बाली समय सुक्न थालेपछि त्यहाँ किसान चिन्तित बनेका हुन् जिल्लाको सिमीकोट गाउँपालिका वडा नम्बर 1 किसान जानकी भण्डारीले असारमा पानी नपरेकाले बाली सुक्दै जान थालेको बताउनुभयो सिमीकोट गाउँपालिका वडा नम्बर 2 किसान रूपसी बोले असारको पहिलो हप्तासम्म पानी नपर्दा उत्पादन घटेर खाद्य सङ्कट पर्न सक्ने भन्नुभयो जिल्लाको सबैभन्दा बढी अन्न उत्पादन हुने सरकार गाउँपालिका 2 रिप गाउँका किसान समेत लामो समय पानी नपर्दा बाली सुक्दै जान थालेको भन्दै चिन्तामा छन्
3: वन्यजीवको आक्रमण अभिभावक गुमाएका मानव निजन्तु प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रभावित परिवारका छात्र छात्राहरू जनही 10,000 रुपियाँका दरले छात्रवृत्ति रकम दिनुभएको हो विभिन्न समयमा बाघ भालु गैंडा तथा हात्तीको आक्रमणमा परि अभिभावक गुमाएका 1 कक्षा 12 अध्ययनरत विद्यार्थीलाई यो सहयोग प्रदान गरिएको हो वृत्ति पाउने 9 विद्यार्थी मध्ये 4 यस वर्ष निरन्तर पाएको मन्त्री सचिवालयले जनाएको छ
2: यसै नेपालमा भएको संख्या उल्लेख रूपमा सँगै समस्याग्रस्त भएको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ यही चुनौतीलाई सम्बोधन गर्न सरकारले चितवनको देवनगरमा टाइगर सेन्चुरी निर्माण गर्ने योजना अघि बढाएको छ अहिले देशभर 16 समस्याग्रस्त भाग विभिन्न राष्ट्रिय निकुञ्ज र चिडियाखानाका खोरमा राखिएका छन् मानव बस्तीमा प्रवेश गर्ने मानिस तथा घरपालुवा जनावरमाथि आक्रमण गर्ने वा घाइते अवस्थामा फेला परेका बाघलाई उद्धार गरी विशेष संरक्षणमा राख्ने गरिएको छ यस्ता बाघको आहार उपचार र हेरचाहमा वार्षिक रूपमा ठूलो रकम खर्चाउने गरेको छ चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिल बहादुर पूर्जा पूर्णका अनुसार एउटा बाघको व्यवस्थापनमा वार्षिक झण्डै 35 लाख रुपियाँ खर्च लाग्ने गर्दछ
3: पूर्वी नेपालको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार काकटभेटा नाकामा यात्रु तथा मालवस्तुको जाँचलाई थप व्यवस्थित छिटो र प्रभावकारी बनाउन एकीकृत जाँच एकाइ फेरि सञ्चालनमा ल्याइएको छ हिजोदेखि सञ्चालनमा आएको एकाइमा मेची भन्सार कार्यालय इलाका प्रहरी कार्यालय काँकडभिट्टा तथा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्मका सुरक्षाकर्मीले एउटै ठाउँबाट संयुक्त रूपमा यात्रुका सामान तथा मालवस्तुको परीक्षण गर्ने व्यवस्था सुरु गरिएको छ एकीकृत जाँच प्रणाली फेरि सञ्चालनमा आएसँगै सीमा सुरक्षा भन्सार निगरानी तथा यात्रु सेवामा समन्वयात्मक सुधार हुने अपेक्षा गरिएको छ
2: भोजपुरको सडानन्द नगरपालिकाले गरिबी न्यूनीकरण रोजगारी सृजना र कृषि व्यवसायीकरण लक्षित गर्दै प्राङ्गारिक कफी खेती विस्तार कार्यक्रम सञ्चालन गरेको छ। नगरपालिकाले आर्थिक वर्ष 2082-83 झण्डै 3 करोड रुपियाँको लागतमा कफी खेती विस्तार तथा व्यवसायीकरण परियोजना अघि बढाएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद दाहालका अनुसार परियोजनाका लागि 1,65,00,000 रुपियाँ बजेट विनियोजन गरिएको छ। किसानको लागत साझेदारीता समेत समावेश गर्दा परियोजनाको कुल आकार 2,89,00,000 रुपियाँ पुग्नेछ।
3: काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका गाडीहरूलाई थप सुरक्षित व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जोड दिएको छ। अहिलेसम्म उपत्यकामा 3,303 सार्वजनिक सेवाका ड्यास क्यामेरा, सिसी क्यामेरा तथा जीपीएस प्रणाली जडान गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधनमा यात्रुको सुरक्षा, गाडीको व्यवस्थापन तथा निगरानी प्रभावकारी बनाउन सिसी क्यामेरा र जीपीएस प्रणाली अनिवार्य जडान गर्नुपर्ने व्यवस्था भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले सार्वजनिक यातायातमा यात्रुमाथिको दुर्व्यवहार, बढी भाडा असुली, गाडी सञ्चालनको अवस्था लगायत विषयको निगरानी तथा नियन्त्रणका लागि क्यामेरा र जीपीएस प्रणाली प्रभावकारी हुने बताउनुभयो।
2: नेपाल दर्पणमा अब विदेशका खबर। युरोपका धेरै देशमा गर्मी अति बढेर तातो हावा चलेपछि सतर्क रहन रेड वार्निङ अर्थात् उच्च तहको चेतावनी जारी भएको छ। अत्यधिक गर्मीले स्वास्थ्यमा नकारात्मक प्रभावहरू निम्तन सक्ने अवस्थामा रेड वार्निङ जारी गर्ने गरिन्छ। युरोपका धेरैसो देशमा गर्मी 40 डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। फ्रान्सका कतिपय ठाउँमा त आज 43 डिग्री सेल्सियसभन्दा पनि बढी पुगेको छ। बेलायत सरकारले बुधबार र बिहिबार गर्मी उच्च हुने भएकाले सतर्क रहन नागरिकले आग्रह गरेको छ। यसै हप्ता मध्याहको तापक्रम 39 डिग्रीभन्दा माथि पुग्न सक्ने चेतावनी दिएको छ। पछिल्ला केही रातको तापक्रम लगातार 20 डिग्री सेल्सियसभन्दा माथि रहेको छ। फ्रान्स, स्पेन र इटलीमा पनि रेड हिट अलर्ट जारी भएको छ। जर्मनी र स्विजरल्याण्डले पनि आफ्ना नागरिकहरूलाई सतर्क रहन भनेका छन्। पछिल्ला दिनहरूमा युरोपमा गर्मीको लहर बढ्दै गएको छ।
3: विदेशकै अर्को खबरमा श्रीलङ्कामा तीव्र रूपमा गएको डेङ्गी संक्रमण नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ। स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूमा दैनिक 1,000 भन्दा धेरै नयाँ बिरामी भर्ना भइरहेका बताएका समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति अनुराग कुमार दिशा नायकेको कार्यालयका अनुसार लामखुट्टेबाट फैलिने डेङ्गी नियन्त्रणका लागि सेना, नौसेना र वायुसेनाका सदस्यहरू संयुक्त विशेष एकाइमा परिचालित भएका छन्। उनीहरूले लामखुट्टे प्रजनन हुने ठाउँ पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने खबरमा उल्लेख छ। यस वर्ष श्रीलङ्कामा अहिलेसम्म झण्डै 50,000 जनामा डेङ्गी संक्रमण पुष्टि भइसकेको छ भने 29 जनाको ज्यान गएको छ। यद्यपि यो संख्या सन् 2017 महामारी भन्दा भने कम हो। त्यति बेला 1,86,000 जना संक्रमित भएका थिए भने 440 जनाको ज्यान गएको थियो। सरकारले भोलिदेखि देशव्यापी सरसफाई तथा लामखुट्टे प्रजनन स्थल नष्ट गर्ने अभियान शुरू गर्ने जनाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले जलवायु परिवर्तनका कारण डेङ्गी जस्ता लामखुट्टे जन्य रोग तीव्र रूपमा फैलिँदै गएको चेतावनी दिँदै आएको छ। स्वास्थ्य विभागका अनुसार राज्य तथा निजी अस्पतालहरू पहिले नै अत्यधिक दबावमा छन् र थप संक्रमणले स्वास्थ्य प्रणालीमा ठूलो चुनौती सृजना गर्ने जोखिम बढेको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह के को यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रङ्गशालामा शुरू हुनेछ। प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन्। पोर्चुगलले पहिलो खेलमा डीआर कङ्गोसँग 1-1 बराबरी खेलेको थियो। यस्तै उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले यसपालिको विश्वकपमा गोल गर्न बाँकी नै छ। आजको खेल 41 वर्षीय रोनाल्डोका लागि आफ्नो प्रदर्शनलाई लिएर उठेका प्रश्नहरूको जवाफ दिने मौका हुनेछ। फुटबल इतिहासमा पोर्चुगल र उज्बेकिस्तान पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि यी दुई टोली बीच कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण वा आधिकारिक खेल भएको छैन। फिफा वरियतामा पोर्चुगल 9 र उज्बेकिस्तान 54 स्थानमा छ। विश्वकपमा राति पाउने 2 बजे समूह एलका इङ्ल्यान्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रङ्गशालामा सुरु हुनेछ। आफ्नो पहिलो खेलमा इङ्ल्यान्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 गोलले हराएका थिए। फिफा वरियतामा इङ्ल्यान्ड 4th र घाना 65 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 5 बजे समूह एलका पानामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रङ्गशालामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 8 बजे समूह के का कोलम्बिया र डीआर कङ्गो खेल्दैछन्। यो खेल मेक्सिको ग्वाडल जारा रङ्गशालामा हुनेछ। फिफा वरियतामा कोलम्बिया 12 र डीआर कङ्गो 43 स्थानमा छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: राज्यसभा महाधिवेशनको बन्द सत्रमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत, सदस्य संख्या 5,23,000 पुग्यो, चुनावी प्रक्रिया आजै सुरु गर्ने तयारी।
2: कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न विस्थापितहरूलाई सरकारको 5 दिने अल्टिमेटम, प्रति परिवार 25,000 रुपियाँ दिने, सुकुम्बासी परिवार चिन्तामा।
3: खरिद प्रक्रियाको समस्याका कारण देशभरका सरकारी स्वास्थ्य संस्थामा रेबिज भाइरस विरुद्धको खोप अभाव, रोकथामका अरू उपाय अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह।
2: श्रीलङ्कामा डेङ्गी नियन्त्रण गर्न सेना परिचालन, यस वर्ष अहिलेसम्म झण्डै 50,000 जनामा संक्रमण पुष्टि।
3: र फिफा विश्वकपमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: सीधा कुरा
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नुभएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौँ प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जय बहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो तर पनि रोग 20 को 19 भएन
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
4: पहिला मलाई विश्वास लाग्थेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
5: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 सीताजी हातखुट्टा चल्दैन थियो मेरो पुरै हातखुट्टा पोल्ने पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि मेडिकल गएँ उहाँ एक्सरे गरेँ एक्सरे गरेर दबाई ल्याएर खाएँ दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म मतलब कतार गयो थेरापी गर्नु के अब त्यो भाँडामा पानी पुनि दबाई दुबै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
6: रामराजीपुर कल्याणपुर भन्छन् तितरमाडी मेरो मलले खाएर गएको त्यही खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भुइँ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटाउने गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतते पोल्ने दुख्ने बेसरी पटाउने सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसी यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहान बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
2: पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
7: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0956595174 मोबाइल 98550509334

0: सुनिरहनु भएको छ स्वदेश एफएम 93.2 MHz।
1: स्वदेश टाइम चेक
2: यस समय सूचकका साथमा
0: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4493 5780 र 98 5570 2640।
1: It's 7 o'clock. अहिले 7 बजेको छ।
4: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत चितवनको भरतपुरमा बन्द सत्र जारी। आजै बन्द सत्र सम्पन्न गरेर निर्वाचनको कार्यक्रम अघि बढाउने तयारी। बिना विवाद स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न प्रतिनिधिहरूलाई सभापति रवि लामिछानेको आह्वान। नेपालमा मनसुन प्रवेश गरेको भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहेको जल तथा मौसम विज्ञान विभागद्वारा जानकारी। अत्यधिक गर्मीका कारण नेपालगञ्जका 163 विद्यालय भोलिदेखि 3 दिन बन्द। श्रीलङ्कामा डेङ्गी नियन्त्रणका लागि सेना परिचालन। र फिफा विश्वकप फुटबलमा आज राति पहिलो खेलमा पोर्चुगल र उज्बेकिस्तान प्रतिस्पर्धा गर्दै।
5: भ्रामक SMS तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
6: हालै नेपाल टेलिकमको SMS सेवाको दुरुपयोग गरी कनेक्ट IPS लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट SMS पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
5: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता SMS अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
6: OTP, पासवर्ड, पिन, CVV लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
5: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
6: शङ्कास्पद SMS, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
5: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशनको बन्द सत्र शुरू भएको छ। महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टीभित्र गुट उपगुट नबनाउन निर्देशन दिनुभयो। सभापति लामिछानेले महाधिवेशनमा आफ्नो विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। सभापति लामिछानेले नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेद्वारी दिनबाट वञ्चित नगराइने स्पष्ट पार्नुभयो। उहाँले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेद्वार बन्न नदिने भन्ने हल्ला निराधार रहेको समेत स्पष्ट पार्नुभयो। उहाँले बिना विवाद स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न आह्वान गर्नुभयो। चितवनमा जारी रासोपाको महाधिवेशनमा आजै बन्द सत्र सम्पन्न गरेर निर्वाचनका कार्यक्रम अघि बढाउने तयारी गरिएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशनका लागि 3849 प्रतिनिधि कायम भएका छन्। सार्वजनिक भएको प्रतिनिधिको नाम ओलीमाथिको उजुरी छानबिन पछि प्रतिनिधिको संख्या निर्धारण भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्द सत्रपछि निर्वाचनको प्रक्रिया अघि बढाइनेछ। मतदानमा विद्युतीय उपकरण प्रयोग हुनेछ। महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रासोपाको आफ्नै एपबाट मतदान गर्ने व्यवस्था गरिँदैछ। 80 विद्युतीय उपकरणबाट मतदानको तयारी भएको छ। एक सभापति र 900 केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी प्रमुख केसीले दिनुभयो। कुनै उम्मेद्वारका प्रस्तावक र समर्थक उम्मेद्वार हुन पाउने छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संविधानले निर्दिष्ट गरेको मार्ग र विधिसम्मत ढंगले अघि बढ्ने पार्टीका शीर्ष नेताहरूले बताउनु भएको छ। लोकतान्त्रिक विधिलाई व्यावहारिकता दिने गरी हरेक चुनौती चिर्न रासोपा सक्षम रहेको सन्देश पार्टीको चितवनमा जारी प्रथम महाधिवेशनले दिनेमा प्रतिनिधिहरू विश्वस्त देखिन्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल चितवनको भरतपुरबाट संवाददाता विमल गेवालीको रिपोर्ट।
7: दुईवटा निर्वाचनमा सहभागी बनिसकेपछि पहिलो महाधिवेशन गर्ने राजनैतिक पार्टी इतिहासमा दुर्लभ भेटिन्छन्। नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी त्यस्तै एउटा चमत्कारिक राजनैतिक शक्ति बनेर उदाएको छ। असार 7 गतेदेखि शुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम चितवन महाधिवेशन 3 दिनका लागि निर्धारण गरिए पनि प्रतिनिधिहरूको संख्या र सहभागिता विलयमा यकिन गर्न नसक्दा एक दिन पर धकलिएको अवस्थामा छ। धेरैले चासोपूर्वक हेरिरहेको यो महाधिवेशनको व्यवस्थापन र सञ्चालनमा किन जटिलता आयो भनेर मैले पार्टीका पूर्व सांसद एवं गुनासो व्यवस्थापन विभागका प्रमुख डाक्टर चन्दा कार्की भण्डारीलाई सोधेको थिएँ।
8: हाम्रो फेरि 4 वर्षको इतिहासमा पनि धेरै परिवर्तनहरू धेरै गर्नहरू आउँदै आउँदै हामी यहाँ पुगेको, जनताले विश्वास गरेको, त्यसमा एउटा सबभन्दा ठुलो कुरो यो समायोजनको कुरा पनि छ। त्यस कारण यो आजको हाम्रो आवश्यकता हो र राम्रो नियतले गरेको हो।
7: सुशासनको नारालाई जोरदार रूपमा उठाउँदै छोटो समयमा देशको ठूलो राजनीतिक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सामु अनेक प्रश्नहरू छन्। यी मध्ये धेरैले सैद्धान्तिक पक्षमाथि आशंका गर्छन्। तपाईँहरूको राजनीतिक दर्शन सम्बन्धमा उठ्ने प्रश्नलाई यो महाधिवेशनले प्रश्न पार्ला त भन्ने जिज्ञासामा पार्टीका एकजना नेता गणेश पराजुले
9: उद्घाटन
7: सत्रका बेला शीर्ष नेतृत्वले आफ्नो पार्टी संविधानले निर्दिष्ट गरेको मार्गबाट दायाँ बायाँ नगरी विधिसम्मत ढंगबाट अघि बढ्ने प्रस्तुति दिएको सन्दर्भमा लोकतान्त्रिक विधिलाई व्यावहारिकता दिन हरेक चुनौती चिर्न सक्षम रहेको सन्देश यो महाधिवेशन मार्फत दिन खोजिएको जिकिर गर्नुहुन्छ पार्टीका सहमहामन्त्री विपिन आचार्य।
9: लङ जर्नी भएको कारणले हिजोभन्दा आजभन्दा भोलि क्लारिटी हुने स्वाभाविक प्रक्रिया पनि हो। पार्टीको विधानमा आउने क्लारिटीका कुराहरू होला, अथवा पार्टीको वैचारिक मूल्य मान्यताका कुराहरू होला, पार्टी कसरी सञ्चालन गर्नुपर्छ, पार्टीको आधार स्तम्भहरू के हुन्छ, कस्तो विधिमा चाहिँ यो पार्टी चल्न चाहन्छ।
7: लामो राजनीतिक संघर्ष र बलिदानको इतिहास बोकेका राजनीतिक दलहरूको शासन शैलीको कट्टर विरोध गर्दै सुशासनको पक्षपाती बनेर छोटो समयमा ठूलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी समक्ष एकल सत्ताको सहज संसदीय संख्या जति सजिलो छ त्यत्तिकै गाह्रो प्राप्त जनसमर्थन जोगाउनुमा पनि छ। पहिलो महाधिवेशनको सुरक्षित अवतरणले दिइने सन्देश अब छिट्टै छर्लङ्ग हुनेछ। विमल गेवाली, रेडियो नेपाल, भरतपुर।
4: जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहने जनाएको छ। लुम्बिनी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एक दुई स्थानमा तातो लहर हिट वेभको जोखिम कायमै रहेको भन्दै विभागले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि तातो लहर चल्न सक्ने जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढी र नेपालगंजमा आजको तापक्रम 39-41 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। वीरेन्द्रनगर, घोराही र भैरहवा लगायत तराई क्षेत्रमा तातो दिनको अवस्था रहने तथा पोखरा, काठमाडौँ, ओखलडुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङ लगायतका क्षेत्रमा मेघगर्जन तथा चट्याङ सहितको मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। पोखरा, ओखलढुङ्गा, धनकुटा, विराटनगर र ताप्लेजुङमा वर्षाको सम्भावना 40% रहेको विभागको पूर्वानुमान छ। विभागले मेघगर्जन, चट्याङ तथा तातो लहरबाट प्रभावित हुन सक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको छ। अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्जमा बुधबारदेखि लागू हुने गरी 3 दिनका लागि 163 वटा विद्यालय बन्द गरिने भएको छ। यसअघि पनि उपमहानगरपालिकाले सूचना जारी गर्दै गर्मीका कारण विद्यालय बन्द गरेको थियो। गर्मीले विद्यार्थीलाई विद्यालय आवत जावत गर्न कठिनाई भई स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई ध्यान दिँदै असार 10, 11 र 12 गते विद्यालय बन्द गरिने भएको छ। उपमहानगरका शिक्षा महाशाखा प्रमुख गोर्खा बहादुर खत्रीले जल तथा मौसम विज्ञान विभाग लगायतको सुझावका आधारमा 3 दिन विद्यालय तहका सम्पूर्ण पठन पाठन बन्द गरिने जानकारी दिनुभयो। उहाँले गर्मीले अधिकांश विद्यालयका विद्यार्थीमा बेहोस हुने, टाउको दुख्ने लगायतका लक्षण देखिएकाले विद्यालय बन्द गर्नु परेको बताउनुभयो। जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार नेपालगञ्जमा 40 र खजुरामा 39.6 डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले लोकतन्त्रमा जनता केन्द्रमा हुने भएकाले जनता खुसी हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ। जिल्ला हुलाक कार्यालय चितवनको आज निरीक्षणपछि मन्त्री तिमल सिन्हाले जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्ने बताउनुभयो। कतिपय कुरा हुलाकबाटै पठाउँदा सुरक्षित हुने बताउँदै मन्त्री तिमल सिन्हाले हुलाक भनेर नाक खुम्च्याउने होइन कि हुलाकमा काम गर्छु भनेर गर्व गर्नुपर्ने अवस्था सृजना गर्नुपर्नेमा जोड दिनुभयो। वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव वन्यजन्तु द्वन्द प्रभावित परिवारका विद्यार्थीलाई आज छात्रवृत्ति प्रदान गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले निकुञ्ज कार्यालयमा आयोजित कार्यक्रममा प्रभावित परिवारका छात्र छात्रालाई जनहित 10,000 रुपैयाँका दरले छात्रवृत्ति हस्तान्तरण गर्नुभएको हो। विभिन्न समयमा चितवनमा बाघ भालु गैडा तथा हात्तीको आक्रमणमा परि अभिभावक गुमाएका 1-12 कक्षासम्म अध्ययनरत विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ। स्थानीय तहमा वन्यजन्तुको उच्च जोखिमका बीच संरक्षणमा योगदान पुर्याउँदै आएका अति विपन्न परिवारलाई लक्षित गरी निकुञ्जले राष्ट्रिय प्रकृति संरक्षण कोषसँग मिलेर यो कार्यक्रम ल्याएको हो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश जारीपछि शिक्षा तथा खेलकुद मन्त्रालय मातहतका निकायहरूका पदाधिकारी नियुक्तिका सम्बन्धमा मन्त्रालयसँग छलफल गरेको छ। समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव चुडामणि पौडेलले विभिन्न विश्वविद्यालयहरू आयोग परिषद तथा बोर्डमा पदाधिकारी नियुक्ति प्रक्रियाका लागि तीव्र रूपमा काम भइरहेको जानकारी गराउनुभयो। सचिव पौडेलले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि हाल अन्तर्वार्ता भइरहेको, चिकित्सा शिक्षा आयोगका लागि मन्त्रालयले सबै छनौट प्रक्रिया पूरा गरेर नियुक्तिका लागि मन्त्री परिषदमा सिफारिस गरेको र संस्कृत विश्वविद्यालय काठमाडौँ विश्वविद्यालय लगायतका लागि पनि छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार असार महिनाभित्रै अध्यादेशले पदमुक्त गरेका मन्त्रालय अन्तर्गत का सबै निकायमा पदाधिकारी नियुक्ति भइसक्ने छन्। बैठकमा सांसदहरूले सरकारले पुराना र अनुभवी व्यक्तिहरू हटाएर आफ्ना मान्छेहरू राख्न चाहेको आरोप लगाउनुभयो। प्राज्ञिक क्षेत्रको नेतृत्व गर्ने व्यक्ति युवा मात्रै नभई अनुभवी पनि हुनुपर्ने भन्दै सांसदहरूले सर्च कमिटीले सिफारिस गरेकाहरूले मुलुकको उच्च शिक्षामा सुधार गर्न नसक्ने बताउनुभयो। गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा, रोजगारी लगायतका कारण मानिसहरू पछिल्लो समय गाउँबाट सहर बसाइ सर्दा गाउँहरू खाली हुँदै गइरहेका छन्। उच्च बसाइ सराईका कारण सुदूरपश्चिमका पहाडी क्षेत्रहरू खाली हुँदै जाने र रोजगारीको सिलसिलामा युवाहरू विदेश पलायन हुँदा स्थानीय तहहरूलाई नीति तथा कार्यक्रम र बजेटमा समेत घट्दो जनसङ्ख्या चुनौती बनेको छ। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
10: सुदूरपश्चिमका पहाडी क्षेत्रहरू दैनिक खाली हुँदै गइरहेका छन्। बढ्दो उच्च बसाई सराईका कारण वर्षेनी जनसङ्ख्या घट्दो क्रममा छ। अहिले स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन थालेका छन्। तर घट्दो जनसङ्ख्या भने निकै नै चुनौतीको विषय बनिरहेको छ। स्थानीय टिका कैनी,
11: कोही वैदेशिक रोजगार बम्बई छन्, कोही मद्रास छन्, कोही बेङ्गलोर छन्, तर आज पनि ठुलो चाप छ। गाउँमा मान्छे मर्यो भनेपछि पनि मालमा हुने परिस्थिति छैन।
10: भएको जनसङ्ख्या र जनशक्तिलाई रोक्न स्थानीय तहहरूले विभिन्न नीति तथा कार्य योजना ल्याएको भए पनि अपेक्षित रूपमा बढ्दो बसाई सराईलाई रोक्न निकै नै चुनौती छ। वैदेशिक रोजगार प्रतिको बढ्दो आकर्षण, सेवा सुविधाहरूको अभाव तथा स्वरोजगार, शिक्षा, स्वास्थ्य सेवा गुणस्तरीय नहुँदा पहाड छोड्दै तराई तथा सहर बजारतिर बसाई सराई भइरहेको बताउनुहुन्छ नवदुर्गा गाउँपालिका वडा नम्बर 2 का अध्यक्ष दिलबहादुर विष्ट।
12: खेतीयोग्य जमिनहरू पुरा बाँझो, गाउँ बस्तीहरू पनि ठुल्ठुला घरहरू छन्, सबै बाँझो देखिने अवस्था छ। एउटा गाउँमा 2-4 परिवारहरू मात्रै देखिने गरेको र राम्रो शिक्षा पाउने भन्ने लय लयका कारणले पनि गाउँबाट माइग्रेसन भएर सहरतिर जाने क्रम चाहिँ बढ्दो छ।
10: अहिले प्राय जसो गाउँहरूमा पुरुषहरू पलायन हुँदा महिला र ससाना बाल बालिका मात्र गाउँमा भेटिने हुँदा योजनाको काममा समेत पुरुषहरू खोज्न मुस्किल हुने गरेको धनादेवी राउतको अनुभव छ।
13: कुनै योजनाको काम गर्दा पनि अहिले पुरुष एउटा सदस्य माफ बस्नलाई पनि खोज्न पनि धौधौ भइरहेछ भने मलामी पनि महिला जानुपर्ने या मान्छे नपुगेर पुरा गाडीको खर्च तिर्नुपर्ने अवस्था छ। अहिले जम्मै खेत बजार बसिसके।
10: स्थानीय तहहरूले कृषि शिक्षा लगायतका क्षेत्रमा योजना ल्याएको भए पनि बढ्दो बसाई सराई रोक्न भने निकै नै चुनौती छ। डडेलधुराको गन्यापधुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 अन्य पालिकाबाट बसाई सरी आउनेहरूलाई जग्गा खरिद तथा घर निर्माणका लागि सहुलियत कार्यक्रम ल्याएको छ। गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्र बहादुर कार्की,
14: हामीले उहाँहरूलाई घर बनाउँदाखेरि पनि 50,000 भन्दा माथिको हामीले कानून बनाउँदैछौँ, उहाँहरूलाई थप इन्सेन्टिभ दिएर।
10: यसरी संघ सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा स्थानीय सरकारको ठोस योजना नहुँदा जनशक्ति पलायन ठूलो समस्याका रूपमा रहने देखिन्छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
4: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकार बनाउने अंकगणित भन्दा जनताको मन जित्ने राजनीतिलाई कंग्रेसले प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। झापाको बिरता बोर्डमा आज आयोजित कंग्रेसको जिल्ला स्तरीय कार्यकर्ता भेटघाटमा सभापति थापाले स्पष्ट राजनीतिक आधार बिना अन्य दलसँग गठबन्धन गर्ने, पुनः त्यही गठबन्धन तोड्ने प्रवृत्ति, सीमित नेताहरूको प्रधानमन्त्री बन्ने आकांक्षा तथा सत्ता भागबण्डाको राजनीतिले कंग्रेसको छवि कमजोर बनाएको बताउनुभयो। सभापति थापाले देशका समस्या बुझेर समाधान गर्न सक्ने क्षमता अझै पनि कंग्रेससँग रहेको दावी गर्नुभयो। पार्टीका उपसभापति विश्व प्रकाश शर्माले झापाका चिया उद्योगसँग सम्बन्धित समस्या वार्ता मार्फत समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने भन्दै 23,65,000 रुपियाँ ठगी गर्ने तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका 1 50-वर्षीय युवक राज पराजुली, दोलखा जिरी नगरपालिका 3 34-वर्षीय टङ्क बहादुर खड्का तथा सुनसरी धरान उपमहानगरपालिका 6 34-वर्षीय मनिष पोदार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सुरत कुमार थापा छेत्रीले जानकारी दिनुभयो। पक्राउ परेका मध्ये पराजुलीले न्यूजील्याण्ड पठाउने भन्दै 16,65,000, खड्काले लिथुआनिया पठाउने भन्दै 5,00,000 तथा पोदारले बेलायत पठाउने भन्दै 2,00,000 रकम लिई विदेश नपठाई सम्पर्क विहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो। काभ्रे प्लानचोक जिल्लाको 2 कुखुरा फर्ममा बर्ड फ्लू देखिएको छ। पशु सेवा कार्यालय काभ्रे प्लानचोकले जिल्लाको बनेपा नगरपालिका 13 साङ्गा स्थित बद्री खत्रीको लेयर्स कुखुरा फर्म र पनौती नगरपालिका 7 स्थित मानेश्वरी एग्रो फार्ममा पालिएका हाँस र कुखुरामा बर्ड फ्लू पुष्टि भएको जनाएको छ। कार्यालयका प्रमुख डाक्टर बज्रकिशोर ठाकुरले खत्रीको फर्ममा पालिएका लेयर्स कुखुरामा बर्ड फ्लू पुष्टि भएसँगै फर्ममा रहेका 1,650 कुखुरा नष्ट गरिएको बताउनुभयो। यस्तै पनौतीमा रहेको फर्ममा पालिएका हाँस र लोकल कुखुरामा बर्ड फ्लू पुष्टि भएसँगै अहिले डिस्पोजको काम भइरहेको बताउनुभयो। उहाँले जिल्लाका अन्य स्थानमा रहेका फर्महरूमा भने बर्ड फ्लू नदेखिएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। श्रीलंकामा डेंगी संक्रमणमा वृद्धि भएपछि नियन्त्रणका लागि सेना परिचालन गरिएको श्रीलंकाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार अस्पतालहरूमा दैनिक 1,000 भन्दा बढी बिरामीहरू डेंगी संक्रमणका कारण अस्पताल भर्ना हुने गरेका छन्। श्रीलंकाका राष्ट्रपति अनुराग कुमार दिशा नायकले कार्यालयले श्रीलंकाका सेना, नौसेना र वायुसेनाका अधिकारीहरू लामखुट्टे प्रजनन स्थलहरू पहिचान गरी नष्ट गर्न विशेष युनिटमा सक्रिय रूपमा सहभागी हुने बताउनु भएको छ। डेंगीले उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेशी दुख्ने र बिरामी गम्भीर अवस्थामा पुगेपछि रक्तस्राव, निम्त्याई, मृत्यु समेत हुने गरेको छ। यस वर्ष लगभग डेंगीका 50,000 केसहरू रिपोर्ट गरिएकोमा 29 मृत्यु भएको छ। यसअघि सन् 2017 168,000 डेंगी संक्रमण पुष्टि गरिएकोमा 440 मृत्यु भएको थियो। यस हप्ता एकै दिनमा 1,000 भन्दा बढी संक्रमणहरू पुष्टि वृद्धि भएको रिपोर्ट गरिएको आधिकारिक तथ्याङ्कले देखाएको छ। डेंगी फैलाउने एडिस लामखुट्टे, यसको कालो र सेतो धारीदार खुट्टाहरूद्वारा पहिचान गर्न सकिने र यसले स्थिर पोखरीहरूमा प्रजनन गर्ने जनाइएको छ। विश्व स्वास्थ्य संगठन WHO जलवायु परिवर्तनका कारण डेंगी तथा अन्य लामखुट्टेजन्य भाइरसहरू तीव्र गतिमा फैलिरहेको चेतावनी दिएको छ। युरोप भर फैलिएको असाधारण गर्मी लहरका कारण जनजीवन, ऊर्जा प्रणाली र स्वास्थ्य क्षेत्रमा गम्भीर असर देखिन थालेको छ। वैज्ञानिकहरूले यो अवस्थालाई जलवायु परिवर्तनको स्पष्ट संकेत भन्दै यस्ता गर्मीहरू अझ बारम्बार लामो र तीव्र हुने चेतावनी दिएका छन्। फ्रान्समा गर्मीका कारण डुबेर मृत्यु हुने घटनामा वृद्धि भएको छ। फ्रान्सका खेलकुद तथा युवा मन्त्रीका अनुसार एक सप्ताहमा करिब 20 जनाको डुबेर मृत्यु भएको छ र नागरिकहरूलाई पानीका निकायमा सावधानी अप्नाउन आग्रह गरिएको छ। यसअघि सुरक्षा निकायले कम्तीमा 13 जनाको मृत्यु भएको पुष्टि गरेको थियो। अत्यधिक तापक्रमका कारण फ्रान्स सरकारले संकट व्यवस्थापन बैठक समेत आयोजना गरेको छ। बेल्जियममा मौसम विभागले आगामी दिनहरूमा अहिलेसम्मकै उच्च तापक्रम पुग्ने चेतावनी दिएको छ। केही विद्यालयले कक्षाहरू छुट्याएका छन् भने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। जर्मनीमा गर्मीका कारण पौडी दुर्घटनामा वृद्धि हुँदा एक हप्तामा 5 जनाको मृत्यु भएको छ। यस्तै फ्रैंकफर्ट विमानस्थलमा लामो समय विमानमा रोकिएका यात्रुहरूलाई स्वास्थ्य समस्या देखिएको छ। बेलायतमा पनि उच्च स्तरको गर्मी चेतावनी जारी गरिएको छ र त्यहाँ केही क्षेत्रमा तापक्रम 40 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। मौसम विभागले जुन महिनाकै रेकर्ड तोडिन सक्ने चेतावनी दिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
15: पछिल्लो समय नेपालको सम्पत्ति शुद्धिकरणको अवस्था प्रगतितर्फ उन्मुख भएको देखिएको छ। फ्रान्सको पेरिसमा यही जुन 15-19 सम्पन्न प्लेनरी बैठकले नेपालले सम्पन्न गर्नुपर्ने 15-16 कार्य मध्ये 3 कार्य सम्पन्न गरिसकेको र अन्यलाई पनि छिटै सम्पन्न गर्न निर्देशन दिएको छ। फाइनेन्सियल एक्सन टास्क फोर्स FATF को प्लेनरी बैठकले विश्वभरका मुलुकहरूको सम्पत्ति शुद्धिकरणको जनवरीदेखि अप्रिल 2026 समीक्षा गर्दै नेपालले प्रगति गरेका विषयहरूलाई हटाउँदै बाँकी रहेका विषयहरूमा सुधारको काम अघि भनेको छ। नेपालले यही गतिमा काम गरेमा नेपाल आगामी 1 वर्षको अवधिमा ग्रे लिस्टबाट बाहिर निस्कन सक्ने अवस्था रहेको अर्थ मन्त्रालयले जनाएको छ। त्यसका लागि नेपालले मुख्य रूपमा आर्थिक अपराधका हिसाबले उच्च जोखिममा केन्द्रित भएर थप कार्य गर्नुपर्ने FATF को प्लेनरी बैठकले औल्याएको अर्थ मन्त्रालयको सम्पत्ति शुद्धिकरण विषय हेर्ने सहसचिव डाक्टर हरिप्रसाद नेपालले जानकारी दिनुभयो। उहाँले विगत 10 महिनामा नेपालको प्रगति महत्वपूर्ण भएकोले नेपालले सम्पादन गर्नुपर्ने मध्ये सम्पन्न भइसकेका कार्यहरू सूचीबाट हटाएको जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाइने बताउनु भएको छ। चितवन उद्योग संघले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले औद्योगिक क्षेत्र सञ्चालन गर्ने विषयमा पहल भइरहेको र छिटै त्यसलाई अगाडि बढाउने उल्लेख गर्नुभयो। सरकारले उद्योगी व्यवसायलाई लगानी गर्ने र रोजगारी सृजना गर्ने काममा लाग्न प्रेरित गर्ने समेत उहाँले उल्लेख गर्नुभयो। नियम उल्लङ्घन गर्ने, उद्योगहरूको विद्युत लाइन काटिएको र प्रक्रियामा आई सञ्चालन भएका उद्योगहरूलाई छुट सहित गरिएको मन्त्री यादवले बताउनु भयो। कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष गोपाल प्रसाद गैरेले संघका परियोजनाहरूको बारेमा जानकारी गराउँदै शक्तिखोर औद्योगिक क्षेत्रको सञ्चालन गर्ने विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। स्पेनी व्यवसायी तथा लगानीकर्ताहरूलाई नेपालमा लगानी विस्तार गर्न र द्विपक्षीय व्यापार विस्तार गर्न आग्रह गरिएको छ। स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित नेपाल स्पेन बिजनेस फोरम 2026 स्पेनका लगानीकर्ता तथा व्यवसायीहरूले नेपाल सरकार तथा निजी क्षेत्र बीच सहकार्यको अभिवृद्धि गर्नुपर्नेमा जोड दिनु भएको छ। मेड्रिड स्थित नेपाली दूतावासद्वारा आयोजित फोरम बैठकमा स्पेनका लगानीकर्ता तथा व्यवसायी र नेपालका सरकारी तथा निजी क्षेत्र बीचको दूरी घटाई व्यापार तथा लगानी सहकारी विस्तार गर्ने विषयमा जोड दिइएको छ। कार्यक्रममा स्पेनका लागि नेपाली कार्यवाहक राजदूत पूरक अधिकारीले नेपाल र स्पेन बीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा सहकारीका उच्च सम्भावना भएका क्षेत्रहरूमा साझेदारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा स्पेन उद्योग वाणिज्य मण्डलका अन्तर्राष्ट्रिय सम्बन्ध उपनिर्देशक लुइस रेड्रिक बेजले स्पेनको गहना तथा फेसन उद्योगको गतिशीलता बारे जानकारी गराउँदै स्पेनी उपभोक्ताहरू विशिष्ट अन्तर्राष्ट्रिय उत्पादन प्रति आकर्षित हुँदै गएको उल्लेख गर्नुभयो। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से करिब 4 महिना यताकै न्यूनतम बिन्दुमा झरेको छ। यस्तै नेप्से परिसूचक 26.16 अङ्कले घटेर कारोबार भएको छ। मंगलबारको कारोबार पछि नेप्से परिसूचक 2674 अङ्कमा झरेको छ। यो अङ्क फागुन 17 यताकै न्यून अङ्क हो। अघिल्ला दिनहरूमा प्राय एकल अङ्कमा घटबड भइरहेको बजार परिसूचक मंगलबार भने दोहोरो अङ्कले घटेको हो। तीन बजारको परिसूचकका अतिरिक्त कारोबार रकम पनि घटेको छ।
4: अब खेल समाचार रमेश टमाटाबाट।
16: विश्वकप अन्तर्गत आज पोर्चुगल र उज्बेकिस्तान बीच खेल हुँदैछ। नेपाली समयअनुसार राति पाउने 11 बजे खेल अमेरिकाको अस्टन स्टेडियममा हुनेछ। विश्व चर्चित खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको खेल हेर्न खेल प्रेमीहरू आतुर छन्। पोर्चुगलले फुटबलमा धेरै चर्चा पाए पनि विश्वकप मात्रै जित्न बाँकी रहेकाले खेललाई निकै चासोको रूपमा हेरिएको छ। उज्बेकिस्तानले पोर्चुगलको चुनौती सामना गर्नुपर्ने देखिन्छ। नव प्रवेशी जोर्डन एक खेल अगावै फिफा विश्वकप 2026 समूह चरणबाट बाहिरिएको छ। समूह जे अन्तर्गत लेभिस स्टेडियममा आज बिहान भएको खेलमा अल्जेरियाले जोर्डनलाई 2-1 हरायो। जोर्डनका लागि 36 मिनटमा निजार अल रसदानले शुरूआती अग्रता दिलाएका थिए। दोस्रो हाफमा खेलमा फर्किएको अल्जेरियाले 69 मिनटमा बराबरी गोल फर्कायो। त्यसपछि 82 मिनटमा अमिन गुइरीले उत्कृष्ट गोल गर्दै अल्जेरियाको नकआउट सम्भावना जीवित बनाए। पहिलो जितसँगै 2 खेलबाट 3 अङ्क बनाएको अल्जेरिया समूहको तेस्रो स्थानमा छ। समान 3 अङ्क बनाएको अस्ट्रिया गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको साबिक विजेता अर्जेन्टिना 6 अङ्क जोड्दै नकआउट चरणमा पुगिसकेको छ। सोमबार राति भएको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई 2-0 पराजित गरेको थियो। किलियन एम्बाप्पे प्रेरित फ्रान्स र एर्लिन हालान्ड प्रेरित नर्वे फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेका छन्। समूह आई अन्तर्गत आज बिहान भएको खेलमा साबिक उपविजेता फ्रान्सले इराकलाई 3-0 हरायो। यही समूहको अर्को खेलमा नर्वेले सेनेगललाई 3-2 स्तब्ध बनायो। नर्वे 28 वर्षपछि नकआउट चरणमा पुगेको हो। फ्रान्सको जितमा एम्बाप्पेले 2 तथा उस्माने डेम्बेले 1 गरेका थिए। दाङको घोराईमा भएको लुम्बिनी प्रदेश स्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता 2083 रूपन्देही जिल्ला आइटीएफ तेक्वान्दो संघ च्याम्पियन बनेको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा 2 दिनसम्म घोराईमा भएको प्रतियोगितामा रूपन्देहीले 4 स्वर्ण, 3 रजत र 2 कास्य पदक सहित समग्रमा 9 पदक जित्दै च्याम्पियन हुन सफल भएको हो। च्याम्पियन बनेको रूपन्देहीले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा घरेलु टोली दाङ जिल्ला आइटीएफ संघले 4 स्वर्ण, 1 रजत र 2 कास्य सहित 7 पदक जितेर दोस्रो बनेको छ। यस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिम आइटीएफ तेक्वान्दो संघले 3 स्वर्ण, 5 रजत र 2 कास्य पदक सहित तेस्रो स्थान प्राप्त गरेको छ। दोस्रो र तेस्रो बनेका दाङ र नवलपरासीलाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
4: अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28.9, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 1.1 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 30.3, न्यूनतम 21 डिग्री सेल्सियस। पोखराको अधिकतम 31.5, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 15.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 35.7, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा फाटफुट। र दिपायलको अधिकतम 36.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत चितवनको भरतपुरमा बन्द सत्र जारी। आजै बन्द सत्र सम्पन्न गरेर निर्वाचनको कार्यक्रम अघि बढाउने तयारी। बिना विवाद स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न प्रतिनिधिहरूलाई सभापति रवि लामिछानेको आह्वान। नेपालमा मनसुन प्रवेश गरेको भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहेको जल तथा मौसम विज्ञान विभागद्वारा जानकारी। अत्यधिक गर्मीका कारण बाँकेको नेपालगञ्जका 163 विद्यालय भोलिदेखि 3 दिन बन्द। श्रीलङ्कामा डेङ्गी नियन्त्रणका लागि सेना परिचालन। र फिफा विश्वकप फुटबलमा आज राति पहिलो खेलमा पोर्चुगल र उज्बेकिस्तान प्रतिस्पर्धा गर्दै। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
0: वर्षा यामसँगै जंगल, पाखा, काठका टुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
17: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
18: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा, नयाँ भर्नाको चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
17: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो साता देखि।
18: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
17: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
18: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
17: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
18: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
17: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158। स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
18: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
17: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
18: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
17: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
18: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
17: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
18: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
17: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
19: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
17: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
19: माडी नगरपालिका बसन्तपुर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नेताहरूको सम्बोधनपछि रासोपाको प्रतिनिधि छनौट विवाद मिल्यो, सभापतिको राजनैतिक प्रतिवेदन पनि पारित, निर्वाचन प्रक्रिया शुरू।
1: अब कार्यतालिका प्रकाशन भएको छ, उम्मेदवारको फर्महरू भर्न सुरु गर्यौँ हामीले 7 बजेबाट, त्यो अनुसार चाहिँ अब हामी 9:30 बजीसम्म फर्म लिन्छौँ।
0: सुदूरमा आफ्नै सरकारको बजेट विरुद्ध एमाले संशोधन प्रस्ताव दर्ता गर्दै उपाध्यक्ष विष्णु पौडेलको पक्राउ बारेमा एमालेको आपत्ति, तत्काल रिहाईको माग।
2: अविलम्ब विनाशर्त रिहाईको हामीले जोरदार नेपाल सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ।
0: 11 महिनामा पेट्रोलियम पदार्थमा 2.73 अर्ब खर्च, युद्धको असरले बढ्यो लागत, चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन, काभ्रेका 2 स्थानमा बर्ड फ्लू पुष्टिपछि संक्रमित पंक्षी नष्ट गरिँदै।
3: सुकुमा सिटोलमा हाँस र लोकल कुखुरामा चाहिँ बर्ड फ्लू देखा परेर त्यहाँ चाहिँ हामीले आज चाहिँ नष्ट गर्यौं।
0: भारतको उत्तर प्रदेशमा कोचिङ सेन्टरमा आग लागि हुँदा 15 जना बालबालिकाको मृत्यु। फिफा विश्वकपमा राति पोर्चुगल र उज्बेकिस्तान खेल्दै, आजै इङ्ल्यान्ड र घाना पनि भिड्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालको कर्मचारी तन्त्रमा संरचनागत मात्र होइन, कार्य संस्कृति र सेवा प्रवाह सम्बन्धी चुनौती पनि विद्यमान छन्। प्रविधि र भौतिक पूर्वाधारका दृष्टिले आधुनिक देखिए पनि नागरिकप्रति उत्तरदायित्व, सेवामुखी सोच र कार्य सम्पादन संस्कृतिमा अपेक्षा गरे अनुसारको सुधार हुन सकेको छैन। त्यसैले प्रशासनिक सुधारको केन्द्रबिन्दु संगठनात्मक पुनर्संरचना मात्र नभएर कार्य सम्पादन, पारदर्शिता, जवाफदेही र नागरिक मैत्री सेवा प्रवाहलाई सरकारले जोड दिनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत सभापति र केन्द्रीय सदस्य चयनका लागि मतदान प्रक्रिया शुरू भएको छ। रासोपाका निर्वाचन आयोगका अनुसार उम्मेद्वारी दर्ता, दावी विरोध र मतदान नामावली सम्बन्धी प्रक्रिया शुरू भएको हो। बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथिको छलफल सकिएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले सीआईएनसँग बताउनुभयो।
1: अब कार्यतालिका प्रकाशन भएको छ, उम्मेद्वारको फर्महरू भर्न शुरू गर्यौँ हामीले 7 बजेबाट, त्यो अनुसार चाहिँ अब हामी 9:30 बजीसम्म फर्म लिन्छौँ। त्यस पछाडि चाहिँ हामी 11 बजीसम्म त्यस्तो छ। अब त्यो त कार्यपालिका नोटिसमा आएको छ, केन्द्रीय सदस्यमा त्यो।
5: प्रतिनिधि छनौट विवादका कारण केही समय प्रभावित बनेको महाधिवेशन अब नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको हो। त्यसअघि महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा विवाद उत्पन्न भएपछि रोकिएको बन्द सत्र आज अपराह्नबाट शुरू भएको थियो। प्रतिनिधि छनौटको विषयलाई लिएर महाधिवेशन स्थलमा असन्तुष्टि र विवाद देखिएपछि हिजोका लागि तय भएको बन्द सत्र स्थगित गरिएको थियो। बन्द सत्र उद्घाटन गर्दै सभापति रवि लामिछानेले निर्वाचनमा गुट, उपगुट र प्यानल नबनाउन प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको थियो। उहाँले स्वस्थ प्रतिस्पर्धा गर्न फोन वा गोप्य सूची मार्फत भोट माग्ने जस्ता गतिविधिबाट टाढा रहन निर्देशन पनि दिनुभयो। पार्टीभित्रका मतभेदलाई सड़कमा होइन छलफल मार्फत समाधान गर्नुपर्ने उहाँको भनाइ छ।
6: मैले जो पहिला सोधे भने पनि हामी यसको सफलताको गीत गाउने, नाच्ने कि यसलाई परिणाममा बदल्ने भनेर सोधे भने तपाईँहरूले सोच्दै नसोची भन्नुहुन्छ होला होइन परिणाममा बदल्ने भन्नुहुन्छ होला।
5: रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका लागि तोकिएको 5,000 रुपियाँ शुल्क ऐच्छिक बनाउने घोषणा पनि गर्नुभयो। आर्थिक समस्याका कारण कुनै पनि प्रतिनिधि मतदानबाट वञ्चित हुन नपरोस् भनेर यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो। उहाँले सांसद, मन्त्री, पुराना वा नयाँ सदस्यबीच कुनै विभेद नगरी सबैलाई उम्मेद्वारी दिने स्वतन्त्रता रहेको स्पष्ट पार्दै योग्य र सक्षम नेतृत्व छान्न प्रतिनिधिहरूलाई विवेक प्रयोग गर्न आग्रह गर्नुभयो। बन्द सत्रमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमा पार्टी सदस्य संख्या 5,23,465 पुगेको उल्लेख छ। चितवनमा जारी पहिलो महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा अधिकांश सदस्य 18 देखि 45 वर्ष उमेर समूहका छन्। होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले उपलब्ध गराउने राहत रकम लिएर पाँच दिनभित्र बसोबास स्थल खाली गर्न निर्देशन दिइएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 25,000 रूपियाँ एकमुष्ट सहायता तथा त्यसपछि मासिक 15,000 रूपियाँ उपलब्ध गराउने गरी सरकारी निर्णय अनुसार लाभग्राहीलाई बैंक खाता खोली रकम बुझ्न आग्रह गरेको हो। समितिका अनुसार यो निर्णय मन्त्री स्तरबाट भएको र कार्यान्वयनको जिम्मेवारी समितिले सम्हाल्ने भएको छ। होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्दै आउनुभएका नागरिकहरूलाई सधैँ त्यही राखिराख्न सम्भव नहुने भएकाले उहाँहरूलाई आफ्नै हिसाबले सुरक्षित कोठा खोजी व्यवस्थित हुनका लागि यो पाँच दिने सूचना जारी गरिएको सीआईएनसँग कुरा गर्दै समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भानले बताउनुभयो।
7: पहिल्यै दिएको छौँ हामीले टाइम र खाता खोल्ने टाइम दिएको छौँ अनि भेरिफिकेसन गरेको पनि धेरै भयो होइन अनि सबै कुराहरू चाहिँ मोटामोटी रूपमा उहाँहरूलाई त अब थाहा छ त्यो बारेमा होइन अनि चाहिँ अब खाता नै नखोलेको छैन कतिपयले होइन खाताको बुझाएको छैन बुझाउनेहरूलाई एक छोरीलाई चाहिँ त्यो भयो नि भएर नै एक छोरीले चाहिँ लिइसक्नु भएको छ निवेदन दिइसक्नु भएको छ होइन अनि कतिपय त्यही भएर त्यो सम्भव हुने भएर चाहिँ नै त्यो दिएको हो होइन त्यो त लास्ट नखोलेको हुनाले कतिपयलाई चाहिँ त्यो पनि हो प्लस अर्को कुरा के भने भ्याउनेहरूले एक छोरी चाहिँ त्यो निवेदन दिएर ठिक छ भने पैसा लिइसकेको अवस्था पनि छ केहरूको हकमा मात्र हो त्यो चाहिँ बखेडा झिक्नेहरू हुन्छ नि एक थरी जान नखोज्ने अनि एक थरीको हो नत्र धेरै जस्तो सेन्टरहरूमा हाम्रो दर्ता गरेर उहाँहरूले निवेदन दिइसक्नु भएको छ र हुन्छ त्यो अनुसारले हामी गर्छौँ भनिसकेको अवस्था छ।
5: हाल विभिन्न होल्डिङ सेन्टरमा 388 परिवार रहेका छन् भने उनीहरूको पहिचान गर्ने प्रक्रिया पूरा भइसकेको उहाँले बताउनुभयो। सुकुम्बासी बस्ती हटाइएपछि कुल 2,806 जनाले आफूलाई सुकुम्बासीका रूपमा दर्ता गराएका थिए। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहाईको माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले पौडेलको गिरफ्तारी कानूनी र न्यायिक प्रक्रिया अनुकूल नभएको निष्कर्ष निकाल्दै रिहाईको माग गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक ऐन महरले बताउनुभयो।
2: र यो पक्राउ यो प्रतिशोधपूर्ण छ यो गैर न्यायिक छ गैर कानूनी छ र यसले कानूनी राज्य र विधिको शासनको बर्खिलापा छ र यसको यो खालको गिरफ्तारीको यो खालको चाहिँ नै पक्राउको नेकपा एमालेको यस संसदीय दलले घोर भत्सना गरेको छ विरोध गरेको छ र अविलम्ब विनाशर्त रिहाईको हामीले जोरदार नेपाल सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ।
5: पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो। आज म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो। बहस सकिए पनि आदेश जारी भने भएको छैन। यसैबीच नेपाली कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले आफू सहभागी रहेको सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्ष 2083-84 बजेटमा संशोधन माग गर्ने निर्णय गरेको हो। एमाले सांसद धर्मराज पाठकले सरकारले अपुरो बजेट प्रस्तुत गरेको विनियोजनका सिद्धान्त उल्लंघन गरेको मन्त्रालयगत बजेट स्पष्ट नराखेको र योजना छनौटका मापदण्ड पालना नगरेको आरोप लगाउनुभयो। हाल कमल बहादुर शाह नेतृत्वको संयुक्त सरकारमा कांग्रेस र एमाले दुवै सहभागी छन्। चालू आर्थिक वर्षको 11 महिनामा नेपालले डिजेल पेट्रोल र एलपी ग्यास आयात गर्न 2,73,07,00,00,000 रूपियाँ भन्दा बढ़ी खर्च गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र अमेरिकी डलर बलियो हुँदा आयातको परिमाण घटे पनि खर्च भने उल्लेख्य रूपमा बढ़ेको हो। कुल आयातमध्ये डिजेलको सबैभन्दा ठूलो हिस्सा रहेको छ। 12,64,000 किलो लिटर भन्दा बढ़ी डिजेल आयात गर्दा 1,52,00,00,000 रूपियाँ खर्च भएको छ। गत वर्षको तुलनामा डिजेलको परिमाण घटे पनि खर्च करिब 37,00,00,000 रूपियाँले बढ़ेको छ। त्यस्तै पेट्रोल आयातमा 68,00,00,000 रूपियाँ खर्च भएको छ भने एलपी ग्यास आयातमा 52,00,00,000 रूपियाँ बाहिरिएको छ। ग्यास आयात खर्च भने गत वर्षको तुलनामा केही घटेको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। कार्यदललाई समस्या अध्ययन गरी 2 हप्ताभित्र तत्कालीन मध्यकालीन र दीर्घकालीन सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। साझा खबरमा अब विदेशको खबर। भारत उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा बिहान आग लागी हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। घटनामा धेरै जसोको मृत्यु धुवाले निसासिएर भएको चिकित्सकहरूले बताएका छन्।

0: युके स्थान कोलम्बियासँग 3-1 पराजित भएको थियो। विश्वकपमा आज राति नै 2:15 समूह एलका इङ्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको वोस्टन रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 हराएको थियो। त्यस्तै भोलि बिहान 4:45 समूह एलका पनामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा रहेको छ। विश्वकपमा बिहान 7:45 केका लागि के समूहको कोलम्बिया र डीआर कङ्गो खेल्दैछन्। यो खेल मेक्सिकोमा हुनेछ।
1: सुशीला श्रेष्ठ गएको 2 महिनामा 11 जिल्लामा 74 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि।
2: काठमाडौँ भ्यालीका विभिन्न स्थानहरूमा कागहरू मरेको हामीले पाएका छौँ र उनीहरूमा रोग पनि पुष्टि भइसकेको छ।
1: संक्रमण फैलन नदिन किसानको भूमिका महत्वपूर्ण। रिपोर्टसँगै वर्षायाममा नदी किनारका बासिन्दाले गर्नुपर्ने कार्य, विशेष श्रृङ्खला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
3: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5121-708, 01-5131-443 पाटन हाई स्कुल पाटन ढोका ललितपुर।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। काभ्रेका 2 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि संक्रमित कुखुरा र हाँस नष्ट गर्ने काम भइरहेको छ। जिल्ला पशु सेवा कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिका 13 साँगा स्थित एक लयर्स कुखुरा फार्ममा 1,650 कुखुरामा र पनौती नगरपालिकामा हाँस तथा स्थानीय कुखुरामा संक्रमण भेटिएको हो। साँगा स्थित फार्ममा कुखुरा नष्ट गरिसकिएको छ भने पनौतीमा संक्रमित पन्छी नष्ट गर्ने कार्य जारी रहेको उहाँले सिआइएनलाई जानकारी दिनुभयो।
7: काभ्रे जिल्लामा के रहेछ भन्दाखेरि बर्ड फ्लू चाहिँ 2 ठाउँमा देखा पर्यो होइन। पहिलो नम्बर चाहिँ तपाईँको बनपा नगरपालिका वार्ड नम्बर 13 साङ्गा भन्ने ठाउँमा बद्री खत्रीजीको लेयर्स फार्ममा त्यहाँ देखा पर्यो। कहिले भन्दाखेरि 2083/3 गते देखा पर्यो। हामीले 4 गते चाहिँ त्यसलाई नष्ट चाहिँ हामीले गऱ्यौँ भन्दाखेरि डिस्पोजल स्टम्पिङ आउट गऱ्यौँ पहिलो। दोस्रो चाहिँ आज हामीले स्टम्पिङ आउट पनौती नगरपालिका वार्ड नम्बर 7 सुकुमा सिटोलमा हाँस र लोकल कुखुरामा चाहिँ बर्ड फ्लू देखा परेर त्यहाँ चाहिँ हामीले आज चाहिँ नष्ट गर्यौँ।
1: खुल्ला रूपमा कुखुरा र हाँस पालिने तथा जैविक सुरक्षा कमजोर भएको क्षेत्रमा संक्रमणको जोखिम बढी देखिएको कार्यालयले जनाएको छ। बर्ड फ्लू संक्रमण बढ्नुको कारण र नियन्त्रणको बारेमा हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक नवराज श्रेष्ठसँग कुराकानी गरेका छौँ।
2: हामीले चाहिँ अब विभिन्न माध्यमबाट सूचनाहरू दिइरहेको छौँ, खास गरी जैविक सुरक्षाहरू पालन गर्नुहोस् भन्छौँ। हामीले जोखिम विश्लेषण गर्नको लागि फिल्डमा जाँदाखेरि के देख्यौँ भन्दाखेरि अधिकांश फार्महरूमा चाहिँ जैविक सुरक्षाका उपायहरू एकदमै न्यूनतम अवलम्बन गरेको पायौँ। खास गरी उहाँहरूले तारबार लगाएर चाहिँ कुखुरा पालन गर्नुपर्ने हुन्छ, खोरको एउटा सर्टेन स्ट्रक्चर मापदण्ड हुन्छ, कति टाढा हुनुपर्ने

0: अनि प्रवेश गर्ने ठाउँमा चाहिँ स्प्रे गर्ने अथवा खुट्टा डुबाउने फुटबाथको व्यवस्थापन गरेको हुनुपर्ने अथवा मरेका पन्छीहरूलाई चाहिँ उपयुक्त स्थानमा उहाँहरूले गाड्नुपर्ने त्यस्तो कुराहरू चाहिँ हामीले देखेनौँ. एकदमै भनौँ न खोर पुरानो भए पनि केही फरक नपर्ने तर खोरको संरचनाहरू पनि एकदम जीर्ण अवस्थामा देखिएको र फार्मको वरिपरि पनि फोहोरहरूको पनि राम्रो व्यवस्थापन नगरेको हुँदाखेरि त्यसले गर्दाखेरि कागहरूले आकर्षण गर्छ र कागहरू मरेका कुखुरा जथाभावी फाल्यौँ भनेदेखि कागले खान्छ अथवा कागले बोकेर अन्यत्र स्थानमा लिएर जान सक्छ जसले गर्दाखेरि चाहिँ संक्रमणहरू अझै फैलिन सक्छ. त्यहाँ भएको संक्रमण अन्यत्र पशु पन्छीमा पनि पन्छीमा पनि नलागोस् र उपभोक्ताले पनि त्यो रोगी मासु रोगी पन्छीको मासु अथवा अन्डा उपभोग गर्न नपरोस् भन्नको लागि नै हामीले यो नष्ट गर्ने प्रावधान राखेको. तसर्थ यो पहिलो काम भनेको चाहिँ यो नष्ट गर्ने जुन काम छ नि यो चाहिँ सबैभन्दा पहिलो हामीले उपभोक्तालाई संक्रमित मासु र अन्डा खानबाट रोक लगाएको एउटा यो चाहिँ पहिलो बिन्दु नै त्यही हो.
1: बर्ड फ्लू पछि अब तेह्रथुमको बसन्तपुरको प्रसङ्ग. तेह्रथुमको बसन्तपुरमा 11,45,00,000 लागतमा निर्माण गरिएको मिनी बजार सञ्चालनमा आएको छ. यसले स्थानीय किसानमा अर्ग्यानिक कृषि उपजको संकलन भण्डारण र बजारीकरण सहज बनाउँदै बिचौलियामाथिको निर्भरता घटाउने अपेक्षा पनि गरिएको छ.
2: तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित बसन्तपुर बजारमा स्थानीय कृषि उत्पादनको संकलन भण्डारण तथा बजारीकरणलाई व्यवस्थित गर्ने उद्देश्यले निर्माण गरिएको मिनी मार्केट आजदेखि सञ्चालनमा आएको छ. नगर क्षेत्रका किसानले उत्पादन गरेका अर्ग्यानिक तरकारी फलफूल तथा अन्य कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्याउने लक्ष्यका साथ निर्माण गरिएको मिनी मार्केट भवनको उद्घाटन लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङले गर्नुभएको हो. उद्घाटन कार्यक्रम बोल्नु हुँदै नगर प्रमुख माबुहाङले कृषि उत्पादनलाई बजारसँग जोड्दै किसानको आमदानी वृद्धि गर्ने उद्देश्यले भवन सञ्चालनमा ल्याइएको बताउनुभयो. उहाँका अनुसार उत्पादनपछि सुरक्षित भण्डारण र बजारको अभावका कारण किसानले भोग्दै आएको समस्या समाधानमा मिनी मार्केट महत्वपूर्ण बन्नेछ. मिनी मार्केट सञ्चालनमा आएपछि स्थानीय कृषि उत्पादनको बिक्री वितरण सहज हुने किसानले आफ्ना उत्पादनको उचित मूल्य प्राप्त गर्ने तथा कृषि व्यवसायलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ. स्थानीय किसानहरूले पनि भवन सञ्चालन सँगै कृषि उपजको बजारीकरणमा सहजता आउने विश्वास व्यक्त गरेका छन्। उक्त भवन सघन शहरी विकास कार्यालय धनकुटाले 11,45,00,000 रुपियाँको लागतमा निर्माण गरी लालीगुराँस नगरपालिकालाई हस्तान्तरण गरेको हो. नगरपालिकाले मिनी मार्केटलाई स्थानीय कृषि उत्पादनको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ.
1: तपाई सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. वर्षायामका बेलामा नदी किनारका बासिन्दा सबैभन्दा बढी जोखिममा.
3: विगतमा कतरा कतरा बाढी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने.
1: बाढी र डुबानबाट जोगिन के गर्ने विशेष श्रृङ्खला हेलो मौसम बाँकी नै छ. सिआइएनको साझा खबर सुन्दै गर्नुहोला.
4: तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो. संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद.
5: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन.
6: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा.
4: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद.
6: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद.
4: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सिआइएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद.
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
9: बर्खायाममा नदी किनारका बासिन्दाले के ख्याल गर्ने? बाढीबाट जोगिन सही सूचना कहाँबाट लिने होला? नमस्कार, हेलो मौसममा तपाईँलाई स्वागत छ। म सन्तोष गन्धर्व। आजको हेलो मौसममा बर्खामा नेपालका अधिकांश भूभाग बाढीको चपेटामा पर्ने गरेका छन्। यस्तो अवस्थामा समयमै सूचना प्राप्त भए जनधनको क्षति कम गर्न सकिने विज्ञहरू बताउँछन्। आज हामी यही विषयमा बाढी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जलविज्ञ विनोद पराजुलीसँग कुराकानी गरेका छौँ।
3: हाम्रा नीति नियम कार्यविधि जति पनि छन् ती उत्कृष्ट छन्, तर त्यसको कार्यान्वयनमा हामी चुकिरहेका छौँ भन्ने मुख्य आशयमा आधारित भएर ती सबै सूचनाहरूलाई, ती सबै तथ्याङ्कहरूलाई, चाहे त्यो पूर्व सूचना सम्बन्धित तथ्याङ्क होस्, चाहे त्यो पछि उद्धार र विपद पछाडिको चरण भन्छौँ, उद्धार र तिनीहरूको व्यवस्थापन, होइन, उद्धारमा रहेका व्यक्तिहरूको व्यवस्थापन अथवा विपद पछाडिको अवस्थाको व्यवस्थापन, ती समग्र प्रक्रियाहरूमा, प्रतिकारका प्रक्रियाहरूमा सहजीकरणको लागि चाहिँ एउटा अनलाइन प्लेटफर्म, त्यो चाहिँ मोबाइल एप पनि हुनसक्छ, त्यो विकास गर्नुहोस्, मोबाइल एप अथवा ड्यासबोर्डको रूपमा, जसमा सबै किसिमका सूचनाहरू एउटै एप्लिकेसनमा आओस्, ताकि सबैले त्यसलाई त्यो चाहिँ सबै नागरिकको पहुँचमा पनि हुनसक्छ, र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ, र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौँ, र त्यसले चाहिँ हाम्रो जुन परम्परागत विपद व्यवस्थापनका प्रयासहरू छन् त्यसलाई चाहिँ आधुनिक बनाउँछ, छिटो छरितो बनाउँछ, प्रभावकारी बनाउँछ, र जनधनको क्षति न्यूनीकरणको पनि सहयोग गर्छ। त्यो निर्देश
10: मोबाइल फोन प्रयोगकर्ताले त सजिलैसँग मौसमबारे जानकारी लिन सक्ने भयो यदि त्यो आयो भने,
3: र स्पष्ट रूपमा गृहमन्त्रीज्यूको निर्देशन छ कि अबको एक महिनाभित्र हामी त्यस्तो डिजिटल प्लेटफर्म विकास गर्नुहोस्, र त्यो प्लेटफर्मको प्रयोग चाहिँ एक महिनाभित्र हुनुपर्छ भनेर
10: निर्देश।
3: यसमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण हिज जुटेको मैले बुझेको छु, र सम्भवतः एक महिना अगाडि नै यो प्लेटफर्म चाहिँ प्रयोगमा आउनेछ।
10: बाढी पूर्वानुमान प्रणालीमा स्थानीय समुदायको भूमिका चाहिँ कतिको महत्त्वपूर्ण हुन्छ, के हुन सक्ला भूमिका?
3: सबैभन्दा महत्त्वपूर्ण भूमिका नै स्थानीय समुदायको। कुनै पनि विपद हुने भनेकै स्थानीय स्तरमा हो। हामीले ठुला विपदको कुरा गर्दाखेरि त्यसले ठुलो क्षेत्र ओगट्न सक्छ, तर त्यो कहीँ न कहीँ कुनै न कुनै स्थानीय पालिका, स्थानीय समुदायमा त्यो विपद हुने हो। त्यस कारणले सबैभन्दा ठुलो भूमिका स्थानीय समुदायको छ। हामी पूर्व सूचना प्रणालीको कुरा गर्दाखेरि पहिलो पिल्लरको रूपमा चाहिँ जोखिमको ज्ञानको कुरा गर्छौँ। त्यस कारणले स्थानीय समुदायलाई जोखिमको ज्ञान, आफू रहेको स्थानमा के को जोखिम हो, बाढीको हो, डुबानको हो, अथवा हिमताल विस्फोटको, अन्य के हो, त्यो ज्ञान चाहिँ हुन जरुरी छ। विगतमा कत्रा कत्रा बाढी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने, र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त्यो सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ, यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन। त्यस कारणले स्थानीय समुदायको एकदमै ठुलो भूमिका छ। खास गरी हामीले दिने भनेको बाढी आउँदैछ, ठुलो बाढी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुन जरुरी छ, त्यो हुन्छ पनि। त्यस कारणले त्यसको पहिचान चाहिँ यो मनसुन अगाडि नै हामीले गर्नुपर्छ, र त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौँ कि नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौँ, र सुरक्षित बाटो, त्यो उँचो भूभाग कुन हो, त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ, र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन्, त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
10: अर्को प्रश्न चाहिँ यो भारतबाट आउने नदीहरूको बाढीबारे नेपालले कति समय अघि सूचना पाउँछ?
3: अब भारतबाट नेपालमा आउने नदी महाकाली नदी मात्रै नै हो। महाकाली नदीको केही शाखा नदीहरू भारततर्फबाट महाकालीमा आउँछन्, यद्यपि महाकाली त हाम्रो दुबईको साझा नदी हो, र भारतले चाहिँ सामान्यतया दार्चुला जुन छ दार्चुलाको माथिल्लो क्षेत्रमा धौली गङ्गा भन्ने एउटा ठुलो नदी छ जुन भारततर्फबाट आउँछ, त्यसको सूचना चाहिँ हामीलाई के घन्टा अगाडि दिने गर्दछ, जहाँसम्म धौली गङ्गा ब्यारेज खोल्दाखेरि आउने बाढी छ त्यसको सूचना चाहिँ हामीले 24 घन्टा अगाडि नै पाउँछौँ, र त्यो ब्यारेज खोलेर आउने अतिरिक्त बाढीको सूचनाको आधारमा हामीले आम सर्वसाधारणलाई सूचना पनि पठाइरहेका छौँ। र भर्खरै मात्रै भारत सरकारसँग नेपाल सरकारको द्विपक्षीय वार्ता काठमाडौँमै सम्पन्न भएको पनि छ, 1 महिना जति मात्रै भयो, त्यसमा नेपालको तथ्याङ्क पनि हामीले भारतलाई दिने गरी, किनकि भारतका बासिन्दाहरू पनि नेपालबाट बहने नदीहरूबाट प्रताडित छन् र कतिपय भारततर्फको तथ्याङ्क पनि हामीलाई आवश्यक पर्छ बाढी र डुबानको कुरा गर्दाखेरि, त्यो चाहिँ दिने गरी सहमति भएको छ। र हामी गत हप्ता मात्रै भारततर्फबाट पनि 5 विभिन्न क्षेत्रको मापन गर्ने तथ्याङ्कहरूको सूचना चाहिँ हामीलाई नियमित प्राप्त गर्ने गरी प्राप्त भएको छ, हामीले पनि भारतलाई उपलब्ध गराइसकेका छौँ। र हाम्रो सम्झौताको मर्म के हो भने दुवै देशका बाढीबाट प्रभावित हुन सक्ने आम बासिन्दालाई चाहिँ मनसुनको अवधिमा जोगाउँ।
9: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया सुरु भएको छ। होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले उपलब्ध गराउने राहत रकम लिएर 5 दिनभित्र बसोबास स्थल खाली गर्न निर्देशन दिएको छ। एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहाईको माग गरेको छ भने विशेष अदालतले पौडेललाई 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले आफू सहभागी रहेको सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। र भारतको उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: न पक्ष न विपक्ष,
2: स्वदेश एफएम 93.2 मेगाहर्ज। दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
4: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4950 80 र 98 5570 2640।
5: It's 8 o'clock. अहिले 8 बजेको छ।

0: सरकारसँग एमालेको टसल, प्रतिशोध साँधेको दाबी, थप सात दिन थुनामा राख्न अदालतको अनुमति, बालेन्द्रको मालपानी गाडीमा छुट दिएको अदालतमा पूर्व महाधिवक्ताको जिकिर।
1: उसमा राखेर तारिखमा राखेर तिमीले अनुसन्धान गर्नुपर्नेछ भने पनि गर, तर अहिले चाहिँ थुनामा राख्नुपर्ने समयको अवस्था देखिएन।
2: र यो पक्राउ यो प्रतिशोधपूर्ण छ, यो गैर न्यायिक छ, गैर कानुनी छ, र यसले कानुनी राज्य र विधिको शासनको बर्खिलापा छ। र यसको यो खालको गिरफ्तारीको यो खालको चाहिँ पक्राउको नेकपा एमालेको यस संसदीय दलले घोर भत्सना गरेको छ, विरोध गरेको छ। र
0: राजसपाको पहिलो महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि हेरफेर, तेस्रो पटक संशोधन भएको सूचना जारी, राति पाउने 12 बजेदेखि मौन अवधि सुरु हुने, रविले दिए सभापतिमा उम्मेद्वारी, बालेन बने प्रस्तावक। 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीलाई सरकारको निर्देशन, गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि 2 कुक प्रहरी नियन्त्रणमा, कक्षा 12 नतिजा प्रकाशनमा त्रुटि नभएको सरकारको प्रष्टीकरण। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: 36 अवसरमा सिजिटिभी ले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकै साथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको गिरफ्तारीले एमालेका नेता कार्यकर्तामा छटपटी चलेको छ। प्रतिशोध साँधेर गिरफ्तार गरेको जिकिर एमालेले गरेको छ। सम्पत्ति शुद्धिकरण मुद्दामा सुर्खेतबाट पक्राउ गरेर आज विशेष अदालत काठमाडौँमा उपस्थित गराइएका पौडेल 7 दिन थुनामा बस्ने भएका छन्। सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका पौडेलको पक्राउ पूर्जी अदालतले स्वीकृत गरेको छ। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट थप 7 दिन म्याद थप भएको विशेष अदालतले जनाएको छ। पौडेलको पक्षमा विशेष अदालतमा भएको थुनचेक बहसमा कानून व्यवसायहरूको लड्को लागेको थियो। विशेष अदालतले बहसको आज प्रत्यक्ष प्रसारण समेत गरेको थियो। पौडेलका कानून व्यवसायहरू म्याद थप नगरी हाजिरी जमानीमा रिहा गर्न माग गरेका थिए।
3: लेखेर ल्याएको कुराले मात्र अभियोग प्रमाणित हुन सक्ने अवस्था छैन। त्यस कारणले गर्दाखेरि श्रीमान, यो जुन म्याद थप्ने भन्ने व्यवस्था, म्याद नथपेर छोडिदिने भन्ने पनि त्यो अधिकार हो सम्मानित अदालतको। पर्याप्त प्रमाण छ भने, मुनासिब आधार छ भने यो अदालतले म्याद थप्न सक्छ। मुनासिब आधार छैन भने आजैको दिनमा चाहिँ के भन्दाखेरि उसमा राखेर, तारिखमा राखेर तिमीले अनुसन्धान गर्नुपर्नेछ भने पनि गर। तर अहिले चाहिँ थुनामा राख्नुपर्ने समयको अवस्था देखिएन, त्यस कारणले तारिखमा छोड्ने गरी समय इजलासबाट चाहिँ आदेश होस् भन्ने मेरो समय इजलाससम्म चाहिँ अमल समिति छ।
2: वरिष्ठ अधिवक्ता एवं पूर्व महाधिवक्ता रमेश बडालले व्यवसायी कमल किशोर मालपानीको गाडी उपयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धान हुनुपर्ने माग गर्नुभएको छ। उहाँले मालपानीमाथि अनुसन्धान हुनुपर्ने र त्यस क्रममा मालपानीको गाडी प्रयोग गर्ने व्यक्तिमाथि अनुसन्धान हुनुपर्ने माग गर्नुभएको हो। उहाँले मालपानीको गाडी प्रयोग गर्ने भनी प्रधानमन्त्री बालेन्द्र शाहतिर सङ्केत गर्नुभएको छ।
4: अनि यहाँ नाम आएको रहेछ एकजना मालपानी भन्ने व्यक्ति। ती मालपानी भन्ने व्यक्तिले कसलाई गाडी सप्लाई गरेका थिए चुनावको बेलामा, के हामीलाई थाहा छैन? कसलाई गाडी दिएको समाउने हो भनेदेखि श्रीमान, मालपानीको कुरोबाट समाउनु पर्ने हो भने गाडी कसले प्रयोग गर्यो त्यो व्यक्तिलाई समाउनु पर्छ नि त। अनि त्यसको बारेमा चाहिँ केही पनि नहुने, जसले गाडी प्रयोग गर्छ मालपानीको 88 करोडको, त्यसको बारेमा चाहिँ काहीँ भनियो, उहाँको काहीँ अनुसन्धान भयो छैन। अनि श्रीमान, मालपानीले मेरो कम्पनीको सेयर थलानेले चाहिँ यति सस्तोमा किन्यो, त्यस कारणले गर्दाखेरि चाहिँ विष्णुप्रसाद पौडेल दोषी हुन्छ श्रीमान? त्यो पनि सम्पत्ति शुद्धिकरण, अनि सम्पत्ति शुद्धिकरण जस्तो विषयमा यति हजुवा तरिकाबाट जसले चाहिँ श्रीमान मान्छेको लिबर्टी मात्रै खोज्दैन, त्यसले अयोग्यता पनि सृष्टि गर्छ।
2: बालेन्द्र सरकार गठन भएकै भोलिपल्ट एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए। अहिले एमाले उपाध्यक्ष पौडेललाई पक्राउ गरेपछि एमाले सरकारसँग रिसाएको छ। एमाले सम्बन्ध कानून व्यवसायीहरूले लड्को लागेर नै अदालतमा बहस गरेका छन्। बहसको अदालतले प्रत्यक्ष प्रसारण समेत गरेको छ। पौडेलका कानून व्यवसायीहरूले परिवारको जिम्मा लगाएर थुना मुक्त माग गर्न जिकिर गरेका थिए।
5: प्रारम्भमा हेर्दा प्रोसेसमा चाहिँ ड्यू प्रोसेसमा छेडखानी भएको छ, स्वेच्छाचारी प्रकृतिको चाहिँ अनुसन्धान भइराखेका छ। उहाँले मूल अभियोगमा यी विषयहरू उठान गर्नुभएको छैन, सप्लिमेन्ट्रीको लागि ल्याउने प्रयास गरिराख्नु भएको छ। त्यस कारणले भोलि उहाँले डकुमेन्ट लिएर आउनुभएछ भने फेस गरौँला। अहिले सम्मानित बेन्चमा चाहिँ उहाँलाई परिवारको मान्छेको जिम्मामा वा चाहिँ कानुन व्यवसायको जिम्मामा विष्णु पौडेलजीलाई लगाइदिएर उहाँले अनुसन्धान गर्नुहुन्छ भने बाहिर बसेर गर्दा भयो, तर उहाँलाई जरुरी पक्राउ पुर्जीको सम्मानित इजलासले समर्थन गर्न सक्ने र त्यसैको आधारमा चाहिँ उहाँले मागेको 20 दिन थप्न सक्ने अवस्था नभए भएर यसलाई कन्टिन्यू नगरेर यो प्रोसेस चाहिँ ब्रेक गर्न म विनम्र चाहिँ निवेदन गर्छु साथी।
2: कानुन व्यवसायीहरूले थुना मुक्त गर्न जिकिर गरे पनि अदालतले अस्वीकार गरेको छ। सरकारसँग एमालेको टसल बढेको छ। सरकारले अपमान गर्ने हिसाबले पक्राउ गरेको भन्दै एमाले आपत्ति जनाएको छ। पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रतिनिधि सभा संसदीय दलका प्रमुख सचेतक ऐन बहादुर महरले जानकारी दिनुभयो।
6: गैर कानुनी गैर न्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पूर्वाग्रही ढङ्गले पक्राउ परिनुभएका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई जसरी अपमान ढङ्गले अपमानपूर्ण ढङ्गले पक्राउ गरियो, उहाँसँग पिएसओ छ, उहाँ चाहिँ राज्यको एकदम खबरमा हुनुहुन्छ, आज काठमाडौँ आउँदै हुनुहुन्थ्यो, त्यो कुरा जानी जानी थाहा पाइ पाइ राज्यले दुःख दिने हिसाबले उहाँलाई चाहिँ एकदम अपमान गर्ने हिसाबले राताराति सुर्खेतबाट पक्राउ गर्दै एउटा लुटेरा अथवा चाहिँ एकदम चाहिँ अपराधीलाई चाहिँ पक्राउ गरेर जसरी हिजो नै राताराति सार्वजनिक सवारीका माध्यमबाट काठमाडौँ ल्याउने काम गरियो र यो पक्राउ यो प्रतिशोधपूर्ण छ, यो गैर न्यायिक छ, गैर कानुनी छ र यसले कानुनी राज्य र विधिको शासनको बर्खिलापा छ र यसको यो खालको गिरफ्तारीको यो खालको चाहिँ नि पक्राउको नेकपा एमालेको यस संसदीय दलले घोर भत्सना गरेको छ, विरोध गरेको छ र अविलम्ब बिना शर्त रिहाईको हामीले जोरदार नेपाल सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ।
2: उहाँले पौडेलको पक्राउ गैर न्यायिक र विधिको शासन विपरीत रहेको निष्कर्ष समेत पार्टीले निकालेको बताउनु भएको छ।
6: सरकारले चाहिँ आफ्नो बाटोको तगार नेकपा एमालेलाई लिएको हुनाले यसको नेता कार्यकर्ता र नेकपा एमाले पार्टीमाथि जाई लागेको छ, यसप्रति हाम्रो चाहिँ गम्भीर ध्यान आकर्षण भएको छ र हामी यसप्रति गम्भीर आपत्ति प्रकट गर्न चाहन्छौँ, खेद व्यक्त गर्न चाहन्छौँ। सरकारलाई छिटो यी व्यवहारहरू सच्याएर लोकतन्त्रका मूल्य मान्यताहरूलाई स्थापित गरेर सबै नागरिकलाई समान व्यवहार गर्न हामी आग्रह गर्न चाहन्छौँ।
2: पौडेलमाथि दीपक भट्टको व्यवसायलाई लाभ पुर्याउने गरी काम गरेको आरोप छ। पूर्व अर्थमन्त्री पौडेलले एउटा व्यापारीलाई कुनै एक कम्पनीको सेयर दीपक भट्टको कम्पनीलाई सस्तोमा बेच्न दबाब दिएको देखिएको आरोप छ। अर्थमन्त्री पौडेलले विभिन्न व्यक्तिको नाममा केही सम्पत्ति पार्किङ पनि गरेको हुनसक्ने अनुमान अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन्। सरकारले विभिन्न आर्थिक अपराध विरुद्ध भट्ट र शङ्कर समूह, इन्फिनिटी होल्डिङ्स र हिमालयन री इन्सुरेन्सका संचालक लगायत विभिन्न व्यापारी विरुद्ध जेठ 28 एकै दिन 3 अदालतमा मुद्दा दायर गरिसकेको छ। एमालेका उपाध्यक्ष समेत रहेका पूर्व मन्त्री पौडेल 2081 असार 31 8 पटक मन्त्री बनेका थिए। 5 पटक अर्थ मन्त्रालय सम्हालेका पौडेल एमालेबाट पटक पटक मन्त्री बन्ने एमाले नेतामा पर्छन्। सत्ता समीकरण निर्माण गर्न चलाख मानिने पौडेल केपी शर्मा ओली प्रधानमन्त्री बन्दा होस् वा गठबन्धन सरकारमा होस् मन्त्री बन्ने अवसर पाइरहे, तर यति बेला प्रहरी हिरासतमा पुग्नु बाध्य बनेका छन्। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
7: र सपाको पहिलो महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि हेरफेर भएको छ। निर्वाचन आयोगका प्रमुख भुवन केसीले तेस्रो पटक संशोधन भएको सूचना जारी गर्नुभएको छ। र सपा सभापति रवि लामिछानेले अब बन्ने नयाँ कार्य समितिको केन्द्रीय सभापतिका लागि उम्मेद्वारी दिनुभएको छ। उहाँले केही बेर अघि बन्द सत्र हलमा आफ्नो उम्मेद्वारी दर्ता गराउनु भएको उहाँको सचिवालयले जनाएको छ। उहाँको प्रस्तावकमा वरिष्ठ नेता बालेन शाह हुनुहुन्छ। अनुसार आज अहिले 7 साढे 7 सभापति पदको फारम वितरण र दर्ता गर्ने समय थियो। केन्द्रीय सदस्यको 7:30-9 रहेको छ। उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन राति 10 हुने निर्वाचन तालिकामा उल्लेख छ। उम्मेद्वार विरूद्ध दावी विरोधका लागि राति 10:30 समय तोकिएको छ। दावी विरोधमा परेका उजुरीबारे जाँचबुझ राति 11 सकिने र उम्मेद्वारको नाम फिर्ता लिने अन्तिम समय राति 11 समय तोकिएको छ। सरकारले सबै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सरकारले दिने भनेको सेवा सुविधा लिएर 5 बसेको स्थान खाली गर्न निर्देशन दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 5 सरकारले दिने भनेको 25,000 लिएर होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको हो। 25,000 लिएर पनि जाने विकल्प नभएकामा हकमा अर्को निर्णय हुनेछ। हालसम्म सबै होल्डिङ सेन्टरमा 388 घर परिवार छन्। उनीहरूको स्क्रिनिङको काम सकिएको बताइएको छ। होल्डिङ सेन्टरमा नबसेका सुकुम्बासीको हकमा पनि रंगशालामा स्क्रिनिङको काम जारी रहेको छ। शिक्षा मन्त्रालयले कक्षा 12 नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ। आज बसेको विकास आर्थिक मामिला तथा सुशासन समिति बैठकमा शिक्षा सचिव चुडामणि पौडेलले कक्षा 12 नतिजामा त्रुटि र लापरवाही भएको भन्ने आरोप पूर्वगण्डा मात्रै भएको बताउनु भएको छ। गृहमन्त्री सुदन गुरुङको खानामा माछाका काँडा भेटिएपछि दुई कुक भान्सेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले दुईजनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गर्नुभयो। प्रहरीका अनुसार गृहमन्त्री गुरुङले अम्लेट खानुभएको थियो। अम्लेटमा माछाको काँडा भेटिएपछि कसरी यस्तो भयो भनेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। गृहमन्त्री सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको महाधिवेशनका लागि चितवनमा हुनुहुन्छ। उहाँले एयरपोर्ट अगाडिको एक होटलमा अम्लेट खानुभएको थियो। सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ। संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला र सुशासन समिति बैठकमा बोल्दै शिक्षा सचिव चुडामणि पौडेलले उक्त जानकारी गराउनु भएको हो। उहाँले मेडिकल शिक्षा अध्ययनका लागि नेपालमा आउन चाहने विदेशी विद्यार्थीको सबैभन्दा बढी आकर्षण भएकाले उनीहरूका लागि कोटा थप गर्ने नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको स्पष्ट पार्नु भएको छ। लुम्बिनी सरकारको बजेटप्रति सत्ता पक्षकै सांसद र प्रतिपक्षी दलले विरोध जनाउँदै पुनर्लेखन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएका छन्। आगामी आर्थिक वर्ष 83-84 बजेटमाथि आजदेखि छलफल शुरू भएको छ। सोमबारका लागि निर्धारित प्रदेश सभाको बैठक सांसदहरूको असन्तुष्टिपछि आजका लागि सारिएको थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयले हालसम्म 13.5 लाख भन्दा बढी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न भइसकेको जनाएको छ। पत्रकार सम्मेलन गर्दै कार्यालयले कागजी प्रश्नावली मार्फत 13,44,500 र इन्सेन्स वेब पेज मार्फत 7,000 बढी गरी 13,51,331 प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न गरिसकेको जनाएको हो। नाइजेरियाको मध्यपट्टा राज्यमा अज्ञात सशस्त्र समूहले गरेको आक्रमणमा कम्तीमा 20 जनाको मृत्यु भएको छ। प्रहरीले घटनाबारे मंगलबार जानकारी दिएको हो। प्रहरीका अनुसार बोकोस स्थानीय सरकारी क्षेत्रमा पर्ने काबेल समुदायलाई लक्षित गरी आक्रमणकारीले पहिलो क्षणमा गोली प्रहार गरेका थिए। क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले जारी फिफा विश्वकप अन्तर्गत समूह के को दोस्रो खेलमा आज राति उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको हस्टन स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पाउने 11 बजे शुरू हुनेछ। रोबर्टो मार्टिनेजको स्टार खेलाड़ीले भरिएको पोर्चुगललाई यस प्रतियोगितामा उपाधि दावेदार मध्ये एक मानिएको छ। तर पोर्चुगलले शुरूआत पनि अपेक्षा अनुसार गर्न सकेको छैन। पहिलो खेलमा उसले डीआर कंगोसँग 1-1 बराबरी खेलेको छ। 41 वर्षका रोनाल्डो पछिल्ला 10 ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका खेलमा गोल गर्न सकिरहेका छैनन्। पेनाल्टी बाहेकको तथ्याङ्क हेर्दा उनी पछिल्ला 13 खेलमा गोलविहीन छन्। जारी विश्वकपमा लियोनल मेसी किलियन एम्बापे जस्ता स्टार खेलाड़ीले शानदार प्रदर्शन गरिरहेको बेला रोनाल्डोमाथि गोल गरेर पोर्चुगललाई जिताउने दबाव बढ़िरहेको छ। यता जारी फिफा विश्वकप अन्तर्गत इङ्ल्याण्ड र घाना आज राति 1:45 बजे आम्ने सामने हुँदैछन्।

0: Fancy AI TV Mahemus Football ko har ek exciting moment AI picture and sound sanga up to 30% cashback ra 0% EMI nagrikta bhaye puksha best exchange value plus 4 years full warranty aba ghar mai stadium experience LG life's good
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरुरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय राम शाह पथ काठमाडौँ
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस बैंकको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा
6: सिंहदरबारको कमान्ड कसको हातमा तिसो मुख्य सचिवको दौडमा 10 जना सचिव सिंहदरबारको कमान्डर अर्थात् कर्मचारी तन्त्रको सर्वोच्च आसन नेपाल सरकारको तिसो मुख्य सचिवको बन्ला 29 मुख्य सचिव सुमनराज अर्याल उमेर हतका कारण यही असार 26 गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् उनको बहिर्गमन सँगै देशको प्रशासनिक बागडोर आफ्नो हातमा लिन 10 जना शक्तिशाली सचिवहरू मैदानमा उत्रिएका छन् यो केवल एउटा पदको कुर्सी दौड होइन देशको सुशासन र नीति कार्यान्वयनको भविष्य कता जान्छ भन्ने फैसला पनि हो निजामती सेवा ऐनको दफा 19(2) कले मुख्य सचिव चयनका लागि 2 अकाट्य शर्त अघि सारेको छ ज्येष्ठता र कार्यकुशलता को रोस्टर हेर्ने हो भने पहिलो नम्बरमा प्रधानमन्त्री कार्यालयका सचिव किरणराज शर्मा छन् तर अतिरिक्त समूहका हरिप्रसाद मैनाली डिलीराम शर्मा गोविन्द प्रसाद शर्मादेखि गृह सचिव राजकुमार श्रेष्ठ गोपाल सिगदेल रविलाल पन्थ कृष्णबहादुर राउत रामेश्वर दङ्गाल र मुकुन्द प्रसाद निरौलासम्मका 10 सारथी यो दौडमा लामबद्ध छन् यी सबै अधिकारीहरू करिब करिब एउटै ब्याच र समूहमा बढुवा भएका हुनाले क्षमता र योग्यतामा कोही कसै भन्दा कम छैनन् तर यसपटक सिंहदरबारको भित्री राजनीतिक करिडोरमा फरक सरगर्मी छ प्रधानमन्त्रीको सल्लाहकार समूहले वरिष्ठताको परम्परागत फाइल मात्र हेरेको छैन बरु प्रत्येक सचिवको विगतको डेलिभरी निर्णय क्षमता र कार्यकुशलताको मसिनो गरी स्क्रिनिङ पनि गरिरहेको छ यता कर्मचारी वृत्तमा भने एउटा गम्भीर संशय र त्रास व्याप्त छ हालै न्यायालयमा वरिष्ठ को रोलक्रम मिचिएर 4 नम्बरका न्यायाधीश प्रधान न्यायाधीश बनेको नजिर ताजै छ के त्यही शैली मुख्य सचिव चयनमा पनि दोहोरिएला के ज्येष्ठता पाखा लाग्ला भन्ने प्रश्न पनि उत्तिकै छन् सत्य के हो भने कर्मचारी तन्त्रको मनोबल उच्च राख्न निर्णय सन्तुलित र न्यायपूर्ण हुनुपर्छ परम्परागत वरिष्ठतालाई न्याय गर्ने कि कार्यक्षमताको नयाँ मापदण्ड स्थापित गर्ने चुनौती सरकारकै अगाडि छ असार 26 त्यो एउटा निर्णयले नेपालको आगामी प्रशासनिक मार्गचित्र तय गर्नेछ तपाईँको विचारमा स्थापित वरिष्ठताले न्याय पाउनुपर्छ कि कार्यकुशलताले तिसो मुख्य सचिवको यो कडा प्रतिस्पर्धामा कसले बाजी मार्ला

0: खुफिया सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: यो हो नेपाली रेडियो
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ रासोपाका नेता भोला कुमार शाह
1: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् का साथमा
4: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
5: अन्तिम नाम अलिक प्रकाशनमा चाहिँ मेरो नाम हटाइएको छ सर
6: किन हटाइएछ
5: मैले फेसबुक माध्यमबाट रवि लन्थरीको विरुद्धमा म चुनाव लड्छु सभापति पदमा त्यस कारणले चाहिँ मेरो नाम अन्तिम नाम अलिक सूचीबाट हटाइएको
6: हो सभापति विरुद्ध तपाईँले चुनाव लड्नु पर्छ भनेर कहिलेदेखि भन्नुभएको थियो वा त्यो तपाईँको तर्क आधार के थियो खासमा
5: पूर्व जिल्ला सभापति सर सशक्त जिल्ला सभापति बाराका यही प्रदेशका केही हाम्रा पदाधिकारीहरू र मान्यहरूले चाहिँ तलखेल गरेर उहाँलाई साधारण सदस्य समेत निष्कासन पार्टीले गर्यो त्यसैको एजेन्डा त्यही एजेन्डा बनाएर चाहिँ म पूर्ण बहाली गराउँछु भनेर त्यस्ता व्यक्ति हाम्रो पार्टीमा चाहिए भनेर एउटा नारा एउटा एजेन्डा बोकेर म उम्मेदवारी घोषणा गरेको थिएँ फेसबुक माध्यममा त्यो उम्मेदवारी घोषणाको क्रममा चाहिँ आज हिजो राति मैले प्रदेशका कोषाध्यक्ष चन्दन तातेलीबाट मैले प्राप्त सूचना अनुसार डाटा अनुसार पिडिएफमै मैले पठाउनु भएको रहेथ्यो प्रतिनिधिबाट मलाई वञ्चित गरियो रवि लामिछानेको विपक्षमा उम्मेदवारी दिएको कारणले बेकादर लेखेकै छ
6: अनि उनीहरूको भनाइ चाहिँ के त्यो चिठीमा पनि त्यही लेखेको छ उहाँको विरुद्धमा उम्मेदवारी दिन खोजेको कारणले तपाईँलाई प्रतिनिधिबाट हटाइएको भनेर लेखेको छ कि अरू कारण के भनेको छ
5: त्यही कारणै लेखेको छ
6: कारणै त्यही लेखेको छ
5: कारणै त्यही लेखेको
6: रवि लामिछाने विरुद्ध उम्मेदवारी दिन खोजेकै कारणले तपाईँले प्रतिनिधि हुनबाट रोकियो यसले के म्यासेज दिन्छ वा के बुझिन्छ के बुझ्नुहुन्छ तपाईँले यसलाई
5: लोकतन्त्र भन्ने पार्टीमा मैले छैन भन्ने महसुस गरेँ कि
6: जस्तो नेकपा एमालेमा तत्कालीन केपी ओली विरुद्ध भीमरावले उम्मेदवारी दिएकै कारणले उहाँलाई लखेड्दा पार्टीबाट निष्कासित गर्ने स्थितिमा पुर्याए अनि राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि रवि लामिछाने विरुद्ध वा बालन विरुद्ध चाहिँ एक शब्द बोल्न पाउने वा उभिन सक्ने पाउने अवस्था रहेन छ भन्ने कुरा औपचारिक रूपमै पुष्टि भयो
5: त्यो त विधानमै बरु संशोधन गरेर दिएको भए झन् राम्रो हुन्थ्यो नि त कसैले उम्मेदवारी नै दिने सोच्थेन पनि विधानमा पनि लेख दिने र उम्मेदवारीबाट पनि वञ्चित गरिदिने उम्मेदवारीबाट पनि वञ्चित गरिदिने आधार चाहिँ बनाइदिनु भयो भनेर त्यो त लोकतन्त्रमाथि त हनन गर्ने कुराहरू भयो नि त
6: अब यसका विरुद्धमा यो यस विषयलाई तपाईँले कसरी उठान गर्नुहुन्छ वा के गर्नुहुन्छ भन्ने छ तपाईँको
5: पार्टीको न्यायालयमा म पुग्छु पनि र सभापतिज्यू हाम्रो मान्य रवि लामिछानेज्यूसँग म यो कुरा प्रस्तुतमा राख्छु पनि कि या विधान संशोधन गरिदिनुहोस् नभए लोकतन्त्रमाथि हनन गर्ने काम चाहिँ नहोस् भनेर किनकि म पनि संस्थापक हु बाराको र संस्थापक क्षेत्रीय सभापति हु बाराको म
6: बारा क्षेत्र नम्बर तिनको क्षेत्रीय सभापति
5: हो संस्थापक क्षेत्रीय सभापति अहिलेसम्म पनि म क्षेत्रीय सभापति नै हो
6: विधानमा कस्तो कस्तो मान्छेहरू प्रतिनिधि हुन पाउने भन्ने छ वा त्यसमा तपाईँ बाध्यकारी योग्य हो कि होइन
5: म योग्य हो त विधानको अनुसार चाहिँ म पदाधिकारी भएको नाताले मलाई प्रतिनिधि बनाउने प्रावधान विधानमै छ
6: तपाईँलाई प्रतिनिधि नबनाउनु पनि मिल्ने छ कि छैन फेरि
5: छैन त्यसमा छैन लेखेको
6: भनेको तपाईँ प्रतिनिधि बनाउनै पर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको वैधानिक व्यवस्था हो विधानको
5: हो विधानको वैधानिक व्यवस्था हो प्रतिनिधि बनाउनै पर्छ भनेर क्षेत्रीय समितिका सभापति स्वतो विधानको अनुसार चाहिँ स्वतः प्रतिनिधि हो भनेर चाहिँ त्यहाँ उल्लेख नै छ भनेर त्यो कुरा तपाईँ पनि पढ्न सक्नुहुन्छ
6: अनि तपाईँले अब गएर निर्वाचन समिति त्यहाँ निर्वाचन आयोग बन्ला निर्वाचन आयोगमा गएर म क्षेत्रीय सभापति भएको कारणले म स्वतः क्षेत्रीय प्रतिनिधि हो र मेरो उम्मेदवारी दर्ता गर्नु भनेर भन्नुहुन्छ कि के गर्नुहुन्छ त
5: कसैले अहिले सुनिदिने अवस्थामा छैनन्
6: त्यसरी तपाईँको यसरी आवाज सुन्ने त्यहाँ अवस्था वातावरण छैन कसैलाई अन्याय भयो पार्टीभित्र केही चाहिँ कसैको आवाज सुनिनुपर्छ भन्दाखेरिमा चाहिँ पुरै निस्तेज पार्ने वातावरण छ
5: निस्तेज पार्ने वातावरणमा हिजो बेलुकादेखि नै स्वयं आज एक बजीसम्म म फोन लगातार निर्वाचनमा पनि मैले कन्ट्याक्ट गर्न कोसिस गरेँ सङ्गठनमा पनि मैले कन्ट्याक्ट गर्न कोसिस गरेँ कसैले पनि मेरो आवाज अहिलेसम्म त्यहाँ सुनेको अवस्थामा मैले बुझिएन
6: अनि त्यो कुरालाई सम्म तपाईँलाई यस्तो भएछ भनेर त चर्चा त सबैले थाहा पाइसकेका छन् त्यहाँ त होइन तर त्यसो हुँदा हुँदै पनि पार्टीका कोही नेताहरूले कसैले ल तपाईँ यसमा चिन्ता नगर्नुहोस् यताउता भनेर केही रेस्पोन्स गर्ने वा पार्टी सभापतिको बिचमा पनि यो कुरा त पक्का पुग्यो होला उहाँले पनि केही रेस्पोन्स भोलि पार्टी सभापतिले तपाईँलाई न्याय गर्नुहुन्छ भन्ने तपाईँलाई विश्वास लाग्छ कि लाग्दैन
5: लाग्छ हाम्रो पार्टी सभापतिज्यू चाहिँ एकदम हृदय खोलेर चाहिँ मलाई फेरि चाहिँ ठाउँमा मैले राख्न सक्नुहुन्छ, न्याय मलाई दिनुहुन्छ भनेर मलाई पूर्ण विश्वास छ।
6: होइन, जस्तो हिजो बेलुकादेखि यो चर्चा छ, अहिलेसम्म उहाँले त पक्का थाहा पाइसक्नु भएको छ। थाहा पाइसकेपछि कम्तीमा एकचोटि फोन गरेर भए पनि केही गरेर तपाईँ यसमा यसो छ भनेर स्पष्ट पार्ने कुरा, वा तपाईँलाई रेस्पोन्स गरेर तपाईँलाई थामथुम पार्ने, वा उम्मेदवारी अहिले नदिनुहोस् तपाईँलाई अरू कुरामा व्यवस्था गर्छु भन्ने खालको केही पनि रेस्पोन्स गर्नु भएको छैन अहिलेसम्म?
5: त्यस्तो केही आएको छैन।
6: यो अहिले 24 घन्टाको बिचमा अहिलेसम्म रेस्पोन्स नगरेको मान्छेले पछि तपाईँले न्याय गर्नुहुन्छ भन्ने आश गर्ने आधार के छ?
5: अब त्यो पछिको पछि देखा जाला नि सर। तर के छ कि मलाई मेरो मनमा लागेको छ कि मैले न्याय पाउँछु भनेर कुराहरू भित्र मन।
6: अब न्यायको लागि चाहिँ कति समयसम्म कुर्नुहुन्छ तपाईँले?
5: ठ्याक्कै यो अधिवेशन सकेपछि म चाहिँ 2-3 दिन भित्रमा म न्याय पाउँछु। रवि दाई स्वयंले मलाई न्याय दिनुहुन्छ भन्ने कुरा मलाई विश्वास छ।
6: इनकेस भएन भने के राष्ट्रिय स्वतन्त्र पार्टी छोड्नुहुन्छ तपाईँले?
5: होइन, मैले बनाएको र हाम्रो 12 साथीहरू मिलेर 12 बनाएको छौँ। संस्थापक हो म लडिरहन्छु पनि यही पार्टीमा, मरिरहन्छु पनि यही पार्टीमा। यही पार्टी
6: जति अन्याय भए पनि त्यही पार्टीमा रहिरहनुहुन्छ तपाईँ?
5: हो,
6: 12 राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशनको बारेमा पनि ठुलो लफडा भएको थियो नि, खास के थियो कुरा?
5: यो खास कुरा मध्ये हाम्रो 12 मान्यज्यूहरू हुनुहुन्छ नि, मेन मान्यज्यू 12 निर्वाचन क्षेत्र नम्बर 1 मान्य हाम्रो गणेश हिमाल र प्रदेशका साथीहरू, प्रदेशका पदाधिकारीहरूले विभिन्न किसिमका यो योजनाबद्ध हिसाबमा गुन्डा शैली गर्ने हिसाबमा चाहिँ यो भाँड भैलो गर्ने जुन अवस्था 12 सृजना गर्नुभयो नि, त्यही कारणले पनि उहीहरूको कारणले पनि 12 संस्थापक, जिल्ला सभापतिको पनि के अरे साधारण सदस्य समेत चाहिँ निलम्बित हुनु भएको रहेछ। र त्यहीको रिजल्ट अस्ति चाहिँ अधिवेशनमा चाहिँ उहीँहरूको कारण चाहिँ बिछुलिएको पनि हो, र सायद यो मधेसमा पनि उहीँहरूको कारणले आजसम्म मधेस प्रदेशका अधिवेशन सम्पन्न हुन सकेको छैन। मेन मुख्य उहीँहरू योजनाकार हुनुहुन्छ। 12 र लगायत मधेसलाई ध्वस्त पार्ने हिसाबमा योजनाबद्ध तरिकाले उहाँहरू चाहिँ परिचालित गुन्डाहरू पनि परिचालित गर्नु भएको रहेछ, र उहाँहरू खुद परिचालित हुनुहुन्छ।
6: अनि यो कुरा चाहिँ रवि लामिछाने लगायतका शीर्ष नेताहरूलाई थाहा होला नि, अनि त्यसका विरुद्धमा उहाँहरूले त्यसलाई सोल्युसन गर्ने गरी केही उपाय अपनाउनु भएको छ?
5: यो त रवि दाईलाई नै स्वयं थाहा होला, अहिलेसम्म ग्राउन्डमा यस्तो हामी कहाँ केही कुराहरू आएको छैन।
6: मधेसमा चाहिँ अब अधिवेशन धेरै ठाउँमा हुन सकेन, त्यसै गरी जस्तो मधेसकै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको मधेसको संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेर गइसक्नु भयो, त्यसै गरी तपाईँको अरू विभिन्न जिल्लामा त्यसै गरी विद्रोह भइरहेछ, त्यसै गरी अमरेश सिंह जो राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकप्रिय मतका साथ निर्वाचित भएकै व्यक्ति अहिले महाधिवेशनमा जानुभएको छैन, यो मधेसमा खास यो आन्तरिक राजनीति र राष्ट्रपाको के हो, अलिकति यो डाइमेन्सनको बारेमा बताइदिनुहोस् न।
5: यो खास भन्नुपर्ने हो मध्ये यो रासोपाको जुन मधेस जति मत लिएर आएको रहेछ नि, उमेर पनि नपुगेको र विवेक पनि नपुगेका मान्यहरू मधेसबाट जितेर जानु भएको रहेछ, र आफ्नो मान्छे सेट गर्ने हिसाबमा चाहिँ योजना बनाएर चाहिँ मधेसलाई भाँड्ने, र यो प्रवृत्तिले चाहिँ स्थानीय तहमा मधेसमा धेरै प्रभाव पार्छ। जसरी हाम्रो 12 16 पालिका छन् त्यसमा धेरै प्रभाव पार्छ उहीँ यही मान्यजीवहरूको कारणले, किनकि उहाँहरूले चाहिँ विवेक पुर्याउन सकिरहनु भएको छैन, कि उहाँहरूलाई थाहा छैन कि राजनीति गर्न पनि नआउने र बाल्यनको नाममा चुनाव जित दिएको रहेछ अहिले, त्यो हिसाबमा चाहिँ अहिलेका केटाकेटीपनले चाहिँ मान्यहरू चाहिँ जित्नु भएको रहेछ, त्यही भएर चाहिँ यो भाड भैलो भएको हो, बाकी केही कुरा।
6: अब यो अमरेश सिंह किन नजानु भएको महाधिवेशनमा?
5: अब उहाँ त उहाँको व्यक्तिगत विषयको कुरा,
6: तपाईँलाई थाहा होला नि त, मधेस प्रदेशकै नेता तपाईँ पनि, मधेस प्रदेशको नेता अनि उही पार्टीको मान्छे, केही त थाहा होला नि त?
5: होइन, अब उहाँहरूको बिचमा के कुराहरू छ त्यो मलाई,
6: अनि किन उहाँको बारेमा तपाईँलाई थाहा भएकै कुरा भन्न किन डराउनुहुन्छ तपाईँ?
5: थाहा नै छैन भने भनेर
6: किन थाहा हुँदैन तपाईँलाई? यत्रो पार्टीको नेता तपाईँ त्यही प्रदेशमा हुनुहुन्छ, अमरेश सिंह त्यस्तो लोकप्रिय नेता, उहाँको बारेमा थाहा नहुने हुन्छ तपाईँ? यस्तो विद्रोही चेतको मान्छे, उहाँको बारेमा पनि त तपाईँको केही टिप्पणी आउनु पर्छ, उहाँ आउनु पर्थ्यो कि पर्थेन त्यहाँ, तपाईँलाई के लाग्छ आफ्नो तरिकाले?
5: पार्टीको हाम्रो मान्यजी हुनुहुन्छ, आउनु त पर्थ्यो। अब के कारणले के भएको हो, किन
6: उहाँले उपसभापति वा कुनै पद नपाएको कारणले नआएको, यस्तो यस्तो केही भन्ने चर्चा छ, हो त्यस्तो के लाग्छ?
5: त्यो विषयमा मलाई जानकारी भएन।
6: उहाँ चाहिँ मन्त्री हुन खोज्नु भएको थियो, जिल्लामा पनि म मन्त्री बन्दैछु भनेर भन्नुभएको थियो, बालन प्रधानमन्त्री भएपछि म कन्फर्म मन्त्री भन्दै हिँड्नु भएको थियो, मन्त्री नमानेको कारणले त्यसको रिस्क पोख्नलाई उहाँ चाहिँ त्यसप्रतिको असन्तुष्टि व्यक्त गर्नलाई नआउनु भएको भन्ने देखिन्छ, हो
5: होला जस्तो पनि लाग्छ मलाई, तर यो विषयमा प्लिज मलाई यो जानकारी छैन।
1: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
3: दिस होम 518 हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौँ। आजलाई बिदा दिनुहोस्, नमस्कार।

0: तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
7: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63। 93.2 स्वदेश FM।

निष्पक्ष सधैं निष्पक्ष निष्पक्ष स्वदेश FM 93.2 MHz।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा पूर्व मन्त्री पौडेललाई 7 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति,
1: शरीरी पक्राउपछि स्थगित भए आज पहिलो पटक 7 दिन चाहिँ न्याय थपने गरी आदेश भएको छ। अहिले चाहिँ पौडेललाई न्यायिक हिरासतमा राख्न पठाइएको छ।
0: रेबिजको खोपको अभावका सम्बन्धमा के भन्छन् स्वास्थ्य मन्त्रालयका अधिकारी?
2: भण्डारणमा थोरै थोरै मात्रामा छन्। अबको टेन्डर प्रक्रिया टुङ्गिएर आउँदाखेरिसम्म पुग्ने गरी व्यवस्थापन गरेका छौँ। हामीले शून्य नै बनाएको छैन।
0: र बाल बालिकालाई निशाना बनाएर इजरायलले गाजामा नरसंहार गरेको राष्ट्रसङ्घको एउटा आयोगको निष्कर्ष। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। लेबनानको सरकारी सञ्चार माध्यमले देशको दक्षिणी नगर नबचियामा सडक सफा गरिरहेको बुलडोजर नजिकै उभिएका मानिसहरूको समूहमाथि इजरायली सैनिकले गोली चलाउँदा 2 जना मारिएको बताएको छ। यसअघि 3 दिनसम्म युद्ध विराम कायम थियो र अप्रिल यता पहिलो पटक मानिसहरूले ज्यान गुमाएका विवरण आएका थिएनन्। इजरायली सेनाले आफूले तत्कालै खतरा निम्त्याउन सक्ने सशस्त्र आतंकवादीलाई निशाना बनाएको बताएको छ, तर त्यही घटनालाई इंगित गर्दै उसले त्यस्तो बताएको हो वा होइन।

0: प्रष्ट छैन। हिजबुल्लाले इजरायलले युद्ध विरामको ठाडो उल्लङ्घन गरेको आरोप लगाएको छ। संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरूले इजरायलले नियोजित रूपमा प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर आम नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको बताएका छन्। राष्ट्रसंघको आयोगको एउटा प्रतिवेदनमा इजरायली सुरक्षा कर्मीहरूले जानाजान बालबालिकाको हत्या गरेको, उनीहरूलाई घाइते बनाएको र लाखौं प्यालेस्टिनी बालबालिकामाथि मानसिक चोट पुर्याएको आरोप लगाइएको छ। गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्ने भरपर्दो आधार आफूहरूसँग रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। इजरायलले पूर्ण रूपमा प्रतिवेदन अस्वीकार गर्ने भन्दै उक्त झुटा रिपोर्टले आफ्नो मानहानि गरेको प्रतिक्रिया दिएको छ। पश्चिम युरोपमा घातक उष्ण लहरको प्रभाव देखिरहँदा संयुक्त राष्ट्रसंघका प्रमुखले तापमान वृद्धिलाई सीमित तुल्याउन अझ तीव्र आपतकालीन कदम विश्वले चाल्नुपर्ने बताएका छन्। लन्डनमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, जलवायु भद्रगोल हाम्रै आँखा अगाडि तीव्र भइरहेको छ। हामीले अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा गर्मी 11 वर्षहरू भर्खरै झेलेका छौँ। संयुक्त राष्ट्रसंघका महासचिव फ्रान्सले करिब 80 वर्ष अघि तथ्याङ्क राख्न थालिए यताकै सर्वाधिक तातो रात अभिलेखीकृत गरेको छ। इटलीले 15 सहरहरूमा उच्च सतर्कता घोषणा गरेको छ। केन्याले अमेरिकी नागरिकहरूलाई लक्षित एउटा इबोला उपचार केन्द्रको निर्माण तत्कालै बन्द गर्न आदेश दिएको छ। मंगलबार अदालतमा उपस्थित भएका स्वास्थ्य मन्त्री एडेन डुवालेले अदालतको आदेश स्वीकार गर्नका लागि एयरफोर्सको बेस नजिकै निर्माणको काम रोकिएको बताए। अफगानिस्तानको तालिबान सरकारले आफ्नो एउटा प्रतिनिधि मण्डलले ब्रसल्समा आप्रवासनबारे छलफल गर्न युरोपेली संघका अधिकारीहरूलाई भेटेको बताएको छ। यूले औपचारिक रूपमा तालिबानलाई मान्यता दिएको छैन र अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे यता 5 पहिलो पटक ईयूले तालिबान सदस्यहरूलाई छलफलमा डाकेको हो। बेल्जियमका एक प्रवक्ताले प्रतिनिधि मण्डललाई बेल्जियममा एक दिन मात्रै यात्रा गर्ने गरी भिजा दिइएको बताए। र भारतमा आइफोनका पार्ट पूर्जाहरूको प्रमुख उत्पादक टाटा इलेक्ट्रोनिक्सले आफू साइबर सुरक्षा हमलामा परेको बताएको छ। तर टाटाले उक्त घटनाले आफ्नो काम कारवाहीमा कुनै प्रभाव नपर्ने जनाएको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
1: साझापखमा पुनः स्वागत छ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई 7 थुनामा राख्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। विभागले जारी गरेको पूर्जीका आधारमा उनी हिजो सुर्खेतबाट पक्राउ परेका थिए। यद्यपि विभागका अधिकारीहरूले उनीमाथि कुन प्रसङ्गमा अनुसन्धान भइरहेको हो भन्ने प्रश्न पारेका छैनन्। एक रिपोर्ट। पार्टीको कार्यक्रममा गएका बेला सुर्खेतबाट पक्राउ परेका पौडेललाई अनुसन्धानका लागि म्याद माग्दै आज अदालतमा पेश गरिएको थियो। अदालतले उनलाई 7 थुनामा राख्ने अनुमति दिएको सूचना अधिकारी पार्वती हितानले बीबीसीलाई बताइन्।
2: मनी लन्ड्रिङ मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विश्वप्रसाद पौडेललाई विभागबाट जरुरी पक्राउ पुर्जी स्वीकृति र अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्नुपर्छ भनेर अनुरोध गर्नुभएको थियो। जरुरी पक्राउ पुर्जी स्वीकृत भई आज पहिलो पटक 7 चाहिँ म्याद थपने गरी आदेश भएको छ। सदस्य मान्य न्यायाधीश सायन प्रसाद पौडेल, सदस्य मान्य न्यायाधीश हेमन्त रावल र सदस्य मान्य न्यायाधीश उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो। आदेश बम्बिम अहिले चाहिँ विष्णु प्रसाद पौडेललाई अनेक हिरासतमा राख्न पठाइएको छ।
1: उनका अनुसार विभागले 20 हिरासतमा लिएर अनुसन्धान गर्न माग गरेको थियो। विशेष अदालतमा बहस गर्दै पौडेल पक्षका वकिलहरूले उनी भागेर जाने अवस्था नभएको भन्दै परिवार वा कानून व्यवसायीको जिम्मामा रिहा गर्न माग गरेका थिए। यसैबीच एमाले संसदीय दलको बैठकले पार्टी उपाध्यक्ष पक्राउ परेको घटनाको निन्दा गरेको छ। उक्त बैठकका निर्णयबारे एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बीबीसीसँग भनिन्,
3: माथि छानबिन गर्नु पर्यो भने तथ्यमा उभिएर प्रमाणमा उभिएर छानबिन गर्ने, छानबिन गर्दाखेरि दोषी देखियो भने कारवाही गर्ने हो। अहिले छानबिन गर्नु पूर्व नै कारवाही गर्ने हिसाबले जसरी आयो यो सरकारको गलत रवैया हो। अब गिरफ्तारी भइसकेको सन्दर्भमा बिना पूर्वाग्रह तथ्य तथ्यमा बसेर प्रतिशोध नसान्ने गरी छानबिन होस्, राजनीतिक प्रतिशोध तान्ने गरी दुःख दिने काम नहोस् भन्ने कुरामा सरकारको ध्यान आकर्षित गर्नु।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएको भन्दै अनुसन्धानका लागि पौडेललाई पक्राउ गरेको विवरण आएका छन्। तर बीबीसीको जिज्ञासामा विभागका महानिर्देशक निर्मल ढकाल र निर्देशक उत्तम कुमार घिमिरेले अनुसन्धानको विषय भन्दै उनलाई पक्राउ गरिएको कसुरबारे बताउन अस्वीकार गरे। हिजो सुर्खेतमा पक्राउ गरिएका 66 वर्षीय पौडेललाई आज मध्याह काठमाडौँ ल्याइएको थियो। स्थापनाको 4 वर्षमै सहज बहुमत सहित सरकारको नेतृत्व गर्ने जनमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत बन्द सत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रिया शुरू भएको छ। महाधिवेशनमा 2 चरणमा निर्वाचन सम्पन्न हुने बताइएको छ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन गरिनेछ भने त्यसपछि बाँकी पदाधिकारी चयनका लागि मतदान हुनेछ। यस सन्दर्भमा थप जानकारी दिन हाम्रा चितवन संवाददाता ईश्वर जोशी यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा छन्। ईश्वरजी, आज दिनभर के भयो र अहिले त्यहाँ के भइरहेको छ?
4: आइतबार उद्घाटन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सोमबार दिनभरि पनि बन्द सत्र हुन नसकेपछि आज दिनभरि पनि अब अन्यल बीच प्रतिनिधिहरूको नावले निर्भर गरिसकेपछि बन्द सत्र सुरु भयो। सभापति रमेश लामिछाने र सोनी विभागले लगायतले चाहिँ प्रस्तुत गरेका प्रतिवेदनहरू चाहिँ पारित भएको छ। अब अहिले चाहिँ निर्वाचनको प्रक्रिया अगाडि बढेको छ।
1: अब कसरी र कहिलेसम्म सत्तारूढ दलले नयाँ नेतृत्व पाउने देखिन्छ?
4: मैले केही बेर अगाडि देखिन्थ्यो चितवनको यो गर्मीमा उनीहरूले सबै चिज समयमा नै हुन्छ होला भन्ने जुन आकलन गरेको थियो त्यो हुन सकेन। बन्द सत्रको क्रममा कतिपयको खर्च वर्ष पनि सकिएको भन्ने कुरा आएपछि सम्बोधनको क्रममा चाहिँ सभापति रवि लामिछानेले आर्थिक अभावका कारण चाहिँ कोही पनि रोकिन नपरोस्, त्यस्तो छ भने तपाईँहरूले बुझाउनु भएको 5,000 रुपियाँ चाहिँ फिर्ता लिन सक्नुहुन्छ प्रक्रिया पुऱ्याएर भनेर पनि उनले बताए।
1: हस्, धेरै धन्यवाद। बीबीसीका चितवन संवाददाता ईश्वर जोशी। अब अर्को विषय, पछिल्ला केही दिनदेखि सरकारी स्वास्थ्य केन्द्रहरूमा रेबिज विरुद्धको खोप अभाव भएको विवरण सार्वजनिक भइरहेका बेला स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने उपलब्ध स्रोत र विकल्पहरूको प्रयोग गर्दै बिरामीलाई खोप उपलब्ध गराइरहेको दावी गरेका छन्। खरिद प्रक्रियामा भएको ढिलाइका कारण देशका विभिन्न अस्पतालमा खोपको आपूर्ति प्रभावित हुँदै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर मणि अधिकारीलाई टेलिफोन सम्पर्क गरी सुरुमा खोपको उपलब्धताको स्थिति अहिले कस्तो छ भनेर सोधेका छौँ।
5: अहिले रेबिज भ्याक्सिन पुरै अनुपलब्ध भएको अथवा अभाव रहेको भन्ने अवस्था छैन। हामीसँग अस्पतालहरूमा र भण्डारणहरूमा केही मात्रा भ्याक्सिनहरू छन्, अस्पतालहरू प्रयोग पनि भइरहेको छ। हाम्रो नियमित रूपमा खरिद गर्ने प्रक्रिया र जुन मूल्य लागत मूल्यहरूको कारणले गर्दा हामीले पटक पटक टेन्डर गरिराख्नुपर्ने, व्यवसायहरूले आवेदन नगर्ने कारणले हामी तेस्रो चोटि टेन्डर गरेको अवस्थामा छौँ। यो पनि अन्तिम चरणमा पुगेका छ।
6: तर तपाईँले त्यसो भनिराख्दाखेरि चाहिँ कतिपय सञ्चार माध्यममा भ्याक्सिन नपाइएका कारण सर्वसाधारणको ज्यान गएको सम्मका विवरणहरू आएका छन्, त्यो चाहिँ के त फेरि?
5: यसमा बुझ्नुपर्ने प्राविधिक पक्ष भनेको के हो भने त्यो भ्याक्सिन नहुँदैमा रेबिज भइहालेको भन्दा पनि रेबिजको रोकथामका लागि भ्याक्सिन हो, रेबिजको उपचारका लागि भ्याक्सिन होइन। रेबिजको उपचार व्यवस्थापन त संसारमा केही पनि छैन, तर रोकथामका लागि हामीसँग खोप सँगसँगै अरू धेरै उपायहरू छन्। हामीले सबै उपायहरू सँगसँगै अवलम्बन गर्दै जानुपर्ने हुन्छ। हामीले अस्पतालहरूमा अभाव हुने स्थिति सिर्जना नहुनका लागि वैकल्पिक उपायहरू गरेर सोझै खरिद गरेर अस्पतालले खोपको व्यवस्थापन गर्न सक्ने गरी बजेट विनियोजनको कुरा, त्यसका लागि सहजीकरण गर्ने कुराहरू हामीले गरेका छौँ। ठुलो मात्रामा धेरै मूल्यमा खरिद गर्ने कुरा चाहिँ सार्वजनिक खरिद ऐन अनुसारको व्यवस्था गर्नका लागि चाहिँ बोलपत्र आह्वान गर्नुपर्ने, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर व्यवस्थापन गर्नुपर्ने, ती कुराहरूले गर्दाखेरि चाहिँ समस्या भएको मात्रै हो।
6: अहिले कुनै सरकारी स्वास्थ्य संस्थामा कोही भ्याक्सिनको लागि गयो भनेदेखि चाहिँ उसले सहजै त्यो भ्याक्सिन पाउँछ भन्ने हो तपाईँको भनाई?
5: मैले यो भनिरहँदाखेरि कुनै अस्पतालमा भ्याक्सिन नभएको अवस्था अथवा कम भएको अवस्था त्यहाँनिर अलिक बढी खपत हुने अवस्था हुँदाखेरि नजिकको अस्पतालसँग पैँचो लिएर व्यवस्थापन गर्ने व्यवस्थाहरू चाहिँ भएको छ र आकस्मिक रूपमा अस्पतालले सोझै खरिद गर्ने र हामीले विश्व स्वास्थ्य सङ्गठनसँग पनि माग गरेर आकस्मिक व्यवस्थापन गरेका छौँ। काठमाडौँभित्र हामीसँग सुखराज अस्पतालमा खोप अहिले छ, हामीसँग शून्य भइसकेको अवस्था छैन। अस्पतालले खरिद गरेर व्यवस्थापन गरेको छ भने हामीले विश्व स्वास्थ्य सङ्गठनसँग लिएको खोपहरू आज भोलि नै आइपुग्ने अवस्थामा पनि छप छन्। त्यसले व्यवस्थापन हुन्छ भने अर्को हप्ताबाट हाम्रो नियमित रूपमा जुन हामीले खरिद गर्नेछौँ, वार्षिक रूपमा हामीले 5,00,000 हाराहारी भाइल खोप खरिद गर्छौँ, त्यो खोपहरूको टेन्डरको खोल्ने मिति भनेको 16 गतेलाई छ। हामी त्यतिखेरसम्म त्यो एउटा प्रक्रियामा जान्छ र व्यवस्थापन हुन्छ। कुनै अस्पतालमा अहिले खोप सकिहालेको अवस्था छ भने पनि हामीले कत्लेयामा रहेको स्टोरमा, काठमाडौँमा रहेको स्टोरमा केही मात्रामा खोपहरू पनि छन्। त्यसै अनुसार हामीले सहजीकरण गर्छौँ, त्यसै अनुसार उपलब्ध पनि गराउँछौँ र अस्पतालहरूले सोझै खरिद गरेर व्यवस्थापन गर्न सक्ने पनि प्रावधान छ, त्यसमा पनि सहजीकरण गर्छौँ, त्यसै अनुसार गरेका छौँ।
1: उनी थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर मणि अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। संयुक्त राष्ट्रसङ्घको एउटा जाँच आयोगले गाजा स्ट्रिपमा जानाजान प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर इजरायलले नरसंहार, मानवता विरुद्धको अपराध र युद्ध अपराध गरेको आरोप लगाएको छ। उक्त नयाँ प्रतिवेदनमा इजरायली अधिकारी र सुरक्षाकर्मीहरूले 10,00,000 बालबालिकालाई मानसिक चोट दिएको र त्यसले अक्टोबरमा भएको युद्ध विरामपछि पनि निरन्तरता पाएको जनाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
0: उक्त आयोगले गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्न भरपर्दो आधार आफूसँग रहेको उल्लेख गरेको छ। इजरायलको विदेश मन्त्रालयले आफूले पूर्ण रूपमा आयोगको प्रतिवेदन अस्वीकार गर्ने भन्दै त्यो झुटो र मानहानि हुने किसिमको रहेको उल्लेख गरेको छ। सन् 2023 अक्टोबर 7 हमासले दक्षिण इजरायलमा गरेको भीषण आक्रमणमा झन्डै 1200 मारिएका थिए भने 251 जना बन्धक बनाइएका थिए। संयुक्त राष्ट्रसङ्घले पनि विश्वसनीय मान्ने गरेको हमासले सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार त्यस यताको इजरायली आक्रमणमा गाजामा 73,000 भन्दा बढी मारिएका छन्। त्यसमा 21,200 भन्दा बढी बालबालिका छन्। अधीनस्थ प्यालेस्टिनी भूभाग र इजरायल बारेको उक्त स्वतन्त्र जाँच आयोग अन्तर्राष्ट्रिय मानवीय र मानवाधिकार कानून उल्लङ्घनका आरोपबारे छानबिन गर्न मानवाधिकार परिषदले स्थापना गरेको थियो। उक्त आयोगका विज्ञ सदस्यहरूले औपचारिक रूपमा राष्ट्रसङ्घको मत व्यक्त गर्दैनन्। अघिल्लो सेप्टेम्बरमा सो आयोगले इजरायलले प्यालेस्टिनीहरू विरुद्ध गाजामा नरसंहार गरिरहेको आरोप लगाएको थियो। एउटा प्रतिवेदनमा आयोगले सन् 1948 नरसंहार सम्बन्धी महासन्धि अन्तर्गत परिभाषित 5 मध्ये 4 नरसंहार इजरायली अधिकारी र सुरक्षा फौजहरूले गरिरहेको औचित्यपूर्ण आधार रहेको जनाएको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका तेस्रो पटक संशोधनपछि सार्वजनिक। उम्मेद्वारको प्रारम्भिक नामावली राति 10 बजे प्रकाशन गरिने। बिना विवाद स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न प्रतिनिधिहरूलाई सभापति रवि लामिछानेको आह्वान। नेपालमा मनसुन प्रवेश गरेको भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहेको जल तथा मौसम विज्ञान विभागद्वारा जानकारी। अत्यधिक गर्मीका कारण नेपालगंजका 163 विद्यालय भोलिदेखि 3 दिन बन्द। श्रीलंकामा डेंगी नियन्त्रणका लागि सेना परिचालन र फिफा विश्वकप फुटबलमा आज राति 11:15 पोर्चुगल र उज्बेकिस्तान प्रतिस्पर्धा गर्दै। समाचार अब विस्तारमा। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका तेस्रो पटक संशोधन गरी सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले आज संशोधित तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ। आज साँझ 5 बजे महाधिवेशन प्रतिनिधिहरूको नाम सार्वजनिक गरिएको आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। आजै पार्टी सभापति र पार्टी केन्द्रीय सदस्यका लागि फारम वितरण र दर्ता गरिने उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार उम्मेद्वारको प्रारम्भिक नामावली राति 10 बजे प्रकाशन गरिनेछ। उम्मेद्वार विरुद्ध दावी विरोध गर्न राति 10:30 बजेसम्मको समय दिइएको छ। दावी विरोध भएका उम्मेद्वारको जाँचबुझ राति 11 बजेसम्म गरिनेछ। राति 11:15 उम्मेद्वारले निर्वाचन आयोगको सचिवालय मार्फत उम्मेद्वारी फिर्ता लिन सक्नेछन्। अन्तिम नामावली 12:15 प्रकाशन गरिने उहाँले जानकारी दिनुभयो। भोलि बिहान पहिलो चरणको मतदान हुने केसीले बताउनुभयो। मतदान सकिएको 2 घण्टापछि मतगणनाको गरी परिणाम घोषणा गरिने आयोगले जनाएको छ। पहिलो चरणको मत परिणाम घोषणा भएसँगै दोस्रो चरणको उम्मेद्वारी तथा अन्य थप कार्यतालिका प्रकाशन गरिनेछ। यस्तै आजै सम्पन्न महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टीभित्र गुट उपगुट नबनाउन निर्देशन दिनुभयो। सभापति लामिछानेले महाधिवेशनमा आफ्नो विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। सभापति लामिछानेले नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेदवारी दिनबाट वञ्चित नगराइने स्पष्ट पार्नुभयो। उहाँले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेद्वार बन्न नदिने भन्ने हल्ला निराधार रहेको बताउनुभयो। उहाँले बिना विवाद स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न आह्वान गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनका लागि 3849 प्रतिनिधि कायम भएका छन्। सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको संख्या निर्धारण भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी संविधानले निर्दिष्ट गरेको मार्ग र विधिसम्मत ढङ्गले अगाडि बढ्ने राष्ट्रिय स्वतन्त्र पार्टी संविधानले निर्दिष्ट गरेको मार्ग र विधिसम्मत ढङ्गले अगाडि बढ्ने पार्टीका शीर्ष नेताहरूले बताउनु भएको छ। लोकतान्त्रिक विधिलाई व्यवहारिकता दिने गरी हरेक चुनौती चिर्न रासोपा सक्षम रहेको सन्देश पार्टीको चितवनमा जारी प्रथम महाधिवेशनले दिनेमा प्रतिनिधिहरू विश्वस्त देखिन्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल भरतपुरबाट संवाददाता विमल गेवालीको रिपोर्ट।
1: 2 निर्वाचनमा सहभागी बनिसकेपछि पहिलो महाधिवेशन गर्ने राजनैतिक पार्टी इतिहासमा दुर्लभ भेटिन्छन्। नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी त्यस्तै एउटा चमत्कारिक राजनैतिक शक्ति बनेर उदाएको छ। असार 7 गतेदेखि शुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम चितवन महाधिवेशन 3 दिनका लागि निर्धारण गरिए पनि प्रतिनिधिहरूको संख्या र सहभागिता बेलैमा यकिन गर्न नसक्दा 1 दिन पर धकलिएको अवस्थामा छ। धेरैले चासोपूर्वक हेरिरहेको यो महाधिवेशनको व्यवस्थापन र सञ्चालनमा किन जटिलता आयो भनेर मैले पार्टीका पूर्व सांसद एवं गुनासो व्यवस्थापन विभागका प्रमुख डाक्टर चन्दा कार्की भण्डारीलाई सोधेको थिएँ।
2: हाम्रो फेरि 4 वर्षको इतिहासमा पनि धेरै परिवर्तनहरू धेरै गर्नहरू आउँदै आउँदै हामी यहाँ पुगेको जनताले विश्वास गरेको त्यसमा एउटा सबभन्दा ठुलो कुरो यो समायोजनको कुरा पनि छ। त्यसकारण यो आजको हाम्रो आवश्यकता हो र राम्रो नियतले गरेको हो।
1: सुशासनको नारालाई जोरदार रूपमा उठाउँदै छोटो समयमा देशको ठूलो राजनीतिक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सामु अनेक प्रश्नहरू छन्। यी मध्ये धेरैले सैद्धान्तिक पक्षमाथि आशंका गर्छन्। तपाईहरूको राजनीतिक दर्शन सम्बन्धमा उठ्ने प्रश्नलाई यो महाधिवेशनले प्रश्न पार्ला त भन्ने जिज्ञासामा पार्टीका एकजना नेता गणेश पराजुली
3: विधानले स्पष्ट पार्नेछ। हामीले गत निर्वाचनमा सार्वजनिक गरेका 100 बुदाका वाचापत्रले 5 वटा बुदा भए करानामाले सरकारले अहिले जुन 100 बुदामा कार्यदेश बनाएर काम गरिरहेको छ यी सबै कुराले प्रश्न पारेको छ।
1: उद्घाटन सत्रका बेला शीर्ष नेतृत्वले आफ्नो पार्टी संविधानले निर्दिष्ट गरेको मार्गबाट दायाँ बायाँ नगरी विधिसम्मत ढंगबाट अघि बढ्ने प्रस्तुति दिएको सन्दर्भमा लोकतान्त्रिक विधिलाई व्यावहारिकता दिन हरेक चुनौती चिर्न सक्षम रहेको सन्देश यो महाधिवेशन मार्फत दिन खोजिएको जिकिर गर्नुहुन्छ पार्टीका सहमहामन्त्री विपिन आचार्य।
3: लङ जर्नी भएको कारणले आजभन्दा बढी क्लारिटी हुने स्वाभाविक प्रक्रिया पनि हो। पार्टीको विधानमा हुने क्लारिटीका कुराहरू होला अथवा पार्टीको वैचारिक मूल्य मान्यताका कुराहरू होला, पार्टी कसरी सञ्चालन गर्नुपर्छ, पार्टीको आधार स्तम्भहरू के हुन्छ, कस्तो विधिमा चाहिँ यो पार्टी चल्न चाहन्छ।
1: लामो राजनीतिक संघर्ष र बलिदानको इतिहास बोकेका राजनीतिक दलहरूको शासन शैलीको कट्टर विरोध गर्दै सुशासनको पक्षपाती बनेर छोटो समयमा ठूलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी समक्ष एकल सत्ताको सहज संसदीय संख्या जति सजिलो छ त्यत्तिकै गाह्रो प्राप्त जनसमर्थन जोगाउनुमा पनि छ। पहिलो महाधिवेशनको सुरक्षित अवतरणले दिइने सन्देश अब छिट्टै छर्लङ्ग हुनेछ। विमल गेवाली, रेडियो नेपाल, भरतपुर।
0: अब बाँकी समाचार। जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहने जनाएको छ। लुम्बिनी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एक दुई स्थानमा तातो लहर हिटवेभको जोखिम कायमै रहेको भन्दै विभागले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि तातो लहर चल्न सक्ने जनाएको छ। मौसम पूर्वानुमान अनुसार धनगढ़ी र नेपालगंजमा आजको तापक्रम 39 देखि 41 डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ। अत्यधिक गर्मी बढेपछि नेपालगंजमा बुधबारदेखि लागू हुने गरी 3 दिनका लागि 163 विद्यालय बन्द गरिने भएको छ। यसअघि पनि उपमहानगरले सूचना जारी गर्दै गर्मीका कारण विद्यालय बन्द गरेको थियो। गर्मीले विद्यार्थीलाई विद्यालय आवत जावत गर्न कठिनाइ भई स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई ध्यान दिँदै असार 10, 11 र 12 गते विद्यालय बन्द गरिने भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले लोकतन्त्रमा जनता केन्द्रमा हुने भएकाले जनता खुसी हुने गरी काम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। जिल्ला हुलाक कार्यालय चितवनको आज निरीक्षणपछि मन्त्री तिमिल सिन्हाले जनता खुसी भएपछि मात्रै शिक्षा तथा खेलकुद मन्त्रालय मार्फतका निकायहरूका पदाधिकारी नियुक्तिका सम्बन्धमा मन्त्रालयसँग छलफल गरेको छ। समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव चुडामणि पौडेलले विभिन्न विश्वविद्यालयहरू आयोग परिषद तथा बोर्डमा पदाधिकारी नियुक्ति प्रक्रियाका लागि तीव्र रूपमा काम भइरहेको जानकारी गराउनुभयो। सचिव पौडेलले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि हाल अन्तर्वार्ता भइरहेको, चिकित्सा शिक्षा आयोगका लागि मन्त्रालयले सबै छनौट प्रक्रिया पूरा गरेर नियुक्तिका लागि मन्त्री परिषदमा सिफारिस गरेको र संस्कृत विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय लगायतका लागि पनि छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकार बनाउने अङ्क गणित भन्दा जनताको मन जित्ने राजनीतिलाई कांग्रेसले प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। झापाको वृत्तमोडमा आज आयोजित कांग्रेसको जिल्ला स्तरीय कार्यकर्ता भेटघाटमा सभापति थापाले स्पष्ट राजनीतिक आधार बिना अन्य दलसँग गठबन्धन गर्ने, पुनः त्यही गठबन्धन तोड्ने प्रवृत्ति, सीमित नेताहरूको प्रधानमन्त्री बन्ने आकांक्षा तथा सत्ता भागबण्डाको राजनीतिले कांग्रेसको छवि कमजोर बनाएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
4: भाउजू दर्शन
5: भाग्यमानी बाबु राम्ररी आइपुग्नु भयो नि
4: हजुर राम्ररी पुगे ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड
6: नमस्ते भाउजू
5: नमस्ते आउनु न भित्रै
6: हुन्छ भाउजू
4: अनि दादा त अफिस गइसक्नु भयो होला है
5: उहाँ त बिहानै हो हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न म खाना तयार गर्दै गर्छु है
4: हस् हस् भाउजू
7: ओए वाइफाई होला नि पासवर्ड माग्न
4: हे त पनि एनटिसी को सस्तो डे प्याक छँदैछ नि
8: ए हो र
4: एनटिसी को डे प्याक लिन *14## डायल गर्न
9: नेपाल टेलिकम राष्ट्रको संचार
0: अब बाँकी समाचार काभ्रेपलाञ्चोक जिल्लाको दुईवटा कुखुरा फार्ममा बर्ड फ्लू देखिएको छ पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाको बनेपा नगरपालिका 13 साँगा स्थित बद्री खत्रीको लेयर्स कुखुरा फार्म र पनौती नगरपालिका 7 स्थित मानेश्वरी एग्रो फार्ममा पालिएका हाँस र कुखुरामा बर्ड फ्लू पुष्टि भएको जनाएको छ कार्यालयका प्रमुख डाक्टर बज्रकिशोर ठाकुरले खत्रीको फार्ममा पालिएका लेयर्स कुखुरामा बर्ड फ्लू पुष्टि भएसँगै फार्ममा रहेका 1,650 कुखुरा नष्ट गरिएको बताउनुभयो अब अन्तर्राष्ट्रिय समाचार श्रीलङ्कामा डेङ्गु संक्रमणमा वृद्धि भएपछि नियन्त्रणका लागि सेना परिचालन गरिएको श्रीलङ्काका स्वास्थ्य अधिकारीहरूले बताएका छन् अधिकारीहरूका अनुसार अस्पतालहरूमा दैनिक 1,000 भन्दा बढी बिरामीहरू डेङ्गु संक्रमणका कारण अस्पताल भर्ना हुने गरेका छन् श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकेको कार्यालयले श्रीलङ्काका सेना नौसेना र वायुसेनाका अधिकारीहरू लामखुट्टे प्रजनन स्थलहरू पहिचान गरी नष्ट गर्न विशेष युनिटमा सक्रिय रूपमा सहभागी हुने बताएको छ डेङ्गुले उच्च ज्वरो आउने टाउको दुख्ने बन्ता हुने मांसपेशी दुख्ने र बिरामी गम्भीर अवस्थामा पुगेपछि रक्तस्राव निम्त्याई मृत्यु समेत हुने गरेको छ यस वर्ष लगभग डेङ्गुका 50,000 केसहरू रिपोर्ट गरिएकोमा 29 जनाको मृत्यु भएको छ युरोपभर फैलिएको असाधारण गर्मी लहरका कारण जनजीवन ऊर्जा प्रणाली र स्वास्थ्य क्षेत्रमा गम्भीर असर देखिन थालेको छ वैज्ञानिकहरूले यो अवस्थालाई जलवायु परिवर्तनको स्पष्ट संकेत भन्दै यस्ता गर्मीका छालहरू अझ बारम्बार लामो र तीव्र हुने चेतावनी दिएका छन् फ्रान्समा गर्मीका कारण डुबेर मृत्यु हुने घटनामा वृद्धि भएको छ फ्रान्सका खेलकुद तथा युवा मन्त्रीका अनुसार एक सप्ताहमा करिब 20 जनाको डुबेर मृत्यु भएको छ र नागरिकहरूलाई पानीका निकायमा सावधानी अपनाउन आग्रह गरिएको छ अब आर्थिक समाचार
10: पछिल्लो समय नेपालको सम्पत्ति शुद्धिकरणको अवस्था प्रगतितर्फ उन्मुख भएको देखिएको छ फ्रान्सको पेरिसमा यही जुन 15-19 सम्पन्न प्लेनरी बैठकले नेपालले सम्पन्न गर्नुपर्ने 15-16 कार्य मध्ये 3 कार्य सम्पन्न गरिसकेको र अन्यलाई पनि छिटै सम्पन्न गर्न निर्देशन दिएको छ फाइनेन्सियल एक्सन टास्क फोर्स FATFको प्लेनरी बैठकले विश्वभरका मुलुकहरूको सम्पत्ति शुद्धिकरणको जनवरीदेखि अप्रिल 2026 समीक्षा गर्दै नेपालले प्रगति गरेका विषयहरूलाई हटाउँदै बाँकी रहेका विषयहरूमा सुधारको काम अघि बढाउन भनेको छ नेपालले यही गतिमा काम गरेमा नेपाल आगामी 1 वर्षको अवधिमा ग्रे लिस्टबाट बाहिर निस्कन सक्ने अवस्था रहेको अर्थ मन्त्रालयले जनाएको छ त्यसका लागि नेपालले मुख्य रूपमा आर्थिक अपराधका हिसाबले उच्च जोखिममा केन्द्रित भएर थप कार्य गर्नुपर्ने FATFको प्लेनरी बैठकले औल्याएको अर्थ मन्त्रालयको सम्पत्ति शुद्धिकरण विषय हेर्ने सहसचिव डाक्टर हरिप्रसाद नेपालले जानकारी दिनुभयो उहाँले विगत 10 महिनामा नेपालको प्रगति महत्वपूर्ण भएकोले नेपालले सम्पादन गर्नुपर्ने मध्ये सम्पन्न भइसकेका कार्यहरू सूची हटाएको जानकारी दिनुभयो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाइने बताउनु भएको छ चितवन उद्योग संघले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले औद्योगिक क्षेत्र सञ्चालन गर्ने विषयमा पहल भइरहेको र छिटै त्यसलाई अगाडि बढाउने उल्लेख गर्नुभयो सरकारले उद्योगिक व्यवसायलाई लगानी गर्ने र रोजगारी सृजना गर्ने काममा लाग्न प्रेरित गर्ने समेत उहाँले उल्लेख गर्नुभयो
0: विश्वकप अन्तर्गत आज पोर्चुगल र उज्बेकिस्तान बीच खेल हुँदैछ नेपाली समयअनुसार राति 10:45 खेल अमेरिकाको अस्टन स्टेडियममा हुनेछ विश्व चर्चित खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको खेल हेर्न खेल प्रेमीहरू आतुर छन् पोर्चुगलले फुटबलमा धेरै चर्चा पाए पनि विश्वकप मात्रै जित्न बाँकी रहेकाले खेललाई निकै चासोका रूपमा हेरिएको छ उज्बेकिस्तानले पोर्चुगलको चुनौती सामना गर्नुपर्ने देखिन्छ नव प्रवेशी जोर्डन एक खेल अगावै फिफा विश्वकप 2026 समूह चरणबाट बाहिरिएको छ समूह जे अन्तर्गत लेभिस स्टेडियममा आज बिहान भएको खेलमा अल्जेरियाले जोर्डनलाई 2-1 हरायो। जोर्डनका लागि 36 मिनटमा निजार अल रसदानले शुरूआती अग्रता दिलाएका थिए। दोस्रो हाफमा खेलमा फर्किएको अल्जेरियाले 69 मिनटमा बराबरी गोल फर्कायो। त्यसपछि 82 मिनटमा अमिन गुइरीले उत्कृष्ट गोल गर्दै अल्जेरियाको नकआउट सम्भावना जीवित बनाए। पहिलो जितसँगै 2 तीन अङ्क बनाएको अल्जेरिया समूहको तेस्रो स्थानमा छ। समान 3 बनाएको अस्ट्रिया गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको साबिक विजेता अर्जेन्टिना 6 जोड्दै नकआउट चरणमा पुगिसकेको छ। सोमबार राति भएको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई 2-0 गोलले पराजित गरेको थियो। किलियन एम्बाप्पे प्रेरित फ्रान्स र एर्लिन हालान्ड प्रेरित नर्वे फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेका छन्। समूह आई अन्तर्गत आज बिहान भएको खेलमा साबिक उपविजेता फ्रान्सले इराकलाई 3-0 गोलले हरायो। यही समूहको अर्को खेलमा नर्वेले सेनेगललाई 3-2 गोलले स्तब्ध बनायो। नर्वे 28 वर्षपछि नकआउट चरणमा पुगेको हो। फ्रान्सको जितमा एम्बाप्पेले 2 तथा उस्माने डेम्बेले 1 गोल गरेका थिए। दाङको घोराईमा भएको लुम्बिनी प्रदेश स्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता 2083 रूपन्देही जिल्ला आइटीएफ तेक्वान्दो संघ च्याम्पियन बनेको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा 2 घोराईमा भएको प्रतियोगितामा रूपन्देहीले 4 3 र 2 पदक सहित समग्रमा 9 पदक जित्दै च्याम्पियन हुन सफल भएको हो। च्याम्पियन बनेको रूपन्देहीले ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ। प्रतियोगितामा घरेलु टोली दाङ जिल्ला आइटीएफ संघले 4 1

वर्ष 2083-84 का लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछु।

0: भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
1: सम्पर्क नम्बर 98550-73474, 98550-73474।
2: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा पानी तान्ने पम्प
1: को लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी प्रोप्राइटर सुदन अधिकारी सम्पर्क 98455 र 98456-54613।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि ३६ बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष
1: डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर
3: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी इन्टरनेट सेवाका लागि
0: माडी फ्लेक्स एन्ड कम्प्युटर्स बसन्त नगर बजार माडी फोन 056-50-10
1: गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट सुपिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिडा जाउ त्यतैतिर
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्त बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ
5: स्वदेश एफएम 93.5 2 megahertz

विपक्ष सधैं निष्पक्ष FM 93.2

खै के भनम खै

0: केटाले फकाउन नसकेको जस्तो छ है।
1: गाउँदिनु म।

लाउने माया संसारे जलाउने माया संसारे हँसाउने माया संसारे रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरी झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: Strādāji nispakšā.
1: Sodies FM, Tirana Pekuplu, 2 MHz.

0: विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: मोक्ष शास्त्र अर्थात श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी
2: गीतोपदेशको क्रममा यो प्रातःकालीन अवसरमा म स्वदेश एफएमबाट गीता प्रवचन लिएर उपस्थित भएको छु। आउनुहोस् सम्पूर्णलाई म स्वागत गर्दछु। परमात्मा श्री कृष्ण अर्जुनपति दया परवश भएर भन्नुहुन्छ, हेर अर्जुन, जातस्य हि ध्रुवमृत्यु ध्रुवम जन्म मृतस्य च तस्माद् परिहारार्थे न त्वं शोचितुमर्हसि। हे भगवान्, यस्तो भन्नुहुन्छ, हेर अर्जुन, जो जन्मिएको छ त्यो अवश्य नै मर्छ र मरेपछि फेरि त्यसको जन्म हुन्छ। जातस्य हि ध्रुवर मृत्यु ध्रुवम जन्म मृतस्य सतस्य, अवश्यै जन्म नै मर्छ, मर्नेको नित्य जन्म छ, नभई नहुने माथि शोक गर्नु अयोग्य छ। यसरी सम्झाउनुहुन्छ, यो अपरिवर्तनीय कुराहरू बदल्न नसक्ने कुराहरूप्रति तिमी जोड नगर। जो जन्मिन्छ त्यो अवश्य मर्छ, जो मर्छ त्यसको फेरि अवश्य जन्म हुन्छ। अत आफ्नो नगरी नहुने कर्तव्यको पालना तिमीले गर्नै पर्छ र यसमा शोक गर्नु व्यर्थ छ। अर्जुन उठ, हतियार समाऊ, यस्तो साह्रै चाहिँ ग्लानी भएर तिमी चाहिँ बस्नु सुहाउँदैन। तिम्रा दुश्मनहरूले के भन्लान्? अर्जुन भाग्यो डरले भन्छ, जो जन्मिएको छ त्यो अवश्य मर्छ, यस्तो कुराहरू सम्झाएर परमात्मा श्री कृष्ण अर्जुनलाई अगाडि भन्नुहुन्छ। आफ्ना जीवनका क्रियाकलाप अनुसार मानिसले जन्म ग्रहण गर्नुपर्छ। के कस्तो क्रियाकलाप हुन्छ त्यही अनुसारको परमात्माले हाम्रो जन्म दिन्छ र एउटा जीवनको कर्म अवधि पुरा गरेपछि उसले फेरि अर्को जन्म लिनका लागि मर्नुपर्छ। मरेर अर्को जन्म ग्रहण गर्ने हो, तर कुन जन्म हो थाहा छैन, जन्म त पक्कै हुन्छ। यसरी मुक्ति प्राप्त नगरुन्जेलसम्म जन्म र मृत्युको चक्र चलि नै रहन्छ, यो हटाएर हट्दैन। जन्म र मृत्युको यो स्वाभाविक चक्रले, हेर अर्जुन, हत्या वध युद्धको समर्थन गर्दैन, तैपनि सँगसँगै मानव समाजमा शान्ति र सुव्यवस्था बनाइराख्नका लागि यस किसिमका युद्ध वा हिंसा पनि अपरिहार्य हुन जान्छन्। मानव समाजलाई सुरक्षित गरेर राख्नु पर्यो, न्याय दिनु पर्यो, तसर्थ यस्ता युद्धहरू समय समयमा हुन्छन्। भगवान्ले भन्नुभएको छ, म आवश्यक हेरेर हरेक युगमा म जन्म लिएर यी संहार गर्नुपर्नेहरूलाई संहार गर्छु भन्नुहुन्छ। हरेक युगमा साधु रक्षा दुष्ट विनाशन धर्मको उत्थापना गर्न हुन्छु उत्पन्न अर्जुन भन्नुहुन्छ परमात्माले। कुरुक्षेत्रको युद्ध भगवान्का इच्छाले भएको थियो, त्यसैले त्यो अपरिहार्य थियो र त्यसका लागि लड्नु क्षत्रियको कर्तव्य पनि हो। यस्तो अवस्थामा आफ्नो कर्तव्य पालन गर्ने क्रममा इष्ट मित्रहरू मर्छन् कि भनेर अर्जुनले किन डराउनु वा शोक गर्नु पर्थ्यो? अर्जुन नियम भङ्ग गर्न उचित ठान्दैनन्, त्यसो गर्दा उनी पाप कर्ममा पर्छु कि भन्ने अथवा पापको भागी हुन्छु कि बन्नुपर्छ कि भनेर उनीहरूले डराइराखेका छन्। राम्ररी आफ्नो कर्तव्य पालन गर्न छोडेर आफ्ना सम्बन्धीहरूको मृत्युलाई रोक्न पनि उनी सक्दैनथे। कर्तव्यबाट विचलित भएर असद बाटोमा लाग्न पनि उनी सक्दैनथे। किन भन्दा असद बाटोमा जानु भनेको पथभ्रष्ट हुनु हो, पतित हुनु हो। यसकारणले उनी डराइराखेका छन्। अगाडि परमात्माले भन्नुहुन्छ, न डराउ। अव्यक्त दिनी भूतानी व्यक्त मध्यानी भारत अव्यक्त निधनान्य तत्रका परिदेवना भन्नुहुन्छ। हेर, यो संसार अव्यक्तमा गएर लुक्छ, फेरि त्यही अव्यक्तबाट निस्किन्छ। त्यसकारणले तिमीले यो डराउनु पर्ने कुराहरू केही पनि छैन। जन्मनुभन्दा अगाडि सबै जीवहरू अव्यक्त थिए। हेर्नुहोस् त, सुसुप्तिकालमा केही देखिएन, व्यक्त छैन, त्यहाँ केही पनि व्यक्त छैन। जब मान्छे जाग्छ त्यहाँबाट व्यक्त हुन्छ, सबै देखिन थाल्छन्। त्यो देखिनुलाई सृष्टि गर्नु भन्छ। देख्यो, आमालाई देख्छ, आमा भन्छ बाबालाई देख्छ, बाबा आमा अनि अरू अरू परिवार अनि आफ्नो वस्तुस्थिति सबै देख्छ। देखेपछि सृष्टि भयो, भरे फेरि दिनभरि देखेको सृष्टि भरे गएर अव्यक्तमा लिन हुन्छ। भोलिपल्ट त्यही अव्यक्तबाट फेरि जगत खडा हुन्छ। त्यसरी यो जति देखिएको छ यो ईश्वर सृष्टि हो। हजुर, हामी सपना देख्छौँ। यो सपना अवस्था अथवा यो सपना जो छ यो जीव सृष्टि हो। जीव फरक फरक छन्, सबले फरक फरकको सपना देखेका हुन्छन्। यो सपनालाई जीव सृष्टि भनेर शास्त्रमा राखिएको छ। यो परमात्माको सृष्टि, परमात्माले मासे मासिन्छ राखिरहन्छ। जन्मिनुभन्दा अगाडि सबै जीवहरू अव्यक्तै थिए, अव्यक्तै हुन्छन्। जन्मेर नमरुन्जेलसम्म मध्य अवस्थामा रहन्छन्। तिनीहरू फेरि व्यक्त हुन्छन् र मरेपछि अव्यक्त नै भइहाल्छन् फेरि। अत यसमा शोक गर्नुपर्ने केही पनि आवश्यकता छैन भनिकन यसरी परमात्मा श्रीकृष्ण अर्जुनलाई अनि अलिकति ऊर्जा दिनुहुन्छ। दार्शनिकहरू दुई किसिमका हुन्छन्। एक किसिमका दार्शनिकहरू आत्माको अस्तित्वलाई स्वीकार गर्दछन् र अर्का किसिमका दार्शनिकहरू आत्माको अस्तित्वलाई मान्दैनन्, नास्तिक दार्शनिकहरू। यी दुवै अवस्थामा शोक गर्नुपरे कुनै कारण देखिँदैन। देहात्मावादीहरू आत्माको अस्तित्व नमान्ने दार्शनिकहरूलाई नास्तिक भन्दछन्। यदि तर्ककै लागि यो नास्तिकवादी सिद्धान्तलाई मान्ने हो भने पनि मृत्युका अथवा मृत्युमा शोक गर्नु पनि कारण छैन। त्यस कारण अर्जुन, तिमी अध्यात्मलाई मान, शोक गर्नु पर्दैन। त्यस्तै गरेर यो वर्तमान यो जगतलाई मान, शोक गर्नु पर्दैन। आत्माको स्वतन्त्र अस्तित्वभन्दा भिन्न सम्पूर्ण भौतिक पदार्थहरू सृष्टिभन्दा अगाडि अदृश्य थिए, अहिले एकछिन दृश्य भएका छन्, फेरि एकछिनपछि यिनीहरू अदृश्य भइहाल्छन्। यो अदृश्य रहने यदि सूक्ष्म अवस्थाबाट नै दृश्य अवस्था आउने गर्दछ, जस्तै आकाशबाट हावा र हावाबाट आगो प्रकट हुन्छ, अहिले तिनीहरू अव्यक्त छन्। आगोबाट पानी उत्पन्न हुन्छ, अव्यक्त छ त्यो आगो, तर पानीलाई उत्पादन गरिदिन्छ। पानीबाट पृथ्वी प्रकट हुन्छ, पृथ्वीबाट अनेक प्रकारका वस्तुहरू प्रकट हुन्छन्। यी अहिले व्यक्त हुन्छन्, फेरि अव्यक्तमा गएर यिनीहरू त्यही महाभूतमा गएर लिनुहुन्छन्। उदाहरणका लागि एउटा गगनचुम्बी महल पृथ्वीबाटै प्रकट हुन्छ, अनि जब त्यसलाई भत्ता भत्काइन्छ त्यो अदृश्य हुन पुग्छ। अहिले देखिराखेको भवन अहिले छैन, परम अवस्थामा यो अणुका रूपमा विद्यमान रहन्छ। त्यसकारणले यस्तो अणुरूपले बसेको त्यो परमात्मालाई आफूले हृदयमा सम्झेर यसलाई ज्ञान गरेर मोक्ष हुनुहोस्। सत्यम परम धीमहि चेतु संस्कृतम हरेण।
3: स्वदेश FM 93.2 MHz।

0: देश दुनिया अनि स्थानीय खबर अब कोही हुनुपर्ने छैन बेखबर स्वदेश एफएम 93.2 MHz दिसमिसे बिहान देखि राति अबेर सम्म खबरै खबर खबरै खबर खबरै खबर
1: बिहानै 5:30 बजे राजधानीबाट प्रकाशित दैनिक

0: आज विक्रम सम्वत 2083 साल असार 10 गते बुधबार जेठ शुक्ल दशमी 24 जुन सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समीषा मोतेसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: प्रत्यक्ष निर्वाचित कार्यकारी प्रदेश सभा खारेज र राष्ट्रिय सभा गैर दलीय हुनुपर्ने राष्ट्रपाको प्रस्ताव विस्थापित सुकुम्बासीलाई 7 दिनभित्र होल्डिङ सेन्टरबाट पनि निस्कन निर्देशन सरकार तानासही र अधिनायकवादीबाटमा हिँडेको एमालेको निष्कर्ष उपाध्यक्ष पौडेललाई 7 दिन हिरासतमा राख्ने आदेश एक साथमा 50 कर्मचारीको राजीनामा 11 जिल्लामा बर्ड फ्लूको संक्रमण तीव्र लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको भेडापालक किसानलाई आधुनिकतासँग जोड्दै गाउँपालिका शीर्षकको शुभ समाचार।
0: बागलुङको निसीखोला गाउँपालिकाका अधिकांश किसानले परम्परागत भेडा पालन गर्दै आएका छन्। एउटै परिवारले सयौंको संख्यामा भेडा पालन गरे पनि व्यावसायिक बन्न सकेका छैनन्। किसानलाई व्यावसायिक बनाउनका लागि निसीखोला गाउँपालिकाले आधुनिकतासँग जोड्न थालेको छ। चालू आर्थिक वर्षमा भेडा पालक किसानका लागि पालिकाले आधुनिक खोर बनाइदिएको छ। किसानले भेडालाई खोरमा नभई आकाशमुनि खुल्ला छोड्ने गर्थे। खुल्ला छोड्दा चिसोले मर्थे, विभिन्न रोग लाग्ने र चोरी हुँदा किसानले नोक्सानी भोग्दै आएका थिए। यस वर्ष गाउँपालिकाले किसानका लागि आधुनिक खोर निर्माण, खानेपानीको व्यवस्थापन, औषधि खरिद र भेडाको बच्चा खरिदका लागि चालू आर्थिक वर्षमा 1,12,00,000 विनियोजन गरेको थियो। खोर निर्माण, खानेपानी र औषधि खरिदका लागि ठेक्का प्रक्रिया मार्फत काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले जानकारी दिनुभयो। भेडाका बच्चा खरिदका लागि दुईपटकसम्म ठेक्का आह्वान गरे पनि कसैले दरखास्त नदिँदा काम रोकिएको उहाँको भनाई छ। खोर र खानेपानी निर्माणका लागि 62,94,759 ठेक्का लगाई धमाधम काम भएको भन्दै 12,00,000 औषधि खरिद समेत भइसकेको पुन बताउनुहुन्छ। खोर निर्माण र खानपानका लागि 2083 जेठ 6 TAS इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनले जिम्मा पाएको उहाँको भनाई छ। सम्पूर्ण काम असार मसान्तमा सकिनुपर्ने पुनले बताउनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: जी AI TV मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट AI पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस LG लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो NRN 99.1 देशभर विभिन्न FM संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभालाई गैरदलीय विशेषज्ञ सभा बनाएर त्यसको प्रत्यक्ष उपराष्ट्रपति हुने व्यवस्थामा जानुपर्ने प्रस्ताव ल्याएको छ चितवनको भरतपुरमा जारी महाधिवेशनको बन्द सत्रमा राजनैतिक प्रतिवेदन पेश गर्दै पार्टी सभापति रवि लामिछानेले राष्ट्रपा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत रहेको बताउनु भएको छ सरकारले संविधान संशोधनका लागि प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा कार्यदल बनाएर छलफल गरिरहेका बेला सभापति लामिछानेले तयार पारेको दस्तावेजमा भनिएको छ राष्ट्रपा स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सहितको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा छ तर संविधान संशोधन कुनै दलको घोषणा नभई राष्ट्रको साझा दस्तावेज भएको उल्लेख गर्दै उहाँले संशोधन राष्ट्रको दीर्घकालीन आवश्यकता जनताको अभाव र लोकतान्त्रिक अभ्यासबाट निर्देशित होस् भन्ने चाहेको बताउनु भएको छ सभापति लामिछानेले 2072 सालमा संविधान लेखिँदा नै एक दशकको अवधिमा कार्यान्वयनको समीक्षा र परिमार्जनको ढोका खोलिएको जनाउनु भएको छ राष्ट्रपा संविधानका उपलब्धि र कमजोरी अनि नागरिकले चाहेको सुधार बारे खुला इमान्दार र जिम्मेवार बहसको पक्षमा रहेको उहाँले बताउनु भएको छ संविधान संशोधनको अबको आधार सुशासन स्थायित्व प्रतिनिधित्व र नागरिकको हित हुनुपर्छ हामी व्यापक राष्ट्रिय संवाद विज्ञहरूको सुझाव नागरिकको सहभागिता र सम्भव भएसम्म सर्वदलीय सहमतिका पक्षमा छौं उहाँले भन्नुभएको छ राष्ट्रपाको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई नै निर्विरोध निर्वाचित गरेको छ 2079 असार 7 घोषणा गरिएको राष्ट्रपाका संस्थापक सभापति लामिछाने चितवनमा जारी पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएको हो राष्ट्रपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो राष्ट्रपाको प्रस्ताव प्रत्यक्ष निर्वाचित कार्यकारी गैरदलीय राष्ट्रिय सभा सभापतिमा लामिछानेको निर्विरोध 99 केन्द्रीय सदस्यको निर्वाचन आज मतदान सकिएको 2 घण्टामा परिणाम दिने निर्वाचन आयोगको भनाई कान्तिपुरले खबर छापेको छ
3: सरकार तानाशाही र अधिनायकवादी बाटोमा हिँडेको एमालेको निष्कर्ष शीर्षकमा खबर छापिएको छ पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेलको गिरफ्तारी विरूद्ध नेकपा एमाले राजनीतिक प्रतिवाद गर्ने भएको छ पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धिकरण विभागको पत्रका आधारमा सोमबार सुर्खेतबाट प्रहरीले पक्राउ गरेको थियो एमाले पौडेलको पक्राउ सस्तो लोकप्रियता र स्टन्ट भनेको छ एमाले पौडेललाई तत्काल रिहा गर्न पनि सरकारसँग माग गरेको छ पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले सोमबार पक्राउ पौडेललाई तत्काल रिहा गर्न माग गर्ने निर्णय गरेको जानकारी दिँदै संसदीय दलका प्रमुख सचेतक ऐन महरले भन्नुभयो विष्णु पौडेललाई अपमानपूर्ण ढंगले पक्राउ गरियो उहाँसँग पीएसओ छ राज्यको खबरमा हुनुहुन्छ आज हिजो मंगलबार काठमाडौँ आउँदै हुनुहुन्थ्यो त्यो कुरा थाहा पाउँदा पाउँदै राज्यले दुःख दिने हिसाबले पक्राउ गर्यो उहाँको पक्राउ प्रतिशोधपूर्ण छ गैर न्यायिक छ कानूनी राज्य र विधिको शासनको बरखिलाफमा छ एमाले संसदीय दल विरोध गर्दछ एमाले उपाध्यक्ष पौडेललाई सुनियोजित ढंगले पक्राउ गरेको भन्दै संसदमा सशक्त प्रतिवाद गर्ने पनि निर्णय गरेको छ अध्यक्ष केपी शर्मा ओली सहित बसेको संसदीय दलको बैठकको निर्णय सुनाउँदै सांसद गुरु बरालले भन्नुभयो उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी सुनियोजित हो यसका विरूद्ध संसदमा एमाले सशक्त प्रतिवाद गर्छ यो विधिको शासन विपरीत हो मुलुकमा विधिको शासन बहाल गर्न र सरकारी स्वेच्छाचारी अराजक कदमहरू विरूद्ध आवाज उठाउने निर्णय भएको छ बैठकमा उपाध्यक्ष ओलीले संसदमा खेल्नुपर्ने भूमिकाका बारेमा ब्रिफिङ गर्नुभएको थियो देशमा राज्य आतंक चलेको टिप्पणी एमाले सरकार तानाशाही स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अग्रसर भएको आरोप लगाएको छ। अध्यक्ष ओलीको उपस्थितिमा बसेको संसदीय दलको बैठकले देशमा राज्य आतंकको बर्बरता भएको निष्कर्ष निकालेको हो। बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले भन्नुभयो, सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा अधिनायकवादी बाटोमा छ। यता एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार प्रतिशोध र गैर कानूनी कामतर्फ अग्रसर भएको आरोप लगाउनु भएको छ। त्यसै गरी एमालेका सचिव महेश बस्नेतले सम्पत्ति छानबिनका विषयमा सबैका लागि एउटै मापदण्ड हुनुपर्ने बताउनु भएको छ। व्यवसायी मालपानीको गाड़ी उपयोग गर्नेमाथि अनुसन्धान गर्न माग। वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमेश बडालले व्यवसायी कमल किशोर मालपानीको गाड़ी उपयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धिकरणको आरोप अनुसन्धान हुनुपर्ने माग गर्नुभएको छ। विशेष अदालतमा विष्णु पौडेलको पक्राउ विरूद्ध प्रस्तुत हुनुभएका बडालले विष्णु पौडेललाई राजनीतिक प्रतिशोधका लागि समातिएको उल्लेख गर्नुभएको छ। सरकार तानाशाही र अधिनायकवादी बाटोमा हिँडेको एमालेको निष्कर्ष शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: सरकारले विस्थापित सुकुम्बासीलाई 12 असारभित्र होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले मंगलबार सूचना जारी गर्दै 12 असारभित्र सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न भनेको हो। समितिद्वारा जारी सूचनामा विस्थापितलाई सरकारले राहत रकम 25,000 रूपियाँ दिने निर्णय गरेकाले सोही अनुसार होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको छ। सूचनामा घर भाडाका लागि 3 महिनाका निम्ति तोकिएको रकम मासिक रूपमा किस्ताबन्दीमा बैंक खातामा उपलब्ध गराइने उल्लेख छ। सरकारको अल्टिमेटमले विस्थापित सुकुम्बासी थप अन्यलमा परेको गुनासो गरिरहेका छन्। होल्डिङ सेन्टरहरूमा बसिरहेका विस्थापित सुकुम्बासी सरकारले स्थायी व्यवस्थापन गर्ने अपेक्षामा रहेका बेला नयाँ सूचनाले थप चिन्ता र अन्यल बढाएको बताउँछन्। भक्तपुरको नगरकोट स्थित होल्डिङ सेन्टरमा बसिरहेका इन्द्रबहादुर थापाका अनुसार हिजो मंगलबार त्यहाँ सरकारी कर्मचारीले राहत रकमका लागि निवेदन दिन र शिविर छाड्नका लागि दबावस्वरूप फारम भराइएका छन्। 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम। विस्थापित सुकुम्बासी झनै अन्यलमा भन्छन् सरकारबाट जग्गा पाइएला भन्ने आश गरिरहेका बेला बसिरहेको ठाउँ समेत छाड्नुपर्ने भयो। कहाँ जाने के गर्ने चिन्तामा पर्यो। कान्तिपुर दैनिकले खबर लेखेको छ।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रक्रियामै अनियमितता भएको दावी गरेको छ। आयोगले राज्य कोषमा नोक्सान हुने गरी राहदानी विभागको पासपोर्ट खरिदमा कम क्षमताका र आवश्यकताभन्दा कम संख्यामा प्रिन्टर मेसिनहरू उपलब्ध गराउने काम भएको दावी गरेको हो। बोलपत्रको शर्तमा दैनिक 6,000 पासपोर्ट छाप्ने मेसिनहरू उपलब्ध हुनुपर्ने र त्यसमध्ये कम्तीमा एउटा मेसिन जगेडामा हुनुपर्ने उल्लेख थियो। अख्तियारले विशेष अदालतमा दायर गरेको आरोप पत्रमा मिलेमतोका कारण त्यसमा चलखेल गरेको र कम संख्यामा पासपोर्ट छाप्ने मेसिन उपलब्ध गराएको उल्लेख छ। दैनिक 6,000 पासपोर्ट छाप्नुपर्ने भन्दै राहदानी विभागले प्रति घण्टा 500 दरले पासपोर्ट छाप्ने भए दुई एउटा र प्रति घण्टा 1,000 दरले पासपोर्ट छाप्ने भए एउटा मेसिन उपलब्ध हुनुपर्ने बोलपत्रको शर्तमा थियो। पासपोर्ट ठेक्का प्रकरण प्रक्रियामै अनियमितता भएको अख्तियारको दावी शीर्षकको यो खबर हो।
2: मध्याह राष्ट्रिय दैनिक लेख्छ अन्यलमा आधा अध्यादेश शीर्षकमा खबर। सरकारले संघीय संसदको चालु अधिवेशन शुरू हुन अघि 8 अध्यादेश ल्याएको थियो। तीमध्ये आधा अर्थात 4 अध्यादेशको भविष्य अन्यलमा परेको छ। अन्यलमा परेको अध्यादेशमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 छ। प्रधानमन्त्री कार्यालय अन्तर्गतकै सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 पनि अघि बढ्न सकेको छैन। सरकारले अध्यादेश प्रतिस्थापन गर्ने प्रक्रिया अघि नबढाउँदा विधेयकले परिमार्जन गरेका प्रावधानले दीर्घकालसम्म ऐनको रूपमा मान्यता पाउने विषय अन्यलमा परेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश 2083 अन्यलमा परेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गतको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 पनि अगाडि बढ्न सकेको छैन। संसदको अधिवेशन नरहेका बेला ल्याएका 8 अध्यादेश मध्ये आधा अर्थात 4 अध्यादेश भने अघि बढेको छ।
3: बर्ड फ्लूको मारमा व्यवसायी शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नेपालका 11 जिल्लामा बर्ड फ्लू संक्रमण फैलिएको पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार हालसम्म 11 जिल्लाका 58 भन्दा बढी स्थानमा संक्रमण देखिएको हो। झापा, मोरङ, सुनसरी, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौँ, काभ्रेपलाञ्चोक लगायत जिल्लाका किसानले पालेका पंक्षीमा संक्रमण फैलिएको हो। नियन्त्रण तथा रोकथामका क्रममा 5,69,000 भन्दा बढी कुखुरा तथा अन्य पंक्षी नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकारले आपतकालीन जैविक सुरक्षा उपाय कडा बनाएको छ। 9,89,000 अन्डा र करिब 1,95,000 किलो दाना समेत नष्ट गरिएको छ। दाहालले भने बर्ड फ्लू संक्रमणले कुखुरा व्यवसायलाई ठूलो आर्थिक क्षति पुगेको छ। बर्ड फ्लू वा एभियन इन्फ्लुएन्जा एक भाइरल रोग हो जुन मुख्य रूपमा पंक्षीहरूमा लाग्छ। यो रोग कुखुरा, हाँस, टर्की लगायत चराचुरुङ्गीमा छिटो फैलिन्छ। केही प्रकारका बर्ड फ्लू भाइरस मानिसमा पनि सर्ने सम्भावना रहन्छ। सामान्य अवस्थामा मानिसमा यसको जोखिम कम हुन्छ। बर्ड फ्लू संक्रमण भए कुखुरालाई दाना र पानी खान, सास फेर्न गाह्रो हुने, घाँटी र टाउको